0: र कालापानी नेपालको अभिन्न भूभाग रहेको तथ्यमा नेपाल सरकार पूर्णत स्पष्ट र अडिग रहेको मन्त्रालयले जनाएको छ। नेपाल र भारत बीचको घनिष्ठ तथा मैत्रीपूर्ण सम्बन्धको मर्म र भावना अनुरूप ऐतिहासिक सन्धि सम्झौता तथ्य नक्सा तथा प्रमाणका आधारमा सीमा समस्या समाधान कूटनीतिक माध्यमबाट गर्न नेपाल सरकार सधैँ प्रतिबद्ध रहेको पनि परराष्ट्रद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। र सुदूरपश्चिम प्रदेशका सर्पदंशको उच्च जोखिम रहेका क्षेत्रमा उपचार सेवा विस्तार गरिने भएको छ। सन् 2030 सर्पदंशबाट हुने मृत्युदर र अपाङ्गतालाई 50% घटाउने सरकारको लक्ष्य अनुरूप उपचार केन्द्र विस्तार गर्न लागि हो। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पतालदेखि प्राथमिक स्वास्थ्य केन्द्रसम्म सर्पदंशको उपचार सेवा उपलब्ध गराउने लक्ष्य राखेको छ। 6 बजेको समाचार यहीँ सकिन्छ। अब यसपछि अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्कार।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
2: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।

नमस्कार, दैनिक पत्र पत्रिकाको सँगालो कार्यक्रम अखबारमा स्वागत छ। म बाबुराम तिमिल सिन्हा। आज मिति 2083 साल वैशाख 21 गते सोमबार, ज्येष्ठ कृष्ण पक्ष तृतीया तिथि, तदनुसार मे 4 सन् 2026, नेपाल सम्बत 1146। विभिन्न सार्वजनिक निकायमा राजनीतिक नियुक्ति लिएका पदाधिकारीहरू पदमुक्त भएका छन्। सरकारले अध्यादेश जारी गरी राजनीतिक नियुक्ति लिएका पदाधिकारीलाई पदमुक्त गरेको हो। ती निकायमा अबको केही समय कर्मचारीलाई निमित्त प्रमुखको जिम्मेवारी दिने भएको छ। अन्य पदाधिकारी नियुक्ति भएर नआउँदासम्म कर्मचारी तहबाट नै प्रशासनिक कार्य ती निकायको सञ्चालन गर्ने तयारीमा सरकार रहेको छ। सुकुम्बासीको प्रमाणीकरण सुरु भएको छ। काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रमा सार्वजनिक जग्गा अतिक्रमण गरी बसोबास गरेका व्यक्तिहरूको प्रमाणीकरण सुरु गरिएको हो, जसलाई सरकारले उचित व्यवस्थापन गर्ने प्रतिबद्धता पनि जनाएको छ। संवैधानिक परिषद सम्बन्धी अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलले फिर्ता गर्नुभएको छ। बहुमतको विषयमा स्पष्टता र प्रष्टताको विषय फिर्ता गर्दा विगतदेखि नै उठाइएको छ। यसपटक पनि सोही कुरामा राष्ट्रपतिले चासो राखेको विषयलाई पत्र पत्रिकाले प्राथमिकता दिएका छन्। निजामती कर्मचारीमा रहेका ट्रेड युनियनहरू खारेज भएका छन्। खास गरी राजनीतिक दल समर्थित ट्रेड युनियनहरू खारेज भएका हुन्। त्यसै गरी छिमेकी मुलुकहरू भारत र चीनले नेपालको भूमि लेपुलेख हुँदै कैलाश मानसरोवर यात्रा सञ्चालन गर्ने विषयमा चीन र भारतलाई नेपालले कूटनीतिक नोट पठाएको छ। साथै लेपुलेख क्षेत्र नेपाली भूमि भएकाले त्यस क्षेत्रमा नेपालको अनुमति र सहमति बेगर कुनै पनि गतिविधि नगर्न सरकारले छिमेकी मुलुकहरू भारत र चीनलाई सचेत समेत गराएको छ। कूटनीतिक नोट मार्फत यिनै प्रसङ्गहरूलाई आज पत्र पत्रिकाले प्राथमिकता दिएर खबर प्रकाशित गरेका छन्। कार्यक्रम अखबारको सुरुवातमा गोर्खापत्र दैनिकले अग्रपृष्ठमा प्रकाशित गरेका केही समाचारलाई लिँदैछौँ। सार्वजनिक पदाधिकारी पदमुक्ति सम्बन्धी अध्यादेश, कर्मचारीलाई निमित्त प्रमुखको जिम्मेवारी, समाचार शीर्षक रहेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिस मा सार्वजनिक पदाधिकारी पद मुक्त सम्बन्धी विशेष अध्यादेश 2083 जारी गरेपछि 1594 पदाधिकारी एकैसाथ पद मुक्त भएका छन्। सरकारले नियुक्ति प्रक्रिया अघि नबढाएसम्म ती पदहरू अब खाली हुने भएका हुन्। प्रधानमन्त्री बालेन्द्र

शाह नेतृत्वको सरकारले प्रशासनिक सुदृढीकरण र राज्यका निकायलाई सुदृढ बनाउने उद्देश्यका साथ अध्यादेश ल्याएपछि विभिन्न ऐन र संरचना अन्तर्गत राजनैतिक नियुक्ति पाएका 1594 जना पदाधिकारी अनिवार्य रूपमा विदा लिनुपर्ने अवस्था आएको हो। प्रधानमन्त्री शाहका सञ्चार सहजकर्ता सुरेन्द्र बजगाईले दक्ष क्षमतावान र सम्बन्धित क्षेत्रका विज्ञलाई प्रतिस्पर्धा गराएर नियुक्ति प्रक्रिया अघि बढाइने जानकारी दिनुभएको छ। विधिको शासनका लागि अध्यादेश कानुन न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले लोकतान्त्रिक प्रणालीमा सरकार आफै पनि नियम र कानुनको अधीनमा रहनुपर्ने कानुन बनाउनुपर्ने मुख्य अधिकार विधायिका संसदलाई हुने प्रश्न पार्नु भएको छ। उहाँले सरकारले विधेयक तयार पार्ने र संसदका दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभामा छलफल र परिमार्जन गरी पारित गरिने बताउनुभयो। उहाँले सन्देश जारी गर्दै राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि मात्र त्यो ऐन बन्ने बताउनुभयो। उहाँले भन्नुभयो यो प्रक्रिया पूरा हुन कम्तीमा 3-4 महिना लाग्न सक्छ। संसदको अधिवेशन नचलेको अवस्थामा तत्काल कुनै कानुन आवश्यक परेमा संविधानको धारा 114 बमोजिम मन्त्री परिषदको सिफारिसमा राष्ट्रपतिले अध्यादेश जारी गर्न सक्ने व्यवस्था रहेको छ। मन्त्री गौतमले अध्यादेश जारी भएको 60 दिनभित्र संसदमा पेश गर्नुपर्ने र संसदले पारित नगरेमा स्वत खारेज हुने जानकारी पनि गराउनु भएको छ। सार्वजनिक पदाधिकारी पद मुक्त सम्बन्धी अध्यादेश कर्मचारीलाई निमित्त प्रमुखको जिम्मेवारी गोर्खापत्र दैनिकको अग्रपृष्ठमा यो खबर प्रकाशित छ। साथै गोर्खापत्र दैनिकको यसै पृष्ठ सुकुम्बासीको प्रमाणीकरण सुरु शीर्षकमा खबर रहेको छ। सरकारले वास्तविक सुकुम्बासीको प्रमाणीकरण कार्यको आरम्भ गरेको छ। शहरी विकास मन्त्रालय अन्तर्गत अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका समाजशास्त्री खगेन्द्र बहादुर विष्टका अनुसार पहिलो चरणमा काठमाडौँ महानगरपालिकाभित्रका 3 स्थानबाट विस्थापित नागरिकको प्रमाणीकरण थालिएको हो। काठमाडौँ महानगरपालिका वडा नम्बर 11 स्थित थापाथली, वडा नम्बर 9 स्थित गैरी गाउँ र सिनामङ्गल महानगरकै वडा नम्बर 31 स्थित शान्तिनगर र मध्यपुर थिमी नगरपालिका, वडा नम्बर 1 मनोहरा खोलामा अतिक्रमित बस्तीबाट हटाइएका नागरिकलाई वास्तविक भूमिहीन हुन् वा होइनन् भन्ने छुट्याउने कार्य आरम्भ गरिएको हो। यी खबर आजको गोर्खापत्र दैनिकले अग्रपृष्ठमा प्रकाशित गरेको छ। संवैधानिक परिषद अध्यादेश फिर्ता, बहुमतको व्याख्यामा राष्ट्रपतिको सरोकार। 6 सदस्यीय संवैधानिक परिषदले अध्यक्ष सहित 5 जनाको उपस्थितिमा बहुमतबाट निर्णय गर्न सक्ने कानुनी व्यवस्थालाई अध्यादेश मार्फत संशोधन गर्दै अध्यक्ष सहित 4 जना उपस्थित भएर बहुमतले निर्णय गर्न सक्ने प्रावधान राख्न खोजिएको थियो। खबर आजको कान्तिपुर दैनिकको अग्रपृष्ठमा प्रकाशित रहेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद काम कर्तव्य र अधिकार र कार्यविधि सम्बन्धी ऐन 2066 संशोधन गर्ने अध्यादेश आइतबार फिर्ता पठाउनु भएको छ। परिषदको निर्णय प्रक्रियामा चाहिने बहुमतको व्याख्या मुख्य सरोकार राख्दै व्याख्यामा राष्ट्रपतिले पुनर्विचारका लागि अध्यादेश सरकारलाई फिर्ता गर्नुभएको हो। अहिले कायम ऐनमा 6 सदस्यीय परिषदमा गणपूरक संख्या 5, अध्यक्ष र 4 सदस्य रहने सर्वसम्मति का आधारमा निर्णय गर्नुपर्ने, पहिलो बैठकमा सहमति हुन नसके अर्को बैठकमा बहुमतबाट निर्णय गर्न सकिने व्यवस्था रहेको छ। अध्यादेशमा भने परिषदको बैठकमा अध्यक्ष सहित 4 जना उपस्थित भए गणपूरक संख्या पुग्ने र त्यसको बहुमत अर्थात् 3 जनाले निर्णय गर्न सक्ने प्रावधान रहेको छ। अध्यादेशमा गरिएको नयाँ व्यवस्थाले बहुमतीय प्रणालीको मर्म कमजोर हुने भन्दै राष्ट्रपति पौडेलले फिर्ता पठाउने निर्णय लिनु भएको हो। राष्ट्रपति पौडेलले यसअघि पनि गणपूरक संख्या घटाई दुवै सदनबाट पारित गरेर प्रमाणीकरणका लागि असार 2082 असारमा पठाइएको संवैधानिक परिषद सम्बन्धी विधेयक
फिर्ता गर्नुभएको थियो। संवैधानिक परिषद सम्बन्धी अध्यादेश फिर्ता बहुमतको व्याख्यामा राष्ट्रपतिको सरोकार कान्तिपुर दैनिकको अग्रपृष्ठमा खबर रहेको छ। साथै यसै पृष्ठमा अर्को समाचार पनि समावेश छ, जसलाई हामी कार्यक्रम अखबारमा समावेश गर्दैछौ। यारचाको सिजन सुरु, ज्यानको जोखिम बढ्दै उत्पादन र मूल्य घट्दै, समाचार शीर्षक रहेको छ। गत वर्ष जेठ 15 डोल्पाको काइके स्थित नावर पानी पाटनमा यार्चा टिप्न पुगेका जाजरकोटको नलगाड नगरपालिका 8 19 धनलाल विकको लेक लागेर मृत्यु भयो। उहाँ 4 हिँडेर बुबा हरिबहादुरसँगै यार्चा टिप्न पाटन पुग्नु भएको थियो। 2080 भूकम्पमा घर भत्किएपछि जीविकोपार्जनमा समस्या हुँदा बाबु छोरा यार्चा टिप्न पाटन पुगेका थिए। घर खर्च जुटाउन गएका हरिबहादुरले छोराको शव बोकेर फर्किनु पर्यो। अहिले पनि उहाँको परिवार अस्थायी टहरामा बसिरहेको छ। त्यसको एक साता अघि जेठ 8 जुम्लाको तातोपानी 8 टोप्ला गाउँकी 27 कल्पना साईले यार्चा पाटनमै ज्यान गुमाउनु भयो। यार्चा टिप्न स्थानीय सुब्बा कुना पाटनमा गएका बेला चट्याङ लागेर उहाँको मृत्यु भएको थियो। त्यसको एक दिन अघि जेठ 7 जुम्लाको गुठी चौर गाउँपालिका मनी साँगुका भीमबहादुर बोराले डोल्पाको जगदुल्ला पाटनमा लेक लागेर ज्यान गुमाउनु भएको थियो। कर्णालीका बासिन्दा यार्चा टिप्न पाटन जाने क्रममा वर्षेनी ज्यान गुमाउन बाध्य रहेका छन्। जीविकोपार्जनका लागि विकल्प नहुँदा उनीहरू ज्यानको जोखिम राखेर यार्चा टिप्न पाटनतिर उक्लिन्छन्। बहुमूल्य जडीबुटी यार्चा गुम सङ्कलनका लागि हिमाली पाटन जाने क्रममा ज्यान गुमाउनेको सङ्ख्या यत्तिकैमा सीमित छैन। यार्चाको सिजन सुरु, ज्यानको जोखिम बढ्दै उत्पादन र मूल्य घट्दै, आजको कान्तिपुर दैनिकको अग्रपृष्ठमा यो खबर प्रकाशित छ। निजामती सेवामा ट्रेड युनियनको 3.5 दशकको दबदबा अन्त्य। 2046 राजनीतिक परिवर्तनपछि निजामती प्रशासनमा खुलेका दलीय ट्रेड युनियनहरूको 3.5 दशक लामो दबदबा अध्यादेश मार्फत अन्त्य। ट्रेड युनियनको सट्टा निजामती कर्मचारीको गुनासो सुनवाई गर्ने प्रबन्धकको व्यवस्था मिलाइएको छ। यो खबर आजको नयाँ पत्रिका दैनिकले अग्रपृष्ठमा प्रकाश गरेको छ। समाचारमा अगाडि लेखिएको छ, निजामती प्रशासनमा 3.5 दशकदेखि कायम रहेको ट्रेड युनियनहरूको विरासत अन्त्य भएको छ। सरकारको सिफारिस अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गरेसँगै कर्मचारी ट्रेड युनियनहरूको वैधानिक अस्तित्व समाप्त भएको हो। यस्तो छ, अध्यादेशले विस्थापित गरेको व्यवस्था कर्मचारीको गुनासो सुनाई प्रणालीबाट प्रतिस्थापन, यसमा उपशीर्षक रहेको छ। साथै अर्को पनि उपशीर्षक रहेको छ समाचारमा। उपशीर्षकमा संघीय निजामती सेवा विधेयकको मस्यौदा पनि ट्रेड युनियन खारेजीको व्यवस्था उपशीर्षक रहेको छ। समाचारमा सम्बन्धित व्यक्तिहरूको भनाइलाई पनि उद्धृत गरिएको छ, जसमा प्रतिभा रावलको भनाई समेटिएको छ। उहाँ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हुनुहुन्छ। ट्रेड युनियन खारेजीले सार्वजनिक प्रशासनको शुद्धिकरण गर्नेछ। सुशासन कायम गर्न, सेवा प्रवाह प्रभावकारी बनाउन र निजामती सेवाको आधारभूत चरित्र, निष्पक्षता, तटस्थता, व्यावसायिकता, जवाबदेहिता जस्ता विषयको सुनिश्चितता ट्रेड युनियन राखेर सम्भव हुँदैन। ट्रेड युनियनको खारेजीले सार्वजनिक प्रशासनको शुद्धिकरण गर्नेछ। कोही विचलित हुन जरुरी छैन। त्यसै गरी नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष उत्तम कुमार कटुवालको भनाई पनि समावेश रहेको छ। संवैधानिक अधिकारलाई अध्यादेशले काट्न सक्दैन। दुई तिहाई नजिकको सरकारले लोकतन्त्रमाथि नै हमला गरे जस्तो छ, यो उहाँको भनाई हो। त्यसै गरी नेपाल निजामती कर्मचारी संगठनकी अध्यक्ष भवानी नेउपाने दाहाल भन्नुहुन्छ, कानुन अनुसार अधिकार प्राप्त गर्ने कोसिस हुन्छ। निजामती सेवामा ट्रेड युनियनको 3.5 दशकदेखिको दबदबा अन्त्य। नयाँ पत्रिका दैनिकमा यो खबर प्रकाशित छ।
लिपुलेखबारे भारत र चीनलाई पठायो सरकारले कूटनीतिक नोट। कान्तिपुर दैनिकले भित्री पृष्ठमा यो खबर प्रकाशित गरेको छ। नेपाली भूमि लिपुलेख हुँदै भारत र चीनबीच सञ्चालन गर्ने भनिएको कैलाश मानसरोवर यात्राका सम्बन्धमा सरकारले भारत र चीनलाई कूटनीतिक नोट पठाएको छ। परराष्ट्र मन्त्रालयले नेपाली भूमि लिपुलेख हुँदै कैलाश मानसरोवर यात्रा सुरु गर्न लागिएको विषयमा आइतबार पहिलो पटक सरकारको औपचारिक धारणा सार्वजनिक गर्दै उक्त कुरा उल्लेख गरेको हो। कैलाश मानसरोवर यात्राका सम्बन्धमा नेपाल सरकारले आफ्नो स्पष्ट अडान सरोकार भारत र चीन दुवै पक्षलाई कूटनीतिक माध्यमबाट पुनः अवगत गराएको छ। परराष्ट्रका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले यो कुरा भन्नुभएको छ। भारत र चीनले नेपालको लिपुलेख नाका मार्फत कैलाश मानसरोवर यात्रा पुनः सञ्चालन गर्न लागेका हुन्। भारत सरकारको विदेश मन्त्रालयले सन् 2026 लागि कैलाश मानसरोवरको यात्रा औपचारिक घोषणा गर्दै आवेदन समेत खुल्ला गरेको हो। मन्त्रालयद्वारा बिहिबार विज्ञप्ति जारी गर्दै त्यसको जानकारी दिइएको थियो। भारत सरकारले चीन सरकारसँगको समन्वयमा कैलाश मानसरोवर यात्रा जुनदेखि अगस्त महिनासम्म सञ्चालन हुने विज्ञप्तिमा उल्लेख गरेको छ। भारतले कोभिडको महामारीका कारण बन्द रहेको व्यापार नाका 6 वर्षपछि खुलाउन लागेको विषयलाई कान्तिपुर दैनिकले प्रकाशित गरेको छ। लिपुलेखबारे भारत र चीनलाई पठायो सरकारले कूटनीतिक नोट। लिपुलेखित क्षेत्रमा कुनै पनि गतिविधि नगर्न पनि नेपालले आफ्नो कूटनीतिक नोट मार्फत व्यक्त गरेको विषयलाई आज यो समाचारमा कान्तिपुर दैनिकले उल्लेख गरेको छ। कार्यक्रम अखबारमा अब केही बेर विज्ञापन र सन्देश।

0: उपलब्ध छन्। छाने छाने लिनुहोस्। यो प्याक खरिद गर्न *14**2# गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: अब पत्र पत्रिकामा भएका अन्य बाँकी प्रसङ्गहरू। सेरा दरबार, स्वर्गद्वारी, जानकी मन्दिर, सयौं बिघा जग्गा भूमाफियाको कब्जामा। नागरिक दैनिकले अग्रपृष्ठमा यो खबर प्रकाशित गरेको छ। सरकारले देशका भूमिहीन किसानका समस्या समाधान गर्ने भन्दै सरकारी जग्गा खाली गराइरहेका बेला राजनीतिक आडमा व्यक्ति तथा भूमाफियाद्वारा कब्जा गरिएको सेरा दरबार, स्वर्गद्वारी आश्रम र बृहत्तर जनकपुर क्षेत्रको सयौं बिघा जमिन अझै प्रष्ट छानबिनको दायरामा आउन सकेको छैन। सेरा दरबारको जग्गाको विषयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले अनुसन्धान गरी सरकारलाई प्रतिवेदन बुझाइसकेको छ। थप कारवाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पनि पत्राचार गरिएको छ। त्यस्तै देशका अन्य ठाउँमा रहेका सार्वजनिक सम्पत्ति भूमाफियाको कब्जामा रहेका छन्। यो विषयलाई आजको नागरिक दैनिकले अग्रपृष्ठमा उठान गरेको छ। अब पत्र पत्रिकामा प्रकाशित आर्थिक प्रसङ्गहरू। लगानी बोर्डले लगानी स्वीकृत गरेका 53 परियोजना मध्ये 2 मात्र सञ्चालनमा। यो प्रसङ्गलाई आज कान्तिपुर दैनिकले आफ्नो अर्थ पृष्ठमा प्रकाशित गरेको छ। 53 परियोजनाका लागि 16.73 अर्ब रुपियाँ बराबरको लगानी स्वीकृत। 5.98 अर्ब रुपियाँका 28 आयोजना निर्माणाधीन। 5.55 अर्ब रुपियाँका 11 परियोजना आयोजनाको विकास सम्झौता र परियोजना कार्यान्वयन सम्झौता चरणमा। निजी लगानीका होङसी, शिवम र वासिन सिमेन्ट उद्योग मात्रै सञ्चालनमा। समाचारमा उल्लेख गरिएको छ, बोर्डले लगानी स्वीकृत गरेका परियोजनाको प्रगति विवरणलाई समेत उल्लेख गरिएको छ, जसमा सञ्चालनमा होङसी र शिवम सिमेन्ट रहेका छन्। वासिन सिमेन्ट पनि सञ्चालनमा रहेको छ। निर्माणाधीनमा अरुण 3 जलविद्युत, माथिल्लो त्रिशुली मर्स्याङदी बेसी जलविद्युत, माथिल्लो त्रिशुली 3B, आखु खोला जलविद्युत, म्याग्दी खोला जलविद्युत, कालीगण्डकी गौर जलविद्युत, इसुवा खोला जलविद्युत, घुन्सा खोला जलविद्युत, हिमचुली दोर्दी दुध खोला, तल्लो मनाङ जुम जलविद्युत, तमोर 5 जलविद्युत, राहुघाट जलविद्युत, माथिल्लो मर्स्याङदी दुधकोशी सिम्बुवा खोला जलविद्युत, माथिल्लो मादी जलविद्युत, रोलवालिङ खोला, छुजुङ खोला, दाना खोला जलविद्युत, सानीभेरी जलविद्युत, सुपर तमोर जलविद्युत, जगदुल्ला जलविद्युत, बकान खोला जलविद्युत रहेको विषयलाई समाचारमा उल्लेख गरिएको छ। त्यसै गरी पिपिए र पिआइए को वार्ता चरणमा रहेका आयोजनालाई पनि समाचारमा उल्लेख गरिएको छ। अध्ययन र मूल्याङ्कन चरणमा रहेका आयोजनालाई पनि यो समाचारमा उल्लेख गरिएको छ र निष्क्रिय रहेका आयोजनाको विषयलाई पनि यो समाचारमा उल्लेख गरिएको छ। खबर आजको कान्तिपुर दैनिकले अग्रपृष्ठमा प्रकाशित गरेको छ। फुकोट कर्णालीको मुद्दामा सर्वोच्चको व्याख्या, विद्युत आयोजनामा दुई देशको समझदारी सन्धि होइन। सर्वोच्च अदालतले नेपाल सरकारले विद्युत आयोजनाका सम्बन्धमा अर्को देशसँग गरेको समझदारी पत्रलाई सन्धि मान्न नमिल्ने व्याख्या गरेको छ। समझदारी पत्र सम्बन्धित आयोजनाका सम्बन्धमा निश्चित अवधिका लागि गरिएको करार पत्र मानिने र नेपाल कानुन अनुसार व्याख्या तथा प्रयोग हुन पनि अदालतले व्याख्या गरेको छ। आयोजना तोकिएको समयमा सम्पन्न नभएमा समझदारी बदर गर्नुपर्ने अदालतको व्याख्या रहेको छ। फुकोट कर्णालीको मुद्दामा सर्वोच्चको व्याख्या, गोर्खापत्रको खबर हो यो। पत्र पत्रिकामा प्रकाशित यिनै विविध प्रसङ्गहरूसँगै कार्यक्रम अखबारको समय सकिएको छ। प्रविधिमा साथ दिनुहुने राजु थापालाई धन्यवाद। यसपछि अन्तर्संवाद कार्यक्रम सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: एसई सकियो, अब रमाइलो सुरु भयो।
1: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 एमबी डेटा, 10 एसएमएस।
0: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 एसएमएस बोनस।
1: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
0: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
2: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।

0: नमस्कार, अन्तरसंवादबाट सन्तोष रेग्मी। सरकारले सिफारिस गरेका विभिन्न अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलले जारी गर्नुभएको छ। राष्ट्रपतिले स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, त्यसै गरी सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था गर्ने अध्यादेश, विश्वविद्यालय सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, सार्वजनिक खरिद दोस्रो संशोधन अध्यादेश, सहकारी पहिलो संशोधन अध्यादेश, त्यसै गरी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश र सम्पत्ति शुद्धिकरण सम्बन्धी अध्यादेश जारी गर्नुभएको हो। सरकारले 100 बुँदे सुधार योजना कार्यान्वयनका लागि अध्यादेश सिफारिस गर्नुपरेको छराएको छ। यद्यपि 2/3 जनमत प्राप्त सरकारले नियमित प्रक्रियाबाट कानून निर्माण गरेर कार्यान्वयनमा जानुपर्नेमा अध्यादेश मार्फत गरिएको भनी कतिपय स्थानबाट प्रश्न पनि उठाइएको छ। सरकारले सिफारिस गरेका अध्यादेशमध्ये संवैधानिक परिषद सम्बन्धी अध्यादेश भने राष्ट्रपति रामचन्द्र पौडेलले पुनर्विचारका लागि फिर्ता पठाइदिनु भएको छ। अध्यादेश र पछिल्ला आयामका विषयमा आजको अन्तरसंवादमा कुराकानी गर्नेछौँ। कुराकानीमा हामीसँग हुनुहुन्छ संवैधानिक कानूनका ज्ञाता डाक्टर विपिन अधिकारी। डाक्टर साहब,
1: हेलो।
0: हजुर, स्वागत छ। हजुर हजुर, स्वागत छ हजुर।
1: नमस्ते नमस्ते, धन्यवाद।
0: अब यी अध्यादेशहरू जसरी सरकारका तर्फबाट सिफारिस भए र कतिपय अध्यादेशहरू राष्ट्रपतिबाट जारी भए, यसका विषयमा यहाँको प्रतिक्रिया के छ?
1: सामान्यतः यो स्केलमा अध्यादेशहरूको सिफारिस गर्ने वा निकास दिने भन्ने प्रचलन होइन। वैधानिकताका लागि एउटा संवैधानिक शासन पद्धतिमा कानुन निर्माणको काम जहिले पनि संसद आफैले गर्दछ र संसदको कानुन निर्माणको काम शक्ति पृथकीकरणको सिद्धान्त अनुसार पनि संसद आफैले सम्पन्न गर्नुपर्छ। त हामी कहाँ सरकारलाई कानुन निर्माणका लागि यो अध्यादेशको व्यवस्था दिएको, त हामी धेरै सीमित मुलुकहरूमा पर्दछौँ जहाँ अध्यादेशको व्यवस्था छ। त अध्यादेशको व्यवस्था राख्ने कारण यति मात्र हो कि भर्खरै प्रजातन्त्र प्राप्त गरेका देशहरूमा पूर्ण रूपमा कानुन र व्यवस्था कायम नभइसकेको परिस्थिति हुन्छ। त्यस हुनाले कतिपय अवस्थामा आतुरी पर्दाखेरि सरकारले नै पछि संसदमा लग्ने गरी त्यहाँबाट चाहिँ के भन्दाखेरि स्वीकृति लिने गरी एउटा ऐन कानुनहरू तत्कालका लागि ल्याउन सकिने भनेर त्यो चाहिँ 2 महिनासम्मका लागि यो व्यवस्था संविधानले गरेको हो। त हामी कहाँ के भयो भने एउटा दुईटा तत्कालका लागि भन्ने भन्दा पनि यो त मुस्लै अध्यादेश आउन लाग्यो। अनि यद्यपि सरकारले भनेको छ हाम्रो प्रतिबद्धता थियो, भोटरले अनुमोदन गरेको थियो, त प्रतिबद्धता भए पनि भोटरले अनुमोदन गरे पनि हाम्रो पद्धति त्यस्तो होइन। त्यस हुनाले एकातिर टिप्पणी गर्नुपर्ने ठाउँ त्यो, अनि अर्कोतिर के छ भने हामी मैले मुस्लै भने यहाँ मुस्लै मात्र होइन, एक अब 100 ऐनहरूलाई एकैपल्ट विभिन्न ऐनहरूलाई एउटा ऐनबाट अनि त्यसपछि र धेरै दूरगामी प्रभावका जुन संशोधनहरू छन् तिनीहरूलाई समेत अनि यो अध्यादेशको माध्यमबाट प्राप्त गर्न खोजिएको छ। त्यसले गर्दाखेरि पनि अनि यो जुन एउटा संसदीय प्रक्रियाको चाहिँ बल भनेको के हो भने त्यसमा भएको खुलापन हो जो अध्यादेशमा हुँदैन। अनि प्राय जसो अड्डा अदालतहरूले यसलाई खुला प्रक्रिया मान्दैनन्। अनि एउटा त के हो भने कन्डिसनल हो, मैले भनिसकेँ। दोस्रो खुला पनि भएन, संसदीय प्रक्रिया पनि भएन, त्यसका जोखिमहरू बढी हुन्छन्। त्यस हुनाले यो रूपमा गर्नु हुँदैन र खास गरी यत्रो बलियो सरकार र धेरै परिवर्तनगामी एउटा उद्देश्य लिएर आएको सरकारले यो हजुवाका आधारमा यसरी जानु हुँदैन भन्ने कुरालाई महत्त्व दिनु पर्यो। दोस्रो अब कतिपय कुराहरूमा चाहिँ के हुन्छ भनेदेखि तपाईँ अध्यादेश ल्याउनु पर्छ भन्ने कुरो नल्यायो भने के हुन्छ भन्दा वित्त छ त्यो कज नै परास्त हुन्छ, गर्न चाहेको कुरो गर्न सकिँदैन। कानुन र विधानको उद्देश्य संविधानको जुन एउटा घोषित परिकल्पना पुरा हुन सक्दैन भन्ने परिस्थिति हुँदाखेरि ल्याउने हो। अब अहिले ल्याउँदाखेरि के भयो भने ती सबै कुराहरूका लागि जुन एउटा संसदीय प्रक्रियाहरू छन् ती प्रक्रियाहरू छलिन गए। अब टिप्पणी भनेको त्यो, यद्यपि मैले पहिले पनि भने फेरि पनि भन्छु, यो अहिलेको सरकारले मात्र गरेको होइन, हाम्रो मुलुकमा सरकारहरूले अध्यादेशलाई दुरुपयोग गर्न थालेको धेरै भयो। त्यो कङ्ग्रेसको सरकारले पनि गरेको छ, एमालेकोले पनि गरेको छ, अरूले पनि गरेका छन्। अनि त्यस हुनाले अब यो संसदलाई भन्दा अध्यादेशलाई बढी महत्त्व दिने प्रक्रिया सुरु भएको चाहिँ लामै भइसक्यो, तर त्यस्तो गर्नु हुँदैन।
0: डाक्टर साहब, अब यसको भित्र कारण अलिकति खोज्दाखेरि, अब अघि यहाँले भनिसक्नुभयो, सरकारले पनि त्यो विषयमा स्पष्ट पारिसक्यो कि आफ्नो सय बुद्धि सुधार योजना तत्काल कार्यान्वयन गर्नुपर्नेछ, त्यसमा जहाँ जहाँ बाधाहरू देखिएको छ त्यो भोलि नियमित प्रक्रियामा संसदमा जान्छ नै, अहिले तत्काल कार्यान्वयन गर्नु परेकोले यो ल्याएको भनेको छ, त्यसका विभिन्न पक्ष विपक्षमा धारणाहरू आइ नै रहेका छन्। यद्यपि जुन यो अवस्था आयो नि, मूलत अहिले त्यसको भित्र कारण खोज्दै गर्दा चाहिँ शक्ति पृथकीकरण या शक्ति सन्तुलनको दुरुपयोग भयो भनौँ, एउटा सरकारले चाहिँ नियुक्त गर्छ, त्यो सरकार हटिसक्दा पनि त्यो सरकारले नियुक्त गरेका मानिसहरू अथवा चाहिँ उनीहरूले बनाएका संरचनाहरू आउने, अर्को त्यो कायम रहने, अर्को सरकारलाई त्यसले सहज गर्ने अथवा सजिलो गर्ने अथवा चाहिँ सरकारले लिएको लक्ष्य पुरा गर्ने भन्दा पनि त्यसलाई अवरोध गर्नेतर्फ चाहिँ उनीहरूको भूमिका देखिने, यो विगतदेखि देखिएको परम्परा पनि हो। र अध्यादेशको सन्दर्भमा यहाँले अहिले यो चाहिँ पहिलोपटक आएको होइन भनिरहँदा, यो निकै पहिलादेखि आएको भनिरहँदाखेरि, अब यसलाई कहीँ न कहीँ चाहिँ अब यो एउटा समस्याहरू समाधान गर्नका लागि एउटा उपायका रूपमा अहिलेको सरकारले लियो भनेर शङ्काको सुविधा दिन सकिन्छ कि सकिँदैन?
1: अब शङ्काको सुविधा यसो, म त कानुनको विद्यार्थी हुँ, मैले राइटलाई राइट, रङलाई रङ भन्नुपर्छ, अदालतले पनि त्यही नै गर्छ। अब हामी एउटा त कानुनले गर्न नमिल्ने, संविधानले गर्न नमिल्ने कुरा भयो, दोस्रो के छ भनेदेखि प्राय जसो तपाईँ कसैलाई पनि जुन प्रक्रियाबाट नियुक्ति गरिएको छ त्यही ऐन त्यसैको प्रक्रिया बमोजिम बर्खास्त गरिन्छ। हामी के छ भनेदेखि अब एउटा कानुन निर्माणको अधिकार, त्यो पनि तपाईँको एउटा सङ्कट का अवस्थामा प्रयोग गर्ने जस्ता अधिकारहरू प्रयोग गरेर अनि यो प्रक्रियामा जाँदा त्यसका जोखिमहरू धेरै हुन्छन्। अब हाम्रो यो जोखिम पनि यो अहिलेको अध्यादेशहरूको धेरै छ, जस्तो अहिले खास जुन सार्वजनिक पदाधिकारीहरू भनेर चाहिँ युनिभर्सिटीका डिनहरूसम्म गएका छन्। अहिले हेर्नुहोस्, आज काठमाडौँ विश्वविद्यालयको आज एलएलएमको रिजल्ट निकाल्नु पर्ने थियो, अब रिजल्टमा सही गर्ने मान्छे छैन। अनि कुनै पनि एउटा अध्यादेश जारी गर्दाखेरि त्यो रूपमा जारी गर्ने होइन कि हाम्रा नियमित प्रक्रियाहरू अवरुद्ध हुन्छन्। अब कला भन्न जाने भएपछि कन्भेन्सन गर्नुपर्छ, कसरी गर्ने, युनिभर्सिटीको चाहिँ चेकमा कसले सही गर्छ, त यो सामान्य रूपमा जुन प्रक्रियाहरू हुन्छ प्रशासनको कसरी तय हुन्छन्, त यो रूपमा गर्दाखेरि के हुन्छ भने हामी जुन कानुनको शासनको पवित्रताका लागि, निष्पक्षताका लागि भनेर काम गर्दैछौँ हो, त्यही नै अवरुद्ध हुन लागेपछि अनि त्यसलाई त्यो त निश्चित रूपमा अड्डा अदालत पुग्दछन् र अदालतले हेर्दाखेरि कानुन मात्र हेर्दैन, विश्वविद्यालयहरूको स्वायत्तता पनि हेर्छ, कानुनको शासन भयो कि भएन, कसैलाई हटाउनु पूर्व चाहिँ जुन एउटा ग्यारेन्टी गर्नुपर्ने प्राकृतिक न्यायको चाहिँ अवलम्बन भयो कि भएन, र यस्ता निर्णयहरूबाट संस्थागत स्थायित्व हुन्छ कि हुँदैन भन्ने कुरो केवल सरकारको अधिकारको कुरो सरकारले पायो, तर अरूको अधिकारहरू पनि त हुन्छन्। अनि
0: डाक्टर साहबले यसो भनिरहँदा, डाक्टर साहब हजुर, यहाँले यसो भनिरहँदा सैद्धान्तिक विषय या पवित्रता निष्पक्षता यावत कुराहरू गरिरहँदा, हिजोको दिनमा हामीले यदि हेर्ने हो भने शक्ति सन्तुलनको, मैले अघि पनि त्यो कुरा गरेँ, शक्ति सन्तुलनको दुरुपयोगको सन्दर्भ या शक्ति पृथकीकरणको सही प्रयोग हुन नसकेको सन्दर्भ कहाँसम्म कुरा भने, प्रधान न्यायालयका प्रमुखले पनि अब मन्त्रीसम्ममा भागभण्डा खोजे, संवैधानिक अङ्गसम्ममा पनि आफ्ना मान्छेहरू चाहिँ,
1: त्यो कुरो एकदमै सही कुरा हो। यो जुन जसरी नेपालमा नियुक्ति हुन्थ्यो, त्यो नियुक्तिको उद्देश्य के हो भन्ने कुरो त लगभग सरकारको एउटा सोचाइबाट आउट भइसकेको परिस्थिति थियो। त्यस हुनाले नयाँ सरकारले गरेका कुराहरू चाहिँ त्यो गर्नुपर्ने कुराहरू हुन् भन्ने कुरामा त कुनै शङ्कै छैन। तर त्यसका लागि जुन एउटा हामी सुधारका लागि एउटा स्पष्ट मापदण्ड चाहिन्छ, स्वतन्त्र मूल्याङ्कन गर्नुपर्छ, या चरणबद्ध प्रक्रियाहरू अवलम्बन गर्नुपर्छ, या जुन संसदको चाहिँ निरन्तर निगरानी सुपरिवेक्षणमा बस्नुपर्छ, ती कुराहरू अवरुद्ध हुन गए भन्ने कुरा हो। त यसले के हुन्छ भने हामी यो कसरी सोच्नु पर्यो भने कि केवल एउटा उद्देश्य मात्र छैन गभर्नेन्सको, धेरै उद्देश्यहरू छन्। हामी एउटा चाहिँ लक्ष्य प्राप्त गर्नका लागि चारवटा लक्ष्य छोड्न सकिँदैन। त अहिलेको अब सरकारमा उत्साह जुन छ, जोस जाँगर छ, त्यो एकदमै राम्रो कुरा हो। तर कानुनको शासन भनेको शासकको चोइसको कुरा होइन, यो छनौट गरेर हिँड्ने कुरा होइन, त्यो त बाध्यता हो सरकारको। त्यो अनि त्यो सन्दर्भमा सरकारले आफूलाई चाहिँ अब अहिले जारी गरेको छ, अब जे हुनुहुन्छ त्यो अड्डा अदालतमा होला, तर अहिलेका काम कारबाहीको परिणामहरूलाई कसरी व्यवस्थापन गर्ने भन्ने कुरो मैले अघि नै भनिसकेँ, तत्कार एउटा आवश्यकता भइसक्यो, त्यतापट्टि लाग्नुपर्ने अब चाहिँ अवस्था चाहिँ छ।
0: अब यसको व्यवस्थापनको कुरा या समीक्षाको कुरा अथवा परीक्षणकै कुरा भनौँ न त, अब यो चाहिँ हुन त यसको निश्चित समय सीमा छ 2 महिनाको होइन, यसपछि यो नियमित प्रक्रियामा जानेछ या यसले चाहिँ किनारा पाउनेछ। यद्यपि अब यी यस्ता चाहिँ सन्दर्भहरू जुन आएका छन्, अब यसलाई चाहिँ स्वच्छ बनाउँदै लैजाने, अघि यहाँले बोलेका शब्द जुन छन् पवित्रता, निष्पक्षता, स्वच्छता, चाहिँ जनताको, अब हामी यो प्रजातान्त्रिक व्यवस्थामा छौँ, अझै हामी उन्नत प्रजातन्त्र लोकतन्त्र भनिरहेका छौँ, अब यसलाई अझै स्वच्छतातर्फ लैजानका लागि यहाँनिर चाहिँ कसको कसको भूमिका के हुन्छ त, अब असल मनले असल नियतले गरिरहेको कामहरूका सन्दर्भमा कसरी अब यसलाई चाहिँ एउटा वैधानिकताको
1: संस्थागत, मैले भने कि अधिकार भनेको सरकारको मात्र छैन, आम नागरिकको पनि छ, संस्थाहरूको पनि छ। अहिले भनौँ अब धेरै कुराहरू प्रभावित हुन्छन् किनभने निर्णयकर्ताहरू सबै प्यारालाइज भए। मैले भने नि एउटा जाँचको रिजल्ट निकाल्न सक्ने हामी अवस्थामा छैनौँ। अब हाम्रो क्यालेन्डर हामीले कसरी निर्वाह गर्छ, जस्तै अब काठमाडौँ विश्वविद्यालय भनेको एउटा चाहिँ स्वायत्त रूपमा चलेको विश्वविद्यालय हो, सरकारले आफ्नो मापदण्डमा एकपल्ट नसोधिकन यसरी निर्णय गर्नुहुन्छ, अनि त्यो धेरै गलत भएको छ। त के हो भने सरकारले गलत गर्ने पनि अधिकार होला, तर अब यो जुन हाम्रो चाहिँ प्रक्रियाहरू अवरुद्ध भएका छन् त्यसको जिम्मेवारी कसले लिने, त यस्ता कुराहरूलाई अलिकति विचार गर्नुपर्छ र कानुन जान्ने मान्छेहरूसँग सल्लाह लिएर चल्नु पर्दछ। र हामी रुकावट जस्तो अब संसद आउला, संसदमा सबै कुराका बारेमा चर्चा पनि होला, र सरकारको सफलताका लागि चाहिँ हरेक मान्छेसँग शुभकामना छ। तर सरकारको सफलता भनेको त्यो कानुनको शासनको प्रत्याबुद्धिबाटै हुन्छ, किनभने प्रक्रियाले अनि निर्दिष्ट गर्छ कि निष्कर्ष के आउँछ, आउटकम के आउँछ भन्ने कुरो। त्यहाँ अलिकति हामी कहाँ फेरि त्यो केवल अहिलेको अध्यादेशको कुरा मात्र होइन, जस्तो अध्यादेश जारी गर्दा अब प्रधानमन्त्रीले त जवाफ दिनुपर्छ, सब कुनै दिन सडकमा उभिएर पनि दिनु पर्ला, संसदमा उभिएर पनि दिनु पर्ला, तर अब राष्ट्रपतिले कतिपय प्रक्रियाहरू अवरुद्ध गरेको पनि देखिन्छ। हामी कहाँ संविधानको व्यवस्था त्यस्तो छैन, तर अब यहाँ जसले जे गरिदिँदा पनि हुन्छ भने जस्तो एउटा दृष्टिकोण स्थापित भइराख्नु राम्रो होइन।
0: अब डाक्टर साहब, यहाँले भनिरहँदा अब सरकारले ल्याएको प्रक्रिया सम्मत पनि भएन, राष्ट्रपतिले पुनर्विचार गर्न पठाएको विषय पनि प्रक्रिया सम्मत छैन भनेर यहाँले भनिरहँदा यसको समाधान के हो त, अब यो कसरी राष्ट्रपतिले
1: मैले राष्ट्रपतिको चाहिँ के हो भने हाम्रो कस्तो हुँदै आइरहेको छ भने एउटा जोखिम नि, हाम्रो देशमा प्रजातन्त्रै नचल्ने एउटा खोटो सिक्का भइसक्यो, किनभने संविधान भनेको तमसुक होइन, यसको पछाडि एउटा दर्शन छ, प्रणाली छ, हामी हाम्रो संसदीय प्रणाली हो, यो संसदीय प्रणालीमा द्वैत शासन हुँदैन, एउटा भ्रममा राष्ट्रपति बस्नु हुँदैन कि उहाँसँग अधिकार छ, यो अधिकार भनेको सरकारको अधिकार हो, सरकार लड्छ पढ्छ आत्महत्या गर्छ अर्को आउँछ सरकारका बारेमा संसदले टुङ्गो लाउन सक्छ र प्रधानमन्त्रीले संसदमा उभिएर जवाफ दिनुपर्छ, राष्ट्रपति त्यसका लागि तयार हुनुहुन्छ, अनि राष्ट्रपति केवल संवैधानिक प्रमुख मात्र हो, अनि शासकीय अधिकारको प्रयोग गर्नु भनेको उहाँले, अनि यो संविधान विपरीत चाहिँ मुलुकमा द्वैत शासनको सुरुवात गर्नु हो। कसले यो भ्रमपूर्ण चाहिँ सल्लाह दिन्छ मैले बुझेको छैन। केही सीमित अवस्थामा बाहेक राष्ट्रपतिले गर्ने जेसुकै कुरा पनि प्रधानमन्त्रीको सल्लाहमा गर्ने हो।
0: यो बिचमा राष्ट्रपतिले यहाँसँग पनि संवाद गर्नुभएको थियो,
1: होइन? मसँग गर्नुभएको छैन, तर यसो छ, अब सल्लाह लिने, तर सल्लाह खालि एउटा पब्लिकका लागि सिल्ड मात्र गर्ने चाहिँ म आफ्नै हिसाबले गर्छु भन्यो भने त के अर्थ भयो? फेरि तपाईँ राजनीतिमा सल्लाह लिने हो भने जसँग लिए पनि भयो। कानुनका कुराहरू त निर्दिष्ट एउटा चाहिँ सैद्धान्तिक परम्पराहरू छन् हाम्रो आफ्नै देशको पनि। मैले भने नि, तपाईँ कार्यकारिणी अधिकारको प्रयोग गर्नुहुन्छ भने संसदमा उभिएर जवाबदेताको निर्वाह गर्नुपर्छ। संविधान भनेको त्यो हो नेपालको। अनि समितिमा भाग लिनुपर्छ, केरकार खप्नुपर्छ, असफलता बोक्नुपर्छ, त्यही खोजेको हो राष्ट्रपतिले। अनि त्यो होइन भने उहाँले त प्रधानमन्त्रीले अब जस्तो सिफारिस गरेका छन् खप्छन् भनेर उहाँले निकास पो दिने हो त। यो सत्तालाई कोट्याएर यो सक्नेछ भनेको छ कि सक्छ भन्ने छ कि त्यसरी हेरिन्छ संविधानलाई? संविधान तमसुक हो र संविधानमा त हेर्नु पर्यो यसको सिद्धान्त के हो। किन संसदीय पद्धतिमा द्वैत शासन स्वीकार गरिँदैन? किन राष्ट्रपतिलाई संवैधानिक भनिएको हो भनेर? अनि तपाईँले काम गर्नुहुन्छ भने
0: तयार
1: हुनुपर्छ। मैले भनेको के हो भने प्रधानमन्त्री र राष्ट्रपति बिचमा पनि अधिकारको प्रयोगको बारेमा अब यहाँ के भन्दाखेरि कुनै परम्परा बाँकी रहेन, जे गरिदिए पनि हुने भने जस्तो भयो। त राष्ट्रपतिलाई त्यसरी परिकल्पना गरिएको थिएन। त एकातिर हामी सरकारका जोखिमहरू छन्, अब राष्ट्रपतिका पनि जोखिम भए, यो सङ्कट पर्दा त अनि जुन एउटा भारी बोक्नुपर्ने हुन्छ त्यसका लागि पनि नैतिक बल हाम्रो इन्स्टिट्युसनहरूले स्वाहा पारिसके, यस्तो गर्ने होइन।
0: डाक्टर साहब हजुर, अब जस्तो यहाँले भन्नुभयो कि सरकारले वास्तवमा नियमित प्रक्रियाबाटै कानुन बनाउनु पर्ने हो, हाम्रो संवैधानिक व्यवस्था पनि त्यो छ, यद्यपि कहिलेकाहीँ समस्या पर्दाखेरि अध्यादेश ल्याउने विषय पनि त्यो पनि वैधानिकै हो, यद्यपि जसरी यसको राजनीतिकरण गरिएको छ यसका फेरि पाटो फरक फरक पाटोहरू छन्। यो राजनीतिकरण आज मात्रै होइन, हिजो पनि हुँदै आएको। सरकारमा अघि यहाँले नाम लिएका सबै पार्टीहरू बसे, उनीहरूले अध्यादेश ल्याए, तर उनीहरू सत्ता बाहिर हुँदा सधैँ विरोध गर्छन् होइन, त्यो चाहिँ त्यो पनि परम्परा बन्दै गयो। अब राष्ट्रपतिका तर्फबाट चाहिँ अध्यादेशलाई पुनर्विचारका लागि फिर्ता गरिएको पनि यो पहिलो घटना होइन।
1: होइन अब होइन, त्यही त यहाँ प्रचलन नै कसरी भयो भने कि मान्छेलाई नियम निष्ठा कानुन परम्परा ज्ञान भन्ने कुरामा रहेन। यो त मान्छे के हो भने यो शब्द हेरेर सडकका मान्छे पनि वकिल बन्न खोज्छन्, वकिलहरूको त अब अर्कै कुरै अर्को भइसक्यो। अनि त्यसरी हुन्छ त हामी कहाँ, किन संसदीय व्यवस्थामा चाहिँ राष्ट्रपतिको परिकल्पना र राष्ट्रपति व्यवस्थामा राष्ट्रपतिको परिकल्पना अलग अलग कुराहरू हुन्। त्यति कुरो बुझिदियो भने यो यो शब्द ह्रस्व छ कि दीर्घ छ भन्नेपट्टि जानु पर्दैन। अनि त्यो संविधान र त्यसप्रतिको निष्ठा भनेको सैद्धान्तिक हुनु पर्यो नि पहिले, अनि पो त शब्दहरूले कुनै भावना अभिव्यक्त गर्न सक्छ। र यही अध्यादेशकै कुरामा पनि अब तत्कालै केही गर्नै पर्दैन भने त संसदै पर्खिने हो, संविधान एकदमै प्रष्ट नै छ। अनि हामी कहाँ के छ भने तपाईँको लिगालिटी पर कसरी न्यूनतम कानुनको परिपालना गर्ने र अनि जुन अधिकतम उद्देश्य छ त्यसलाई पाखा लगाइदिने भन्नेपट्टि गयो र कतिको
0: हजुर अब यो जुन
1: त्यतापट्टि जाने होइन।
0: हजुर हजुर, अब यो जुन पछिल्लो परिस्थिति देखिएको छ अथवा यसले जुन सङ्केतहरू गरिरहेको छ आगामी द्वन्द सिर्जना हुन सक्छ कि दुईटा चाहिँ पक्षका बिचमा भन्ने जस्तो, अब यसको समाधान चाहिँ के हुन सक्छ डाक्टर साहब?
1: अब समाधान त केही होइन। अब समाधान भनेको के भने जारी हुन्छ, अड्डा अदालतले अब त्यसका बारेमा आफ्नो जुन नियमित क्षेत्राधिकार छन् त्यो ग्रहण गर्छन्। अब अदालत त पुग्छ नै, किन पुग्छ भने कि हामीले जुन एउटा जुन कानुन निर्माणको अधिकार प्रयोग गरेर मान्छेको एउटा कम्पिटेन्सका बारेमा निर्णय गरेका छौँ, त त्यो त्यो सामान्य एउटा कानुन निर्माणको प्रक्रिया होइन। त अनि त्यसरी कानुन निर्माण गरिँदैन, तर त्यो कुराहरूमा सरकारको पनि आफ्नो दृष्टिकोण छ, सम्बन्धित पक्षको पनि होला। अब यत्र चाहिँ 1500 मान्छेहरू प्रभावित छन्, उनीहरू पनि चाहिँ अड्डा अदालत जालन, तर त्यो त अदालतले गर्ने प्रक्रिया भयो। अब अरूका लागि यो छनौटको विषय छैन, यो कार्यान्वयन गर्ने हो। अब संसदमा निश्चित रूपमा टिका टिप्पणी हुन्छ, सरकारले त्यसलाई खप्नुपर्छ, र अदालतले यदि अन्तरिम आदेश जारी गर्यो भने अब त्यसलाई चाहिँ निर्वाह गर्नुपर्छ। यी कुराहरू त अब नियम प्रक्रिया त्यही नै हो। त हामी सरकारले अब के भनेदेखि हामी यो बजेट भाषणको डेट संविधानले तोकिदिएको सन्दर्भमा अनि हामी अब नियमित सेसनलाई संसदको अधिवेशनलाई ढिलो गर्ने अब एउटा अवस्था छैन, अनि यो रोकेर राख्नु हुँदैन राष्ट्रपतिले। यो के हो भने संविधानका अरू प्रावधानहरू अवरुद्ध हुँदै जान्छन्, त यो कुरोलाई अब चाँडोभन्दा चाँडो निकास दिने हो। हामी कहाँ विधेयकका सम्बन्धमा एकपल्ट पुनर्विचार गराउन पठाउने राष्ट्रपतिको त्यस्तो एउटा हामी संवैधानिक बाटो छ, तर त्यो बाटो पनि अधिकांश अवस्थामा प्रधानमन्त्रीकै सल्लाहमा प्रयोग गर्ने हो। त राष्ट्रपतिले गर्नेछ, गर्न सक्नेछ, यी सबै कुराहरूमा प्रधानमन्त्रीलाई यदि सिनबाट आउट गरिदिनुभयो भने संविधानको उद्देश्य परास्त हुन्छ, अनि त्यति कुराका लागि एउटा दोस्रो पल्ट केही विचार गर्नु पर्यो भने राष्ट्रपतिको सौजन्यलाई प्रधानमन्त्रीले प्रयोग गर्न सक्ने अवस्था हुनुपर्दछ। अब त्यस हुनाले यसरी ढिलो गर्नु हुँदैन।
0: डाक्टर साहब, अब हामी करिब करिब अन्त्य अन्त्यमा छौँ। हामीसँग हुनुहुन्छ संवैधानिक कानुनका ज्ञाता डाक्टर विपिन अधिकारी। अब अर्को प्रसङ्ग, यो भारत र चिनको चाहिँ दुईवटाको सहमतिमा हाम्रो लिपु लेक लिम्पियाधुरा क्षेत्रबाट चाहिँ जुन सडक मार्ग बनाइएको छ, त्यो सन्दर्भमा नेपाल सरकारले कूटनीतिक नोट पठाएको छ, यसअघि पनि पठाएको थियो। यसको कस्तो खालको चाहिँ वैधानिक चाहिँ
1: होइन, मलाई लाग्दछ नेपाल सरकारले जे गर्नु पर्थ्यो त्यो गरेको छ र तुरुन्तै गरेको छ। हाम्रो अहिलेको जुन एउटा देशको स्थिति छ, हामी हाम्रो हैसियत जुन रूपमा हामीले अन्तर्राष्ट्रिय कानुन अन्तर्गत आफ्नो अधिकारहरूको दाबी गर्ने परिस्थिति छ, त्यति अनुकूल छैन। तथापि तपाईँ जुन कुरो हाम्रो हो हामीले हाम्रो भनिराख्नुपर्छ र सरकारले तात्तातै भनेको छ, यही नै अहिलेका लागि मलाई लाग्दछ ठुलो कुरा हो। त के हो भने त्यो समयसम्म पर्खिनुपर्छ र भनिराख्नुपर्छ, जबसम्म हामी त्यो अवस्थामा पुग्दैनौँ जब हाम्रो भूमि हामीले चाहिँ एउटा नियमित प्रक्रियाबाट फिर्ता लिन सक्छौँ। त अहिले सरकारले भनेको छ हामी परराष्ट्र मन्त्रीलाई चाहिँ यस कुराका लागि सराहना गर्नुपर्छ कि उहाँले ढिलो गर्नु भएन र सरकारले यो कुरालाई एउटा तातातै आफ्नो एउटा उसमा के अरे निर्णय प्रक्रियामा समावेश गरेको छ। तर भारत र चिन यी दुवैले आर्थिक स्वार्थ उनीहरूको निहित जुन उद्देश्य छ त्यसका लागि हाम्रो मनोभावनालाई चाहिँ कुल्चिएको अवस्था हो यो। तर अब हामी एउटा डिप्लोमेटिक प्रोसेसमा छौँ, त आज केही कुरामा कन्सिड गरेको छौँ भन्नु पर्दा सधैँ गर्छौँ भन्ने पनि होइन, आज हामी चुप लागेका छौँ भनेर सधैँ चुप लाग्छौँ भन्ने पनि होइन। त त्यति भनेको त सरकारले त्यो राम्रो कुरा हो, तर त्यसलाई एउटा हाम्रो एजेन्डामा राखिराख्नुपर्छ र त्यति चाहिँ आवाज चाहिँ निरन्तर हामीले कायम गर्नुपर्छ जति सुनिन्छ।
0: डाक्टर साहब, यहाँको हजुर महत्त्वपूर्ण समय र कुराकानीका लागि धेरै धेरै धन्यवाद।
1: हस्, धन्यवाद।
0: उहाँ हुनुहुन्थ्यो संवैधानिक कानुनका एकजना ज्ञाता डाक्टर विपिन अधिकारी। अन्तरसंवादमा कुराकानी गर्नुहुँदै प्राविधिक मित्र राजु थापालाई धन्यवाद। सन्तोष रेग्मी बिदा हुन्छु, नमस्कार।
2: श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई कुनै पनि प्रकारको सहायता आवश्यक परे वैदेशिक रोजगार बोर्ड सचिवालयमा सम्पर्क राखौं।
3: यसका लागि श्रमाधान कल सेन्टरको पैसा नलाग्ने नम्बर 1141 मा पनि सम्पर्क राख्न सकिन्छ।
2: वैदेशिक रोजगार बोर्डको सचिवालय।

0: जथाभावी विषादीको प्रयोगले शत्रु किरा मात्र होइन मित्र किराहरूलाई समेत मारेर वातावरण बिगार्नुको साथै दम, छालाको रोग तथा क्यान्सर सम्म गराउन सक्छ।
1: त्यसकारण प्राविधिकको सल्लाह अनुसार मात्र विषादीको प्रयोग गरौ। विषादीको बट्टामा लेखिएको कुराको सधैँ पालना गरौ।
2: समृद्ध कृषि, समृद्ध जीवन।
3: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्त भित्र बकेउता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
4: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
5: नागरिक लगानी कोषको नागरिक पेन्सन योजनामा सहभागी भई भविष्य सुरक्षित बनाओ। यस योजनामा न्यूनतम मासिक 500 रुपियाँ जम्मा गरेर सहभागी हुन सकिन्छ।
6: नागरिक लगानी कोष।
7: अब सुन्नुहुनेछ बिहान 7 बजेको समाचार।

0: यो रेडियो नेपाल हो। अब प्रवीण पोखरेलबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। राष्ट्रपति रामचन्द्र पौडेलद्वारा के नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी। संवैधानिक परिषद सम्बन्धी अध्यादेश पुनर्विचारका लागि फिर्ता। अतिक्रमित संरचना र सुकुम्बासी बस्तीबाट हटाइएका नागरिकलाई यसै वर्षको चैत मसान्तभित्र व्यवस्थित वासस्थान उपलब्ध गराउन राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा सरकारलाई आग्रह। लिपुलेखबारे भारत र चीनलाई सरकारले पठायो कूटनीतिक नोट। र अमेरिकासँग युद्ध गर्ने वा सम्झौता गर्ने दुई मात्र उपाय रहेको इरानको दावी।
1: एसई सकियो, अब रमाइलो सुरु भयो।
2: नेपाल टेलिकमले ल्यायो विशेष एसई अफर, मात्र रु 20 प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
1: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
2: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
1: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: समाचार अब विस्तारमा। राष्ट्रपति रामचन्द्र पौडेलले के नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083 जारी गर्नुभएको छ। राष्ट्रपति पौडेलले नेपालको संविधान बमोजिम मन्त्री परिषदको सिफारिसमा केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083 हिजो जारी गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेश कुमार साक्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। त्यसै गरी राष्ट्रपति पौडेलले संवैधानिक परिषद काम कर्तव्य अधिकार र कार्यविधि पहिलो संशोधन अध्यादेश 2083 पुनर्विचारका लागि फिर्ता पठाउनु भएको छ। राष्ट्रपति पौडेलले नेपालको संविधान बमोजिम यही वैशाख 14 गतेको मन्त्री परिषदको सिफारिसमा आएको संवैधानिक परिषद काम कर्तव्य अधिकार र कार्यविधि पहिलो संशोधन अध्यादेश 2083 विषयवस्तुका सन्दर्भमा पुनर्विचार गर्न मन्त्री परिषदमा पठाउनु भएको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेश कुमार साक्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। यस्तै विज्ञप्तिमा नेपालको संविधान बमोजिम यसअघि संवैधानिक परिषद काम कर्तव्य अधिकार र कार्यविधि सम्बन्धी ऐन 2066 संशोधन गर्न बनेको विधेयक प्रमाणीकरणका लागि 2082 साल असार 25 राष्ट्रपति समक्ष पेश भएकोमा सन्देशसहित उक्त विधेयक मन्त्री परिषदमा फिर्ता पठाइएको जनाउँदै तत्कालीन मन्त्री परिषदको 2082 साल मक्सिर 2 गतेको निर्णय अनुसार प्राप्त भएको संवैधानिक परिषद काम कर्तव्य अधिकार र कार्यविधि पहिलो संशोधन अध्यादेश 2082 जारी नभएको स्मरण गराइएको छ। सरकारले 8 अध्यादेश स्वीकृतिका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको मध्ये 7 जारी भएको छ भने पुनर्विचारका लागि संवैधानिक परिषद सम्बन्धी अध्यादेश हिजो मन्त्री परिषदमा पुनर्विचारका लागि राष्ट्रपतिले फिर्ता पठाउनु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा सचिवालय बैठकले हाल हटाइएको अतिक्रमित संरचना र सुकुम्बासी बस्तीबाट हटाइएका नागरिकलाई यसै वर्षको चैत मसान्तभित्र गाँस बाँस स्वास्थ्य लगायत सबै व्यवस्था गर्न सरकारलाई आग्रह गरेको छ। पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा हिजो बसेको सचिवालय बैठकले अधिकार सम्पन्न प्राधिकरण गठन गरी सुकुम्बासीको लगत सङ्कलन नगरेसम्म अधिकरण गरिएका संरचनामा बाहेक अन्य स्थानमा डोजर नचलाउन पनि आग्रह गरेको बैठकपछि प्रवक्ता मनिष झाले जानकारी दिनुभयो। पत्रकारहरूको प्रश्नको जवाफमा प्रवक्ता झाले राज्यका विभिन्न निकायमा विगतमा भएका नियुक्ति कति प्रक्रियासम्मत या आवश्यकताका आधारमा थिए भन्ने समीक्षा गर्न अध्यादेश मार्फत पदमुक्ति गराइएको स्पष्ट पार्नुभयो। यस्तै बैठकले आगामी स्थानीय तहको निर्वाचनका लागि क्यान्डिडेट क्लबको घोषणा गरिएको र उम्मेद्वार छनौट कार्यविधि पारित गरिएको पनि उहाँले जानकारी दिनुभयो। काठमाडौँ उपत्यकाका बागमती र त्यसका सहायक नदी तथा सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरी अवैध रूपमा निर्माण गरिएको संरचना हटाउने अभियान हिजो पनि जारी रह्यो। शहरी विकास मन्त्रालय, जिल्ला प्रशासन कार्यालय काठमाडौँ र काठमाडौँ महानगरपालिकाको समन्वयमा हिजो बुढानीलकण्ठ नगरपालिकाको कपन क्षेत्रमा अनधिकृत रूपमा निर्माण गरिएको संरचना हटाइएको काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले बताउनुभयो। यस्तै धोबी खोला नदी करिडोर अन्तर्गत अनामनगर देवीनगर विष्णुमती नदी किनार स्थित काठमाडौँ महानगरपालिका 16 बालाजु माछा पोखरी र तिलगङ्गा क्षेत्रका अतिक्रमित संरचना हटाइएको छ। उहाँका अनुसार हालसम्म काठमाडौँ उपत्यकाभित्र करिब 2300 बढी अतिक्रमित घर टहरा हटाइएको छ। गत शनिबारदेखि काठमाडौँको थापाथली, सिनामङ्गल गैरीगाउँ, भक्तपुरको मनोहरा लगायत क्षेत्रका अतिक्रमित संरचना र सुकुम्बासी बस्ती हटाइएको थियो। यसैबीच शहरी विकास मन्त्रालयले काठमाडौँको बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण प्रक्रियामा छुटेका नागरिकलाई यथाशीघ्र सम्पर्कमा आउन आग्रह गरेको छ। मन्त्रालयद्वारा जारी प्रेस विज्ञप्तिमा सहायता आवश्यक भएका तथा हाल सडकमा अलमलमा परेका नागरिकलाई प्राथमिक दर्ता केन्द्रका रूपमा तोकिएको त्रिपुरेश्वर स्थित दशरथ रङ्गशालामा उपस्थित भई दर्ता गर्न अनुरोध गरिएको छ। वास्तविक भूमिहीन तथा आर्थिक रूपमा कमजोर नागरिकलाई दर्ता केन्द्रमा उपस्थित भई सरकारद्वारा प्रदान गरिएका आवास, भोजन, स्वास्थ्य सेवा, बालबालिकाको शिक्षा तथा मनोवैज्ञानिक परामर्श लगायत आधारभूत सेवा सुविधा उपयोग गर्न समेत मन्त्रालयले आग्रह गरेको छ। नागरिकको सुरक्षित, व्यवस्थित तथा दीर्घकालीन व्यवस्थापनमा सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको पनि मन्त्रालयले स्पष्ट पारेको छ। भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले भू अभिलेख सूचना व्यवस्थापन प्रणाली मार्फत वास्तविक सुकुम्बासीको परीक्षण सुरु गरेको जनाएको छ। दावी गरिएका सुकुम्बासीका नाममा सरकारी अभिलेखमा देशका कुनै पनि स्थानमा जग्गा भए नभएको पत्ता लगाउन उक्त प्रणालीबाट परीक्षण सुरु गरिएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता गणेश प्रसाद भट्टले जानकारी दिनुभयो। हाल शहरी विकास मन्त्रालयले पठाए अनुसार काठमाडौँ उपत्यकाभित्रका सुकुम्बासीका नामावली परीक्षणको काम भइरहेको र त्यसपछि क्रमिक रूपमा देशभर रहेका सुकुम्बासीको पहिचान गरिने प्रवक्ता भट्टले बताउनुभयो। यसैबीच मन्त्रालयले भूमि सम्बन्धी सेवा स्थानीय तहबाट उपलब्ध गराउन आवश्यक कर्मचारी, प्राविधिक जनशक्ति, व्यावसायिक सिप प्रविधि र अन्य स्रोतबारे जानकारी गराउन 753 स्थानीय तहलाई पत्राचार गरेको छ। निजी विद्यालय सञ्चालकहरूले काठमाडौँ उपत्यकाका विभिन्न नदी किनार तथा जोखिमयुक्त स्थानमा रहेका सुकुम्बासी बस्ती खाली गराउँदा प्रभावित समुदायका बालबालिकाको पढाइमा रचनात्मक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन प्याप्सन, उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल इसान, राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन एनप्याप्सन, एसोसिएसन अफ प्री स्कुल एसोसिएटर्स एपेनले हिजो संयुक्त प्रेस विज्ञप्ति जारी गरी उक्त प्रतिबद्धता जनाएका हुन्। काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले निजी क्षेत्रका शिक्षालय सञ्चालक संस्थाका प्रतिनिधिसँग यो विषयमा छलफलसहित सहयोगको आग्रह गर्नुभएको थियो। प्रभावित क्षेत्रमा बालबालिकालाई नजिकैको निजी विद्यालयमा निशुल्क भर्ना गर्ने अवसर उपलब्ध गराउने, आवश्यकता अनुसार आवास तथा यातायातको व्यवस्थापन गर्ने, मनोवैज्ञानिक सहयोगको उपयुक्त व्यवस्था र प्रभावकारी रूपमा कार्यान्वयन गर्ने सम्पूर्ण सरकारवाला सङ्गठित भएर अघि बढ्न पनि ती संस्थाहरूले आग्रह गरेका छन्। नेपाल सरकार स्थानीय तह, शैक्षिक संस्था र समुदाय बीचको सहकार्यबाट प्रतिकूलतामा पनि अनुकूलता निर्माण गर्न सकिने विश्वासका साथ सम्पूर्ण सरकारवाला पक्ष यस मानवीय तथा उत्तरदायी पहलमा ऐक्यबद्ध भई सक्रिय सहयोग गर्न पनि ती संस्थाहरूले आग्रह गरेका छन्। भक्तपुरको सुकुम्बासी राखिएका दुई शिविरमा हिजो चिकित्सक सहितको स्वास्थ्य टोलीले स्वास्थ्य परीक्षण र उपचार शिविर सञ्चालन गरेका छन्। मध्यपुर थिमी नगरपालिका स्थित कृषि विकास तालिम केन्द्रको भवन र खरिपाटी स्थित चागु नारायण नगरपालिका स्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा राखिएका सुकुम्बासी शिविरमा स्वास्थ्य परीक्षण शिविर सञ्चालन गरिएका हुन्। बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापा मगर र स्वास्थ्य सचिव डाक्टर सुमित्रा गौतमले तत्काल भक्तपुरका दुई सरकारी कार्यालयमा राखिएका सुकुम्बासी शिविरमा स्वास्थ्य परीक्षण गर्न निर्देशन दिए लगत्तै हिजो बिदाका दिनमा समेत चिकित्सकको टोली दुवै सुकुम्बासी शिविरमा पुगी स्वास्थ्य परीक्षण सुरु गरेको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख अञ्जना खड्काले जानकारी दिनुभयो। दुवै शिविरमा सुत्केरी महिलादेखि ज्येष्ठ नागरिक समेतको स्वास्थ्य परीक्षण गरिएको उहाँले बताउनुभयो। नेपाली भूमि लिपुलेख हुँदै आयोजना गर्ने भनिएको कैला

0: Federation. Rashtriya Swatantra Party urges government to ensure shelter, food and basic needs for citizens displaced from enclosed structures. And 3 dead in suspected hantavirus outbreak on Atlantic cruise ship. This is all we have for this bulletin. Our next bulletin in English will be at 2 in the afternoon. You can listen to us online on our website radionepalonline.com and our mobile app. For more news and information, keep listening to Radio Nepal. Have a good day.
1: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
2: नागरिक लगानी कोषको नागरिक पेन्सन योजनामा सहभागी भई भविष्य सुरक्षित बनाओ। यस योजनामा न्यूनतम मासिक 500 रुपियाँ जम्मा गरेर सहभागी हुन सकिन्छ।
3: नागरिक लगानी कोष।

बादलको घुम्टो, घामको न्यानो हाँसो र बर्सातको रोदन नै मौसम परिवर्तनको सन्देश हो। नमस्कार, म पार्वती खड्का। कार्यक्रम जलवायु र जीवनमा तपाईँलाई स्वागत छ। यो कार्यक्रम सार्वजनिक सेवा प्रसारण अन्तर्गत रेडियो नेपालको केन्द्रीय प्रसारण 98.1 र 103 MHz सुन्न सकिनेछ। त्यसै गरी www.psvnepal.gov.np र रेडियो नेपाल online.com मार्फत संसारभर सुन्न सक्नुहुनेछ। कार्यक्रम जलवायु र जीवनका हरेक श्रृङ्खलामा हामी जलवायु परिवर्तनको असर र न्यूनीकरणको उपायबारे छलफल र पैरवी गर्ने गरेका छौँ। वायुमण्डलमा हुने आँधी, वर्षा र हुरी अनि बादलको रङ्गहरूले पृथ्वी जीवन्त भएको आभास हुन्छ। यी र यस्तै विषयको सेरोफेरोमा केन्द्रित रहेर आजको कार्यक्रममा मौसम सम्बन्धीको जानकारी, वायु प्रदूषणको सम्बन्धमा रेडियो सामग्री र मौसम परिवर्तनको सवालमा विज्ञसँग गरिएको छलफल लगायतका सन्दर्भ सामग्री आजको कार्यक्रममा राख्नेछौ। कार्यक्रमको सुरुवातमा मौसम सम्बन्धीको पूर्वानुमान। जल तथा मौसम विज्ञान विभागका अनुसार काठमाडौँ उपत्यका लगायत देशका विभिन्न भागहरूमा मौसम आंशिकदेखि सामान्य बदली रहने सम्भावना रहेको छ। दिउँसो घाम र बादलको मिश्रित अवस्था रहनेछ भने केही स्थानहरूमा मेघ गर्जन र चट्याङ सहित हल्का वर्षा हुन सक्ने अनुमान गरिएको छ। विशेष गरी पहाडी र हिमाली क्षेत्रहरूमा बदलीको प्रभाव बढी देखिनेछ। राति पनि केही स्थानहरूमा वर्षा जारी रहने सम्भावना रहेको विभागले जनाएको छ। तापक्रम सामान्य रहने अनुमान गरिएको छ भने हावाको गति पनि मध्यम रहनेछ। मेघ गर्जन र चट्याङ सहितको जोखिम भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविदहरूले सुझाएका छन्। जानकारीपछि अब लाग्छौं अर्को प्रसङ्गतर्फ। नेपालमा पछिल्लो समयमा वायु प्रदूषण गम्भीर समस्याका रूपमा देखिँदै आएको छ। विशेष गरी काठमाडौँ उपत्यकामा वायुको गुणस्तर बारम्बार अस्वस्थदेखि अत्यन्त खतरनाकसम्म पुग्ने गरेको छ। नेपालको वातावरण विभाग र विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार दीर्घकालीन रूपमा स्वास्थ्यका लागि वायु प्रदूषण हानिकारक बन्दै गएको देखिन्छ। वायु प्रदूषण बढ्नुका मुख्य कारणहरूमध्ये सवारी साधनको अत्याधिक प्रयोग अग्रस्थानमा छ। पुराना तथा मर्मत नगरेका डिजेल गाडीहरूबाट निस्कने धुवाले हावामा सूक्ष्म कण PM2.5 को मात्रा बढाएको छ। त्यस्तै तीव्र सहरीकरणका कारण निर्माण कार्य बढ्दै जाँदा धुलो प्रदूषण पनि बढ्दै गएको छ। सडक विस्तार, घर निर्माण तथा ढुङ्गा बालुवा ओसार पसारले हावामा धुलोको मात्रा झन बढाएको छ। यसका साथै फोहोर व्यवस्थापनको कमजोर अवस्था पनि प्रदूषणको कारण बनेको छ। विभिन्न स्थानहरूमा खुल्ला रूपमा फोहोर जलाउने प्रवृत्तिले विषाक्त ग्यासहरू उत्सर्जन गरिरहेको छ। ग्रामीण क्षेत्रमा दाउरा र कोइला प्रयोग गरेर खाना पकाउने चलन अझै व्यापक भएकोले भित्री

0: तथा बाहिरी दुवै प्रकारको वायु प्रदूषण बढिरहेको छ। भौगोलिक बनावटले पनि समस्या झन जटिल बनाएको छ। पहाडले घेरिएको काठमाडौँ उपत्यकामा हावा राम्रोसँग चल्न नसक्दा प्रदूषित कणहरू लामो समयसम्म अड्किएर बस्ने गर्छन्। जाडो तथा सुक्खा मौसममा यो समस्या तीव्र हुन्छ। यस्तै छिमेकी देशहरूमा वन डढेलोबाट आउने धुवाले नेपालको वायुमण्डलमा थप असर पारिरहेको छ। स्वास्थ्य क्षेत्रमा यसको प्रभाव गम्भीर देखिएको छ। फोक्चो सम्बन्धी रोग, मुटु तथा आँखामा जलन समस्या जस्ता समस्याहरू देखिएका छन्। बालबालिका, वृद्ध र दीर्घ रोगीहरू यसको उच्च जोखिममा छन्। विशेषज्ञहरूले समाधानका लागि सार्वजनिक यातायातलाई व्यवस्थित र विद्युतीय बनाउन, निर्माण स्थलमा धुलो नियन्त्रण गर्ने र फोहोर व्यवस्थापनमा सुधार गर्ने तथा हरियाली विस्तार गर्ने उपायहरू सुझाएका छन्। राष्ट्रको संचार राष्ट्रिय रेडियो रेडियो नेपालबाट अहिले हामी सुनाइरहेका छौँ कार्यक्रम जलवायु र जीवन। आज हामीसँग हुनुहुन्छ मौसमविद डाक्टर मदन लाल श्रेष्ठ। बदलिदो मौसमको बारेमा कुराकानी गर्नेछौँ। कार्यक्रम जलवायु र जीवनमा यहाँलाई स्वागत छ।
1: धन्यवाद।
0: नियमित रूपमा भन्दाखेरि मौसमी फेरबदल चाहिँ अचानक जस्तो देखिन्छ, यस्ता खालका मौसमी घटनाहरू किन बढिरहेका छन् जस्तो लाग्छ यहाँलाई?
1: इन्फ्रास्ट्रक्चरहरू कुनै किसिमको चाहिँ अब बनाउँदाखेरि पनि हामीले चाहिँ त्यो मौसम पूर्वानुमान यो चाहिँ अब जलवायु परिवर्तनलाई पनि अगाडि राखेर अहिले चाहिँ हामीसँग भन्न सकिन्छ नि, हामीसँग त आँकडाहरू छन् नि, होइन पहिला कस्तो भएको थियो र अब पछि अर्को चाहिँ 10-20 वर्षमा कस्तो हुन्छ भन्ने हामीले चाहिँ भन्न सक्ने स्थिति भएको हुनाले अब त्यसलाई चाहिँ हामीले यो योजनामा राखेर गरेको भए हुन्थ्यो। तर अहिले नै तपाईँले हेर्नुभयो भने अब बागमतीको कुरा गर्ने हो भने म त यता यो रुद्रमती खोला छोपी खोला भन्छन् त्यसको सँगै बस्छु, होइन अलि यस्तो किसिमको अव्यवस्थित रूपले चाहिँ मान्छेहरूले अतिक्रमण गरिरहेका छन् कि होइन। अब पहिलाको जति बागमती थियो त्यस्तो आदि भइसक्यो, होइन अब त्यति नै पानी यदि जाँदाखेरि त त्यहाँ बाढी आउँछ पक्कै नै, अनि होइन तटवर्ती क्षेत्रहरूमा बाढीले नोक्सान पुऱ्यायो भने ए यस्तो बाढी आयो जलवायु परिवर्तनहरू भन्छ। जलवायु परिवर्तनले गर्दाखेरि हुने चाहिँ हो, त्यसमा कुनै शङ्कै छैन। अब त्यसमा पनि यो मानव निर्मित जुन किसिमको चाहिँ स्ट्रक्चरहरू बनायो, जुन किसिमको चाहिँ होइन घर गरेरहरू बनायो, त्यसले गर्दाखेरि अतिक्रमण गरेर है होइन खोलालाई नै अतिक्रमण गरेर जुन बनाएका यी इन्फ्रास्ट्रक्चरहरूले गर्दाखेरि पनि यो बाढीको प्रकोप चाहिँ बढी देख्न गएको हो। जस कारण चाहिँ हामीले चाहिँ अब प्रकृतिलाई मात्र नभई मतलब मान्छे आफैले पनि भनौँ न अलि सुध्रियो भने चाहिँ सायद अब यो जलवायु परिवर्तनको जुन किसिमको असर हो त्यसबाट चाहिँ अलिकति क्षतिहरू चाहिँ न्यून गर्न सकिन्छ होला। त्यस कारण चाहिँ अब यसमा चाहिँ जनताको तर्फले पनि यो असर ध्यान दिनुपर्ने कुरा हो कि नसक्ने चिज होइन।
0: जस्तै यो मौसम पूर्वानुमानसँग सम्बन्धित जानकारीहरू हामीले जुन रूपमा ग्रामीण क्षेत्रमा पनि सजिलै छर्नुपर्ने हो त्यो चाहिँ अलि नपुगेको जस्तो देखिन्छ। यसमा चाहिँ डेटाको कमजोरी हो कि प्रविधिको कमजोरी हो कि केमा यहाँले चाहिँ अभाव अथवा कमजोरी देख्नुहुन्छ?
1: अब यो क्षेत्रमा अब तपाईँले भनेको कुरामा चाहिँ अब पुरै सहमति चाहिँ हुन अलि गाह्रो छ। किनभने भन्दाखेरि जल तथा अब हाम्रो त यो अब नेपाल सरकारको जल तथा मौसम विज्ञान विभाग आधिकारिक एउटा चाहिँ संस्था हो जसले कि यो मौसम सम्बन्धी यो पूर्वानुमान गर्ने कुरा र त्यसको मौसम सँगै डाटाहरू दिने कुरामा अब मौसमकै कुरा गर्ने हो भने एउटा त अब हाम्रो टिभी रेडियोबाट त त्यो ब्रोडकास्ट भइहाल्छ होइन, अब त्यो पनि सुनिन्छ होला। अब त्यहाँपछि अहिले त गाउँ गाउँमा तपाईँको एफएम रेडियोहरू प्रशस्त छ, त्यसबाट पनि यो मौसमका चाहिँ जुन डाटाहरू र मौसम पूर्वानुमानका कुराहरू हुन्छन्। र अर्को उल्लेखनीय कुरा के छ भनेर भन्दाखेरि जलतरा मौसम विज्ञान विभागले हामीलाई त अब के अरे कुनै कुन खोलामा यदि बाढी आउने यदि सम्भावना छ भने त्यो चाहिँ त्यो क्षेत्रका मान्छेहरूको तपाईँको मोबाइलमा समेत त्यो सतर्कता यो सूचना चाहिँ जान्छ होइन। अब त्यसको लागि चाहिँ हाम्रो यो एनपिसी नेपाल दूरसञ्चारले चाहिँ अब पुरै अब उसले पैसै नलिकन होइन भोलिन्टियरली उसले चाहिँ सहयोग गरिरहेको छ न त तपाईँले मेसेज पठाउँदाखेरि त पैसा लाग्छ नि. त्यो चिज चाहिँ नेपाल दूरसञ्चारले अब मैले सुनेको यन्सेलले पनि त्यो अलि अगाडि आएर अहिले चाहिँ उहाँले पनि सहयोग गर्नुभएको छ कि यो हिसाबले जनस्तरमा गएको चाहिँ नगएको त होइन होला, त्यो गएकै छ जहाँसम्म मलाई लाग्छ. तर अब त्यहाँ पुगिसकेपछि अब उहाँहरूले के गर्ने भन्ने कुरामा चाहिँ त्यसमा चाहिँ म अलिकति सहमत के छ अब स्थानीय सरकारले पनि त्यो त स्थानीय सरकारमा पनि जान्छ नि. स्थानीय सरकार नै ए त्यो तपाईँहरूको क्षेत्रमा यस्तो यस्तो हुँदैछ भन्ने जुन किसिमको चाहिँ सतर्कता जुन यो सूचनाहरू जान्छ त्यसलाई चाहिँ लिएर अब के गर्नुपर्ने भन्ने कुरा रोकथामका कामहरू गर्नुपर्ने हो कि. त्यस कारण त्यसमा चाहिँ अलिकति जागरुक चाहिँ भयो भने मेरो विचारमा सरकारी निकायबाट दिएको पूर्वानुमान र डाटाले जनसाधारणमा चाहिँ त्यो क्षति न्यून गर्नमा चाहिँ धेरै नै त्यसले चाहिँ सहयोग गर्छ र त्यसमा चाहिँ हामीले चाहिँ अलिकति चाहिँ चनाखो भएर हिँड्नुपर्ने चाहिँ लाग्छ मलाई.
0: अर्को कुरा चाहिँ यो हिमालमा पग्लिरहेको बरफ ग्लेसियरको प्रभावले नेपालको मौसम प्रणालीमा चाहिँ कस्ता किसिमका असरहरू निम्ताउन सक्ला?
1: अब यो चाहिँ अब त्यो बरफ त्यो जुन हिम नदी र हिमगलनका कारणले गर्दाखेरि एउटा के छ भने अब त्यो त्यही क्षेत्रमा र त्योभन्दा तलका जुन क्षेत्रहरूमा पानीको बहावमा चाहिँ फेरबदल पक्कै पनि हुन्छ. हिउँ पग्लिँदाखेरि पानीको बहाव बढी भएको जस्तो हुन्छ तर हिउँ नै पग्लेर हिमनदी नै गायब भइसकेपछि त त्यहाँबाट त पानी आउने त अब बन्द नै हुन्छ. त्यस कारण चाहिँ सुरुमा चाहिँ हिमगलन हुँदाखेरि पानीको बहाव चाहिँ बढी भएर अनि हिमनदी नै अब बिलिङ भएर गएपछि अनि चाहिँ सुक्खा त्यो पानीको चाहिँ मात्रा चाहिँ कम हुने गर्छ. त्यस कारण यो चिजहरूमा मैले अघि भने अनुसार अलिकति राम्ररी अहिले नेपालमा साँच्चै भन्यो भने हामीले चाहिँ 1974 नेपालमा हिमनदीको चाहिँ यो अनुसरण यो जुन अनुसन्धान र अन्वेषण गर्ने कार्य सुरु भएको छ. त्यस कारण धेरै वर्ष भइसक्यो हाम्रो 50 वर्षभन्दा बढीको चाहिँ हामीसँग सूचनाहरू छ हामीसँग इन्फर्मेसनहरू छ. त्यस कारण त्यसैको आधारमा पनि हामीले चाहिँ नेपालका हिमालयहरूको चाहिँ हिमगलन के कस्तो किसिमको भइरहेछ भन्ने कुरा हामीसँग राम्रो डाटा भइसकेको छ. तर हामीले त्यो डाटालाई किनभने गएका जुन घटनाहरू गएका जुन घटनाहरूले चाहिँ हामीले सिक्न सिक्नुपर्ने हो नि. त्यस कारण त्यसलाई हामीले सिकेर ए यस्तो किसिमको परिवर्तन भएको छ भने अब हामीले के गर्नुपर्छ तब हिमगलन रोक्न हामीले सक्दैनौँ किनकि त्यो हिमगलन भनेको जलवायु परिवर्तनले गर्दाखेरि अब जुन जलवायु परिवर्तन यो हरित गृह ग्यासको चाहिँ वायुमण्डलमा उच्च भएर हो. त्यस कारण चाहिँ हामीले चाहिँ अब त्यो रोक्न नसके त त्यसबाट हुने प्रभावलाई चाहिँ हामीले चाहिँ कसरी चाहिँ रोकथाम गर्ने र कसरी न्यून गर्ने भन्नेतिर लाउनु पऱ्यो. अब हामीले भनौँ न एउटा किसिमको अब हामीले हाइड्रो इलेक्ट्रिक प्लान्टहरू बनायौँ खोलामा त्यो बनाउँदाखेरि त्योभन्दा माथिका माथिको तर्फ चाहिँ खोटे पानी पर्छ होइन कस्तो कस्तो किसिमको चाहिँ अहिलेसम्मको चाहिँ घटनाहरू भएको छ भन्ने कुरालाई सबै लेखाजोखा गर्नुपर्ने हो नि त होइन. अब हामीले मेलम्चीको चाहिँ यो ठुलो उदाहरण छ हामी कहाँ मेलम्ची त्यत्रो प्रोजेक्ट आयो त्यत्रो प्रोजेक्ट बज्यो तर क्षति त हामीलाई धेरै भयो नि त त्यसले त्यो त्यो बारीले. त्यस कारण चाहिँ अब हामीले त्योभन्दा माथिल्लो तटमा चाहिँ त्यहाँको चाहिँ जलवायुको स्थिति के छ र भविष्यमा कस्तो किसिमको चाहिँ अब जलवायुमा चाहिँ कस्तो किसिमको चाहिँ स्थिति हुन्छ भन्ने कुरामा अध्ययन अनुसन्धान गरेर मात्र हामीले चाहिँ त्यस्तो किसिमको चाहिँ आयोजनाहरू अनि जलस्रोतको आयोजनाहरू सिँचाइका आयोजनाहरू कृषिका आयोजनाहरूलाई चाहिँ हामीले चाहिँ अगाडि बढाउन चाहिँ जरुरी देखिन्छ. हुन त अब
0: यहाँले भन्नुभएको जस्तै यो मौसम सम्बन्धीको नीति बनेको छैन भनेर यहाँले औल्याउनु भयो. नेपालमा जस्तै नीति निर्माण गर्दाखेरि आर्थिक कुरालाई अगाडि ल्याइन्छ, राजनीतिक स्थिरतालाई अगाडि ल्याइन्छ, शिक्षा स्वास्थ्यलाई अगाडि ल्याइन्छ भने जस्तै मौसमसँग सम्बन्धित र जलवायुसँग सम्बन्धित मुद्दालाई पनि संसदमा अथवा नीति निर्माताहरूले अगाडि सार्नुपर्छ र त्यसलाई प्रमुख बुदाका साथमा त्यस कुरामा ध्यान दिनुपर्छ भन्ने कुरामा यहाँ सहमत हुनुहुन्छ कि?
1: होइन यसमा त धेरै नै सहमत छु र हामीले नेपालमा जस्तै अब कोही गएर कहीँ चाहिँ एक किसिमको चाहिँ यो मौसम अवलोकनको केन्द्र राख्छ भने अब त्यो त्यसमा चाहिँ जलतरा मौसम विज्ञान विभागले केही भन्न सक्दैन किनभने उसँग नीति छैन. त्यस कारण चाहिँ कानुन हुनु रह्यो कि त्यसै कानुन भएर कानुनसँग मिल्ने किसिमको चाहिँ नीतिहरू बनाएर हामीले गऱ्यौँ भने हुनसक्छ। त्यस कारण चाहिँ हाम्रो मेन कुरा के छ भन्दाखेरि अब यसलाई चाहिँ एक किसिमको चाहिँ अलि हाई प्रायोरिटीमा राख्नु, किनभने यो जलवायु परिवर्तन भनेको धेरै ठुलो समस्या हो, संसारले भोग्दै आएको र अब भविष्यमा पनि भोग्नुपर्ने समस्या। हामीले पक्कै थाहा छ कि यसले ठुलो चाहिँ घटना निम्त्याउँछ भन्ने कुरा हामीले थाहा पाउँदा पाउँदै पनि हामीले संसारले चाहिँ त्यसमा केही गर्न सकेको छैन। तर हाम्रो जस्तो चाहिँ यो विकासोन्मुख राष्ट्रले त्यो जलवायु परिवर्तनलाई हामीले न्यूनीकरण गर्न हामीले नसक्ने, हामीले मात्र नसक्ने भएको हुन हामीले चाहिँ अनुकूलनका योजनाहरू यदि त्यस्तो भयो भने अब बाढी आउँछ भने त्यो बाढीसँग कसरी हामीले चाहिँ रोकथाम गर्ने, होइन खडेरी पर्छ त्यसलाई के गर्ने, त्यस कारण हामी अनुकूलनका प्रक्रियामा चाहिँ बढी हामीले चाहिँ जोड दिनुपर्छ। अब त्यसको लागि चाहिँ हामीले अघि भने अनुसार यो यो मौसम सम्बन्धी डिल गर्ने कुनै पनि यो निकायहरूलाई अलिकति सशक्त पार्नको लागि नेपालमा चाहिँ यो जलवायु सम्बन्धी कानुनैको व्यवस्था हुनुपर्ने पक्कै पनि हो र यसलाई चाहिँ अलि हाई प्रायोरिटीमा राख्नु पर्यो। अब यसको सुरुवात चाहिँ भएको चाहिँ मलाई थाहा छ, तर अब अहिले चाहिँ यो कहाँ कुन स्थितिमा पुगेको छ भन्ने कुरा त मलाई थाहा छैन। तर मेरो मेरो चाहिँ अनुरोध चाहिँ इभन अब सरकारी स्तरमा चाहिँ हाम्रा अब भनौँ न नीति निर्माताहरूले अथवा हाम्रा नेताहरूले पनि यसमा अलिकति आवाज उठाएर यो चाहिन्छ नेपालमा यो जल तथा यो जलवायु सम्बन्धी यस्तो किसिमको चाहिँ हाम्रो कानुन चाहिन्छ भन्ने कुरामा चाहिँ अलिकति जोड। अब हामीले हेऱ्यौँ भने तपाईँको चाहिँ अब मित्र राष्ट्र हाम्रो चिनमा चाहिँ मिटियोलोजिकल ल छ, होइन अब कहीँ कहीँ कानुन नभएको ठाउँमा एक्टले पनि चलाइरहेको छ, जस्तै अब बङ्गलादेशमा छ, श्रीलङ्कामा छ, है। त्यस कारण चाहिँ यो यो चिजहरूलाई चाहिँ हामीले पनि किनभने हामी अलिकति भिन्न बनावटमा छौँ कि नेपाल चाहिँ, किन अब उत्तरतिरको जुन यो हिम श्रृङ्खला छ अब त्यसलाई बचाउनुतिर हामी नसके पनि अब त्यसबाट चाहिँ आउने जुन किसिमको चाहिँ अब खतराहरू छन्, होइन अब त्यसलाई चाहिँ हामीले त्यसबाट कसरी हामी चाहिँ बच्ने र क्षति न्यूनीकरण गर्ने भन्नेतिर लाग्दाखेरि हामीले यो अनुकूलनका प्रक्रियाहरूमा चाहिँ अलिक बढी नै जोड दिनुपर्ने चाहिँ देखिन्छ। अब त्यो त्यो हिसाबले सरकारले नगरेको भन्न मिल्दैन, किनभने अब हिमनदी गलन हुँदाखेरि हिमताल फर्म हुन्छ बन्छ, त्यो हिमतालहरू विस्फोट हुँदाखेरि सबै चाहिँ अलिक ध्वस्त धेरै ठुलो बाढी आएर तलका क्षेत्र यो तल्लो तटीय क्षेत्रहरू सबै चाहिँ तपाईँको चाहिँ अब धेरै नै अब खतरा हुन्छ। त्यस कारण त्यो क्षतिलाई चाहिँ हामीले न्यून गर्नलाई जस्तै अब सोरोल्पा हिमताल भयो, इन्जा हिमतालमा भयो, त्यो ताललाई चाहिँ तालको लेभल घटाउने कार्यक्रम भइसकेकै छ र अर्को चारवटा हिमतालमा पनि नेपाल सरकारले अहिले यो ग्लोबल यो ग्रिन क्लाइमेट फन्डको थ्रुबाट चाहिँ चारवटा तालमा चाहिँ हामीले यो लेक लोवरिङको कामहरू हुँदैछ, त्यस कारण न्यूनीकरणका कामहरू पनि नभएका हुँदैन भइरहेका नै छन्। तर त्योभन्दा पनि हामीले चाहिँ अब त्यसबाट हुने जलवायु परिवर्तनबाट हुने के कस्ता किसिमका चाहिँ अब घटनाहरू के कस्ता अब यो रिस्कहरू छ त्यसलाई हामीले राम्रोसँग लेखाजोखा गरेर त्यही त्यस कारण अब यो चिजहरू चाहिँ अलिकति बढी अब प्रायोरिटी दिनलाई चाहिँ यो कानुनको व्यवस्था गरेर कानुनी तवरबाटै यो भयो भने चाहिँ अनि चाहिँ अब भनौँ न अब निकायले पनि काम गर्नलाई एक किसिमको चाहिँ सजिलो हुन्छ।
0: हजुर हुन्छ, यहाँले आफ्नो महत्त्वपूर्ण समय हामीसँग कुराकानी गरेर आफ्ना कुराहरू सुनाउनु भयो, त्यसका लागि धेरै धेरै धन्यवाद।
1: मैले पनि अब आफूले जाने बुझेको भनौँ न आफ्नो अनुभवका केही कुराहरू यहाँ राख्नु पाएँ, त्यसको लागि रेडियो नेपाल सम्पूर्ण तपाईँहरूलाई तपाईँ समेत सबै रेडियो नेपाललाई चाहिँ मेरो धेरै धेरै धन्यवाद।
0: हस् नमस्कार।
1: हस् नमस्कार।
0: हामीसँग भर्खरै कुरा गर्दै हुनुहुन्थ्यो मौसमविद डाक्टर मदन लाल श्रेष्ठ। कार्यक्रम जलवायु र जीवन सुनेपछि तपाईँका मनमा कुनै जिज्ञासा वा सुझाव छन् भने रेडियो नेपाल प्रोग्राम @gmail.com मा लेखी पठाउन सक्नुहुनेछ। आजका लागि कार्यक्रमबाट म पार्वती खड्का बिदा हुन्छु। नमस्कार।

0: सरकार कार्यक्रमबाट मुकुन्द भण्डारीको नमस्कार। मलाई प्रविधिमा साथ दिँदै हुनुहुन्छ मित्र रमा वाग्ले। आदरणीय श्रोता, राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा स्थानीय चुनावको तयारीमा जुटेको छ। पहिलो पटक स्थानीय तहको निर्वाचनमा सहभागी हुन लागेको रासोपाले स्थानीय तहमा उम्मेदवार हुन चाहने उम्मेदवारको लागि विभिन्न मापदण्ड र चरणहरू पार गर्नुपर्ने हुन्छ। त्यसको लागि रासोपाले स्थानीय तह उम्मेदवार छनौट रूपरेखा 2083 मस्यौदा प्रतिवेदन तयार पार्न समिति नै गठन गरेको थियो। सो समितिले प्रतिवेदन तयार पारेर पार्टीलाई बुझाइसकेको छ। उम्मेदवार छनौटको रूपरेखा तयार पार्न बनेको समितिले प्रतिवेदनमा के कस्ता कुराहरू समावेश गरेको छ, उम्मेदवार बन्न व्यक्तिले कुन कुन चरणहरू पार गर्नुपर्छ, आज हामी यही विषयमा कुराकानी गर्दैछौँ। यसको लागि हामीसँग हुनुहुन्छ स्थानीय तह उम्मेदवार छनौट रूपरेखा निर्माण समिति 2083 सचिव आरके ढुङ्गना। आरके सर, स्वागत छ कार्यक्रममा।
1: धन्यवाद।
0: राष्ट्रिय स्वतन्त्र पार्टीले स्थानीय तहको निर्वाचनमा सहभागी हुन चाहने उम्मेदवारहरूको लागि विभिन्न किसिमको चरणहरू पार गर्नुपर्ने कुराहरू यहाँहरूले चाहिँ पेस गरेको अथवा पार्टीलाई बुझाएको प्रतिवेदनमा उल्लेख गर्नुभएको छ। कुराकानीको सुरुवात यसैबाट गरौँ। रासोपा पहिलोपटक स्थानीय तहको निर्वाचनमा आगामी निर्वाचनमा सहभागी हुँदैछ, के प्रावधानहरू राख्नु भएको छ यहाँहरूले?
1: धन्यवाद सचिव पनि। अब मुख्य त राष्ट्रिय स्वतन्त्र पार्टी यो अब आउने स्थानीय तह निर्वाचनको तयारीमा जुटेको छ। त्यही सिलसिलामा हामीले उम्मेदवार छनौटको रूपरेखा तयार गरेर पार्टीलाई हिजो बुझायौँ र पार्टीले नै सर्वसम्मत रूपमा यसलाई पारित पनि गरेको छ। सम्भवतः परिमार्जन हामीले जे बुझाएको त्यही नै पारित भएको छ। अब यसको मैले अलिकति भूमिकामा रहँदै गर्दाखेरि चाहिँ के त भन्दाखेरि मुख्य कुरा भनेको पार्टीले 35,221 जना जुन जनप्रतिनिधि स्थानीय तहमा निर्वाचित हुन्छन् त्यसको लागि चाहिँ एउटा विधि बिना चाहिँ हामी सम्भव हुँदैन भन्ने लाइनबाट नेता हाबी हुने होइन, अब चाहिँ नीति हाबी हुनुपर्छ अथवा विधि हाबी भयो भने मात्रै हामीले खोजेको लोकतन्त्र हामीले खोजेको नागरिकको एउटा चासो र चिन्ताको सम्बोधन गर्न सक्छौँ र त्यसबाट मात्रै स्थापित प्लस नेतृत्व भएका अथवा दिन सक्ने जनताले रुचाएका सच्चे मान्छेहरू चाहिँ क्यान्डिडेटमा आउँछन् भन्ने मोटोबाट हामी प्रभावित छौँ र यही सिलसिलामा हामीले जुन एउटा रूपरेखा बनाएका छौँ त्यसले चाहिँ केही कुराहरू पूर्व शर्तको रूपमा चाहिँ हामी राखेका छौँ। त्यो भनेको स्थानीय तहको उम्मेदवार हुँदै गर्दाखेरि हामीले चारवटा फन्डामेन्टल कुरा, एउटा भनेको लिडरसिप एकाडेमीको कुरा हामीले गरेका छौँ, त्यसभित्र नेतृत्व विकासदेखि लिएर लिडरसिपसँग सम्बन्धित धेरैवटा अवयवहरूमा चाहिँ हामीले मार्किङ गरेका छौँ। त्यसपछि दोस्रोमा चाहिँ हामीले पोलिटिकल प्रोक्सिमिटी भन्छौँ, त्यो भनेको चाहिँ राजनीतिक निकटता त्यो पार्टीसँग त्यो समाजसँग अथवा उसको पेसा अनुभव त्यहाँ रहँदाखेरि उसको अन्य पेसामा रहँदाखेरि गरेको कन्ट्रिब्युसन यी सबै कुरालाई चाहिँ हामीले त्यहाँ मापन गर्छौँ। तेस्रो भनेको छ समावेशिता, किनभने हाम्रो अहिलेको संविधानको मूल मर्म भनेको पनि समावेशीलाई ध्यान दिएर नै जाने भन्ने नै छ, उसलाई नै हामीले केन्द्रित गर्दा समावेशीभित्र पनि महिलालाई अलिकति बढी प्रायोरिटी गरेर पछाडि पारिएका जातजाति युवा मधेसी मुस्लिमहरूको चाहिँ भावनालाई समेट्ने गरी हामीले छुट्टै माग गरेका छौँ भने चौथोमा चाहिँ हामीले प्राइमेरी इलेक्सन जुन हाम्रो राष्ट्रपाको एउटा छुट्टै पहिचान पनि हो, विविध कारणले अस्तिको निर्वाचनमा हामीले यसलाई कार्यान्वयन गर्न सकेनौँ तर अब आउने स्थानीय तह निर्वाचनमा चाहिँ प्राइमेरी इलेक्सनलाई पनि एकदमै हामी केन्द्रमा राखेर सबभन्दा बढी वेटेज पनि प्राइमेरी इलेक्सनकै छ, यसरी हामी गइरहेका छौँ सर।
0: हजुर, यहाँले नम्बरै दिएर चाहिँ प्रतिवेदन बुझाउनु भएको छ, सही अङ्क भएको
1: नम्बरै दिएर हामीले हरेक इन्डिकेटरहरूमा हामी कसरी जान्छौँ भन्ने हिसाबले त्यसका जस्तै लिडरसिप एकाडेमीभित्र मोडुलहरू हामीले प्रस्ताव गरेका छौँ, न्यूनतम रूपमा के कुराहरू सिक्ने भनेको जस्तै उदाहरणको लागि वडा या पालिकाको प्रमुख बन्दै गर्दा अध्यक्ष मेयर अध्यक्ष उपाध्यक्ष बन्दै गर्दाखेरि चाहिने फन्डामेन्टल कुरा र एज अ होल हामी तिनवटा कुरा सेक्सनलाई डिभाइड गरेका छौँ, जस्तै कि आधारभूत रूपमा जनप्रतिनिधि बन्दै गर्दाखेरि सिक्नुपर्ने कुराहरू के हुन्छ त्यसमा हामीले एउटा मोडुलमा त्यसलाई राखेका छौँ। त्यसपछि चाहिँ तहगत रूपमा जस्तै चाहिँ लिडरसिपको रूपमा जानको लागि चाहिँ के कुरा आवश्यक छ, वडा अध्यक्षको लागि छुट्टै पालिकाको प्रमुखको लागि छुट्टै यसरी गरेका छौँ भने अनि त्यसपछि चाहिँ अन्य फेरि विषयगत कुराहरू छ जस्तै उपमेयरको लागि चाहिँ मेलमिलापदेखि लिएर उसको चाहिँ उपमेयरको लागि संविधानले छुट्टै कार्य अधिकारहरू कार्यक्षेत्रहरू तोकेको छ भने त्यसरी हामीले चाहिँ यसलाई चाहिँ खण्ड खण्ड गरेर लिडरसिप एकाडेमीलाई हामीले पाठ्यक्रम र परीक्षणको मोडुलहरूलाई पनि प्रस्ताव गरेका छौँ।
0: त्यसको मैले यसैमा जोडिहालेँ, यहाँले लिडरसिप एकाडेमीका कुरा गर्दाखेरि वैचारिक स्पष्टताका कुराहरू, स्थानीय सरकार सञ्चालन ज्ञान सिपका कुराहरू, योजनाका कुराहरू, योसँग अलिकति ज्ञान भएको कुरा भनिराख्नु भएको छ होइन। यहाँहरू पहिलोपटक स्थानीय तहको निर्वाचनमा जाँदै हुनुहुन्छ, वैचारिक स्पष्टता भन्नाले हिजोको दिनमा अरू पार्टीमा भए पनि रासोमा आइसकेपछि त्यही अनुसारको काम गर्नुपर्छ भन्नु खोज्नुभयो, अलिकति क्लियर गराइदिनु, किनभने अहिले यहाँहरूको चाहिँ संरचना स्थानीय तहमा छैन, यो बारे अलिक प्रश्न पारिदिनु न।
1: अब यसमा हजुरले वैचारिक स्पष्टताको कुरा गरिहाल्नु, हामी वैचारिक स्पष्टता संविधानले स्थानीय स्वायत्त शासनको कुरा त्यहाँ जोडेका छौँ। सबभन्दा पहिला त वैचारिक स्पष्टताभित्र नेपालको वर्तमान संविधान र अहिलेको हामीले जुन एउटा प्रिन्सिपलमा देश चलाइरहेछौँ यसको चाहिँ मूल मर्ममा दायाँ हुँदैन भन्ने नै हाम्रो पहिलो वैचारिक स्पष्टता हो। त्यसमा नेपालले हामीले विश्वव्यापी रूपमा गरेका कमिटमेन्टहरू, मूल्य मान्यताहरू अथवा मौलिक हक समेत र राज्यका निर्देशक सिद्धान्तहरूको एक हिसाबले भन्यो भने प्र्याक्टिकल नलेज हुनुपर्छ भन्ने लाइनलाई जोडेका छौँ। दोस्रोमा हजुर जोडिहाल्नु भयो पार्टीको उम्मेदवार अथवा पार्टीको तर्फबाट चाहिँ प्रतिनिधित्व गर्ने भएको हुनाले गर्दा राजनीतिक पार्टी हुनुको नाताले पार्टीले लिएका मूल्य मान्यता, पार्टीको विधान अथवा अर्को हिसाबले भन्यो भने अस्ति हामीले जुन दुई तिहाईको मत प्राप्त गर्दै गर्दाखेरि जुन रूपमा हामीले वाचापत्र सार्वजनिक गरेका थियौँ त्यो पार्टीको वाचापत्र चाहिँ एक हिसाबले भन्ने हो भने अब हामी सबभन्दा ठुलो पार्टी र झन्डै झन्डै दुई तिहाई मत प्राप्त पार्टी भएको हिसाबले गर्दाखेरि पाँच वर्षको यो खास एक हिसाबले भने राष्ट्रिय वाचापत्र नै हो
0: हजुर
1: होइन। यसमा पनि चाहिँ स्पष्टता हुनुपर्छ र अर्को हामीले चाहिँ एक हिसाबले भन्यो भने उसको नैतिक मापदण्डलाई चाहिँ अलिकति कठोर तरिकाले नै हामीले त्यसलाई राख्नुपर्छ भनेर भ्रष्टाचारमा शून्य सहनशीलताको कुरादेखि लिएर ऊ परिजनपन्थी बन्दै गर्दा न्यूनतम सुविधाको चाहिँ प्रयोग गर्ने कुराहरू, मितव्ययी शासनमा जाने कुराहरू, जनमुखी भएर ऊ जानुपर्ने कुराहरू र शासनमा गइसकेपछि अथवा जनप्रतिनिधि भइसके पछाडि नेता सेवक बन्नुपर्छ, ऊ शासक होइन भन्ने कुरालाई कठोर तरिकाले मापदण्ड बनाएर जानुपर्छ भन्ने लाइनले वैचारिक स्पष्टतामा हामीले तोकेको छौँ।
0: यहाँले समावेशितामा 10% कुरा मात्र गर्नुभएको छ,
1: एक्ज्याक्टली हजुर,
0: यो अलिक कम भयो कि के छ स्थिति?
1: होइन, यसमा अलिकति नम्बरिङको पनि म हजुरलाई भन्दै आएको, अब लिडरसिप एकाडेमीलाई हामीले 25 marks राखेका छौँ होइन, किनभने मूल भनेको चाहिँ नेतृत्व नै हो, नेतृत्व गर्न चाहने हो त्यहाँनिर र जनप्रतिनिधि भने भएर गइसके पछाडि सही तरिकाले जनताले सोचे जस्तो गरी नेतृत्व प्रदान गर्न सक्छ भने मात्रै हुन्छ, त्यसको लागि केही खुबीहरू केही सिपहरू चाहिन्छ, त्यही भएर 25 marks राखेका छौँ। दोस्रो भनेको पोलिटिकल प्रोब्लेमेटी, त्यो भनेको राजनीतिक निकटताका कुरा चाहिँ विगतमा गरेको ज्ञानशिप अनुभव, पेसागत अनुभव, त्यसले गरेको समाजमा ल्याएको एउटा चाहिँ योगदान, पुर्याएको योगदानदेखि लिएर यी सबै कुराहरूलाई हामीले अर्को 25 marks दिएका छौँ भने समावेशितामा चाहिँ हामीले 10 marks दिएका छौँ। अब यसमा चाहिँ के छ त भन्दाखेरि चाहिँ अब दुई तिनवटा कुरा, एउटा भनेको चाहिँ पहिला हाम्रो अगाडि बढेको रूपरेखामा त जम्मा 5 marks चाहिँ थियो, 5 marks मात्रै थियो
0: हजुर,
1: यसलाई हामी यसपालि चाहिँ समावेशितामा चाहिँ अब मुख्य त युवा र महिलालाई अलिक बढी 30% चाहिँ हामीले ल्याउनुपर्छ, कम्तीमा 33% टार्गेट राख्नुपर्छ भनेर हामीले यसलाई चाहिँ ठ्याक्कै डबल बनायौँ। अब त्यसमा चाहिँ अब लैङ्गिक समानताका कुराहरू, सामाजिक पहिचानका कुराहरू अथवा एक हिसाबले भने जनसाङ्ख्यिकीय प्रतिनिधित्व गर्ने कुराहरू जुन चाहिँ पछाडि पारिएका कल्चरहरूलाई छुट्टै मार्क्स हामीले प्रदान गरेका छौँ। त्यसपछि कार्यकारी पदमा महिलाले आकाङ्क्षी भयो या दाबी गर्यो भने छोटो उसलाई अलिक बढी नम्बर दिने गरी हामीले गरेका छौँ। युवा आयो या विदेशबाट फर्किएका रिटर्निजहरू होइन आउनु भएर उहाँहरूले चाहिँ म कन्ट्रिब्युसन गर्छु त्यसलाई भन्नु भने उहाँलाई छुट्टै फेरि नम्बर दिएका छौँ। अपाङ्गता र विपन्न वर्गलाई पनि हामीले चाहिँ थप नम्बरको गरेका छौँ भने हाम्रो नेपालको हिसाबले आन्तरिक भौगोलिक वञ्चितीकरण परेका जस्तै कर्णाली जस्ता ठाउँहरू अलिक विकट ठाउँहरूबाट चाहिँ जनप्रतिमा आउने र उहाँले श्रीमन्तीकृत भूगोलबाट आउनु खोज्नुभयो भने उहाँलाई चाहिँ छुट्टै नम्बर पनि हामीले दिएका छौँ।
0: यसै प्रारम्भिक निर्वाचनका कुरा गर्नुभएको छ, यो कुरा योभन्दा अगाडि भर्खरै सम्पन्न भएको निर्वाचनमा पनि यहाँले अवलम्बन गर्नुभयो, अलिकति विवादित भएको थियो, यसलाई अझै अलिकति परिष्कृत ढङ्गले अगाडि बढ्नको लागि केही नयाँ प्रावधान गर्नुभएको
1: छ? यसमा दुई तिनवटा कुरा, एउटा चाहिँ के हो त भन्दाखेरि प्राय प्रारम्भिक निर्वाचन भनेको मुख्यत आफ्नो जनप्रतिनिधि पार्टीबाट आउने जनप्रतिनिधि उम्मेदवार भनौँ ऊ चाहिँ आन्तरिक लोकतन्त्रबाट लोकतन्त्रको अभ्यासबाट आउनुपर्छ भन्ने लाइनबाट हामीले सुरुबाट नै यसलाई अलिक बढी चाहिँ उठाएका थियौँ। अब विभिन्न कारणले गर्दाखेरि हामीले केही त प्राइभेट इलेक्सनको कामहरू गऱ्यौँ अगाडि, जस्तै यो यो उपनिर्वाचनको क्रममा थोरै अभ्यास गरेका थियौँ, पछि हामीले गर्न सकेनौँ। यसलाई अलिकति परिष्कृत गरेर यसलाई चाहिँ हामीले दुई तिनवटा कुरालाई मैले भन्नुपर्छ। एउटा क्रियाशील मतदाताहरूले अथवा समय निर्वाचन क्षेत्रभित्रका मतदाताहरूले चाहिँ हाल्ने मतलाई एउटा एक खालको भार दिएका छौँ, त्यो चाहिँ सबभन्दा बढी दिएका छौँ। जस्तै मानौँ वडा अध्यक्ष बन्नको लागि त्यो वडाभित्रका क्रियाशील सदस्य अथवा पार्टी सदस्यहरूले दिने मत, त्यसलाई चाहिँ हामीले 75% सबभन्दा बढी चाहिँ अङ्कभार हामीले तोकेका छौँ होइन। त्यसपछि अर्को चाहिँ हामीले मध्यवर्ती साङ्गठनिक मतदाता भनेका छौँ, त्यो भनेको छौँ केही क्षेत्रभित्र चाहिँ वडा र पालिका कमिटीमा बालवाला पदाधिकारी तथा सदस्यहरू र त्यहीँबाट जिल्ला र केन्द्र तहसम्म रहेका सदस्यहरू भनेर भनेका छौँ होइन। अनि अर्को भनेको विशिष्ट मतदाता भनेर चाहिँ त्यो पार्टीको केन्द्रीय कमिटीका पदाधिकारी वा केन्द्रीय कमिटीका सदस्य र सङ्घीय सांसदहरूले दिने मत होइन। यसरी तिनवटा कुरामा डिभाइड गरेर यसलाई हामीले गरेका छौँ। यसको अर्को के छ त भन्दाखेरि जस्तै हामीले पार्टीको चाहिँ प्राइमेरी इलेक्सन गर्दै गर्दाखेरि जुन कुल मतदाता छ त्यो क्षेत्रको त्यसको कम्तीमा 1% पार्टी मतदाता भएपछि मात्र यो चाहिँ फेरि लागू हुने गरी गरेका छौँ। 1% कम पार्टी सदस्य छ भने त्यहाँ चाहिँ फेरि प्राइमेरी इलेक्सनको खासै कुनै।
0: अनि अर्को कुरो एसएबी यहाँले चाहिँ पहिला चाहिँ प्राइमेरी निर्वाचनको 50% अङ्कभार दिनुभएको थियो, अहिले घटाउनु भयो,
1: अहिले 40% समावेशलाई पनि बढायौँ
0: हजुर।
1: त्यसले गर्दाखेरि चाहिँ यो
0: 40 यो गर्दै गर्दाखेरि अर्को कुरा महत्त्वपूर्ण कुरा यहाँले राख्नु भएको छ, क्यान्डिडेट क्लब र लिडरसिप एकाडेमीको कुराहरू पनि, यो पनि उत्तीर्ण हुनुपर्ने कुरा गर्नुभएको छ, यो बारेमा अलिकति प्रश्न पारिदिनु न।
1: यसमा अब हामीले के भनेको छौँ क्यान्डिडेट क्लबमा उत्तीर्ण हुने कुरा चाहिँ के छ त भन्दाखेरि राज्यले तोकेको न्यूनतम यो योग्यता छ, कानुनी योग्यता, अन्य योग्यताहरू अथवा अयोग्य हुन नसक्ने जुन प्रावधान अन्तर्गत पास हुने कुरा छ, त्यो मार्फत आएका व्यक्तिहरू अथवा त्यो सर्ट लिस्टमा परेका सबैजना चाहिँ उम्मेदवार कलममा अब पास हुन्छन् होइन। जस्तै अयोग्य छ, कुनै भ्रष्टाचारमा चाहिँ आरोप लागेको छ अथवा कुनै अपराधिक छ अथवा चाहिँ फौजदारी मुद्दा छ, अब कतिपय त हामीले त्यस्तो प्र्याक्टिसहरू पनि देख्यौँ नि त विगतमा, त्यसलाई रोक्नको लागि चाहिँ उम्मेदवार कलममा जानुभन्दा अगाडि नै स्क्यानिङ हुन्छ। अनि त्यसपछि चाहिँ न्यूनतम ती योग्यताहरू पुगेको व्यक्तिहरूको त उम्मेदवार कलममा चाहिँ उत्तीर्ण हुन्छन्। त्यसमा त्यो धेरै गाह्रो छैन, उसको चाहिँ कानुनी पाटो अलिक बढी हेर्ने, नैतिक पाटो अलिक बढी हेर्ने, भ्रष्टाचारका कुरा, फौजदारी मुद्दाको कुराहरू बढी हेर्ने हुन्छ। त्यसपछि पास भइसकेपछि हामीले लिडरसिप एकाडेमी मार्फत चाहिँ प्रशिक्षित गर्छौँ उहाँहरूलाई, हामीले बनाएका मोडुलहरूमा उहाँहरूलाई प्रशिक्षित गर्छौँ। सेक्टर रूपमा भर्चुअल र भौतिक उपस्थित दुइटैमा हामीले उहाँलाई तालिम दिइसके पछाडि त्यसको चरणबद्ध परीक्षाहरू हुन्छ। त्यो परीक्षामा चाहिँ हामीले न्यूनतम स्कोर भनेर अब यसको थप कार्यविधि पनि बन्दैछ यो लिडरसिप एकाडेमीको, अहिले हामीले न्यूनतम मोड्युलहरू र त्यो भित्र के सिकाउने भन्ने कुरा मात्रै पारित गरेका छौँ। त्यसको विस्तृत डकुमेन्ट चाहिँ फेरि हामी बनाउँछौँ। त्यसले चाहिँ न्यूनतम 5 मार्क्स होइन उत्तीर्ण नभएकालाई चाहिँ हामी फेरि त्यसपछिको चरणमा प्रवेश गर्न दिँदैनौँ होइन। त्यो भन्ने हिसाबले चाहिँ लिडरसिप एकाडेमीमा उत्तीर्ण हुनै पर्ने भनेर राखेको, किन पनि हो भने जस्तै राज्य सत्ताको एउटा अभ्यास गर्ने, जनप्रतिनिधि भएर जनताको स्थितिमा काम गर्ने र मुख्यतः सबभन्दा बढी सेवक भएर काम गर्ने कुरामा होइन, हामीले भनेका न्यूनतम क्राइटेरियाहरूमा पनि पास गर्न नसक्ने व्यक्तिहरू चाहिँ उहाँले थप अभ्यास गर्नुभयो, थप अनुभव र ज्ञान प्राप्त गरेर नेक्स्ट स्टेजमा चाहिँ अथवा अर्को चुनावमा उहाँहरूले सम्भावना हुन्छ भन्ने लाइनले उत्तीर्णको कुरा चाहिँ यहाँ राखेको, अनि त्यो उत्तीर्ण भइसकेपछि मात्रै
0: हजुर। यसमा यहाँले एउटा कुरा स्पष्ट लेख्नु भएको छ, नेपाली राजनीतिमा व्याप्त नातावाद, कृपावाद र पैसाको चलखेललाई अन्त्य गर्दै योग्यता प्रणालीका आधारमा उम्मेदवार छान्न राष्ट्रपतिले नयाँ मोडल तयार पारेको कुरा आइरहेका छन्। अझै अलिकति घचघचाउनु भयो पार्टीलाई
1: होइन, हाम्रो एकदम स्पष्ट नै लाइन छ, यो बिचमा आएका विशेष परिस्थितिले मात्रै हामीले यो कतिपय कुराहरू चाहिँ अब समयको पाबन्दीको कारणले पनि अन्य धेरै कारणले पनि हामीले यो सबै कुरालाई गर्न सकेनौँ। त्यो प्रति पार्टीले पनि र हामीले पनि क्षमा प्रार्थी नै गरेका छौँ, किनभने अब हुन त त्यो त्यसमा पनि एउटा विधि त हामीले बनायौँ, तर हामीले जुन एउटा नेपाली राजनीतिको शुद्धिकरणको अभ्यास जुन सुरु गरेका छौँ र नातावाद कृपावाद या नेताको वरिपरि घुमिएर मात्रै चाहिँ टिकट पाइन्छ या पैसाको चर्चाबाट मात्रै टिकट पाइन्छ अथवा जुन खुरापाती राजनीति हुन्थ्यो त्यसकै विरुद्धमा उभिएको पार्टी हुनुको नाताले हामीले अहिले स्पष्ट रूपमा भनेका छौँ, अब पनि हामी विधिमा गएनौँ भने, अहिले पनि व्यक्ति प्रदान भयो भने अब चाहिँ राजनीति शुद्धिकरण हुँदैन र अहिले जुन आशा हामीमाथि छ त्यो आशा चाहिँ निराशामा परिणत हुन्छ भनेर जुन 753 पालिका र सबभन्दा बढी डेलिभरी दिने पालिका हो, जो स्थानीय तह भनेको सबभन्दा बढी डेलिभरी दिने, जनताको सुख दुःखको खासमा त सबभन्दा बढी साथ दिने चाहिँ तह भएको नाताले पनि चाहिँ हामीले स्थानीय तहलाई सबैभन्दा बढी व्यवहारिक, सबैभन्दा बढी चाहिँ सुस्थ अथवा चाहिँ योग्य जनप्रति मार्फतमा जानुपर्छ भनेर मेरिटोक्रेसीलाई सबैभन्दा चाहिँ हामीले केन्द्रमा राखेका छौँ। र त्यही अन्तर्गत विधि अब सम्भवतः हजुरले त्यहाँ विधि सबै हेर्नुभयो भने नेपालको राजनीतिको अभ्यास छ, सम्भवतः यो निकै एउटा राजनीतिक शुद्धिकरणको फड्को मार्ने र सही ट्र्याकमा ल्याउने यो विधि बन्छ र मेरो विचारमा भोलिको दिनमा अन्य राजनीतिक दलले पनि यसलाई सुधारे गरेर त्यो तरिकाले चाहिँ टिकट दिने प्रणालीमा जानुभयो भने समग्रमै राजनीतिक शुद्धिकरण हुन्छ।
0: हजुर, यहाँले राजनीतिक राजनीतिक शुद्धिकरणको कुरा गर्दै गर्दाखेरि यहाँले विभिन्न पार्टीबाट आउने व्यक्तिहरूको लागि अथवा नेताहरूको लागि कुलिङ पिरियडका कुरा पनि गर्नुभएको छ। हिजोको दिनमा पार्टी फेर्दै राजनीतिक हिसाबमा पार्टीमा प्रवेश गर्ने र पदहरू लिने, त्यसले गर्दाखेरि फेरि पार्टीको निर्णयअनुसार नबढ्ने, अगाडि नबढ्ने, त्यस्ता कामहरू नगर्ने, यस्ता किसिमको नेतृत्व पनि हामीले नेपालमा देख्यौँ होइन। यसलाई चाहिँ 90 दिनको यहाँले चाहिँ कुलिङ पिरियडका कुरा गर्नुभएको छ, अलि यति पर्याप्त छ यो टाइम पहिचान गर्नको लागि?
1: हजुर, अब यसमा दुई तिनवटा कुरा, एउटा चाहिँ के हो त भन्दाखेरि आउने बित्तिकै अघिल्लो दिनसम्म अर्को पार्टीको नेता, त्यसपछि भोलिपल्ट चाहिँ अर्को पार्टीबाट टिकट लिएर जाने जता राख्ने चलखेल हुने जुन कुरा छ, त्यसमा चाहिँ हामीले अलिकति कटअफ डेट चाहिँ राख्नुपर्छ भनेर चाहिँ यसमा धेरैवटा क्राइटेरियाहरू राखेका छौँ, मतदाताको हिसाबले पनि राखेका छौँ, उम्मेदवार हुने कुराको हिसाबले पनि राखेका छौँ। अब यसमा हजुरले भने चाहिँ कुलिङ पिरियडको समयावधि कति पर्याप्त भन्ने कुरा चाहिँ हामीले के गरेका छौँ भन्दाखेरि नयाँ आउनेहरूलाई कम्तीमा पनि चाहिँ 90 दिनको कुलिङ पिरियड चाहिन्छ पार्टी सदस्यता भएको, त्यो चाहिँ उम्मेदवार दिनको लागि हो। तर हामीले पूर्व शर्त के राखेका छौँ भने जुनसुकै व्यक्तिको पनि लिडरसिप एकाडेमीबाट यो उम्मेदवार क्रममा राखेका प्रोभिजनहरू चाहिँ पास गरेको हुनुपर्छ र प्राइमेरी इलेक्सनमा भाग लिएको हुनुपर्छ भन्ने लाइनले राखेको छ। त्यही भएर दुईवटा कुरा, एउटा कुलिङ पिरियडले पनि चाहिँ उसलाई अलिकति चाहिँ समय दियो, 90 दिन समय दियो, होइन आउने बित्तिकै होइन कि कम्तीमा आएर पार्टी के हो, विधि के हो, सङ्गठन के हो, पार्टी ल्याएको विचार के हो, कुन पद्धतिमा हिँड्छ भन्ने कुराको बेसिक नलेज जानेर प्राप्त हुने भयो। अर्को चाहिँ हामीले फेरि अनिवार्य के गरेका छौँ, लिडरसिप एकाडेमी त अन्य प्रोभिजनहरू चाहिँ उसले पार गर्नै पर्छ भनेर राखिसकेपछि के छ भन्दाखेरि उसलाई अब सही तरिकाले हामीले सोचेको तरिकाले चाहिँ उसलाई लिडरसिप डेभलपमेन्ट गर्न र पार्टीको विधि नीति र अहिले जुन हामीले विधि स्थापित गर्ने विधि बसाल्ने भनेर जुन सङ्कल्प गरेका छौँ त्यसप्रति प्रतिबद्ध बनाउनलाई चाहिँ यो समय पुग्छ भन्ने लाइनले नै हामीले।
0: यहाँहरूले कुलिङ पिरियड राख्नु भएको छ, कहिलेकाहीँ के हुन्छ भने यो अहिले अब स्थानीय तहको निर्वाचनमा 35,000 बढी सदस्यहरूलाई यहाँहरूले चाहिँ उम्मेदवार बनाउनु पर्ने हुन्छ, त्यो किसिमको चाहिँ प्रावधान समेटेर यहाँले यो किसिमको चाहिँ मसिदा तयार गरेर दिनुभएको छ। तर कहिलेकाहीँ योग्य व्यक्ति आइदिँदाखेरि नेतृत्वलाई हस्तक्षेप गर्न दिने अधिकार पनि दिनुभएको छ कि कहिले दिनुपर्ने त्यस किन हुन सक्छ नि?
1: मैले होइन 35,221 टोटल जनप्रतिनिधि चयन गर्दै गर्दाखेरि हुनुपर्ने विधिको चाहिँ मुख्य पार्टहरूमा मैले व्याख्या गर्दै गर्दाखेरि एउटा के भुल्नु हुँदैन भने कहिलेकाहीँ विशेष परिस्थितिको सिर्जना हुन्छ, त्यो भनेको विशेष योग्यताको हिसाबले पनि भनौँ या अन्तिम समयमा केही हुन्छ भनेर त्यो विधिलाई पनि असर नपर्ने कि बढीमा 15% अभ्यास चाहिँ केन्द्रीय कमिटी या सचिवालयले अन्तिम समयमा त्यो पनि चाहिँ समितिको सुझाव र सिफारिसमा मात्रै फेरि कहिलेकाहीँ त्यो विशेष परिस्थिति सिर्जना हुँदै गर्दाखेरि पनि समितिले यो कारणले यो तरिकाले यो व्यक्ति भनेर दिएको सुझावभन्दा बाहेक अरू सबै 85% चाहिँ विधिबाटै जानुपर्छ भनेर हामीले त्यहाँ राखेका छौँ र 15% अधिकार चाहिँ छुट्टै अधिकार विशेष व्यवस्था भनेर त्यहाँ हामीले तोकेका छौँ। तर त्यो विशेष व्यवस्था भनेको नि फेरि एकदमै चाहिँ यो अहिले जुन मापदण्डको पुरै प्रतिलाप हुने गरी होइन कि त्यसमा पनि न्यूनतम मापदण्डको कुरा भएको हुन्छ, तर समितिले सिफारिस गरेको आधारमा 15% विशेष कार्य एउटा अधिकार चाहिँ हामीले केन्द्रीय समिति र सचिवालयले दिएको।
0: हजुर, यो त भयो स्थानीय तह उम्मेदवार छनौटको लागि जुन रूपरेखा निर्माण गर्न यहाँलाई जिम्मेवारी दिएको थियो पार्टीको तर्फबाट, यहाँले प्रतिवेदन पनि पेस गरिसक्नुभयो। यहाँ त्यो मात्र नभएर सरकार पार्टी र सदनको समन्वय समितिको सदस्य पनि हुनुहुन्छ। अहिले सरकार पार्टी र सदनको जो समन्वय हुनुपर्ने हो त्यो कस्तो छ, सन्तोषजनक छ, पार्टीले कसरी लिएको छ, यहाँहरू कसरी अगाडि बढ्दै हुनुहुन्छ?
1: अब यसमा हामीले अहिले के छ भन्दा सरकार बन्ने बित्तिकै हामीले चाहिँ अब अहिलेसम्म बनेका सरकारहरू चाहिँ किन असफल भए भन्दाखेरि सरकार बने पछाडि पार्टी चाहिँ त्यसलाई ब्याकिङमा बसेर सपोर्ट गर्ने भन्दा पनि अन्य विभिन्न नचाहिने कामहरूमा लाग्यो पार्टी. पहिले चाहिँ पार्टीभित्रै सरकार ढाल्ने गरी लाग्यो होला, अथवा सरकार सपोर्ट गर्ने भन्दा पनि अन्य गतिविधि गरेर पैसा पैसा कमाउने अथवा विभिन्न गतिविधि उनीहरू सक्ने भयो. त्यही भएर सरकार असफल भयो पहिला. यो कुरालाई हामीले एकदम गम्भीर ढङ्गले लिनुपर्छ भनेर पार्टीले सरकार बनाएको दिनबाट नै हामीले एउटा उच्च स्तरीय संयन्त्र बनाऊ, जुन संयन्त्रले चाहिँ पार्टीभित्र पनि विज्ञहरूलाई बेस ब्रेनहरूलाई समेटोस्, त्यहाँभित्र बस होस् सरकारले गर्नुपर्ने गतिविधि, पार्टीले गर्नुपर्ने गतिविधि, सदनले निर्वाह गर्नुपर्ने भूमिका, जनताको चासो र चिन्तालाई चाहिँ कसरी सम्बोधन गर्न सकिन्छ भनेर पर्याप्त छलफल होस्, बस होस् एउटा. दोस्रो चाहिँ त्यो बसबाट आएको निचोडलाई चाहिँ सरकारमा रहेका मन्त्रीहरू, प्रधानमन्त्रीदेखि लिएर चाहिँ सांसदहरूलाई चाहिँ ओरिएन्ट गरौँ अथवा सुझाव दियोस्, आवश्यक पर्छ भने प्रस्तुतिकरण गरोस् भन्ने लाइनले हामीले एउटा संयन्त्रको चाहिँ परिकल्पना गरेको थियौँ. त्यही अनुरूप चाहिँ गएको 7 गतेको केन्द्रीय कमिटी बैठकले एउटा चाहिँ सरकार पार्टी र सदन समन्वयन समिति भनेको बनाएको छ महामन्त्रीको नेतृत्वमा, र अहिले हामी त्यसको चाहिँ अब कार्यविधि बनाएर अब हामी कार्यान्वयनको चरणमा छौँ. त्यो भनेको चाहिँ के हो त भन्दाखेरि, एउटा त अहिले सरकारले गरिएको गतिविधि एक हिसाबले पार्टीसँगै सल्लाह भएर नै भइरहेको छ, सभापति ज्यू लगायतको टिमसँग निरन्तर छलफलमा भएर नै काम भइरहेको छ होइन. कति अब यो सरकारले गरेको गतिविधिहरूमा विभिन्न प्रश्नहरू त उठ्छ, तर पार्टीले सकेसम्म कम विभाजित हुने गरी, कम चाहिँ जनतालाई असर गर्ने गरी जानुपर्छ भन्ने कुरामा पार्टी क्लियर छ. र हिजो मात्रैको बैठकले पनि जसरी 25 आएको सुकुम्बासी लगायतको समस्यामा चाहिँ कम क्षति हुने गरी, नागरिकले कम गुनासो गर्ने गरी जानुपर्छ, र एक वर्षभित्रमा जो जो सुकुम्बासीहरूलाई अहिले हामीले उठाएका छौँ अथवा विभिन्न कारणले गर्दाखेरि चाहिँ सुकुम्बासी समस्या समाधान गर्नुपर्छ भन्ने लाइनमा पार्टी गएको छ, एक वर्षभित्र घाँस बाँस र कपासको सबै व्यवस्था त सरकारले गर्छ भनेर निर्देशन पनि गरिसकेको छ. अब म यही कुरालाई जोड्ने गर्दाखेरि के बताउँ भन्दाखेरि, एक त सरकारले गरिएको काम एउटा गतिमा गएको छ, तर हामीलाई के लागेको छ भने अझै योभन्दा बेटर गर्न सकिन्छ है. त्यसको लागि चाहिँ पार्टीले ब्याकिङमा बसेर सपोर्ट गर्नुपर्छ, सहयोग गर्नुपर्छ, समन्वय गर्नुपर्छ, र पार्टीभित्रको मात्रै विज्ञ मात्रै होइन, पार्टी बाहिर रहेका विज्ञहरू मात्र पनि सुझावहरू लिएर बसहरू चलाएर जानुपर्छ भनेर हामीले एउटा संयन्त्रलाई एक्टिभेट गर्दैछौँ. भने अर्को चाहिँ के त विभिन्न विषयमा, राज्य प्रणालीका विभिन्न विषयमा, संविधान संशोधनदेखि अन्य विभिन्न विषयमा नीति मन्थन भन्ने हामीले अहिले अब कार्यक्रमलाई चाहिँ निरन्तर दिँदैछौँ. त्यो नीति मन्थन मार्फत चाहिँ कस्ता नीतिहरू बन्ने, कस्ता कानुनहरू बन्ने, अथवा संसदमा चाहिँ कस्ता एक्साइजहरू हुने, यी विभिन्न विषयमा चाहिँ हामी नीति मन्थनलाई पनि नियन्त्रण दिँदैछौँ. भनेपछि के हो त भन्दा, एउटा जनजीविकाको सवालमा पार्टीभित्र बहस हुन्छ, जनताको बिचमा बहस हुन्छ, त्यो मार्फत आएको निचोडलाई मन्त्रीज्यूहरू अथवा प्रधानमन्त्रीज्यूलाई दिएर त्यसको कारणले जान्छ. हामीसँग अलरेडी वार्ता पत्र पनि छ, कतिवटा चाहिँ प्राथमिकता पनि तोकेका छौँ, त्योभित्र कति काम भए नभएको कुरा पनि हेर्छ, कहाँनिर ल्याकिङ भयो भन्ने कुरा पनि हेर्छ, र पार्टीले जुन कमिटमेन्ट गरेको छ वार्तापत्र मार्फत या अस्तिको 100 बुदा मार्फत, त्यो सरकार चाहिँ काहीँ डेल त भएको छैन भन्ने लाइनले खबरदारी पनि गर्छ. भने यसरी समन्वयले चाहिँ काम गर्ने मोडालिटी हामीले बनाएको छौँ, र तिनटै पक्षको पार्टी सरकार र सदनमा चाहिँ प्रभावकारी भूमिका खेल्नको लागि चाहिने सम्पूर्ण अवयवहरूमा चाहिँ पार्टीले ब्याकअप दिने गरी अब
0: हजुर हुन्छ. हामीलाई समय दिनुभयो. राष्ट्रिय स्वतन्त्र पार्टीले जुन स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्नको लागि के मापदण्ड गर्नु पुरा गर्नुपर्छ भन्ने विषयमा हाम्रा श्रोताहरूलाई जानकारी गराइदिनु भयो, यहाँलाई धन्यवाद.
1: हजुर, मलाई पनि मेरो र पार्टीको समग्र अहिले पछिल्लो अवस्था र हाम्रो यो स्थानीय तह निर्वाचन रूपरेखा सम्बन्धी विचारहरू राख्ने मौका दिनुभएकोमा रेडियो नेपाल र सम्पूर्ण परिवारलाई र सुन्ने सबै श्रोतालाई पनि धन्यवाद.
0: धन्यवाद. आजको कार्यक्रममा हामीले कुराकानी गऱ्यौँ राष्ट्रिय स्वतन्त्र पार्टीले गठन गरेको स्थानीय तह उम्मेदवार छनौट रूपरेखा निर्माण समिति 2083 सचिव आरके ढुङ्गानासँग. यसै कुराकानी सँगसँगै सरकार कार्यक्रम यहीँ पुरा हुन्छ. प्राविधिक मित्र रमा वाग्लेलाई धन्यवाद दिँदै मुकुन्द भण्डारी बिदा हुन्छु. नमस्ते.

0: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
1: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
2: पैदल यात्रीले सदैव बाटो पार गर्दा जेब्रा क्रस, आकाशे पुल वा सुरक्षित स्थानबाट मात्रै बाटो पार गरौ।
3: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
4: विदेशमा बस्दा फजुल खर्च र गैर कानुनी काम नगरौ, जेल सजाय वा दण्ड जरिवाना पनि हुन सक्छ।
5: सिकेको सीप र पुँजीलाई उद्यममा लगानी गरौ, तपाईँको परिश्रम सुरक्षित भएमा वैदेशिक रोजगारी सफल हुनेछ।
4: वैदेशिक रोजगार बोर्डको सचिवालय।
6: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अहिले बिहानको 9 बज्नै लाग्यो। अब सुन्नुहोस् समाचार।

0: यो रेडियो नेपाल हो। अब बाबुराम तिमिल सिन्हाबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। नेपाली भूमि लिपुलेख हुँदै भारत र चीनले आयोजना गर्ने भनिएको कैलाश मानसरोवर यात्राका सम्बन्धमा नेपाल सरकारको स्पष्ट अडान प्रस्तुत। काठमाडौँ उपत्यकाका अतिक्रमी संरचना हटाउने कार्य जारी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा प्रोजेक्ट फ्रिडम नामक नौसैनिक अभियान घोषणा। अब समाचार विस्तारमा। सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धमा विशेष व्यवस्था अध्यादेश 2083 जारी भएपछि 2082 चैत 12 गते अगाडि नियुक्त भएका पदाधिकारीहरू स्वत पदमुक्त भएका छन्। मन्त्री परिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले हिजो जारी गर्नुभएको सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धमा विशेष व्यवस्था अध्यादेश 2083 दफा 2 बमोजिम पदाधिकारीहरू स्वत पदमुक्त भएको कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले जनाएको छ। मन्त्रालयले हिजो सार्वजनिक गरेको सो अध्यादेशको उक्त दफामा सार्वजनिक पदाधिकारीको नियुक्तिमा जुनसुकै शर्त सुविधा र पदावधि तोकिएको भए पनि यो अध्यादेश प्रारम्भ भएपछि त्यस्ता पदाधिकारीहरू कार्यरत रहेको पदबाट स्वत पदमुक्त हुने उल्लेख गरिएको छ। यस्तै उक्त अध्यादेशको दफा 2 उपदफा 2 पदमुक्त भएका पदाधिकारीलाई सम्बन्धित मन्त्रालयको सचिव वा निजले अख्तियारी दिएको अधिकारीले पदमुक्त भएको सूचना दिने उल्लेख गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको सचिवालय बैठकले हाल हटाइएका अतिक्रमी संरचना र सुकुम्बासी बस्तीबाट हटाइएका नागरिकलाई यसै वर्षको चैत मसान्तभित्र घाँसबास स्वास्थ्य लगायत सबै व्यवस्था गर्न सरकारलाई आग्रह गर्ने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा हिजो बसेको सचिवालय बैठकले अधिकार सम्पन्न प्राधिकरण गठन गरेर सुकुम्बासीको लगत सङ्कलन नगरेसम्म अधिग्रहण गरिएका संरचना बाहेक अन्य स्थानमा घर संरचना भत्काउन अब डोजर नचलाउन आग्रह गरेको बैठकपछि प्रवक्ता मनिष झाले जानकारी दिनुभयो। विगतमा सरकारले उक्त समस्या समाधानका लागि गम्भीर रूपमा ध्यान नदिएको र आफूहरूको चुनावी वाचापत्र अनुसार भूमिहीन सुकुम्बासीलाई व्यवस्थित राख्न पहल कदमी भएको प्रवक्ता झाले बताउनुभयो। प्रवक्ता झाले नदी किनारमा आउने वर्षाका कारण त्यहाँका सुकुम्बासीलाई सुरक्षित स्थानमा लैजान आवश्यक रहेको पनि बताउनुभयो। राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद काम कर्तव्य अधिकार र कार्यविधि पहिलो संशोधन अध्यादेश 2083 पुनः विचारका लागि फिर्ता पठाउनु भएको छ। राष्ट्रपति पौडेलले नेपालको संविधान बमोजिम यही वैशाख 14 गतेको मन्त्री परिषदको सिफारिसमा आएको संवैधानिक परिषद काम कर्तव्य अधिकार र कार्यविधि पहिलो संशोधन अध्यादेश 2083 विषयवस्तुका सन्दर्भमा पुनर्विचार गर्न मन्त्री परिषदमा पठाउनु भएको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेश कुमार साक्यद्वारा हिजो जारी विज्ञप्तिमा उल्लेख छ। राष्ट्रपति रामचन्द्र पौडेलले केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083 जारी गर्नुभएको छ। राष्ट्रपति पौडेलले नेपालको संविधान बमोजिम मन्त्री परिषदको सिफारिसमा केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083 हिजो जारी गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेश कुमार साक्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। नेपाली भूमि लिपुलेख हुँदै आयोजना गर्ने भनिएको कैलाश मानसरोवर यात्राका सम्बन्धमा नेपाल सरकारले आफ्नो अडान र सरोकार भारत र चीन दुवै पक्षलाई पुनः अवगत गराएको छ। परराष्ट्र मन्त्रालयले कूटनीतिक माध्यमबाट दुवै छिमेकी मुलुकलाई नेपालको आधिकारिक धारणाबारे जानकारी गराएको हो। परराष्ट्र मन्त्रालयले हिजो विज्ञप्ति जारी गरी उक्त क्षेत्रमा सडक निर्माण वा विस्तार, सीमा व्यापार, तीर्थाटन जस्ता कुनै पनि क्रियाकलाप नगर्न भारत सरकारलाई यसअघि नै निरन्तर आग्रह गर्दै आएको विषय पनि स्मरण गराएको छ। साथै लिपुलेख क्षेत्र नेपाली भूभाग रहेको सन्दर्भमा मित्र राष्ट्र चीनलाई समेत आधिकारिक रूपमा जानकारी गराइसकिएको मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीद्वारा जारी विज्ञप्तिमा प्रष्ट पारिएको छ। मन्त्रालयले सन् 1816 सन्धि बमबजिम महाकाली नदी पूर्वका लिम्पिया धुरा लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग रहेको तथ्यमा नेपाल सरकार पूर्णत स्पष्ट र अडिक रहेको जनाएको छ। नेपाल र भारत बीचको घनिष्ठ तथा मैत्रीपूर्ण सम्बन्धको मर्म र भावना अनुरूप ऐतिहासिक सन्धि सम्झौता तथ्य नक्सा तथा प्रमाणका आधारमा सीमा समस्याको समाधान कूटनीतिक माध्यमबाट गर्न नेपाल सरकार सधैँ प्रतिबद्ध छ भनेर विज्ञप्तिमा उल्लेख गरिएको छ। काठमाडौँ उपत्यकाका बागमती र त्यसका सहायक नदी तथा सरकारी सार्वजनिक जग्गा अतिक्रमण गरी अवैध रूपमा निर्माण गरिएका संरचना हटाउने क्रम जारी रहेको छ। शहरी विकास मन्त्रालय, जिल्ला प्रशासन कार्यालय काठमाडौँ र काठमाडौँ महानगरपालिकाको समन्वयमा हिजो धोबीखोला करिडोरका अनधिकृत रूपमा निर्माण गरिएका संरचना हटाइएको छ। हालसम्म काठमाडौँ उपत्यकाभित्र 2300 भन्दा बढी अतिक्रमित घर टहरा हटाइ अतिक्रमित बस्ती हटाउने क्रममा प्रभावित परिवारलाई किर्तिपुर, बालाजु, भक्तपुर लगायतका क्षेत्रका होल्डिङ सेन्टरमा लगेर राखिएको छ। शहरी विकास मन्त्रालयले काठमाडौँको बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण प्रक्रियामा छुटेका नागरिकलाई यथाशीघ्र सम्पर्कमा आउन आग्रह गरेको छ। मन्त्रालयद्वारा जारी प्रेस विज्ञप्ति मार्फत सहायता आवश्यक भएका तथा हाल सडकमा अलमल परेका नागरिकलाई प्राथमिक दर्ता केन्द्रका रूपमा तोकिएको त्रिपुरेश्वर स्थित दशरथ रङ्गशालामा उपस्थित भई दर्ता गर्न अनुरोध गरिएको हो। वास्तविक भूमिहीन तथा आर्थिक रूपमा कमजोर नागरिकलाई दर्ता केन्द्रमा उपस्थित भई सरकारद्वारा प्रदान गरिएका आवास, भोजन, स्वास्थ्य सेवा, बाल बालिकाको शिक्षा तथा मनोवैज्ञानिक परामर्श लगायत आधारभूत सेवा सुविधा उपयोग गर्न समेत मन्त्रालयले आग्रह गरेको छ। नागरिकको सुरक्षित, व्यवस्थित तथा दीर्घकालीन पुनःस्थापनामा सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको पनि मन्त्रालयले प्रष्ट पारेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भू अभिलेख सूचना व्यवस्थापन प्रणाली मार्फत वास्तविक सुकुम्बासीको परीक्षण सुरु गरेको छ। दावी गरिएका सुकुम्बासीका नाममा सरकारी अभिलेखमा कुनै पनि स्थानमा जग्गा भए नभएको पत्ता लगाउन उक्त प्रणालीबाट परीक्षण सुरु गरिएको मन्त्रालयका प्रवक्ता एवं सहसचिव गणेश प्रसाद भट्टले जानकारी दिनुभयो। हाल शहरी विकास मन्त्रालयले पठाए अनुसार काठमाडौँ उपत्यकाभित्रका सुकुम्बासीका नामावली परीक्षणको काम भइरहेको र त्यसपछि क्रमिक रूपमा देशभर रहेका सुकुम्बासीको पहिचान गरिने प्रवक्ता भट्टले बताउनुभयो। नेपाल चीन सिमानाका रसुवागढी हुँदै पवित्र धार्मिक स्थल मानसरोवर तथा कैलाश पर्वतको तीर्थयात्रा सुरु भएको छ। हालसम्म 300 तीर्थयात्री चीनको केरुङ नाका हुँदै मानसरोवरतर्फ प्रस्थान गरिसकेको अध्यागमन कार्यालय रसुवा टिमुरेले जनाएको छ। कार्यालयका निमित्त प्रमुख मेघनाथ शर्माका अनुसार यस वर्ष भारतीय, रुसी तथा बेलायतका नागरिक समेत मानसरोवर यात्रामा सहभागी भएका छन्। रेडियो नेपालबाट अहिले बिहान 9 बजेको समाचार सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।
1: ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुवै जना फेसबुक र भाइबरमा जिरो, अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
2: तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा जिरो रहेछौ? अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
1: हो र भने, अनि कसरी चलाउने चाहिँ थाहा छ त?
2: किन थाहा नहुनु? यो सेवा एक्टिभेट गर्नलाई *1415 *7 र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरे हुन्छ।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। निजी विद्यालय सञ्चालकहरूले काठमाडौँ उपत्यकाका विभिन्न नदी किनार तथा जोखिमयुक्त स्थानमा रहेका सुकुम्बासी बस्ती खाली गराउँदा प्रभावित समुदायका बाल बालिकाको पढाइमा रचनात्मक सहयोग गर्न प्रतिबद्धता जनाएका छन्। निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन प्याप्सन, उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल, हिसान, राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन एन प्याप्सन, एसोसिएसन अफ प्री स्कुल एसोसिएट्स एपेनले हिजो संयुक्त विज्ञप्ति जारी गरी उक्त प्रतिबद्धता जनाएका हुन्। यसअघि काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले निजी क्षेत्रका शिक्षालय सञ्चालक संस्थाका प्रतिनिधिसँग सो विषयमा छलफल सहित सहयोगको आग्रह गर्नुभएको थियो। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रोजेक्ट फ्रिडम नामक नौसैनिक अभियानको घोषणा गर्नुभएको छ। यस अन्तर्गत हर्मुज जलडम्बरूमा फँसेका जहाजहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्ने योजना रहेको छ। यो अभियान केही समयभित्रै सुरु हुने बताइएको छ। इरानका वरिष्ठ सांसद इब्राहिम अजिजीले हर्मुज जलडम्बरूमा अमेरिकाले कुनै पनि हस्तक्षेप गरे त्यसलाई युद्ध विरामको उल्लङ्घनका रूप लिने चेतावनी दिनुभएको छ। इरानको विदेश मन्त्रालयले युद्ध अन्त्यका लागि वासिङटनलाई पेश गरिएको 14 बुँदे प्रस्तावमा आएको प्रतिक्रियाको अध्ययन गरिरहेको पनि जनाएको छ। राष्ट्रपति ट्रम्पले भने 13

0: 24 देखि 26 डिग्री सेल्सियस का बीच रहने अनुमान गरिएको छ। अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। नेपाली भूमि लिपुलेख हुँदै भारत र चीनले आयोजना गर्ने भनिएको कैलाश मान सरोवर यात्राका सम्बन्धमा नेपाल सरकारको स्पष्ट अडान प्रस्तुत। काठमाडौँ उपत्यकाका अतिक्रमित संरचना हटाउने कार्य जारी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा प्रोजेक्ट फ्रिडम नामक नौसैनिक अभियान घोषणा। रेडियो नेपालबाट बिहान 9 बजेको समाचार सकियोस्। यसपछि नेपाल भाषामा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
1: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।

थोर नेपाल ख नेपाल भाष्य समाचार जे उपेश पाखिनी नादिस थौ नेपाल सम्बत छिंस स पिकु द बचलागा तृतीय राष्ट्रपति रामचन्द्र पौडेल नेपाल एन या त पिङ्केको अध्यादेश 2083 जारी गर्न दिएको दो राष्ट्रपति पौडेल नेपाल या संविधान कन्थ मन्त्र परिषदका सिफारिसे नेपाल एन या त पिङ्केको अध्यादेश 2083 मिग जारी गर्न दिएको राष्ट्रपति कार्यालय प्रवक्ता रितेश कुमार साक्य पिठनादीको विज्ञप्ति नेताको दो थोथि राष्ट्रपति पौडेल संवैधानिक परिषद ज्या कर्तव्य अधिकार हो ज्या विधि नापाङ्गो संशोधन अध्यादेश 2083 हाक्न दुवाले त लित छोयादिएको दो राष्ट्रपति पौडेल नेपाल या संविधान कथ वैशाख 14 गते या मन्त्र परिषद सिफारिसे ओ गो संवैधानिक परिषद ज्या कर्तव्य अधिकार हो ज्या विधि नापाङ्गो संशोधन अध्यादेश 2083 या मुख्य हाग्न दोवाले त मन्त्र परिषदे छोगु राष्ट्रपति ज्याको या प्रवक्ता रितेश कुमार साक्य पिठनादीको विज्ञप्ति नेताको दो विज्ञप्ति नेपाल या संविधान कथ थो न्याने संवैधानिक परिषद ज्या कर्तव्य अधिकार हो ज्या विधि सम्बन्धी एन 2067 या त पिङ्के त देखुगु विधेयक प्रवान गर्ने या नीति 2082 साल असार 25 गते राष्ट्रपति समक्ष न्यब सातवी असना नाप थो विधेयक मन्त्र परिषद लित छोगो तासे तत्कालीन मन्त्र परिषद 2082 साल मङ्सिर 2 गते या निर्णय कोचिना ओगो संवैधानिक परिषद ज्या कर्तव्य अधिकार हो ज्या विधि नापाङ्गो संशोधन अध्यादेश 2082 जारी मजुगु थटुको गोदो सरकार च्यागु अध्यादेश स्वीकृत नीति राष्ट्रपति समक्ष सिफारिस यागुली नेगु जारी जुइधङको गोदो नेपाली लागा लिपुले गुजुया आयोजना या धङ्कुगु कैलाश मानसरोवर यात्रा या विशेष नेपाल सरकार थगु स्पष्ट अडान व सरकार भारत व चीन न्युगली पच्याता कूटनीतिक पाके हाक्न नेथङ्गुदो थो मुखे परराष्ट्र मन्त्रालय थो न्हने न नेपाल सरकार भारत सरकार या त थो लाग्या सडक देखेको व तब्याकेको सीमा व्यापार मया त इनाप यागु ख लिसे लिपुलेक लागा नेपाली लागा जुगु विशेष जलाखला दे चिन या त आधिकारिक रूपमा जानकारी याथङ्कुगु मन्त्रालय प्रवक्ता लोकबहादुर पौडेल छेत्री पिठनादीगु विज्ञप्ति नेतनातको दो सन् 1816 या सुगौली सन्धि महाकाली पूर्व या लिम्पु या धुरा लिपुलेक व कालपानी नेपाल या अभिन्न लागा जुगु तथ्य नेपाल सरकार स्पष्ट व अडिक दोगु मन्त्रालय थागुदो नेपाल व भारत दथु या स्वाप या त सोया नापा या सम्झौता तथ्य दसु नक्सिया लिद स्याजक जेङ्केतन सरकार प्रतिबद्ध दुगु नेतातगुदु राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा सचिवाली मु ज्या अतिक्रमित संरचना व सुकुम्बासी बस्ती पाखे चिकुपी नागरी या त

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: हाम्रो संस्कृति,
2: हाम्रो परम्परा, सभ्यता, हाम्रो नेपाल राम्रो, संस्कृति पवित्र,
1: लुकेका स्वर्ग समुच्चा जाति यसमा छन् विचित्र। नमस्कार, हाम्रो संस्कृति हाम्रो परम्परा कार्यक्रममा हार्दिक स्वागत छ। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारणबाट हरेक सोमबार बिहान 9:20 यो कार्यक्रम प्रसारित हुन्छ। कार्यक्रममा हामी नेपाली सांस्कृतिक जीवनका विविध चाडपर्व व्रतोत्सवका साथै विविध नेपाली जातिका जातीय परिचय, संस्कार, संस्कृति र परम्परा सम्बन्धी सामग्री समेट्ने गर्दछौँ। सोमबारै राति 9:20 पुनः प्रसारण हुने यो कार्यक्रम रेडियो नेपाल online.com साथै रेडियो नेपाल मोबाइल एपमा संसारभर सुन्न सकिन्छ। काठमाडौँ उपत्यकाको नेवा सभ्यता र नेवार जातिभित्र एउटा विशिष्ट समुदायका रूपमा रहेको र ऐतिहासिक पृष्ठभूमि रहेको समुदाय हो शाक्य समुदाय। शाक्यहरूलाई भगवान बुद्धका वंशज पनि मानिन्छ। यसअनुसार शाक्यहरूको उत्पत्तिको पृष्ठभूमिमा बौद्ध ग्रन्थ दीघ निकायमा उल्लेखित विषयवस्तुहरू लिइने गरेको पाइन्छ। कपिलमुनि, कपिल वस्तु र शक वृक्षको जङ्गल फाँडी बसोबास गरेको भन्ने प्रसङ्गहरू आउँदछन्। कतिपयको भनाइमा पुरुषार्थी वा समर्थवानको अर्थमा शक्य भनिएको र त्यसैबाट शाक्य भनिएको भनाइ पनि पाइन्छ र यसै शाक्य कुलमा सिद्धार्थको जन्म भएको थियो। उनको समयसम्म आइपुग्दा शाक्यहरू निकै समृद्धशाली भइसकेका थिए। त्यहीँबाट शाक्यहरू एसियाका विभिन्न देशमा फैलिएका हुन् भनेर अर्चना देवी शाक्यले लेख्नु भएको छ। आजको कार्यक्रममा हामी नेपालका शाक्यहरूको संस्कार, संस्कृति र परम्परा सम्बन्धी सामग्री समेट्दैछौँ। साथै शाक्यहरूको ऐतिहासिक पृष्ठभूमि, धार्मिक र संस्कारगत विशिष्टता सम्बन्धमा उप प्राध्यापक डाक्टर पुष्परत्न शाक्यसँगको कुराकानी राख्नेछौँ। कार्यक्रम अघि बढाउँ शाक्य समुदायको सामाजिक संस्कारहरूबाट। त्यसो त नेवार जातिमा आफैमा एउटा ठूलो सामाजिक सांस्कृतिक सञ्जाल र सभ्यता समेत भएकाले यसभित्र दर्जनौं जाति, संयौं थरी र समुदाय रहेका छन्। यसरी शाक्य जातिले मान्ने सामाजिक संस्कार अन्य नेवार समुदायमा पनि मानिन्छ। तर शाक्य नेवार पारम्परिक रूपमै आफै पनि शिक्षा दीक्षा गरेपछि पुरोहितको भूमिकामा हुने भएपछि शाक्य संस्कार विशेष हुने गर्दछन्। शाक्य संस्कार सम्बन्धी आजका सामग्री हामीले नेपालका जातीय सामाजिक संस्कार पुस्तकमा अर्चना देवी शाक्यको आलेख नेपालका शाक्य जाति र सामाजिक संस्कारबाट लिएका छौँ। शाक्यहरूको संस्कारको उद्देश्यमा शुद्ध हुनु, सुस्वास्थ्य, सुरक्षा, शिक्षा, सम्बन्ध, सम्मान र सद्गति एवं निर्माण पर्दछन्। संस्कार सम्पन्न गर्ने आधिकारिक व्यक्तिमा गुभाजु अर्थात् बज्राचार्य पुरोहित, थापा आजु, भिक्षु र नकी हुन्छन्। नकी चाहिँ परिवारकी जेठी महिला सदस्यलाई भनिन्छ। व्यङ्केको गर्दा तथा अन्य केही संस्कारहरूका केही विधिहरू सम्पन्न गर्दा नङ्किनद्वारा नै गर्ने गरिन्छ। बौद्ध धर्मावलम्बीहरूबीच दशकर्म संस्कार प्रचलित भनिए पनि व्यवहारमा सबै सम्पन्न गरिएको पाइँदैन। शाक्यहरूले गर्ने विविध संस्कारहरू जस्तै इही, बाह्रा, झ्याझङ्को, मृत्यु संस्कार ती दशकर्म संस्कारभित्र समावेश छैनन्। यस्तै गरी पुरानो परम्पराको अध्ययन गर्ने हो भने विस्तृत रूपमा लिँदा शाक्यहरूको संस्कारहरूको सङ्ख्या 27 पुग्न जान्छ। जन्मसंस्कार अन्तर्गत धौबजी नकेगु अर्थात् गर्भवतीलाई माइती पक्षले दही चिउरा योमरी खुवाउने, सिजु पालु केनेगु अर्थात् बच्चाको जन्म भइसकेपछि चाकु सुपारी सुत्केरीलाई खुवाउने, 32 मसला, ज्वानो, अदुवा, ल्वाङ, नुन, अबिर आदि सरसामान राखी पठाउनु पर्ने चलन। घ्यबजी नग भनेगु बच्चा जन्मेको जानकारी पाएपछि माइती पक्षले सुत्केरीलाई घिउ चिउरा खुवाउने चलन जसलाई घ्यबजी नग भनेगु भनिन्छ। त्यस्तै मचाउ बेङ्केगु अर्थात् जात कर्म, बच्चा जन्मेको 4, 6 वा 12 दिनमा शुद्धिकरणको संस्कार गरिन्छ जुन चाहिँ घरकी ज्येष्ठ महिला सदस्यद्वारा गर्ने चलन छ। यो दिन घरलाई सफा शुद्ध गराई सबै नुहाएर शुद्ध हुनु पर्दछ। 13 दिने भने जस्तै 7 दिने दाजुभाइ शुद्ध हुनु पर्दछ। केहीले यसै दिन बच्चाको नामकरण पनि गर्दछन् भने कसैले 10 दिनको दिन नामकरण गरी 12 दिनमा बेङ्केगु सम्पन्न गर्दछन्। यस दिन माइती पक्षबाट बच्चा र आमालाई लुगा, बिछ्यौना, पौष्टिक आहार, गहना आदि लाने चलन छ। थेरवादी परम्परा अनुसार भने भिक्षुहरूद्वारा परित्राण पाठ गराई सरल ढङ्गबाट बेङ्केगु कार्य सम्पन्न गर्ने चलन पनि छ। जन्मसंस्कार अन्तर्गत अर्को छ मजाबुलहिक भनेको, अर्थात् निष्क्रमण। यसअनुसार बच्चा एक महिनाको भएपछि सुत्केरीलाई बच्चासहित माइत पठाउने चलन छ। शाक्यहरूका संस्कारमा वृद्धि संस्कार अन्तर्गत मचाजङ्को अर्थात् अन्नप्राशन, निधभुनी, बच्चा जन्मेको दुई वर्ष पुगेपछि गरिने विशेष संस्कार, वरे छुएगु, चुडाकर्म, यही बेलविवाह, बाह्र तयगु, गुफा राख्ने जस्ता संस्कार पर्दछन्। वरे छुएगु अर्थात् चुडाकर्मको संस्कार बालकहरूका लागि गरिने संस्कार हो। विशेष गरी 5 देखि 12 वर्ष उमेरका बालकहरूमा गरिने यो संस्कार गर्नका लागि सबैको आआफ्नो बिहार, बही वा बाहा हुन्छ। यसमा सबैभन्दा पहिला चुडाकर्म गर्ने कुमारहरूलाई सम्बन्धित बिहारमा लगी वैदा अथवा किसली चढाएर भगवानलाई पूजा वन्दना गर्न लगाइन्छ। यो कार्य कतै चुडाकर्मको 4 दिन अगाडि गरिन्छ भने कतै 1 दिन अगाडि गर्ने चलन छ। चुडाकर्म गर्ने दिन वज्रयान विधि अनुसार मण्डप बनाई विविध प्रकारले पूजा सम्पन्न गरिन्छ। कुमारहरूलाई पनि क्लेश हटाउने भनेर साङ्केतिक रूपमा सिलौटामा भएको मासलाई खुट्टाले पिस्न लगाइन्छ। त्यसपछि गृहस्थ वस्त्र त्याग गर्न लगाई कपाल मुण्डन गरिन्छ, जसमा थोरै शिखा बाँकी राखिन्छ। कपालको रौँ बालकका फुपूहरूले त्रिखुट्टीमाथि काँसको थाल राखेर थाप्ने गर्दछन्। त्यसपछि नङ काट्ने, तिल राखेर नुहाउने जस्ता शुद्धिकरणको प्रक्रिया हुन्छ। त्यसपछि सुन र चाँदीको छुराले कुमारको आंश अर्थात् शिखा काटिन्छ। यो कार्य कतै कुमारका मामा तथा कतै वरिष्ठ थापा आजुद्वारा सम्पन्न हुन्छ। मुण्डन क्रिया समाप्त भएपछि चिवर अर्थात् गेरुवा वस्त्र तथा सिलाएको अर्थात् प्रतिमा भएको काठको डन्डी, गुल्पा अर्थात् पिण्ड पात्र आदि प्रदान गरिन्छ। यस अन्तर्गत बालकहरूलाई कपाल मुण्डन गरी पहेँलो चिवर वस्त्र धारण गराई श्रावणेर भिक्षुत्व ग्रहण गर्न लगाइन्छ, पञ्चशील ग्रहण गर्न लगाइन्छ। 4 दिनसम्म श्रावणेर बनाइन्छ। यस अवधिभर कुमारहरूलाई पञ्चशील लिन लगाउने, उपदेश दिने आदि कार्य हुन्छ। 4 दिनमा च्योको कायगु भनी चिवर वस्त्र फुकाली पुनः गृहस्थमा प्रवेश गराइन्छ। चुडाकर्म अवधिभर निरामिष भोजन खुवाइन्छ। यसरी शाक्य जातिमा बच्चाको चुडाकर्म संस्कार सम्पन्न भएपछि बच्चा विधिवत आफ्नो जातिको सदस्य बन्दछ। चुडाकर्म संस्कारले श्रावणेर बन्ने कार्यलाई साङ्केतिक रूपमा मात्र सम्पन्न गरेको देखिन्छ। आजभोलि बिहारमा गई बौद्ध भिक्षुहरूबाट थेरवादी परम्परा अनुसार 1 हप्तासम्म श्रावणेर भिक्षु बनाई चुडाकर्म गर्ने चलन पनि लोकप्रिय हुँदै आएको छ। वृद्धि संस्कार अन्तर्गत अर्को संस्कार छ यही संस्कार, बेलविवाह। यही बालिकाहरूका लागि मात्र गरिने संस्कार हो। नेपाल भाषामा यही पाको अर्थ विवाह हुन्छ। यही सुनको प्रतिमा र बेललाई सुवर्णकुमार, विष्णु र देवताको प्रतीकको रूपमा बेलसँग गरिने विवाह पनि भनिन्छ। कतै कतै यीको अर्थ समय तथा हीको अर्थ परिवर्तन अर्थात् परिवर्तनको क्षणको रूपमा पनि त्यसलाई अर्थ्याइएको देखिन्छ। यही संस्कार आजभोलि सामूहिक रूपमा 4 दिनसम्म गर्ने चलन छ। यस अवधिभर वज्रयानी विधि अनुसार मण्डप बनाई विविध प्रकारले पूजा गर्ने चलन छ। यही गर्ने विधिमा स्थान अनुसार भिन्नता देखिए पनि मूल विधिहरूमा भने समानता नै देख्न सकिन्छ। अर्को संस्कार छ बाह्र तयगु अर्थात् गुफा राख्ने। बाह्र तयगु पनि कन्याहरूका लागि गरिने विशेष संस्कार हो। यो संस्कार 12-13 वर्षभित्र गर्ने चलन छ। बाह्र संस्कारमा व्यक्तिगत रूपमा घरघरमै राख्ने चलन भए पनि आजभोलि बिस्तारै सामूहिक रूपमा बिहारमा राख्ने चलन पनि देखिन थालेको छ। 12 दिन लामो अवधि भएकाले 5 वा 6 दिन मात्र राख्ने चलन पनि बढ्दो छ। 4 दिनसम्म नुनिलो चिज बार्ने चलन छ र यो बाह्र तयगुका विधि प्रक्रिया पनि विस्तृत छ, यहाँ यति राख्यौँ। थेरवादी संस्कार अनुसार भने यही र बाह्र सम्पन्न नगरी 4 देखि 10 दिनसम्म बालिकाहरूलाई बिहारमा लगी ऋषिणी प्रवज्ञा ग्रहण गराउने चलन छ। यो अवधिभर बालिकाहरू बिहारमा नै पञ्चशील पालन गरी बस्नुपर्दछ तथा भन्ते गुरुमाद्वारा बुद्ध धर्म तथा नैतिक अनुशासनको शिक्षा पनि दिइन्छ। शाक्यहरूका अरू संस्कारहरूमा विवाह संस्कार, इहिपा पाणीग्रहण, प्रौढ संस्कार, ज्याथ जङ्को र मृत्यु संस्कार रहेका छन्। विवाह संस्कारमा गय जङ्केगु बिएगु, विवाह पक्का गर्न सुपारी दिन जाने, लाखा बिएगु, वधुपक्षकामा वरपक्षकाले लाखा रोटी लैजाने, जुन आजभोलि सुपारी दिन जाँदा नै वा साईपाटासँगै लाने गरिन्छ। पहेन नकेगु, विवाहित भएर जाने कन्यालाई विवाहपूर्व फुपू मामा तथा नजिकका आफन्तले बोलाएर सगुन कपडा दिने तथा खुवाउने। साईपाटामा पहिले बिहेका दिन बिहान पञ्चकन्या वधुको घरमा रक्सी, अन्डा आदिको सगुन दिन जाने चलन थियो। तर आजभोलि विवाहको दिन बिहान जन्ती जानु अघि विशेष गरी महिला सदस्यहरू रोटी, दही, मरिकरी अर्थात् लड्डुको भाँडा, फलफूल, मसला, वस्त्र, गहना, श्रृङ्गारका सामग्री आदि किस्तीमा सजाई सगुनका रूपमा बाजागाजासहित वधुको घरमा जाने चलन छ। साईपाटा विधिका कतिपय अरू पारम्परिक चलनहरू अहिले त्यति देखिँदैन। विवाहका अरू विधि प्रक्रियामा जन्ती बनेगु, भौमचा दुकाएगु, भङ्केगु, दुचाएकेगु आदि जस्ता विस्तृत विधिहरू पाइन्छन्। शाक्यहरूका संस्कारमा ज्याथ जङ्कु अर्थात् प्रौढ संस्कार पनि विशिष्ट संस्कारमा मानिन्छ, जसअनुसार भीम रथारोहण, देव रथारोहण र महारथारोहण जस्ता संस्कारहरू छन्। अन्य जातिमा चौरासी गर्ने प्रचलन भए जस्तै नेवार समाजमा 10 वर्षको अन्तरालमा 3 पटकसम्म ज्याथ जङ्कु अर्थात् बुढोपास्नी गर्ने चलन छ, जसमध्ये सबैभन्दा पहिलोपल्ट 77 वर्ष 7 महिना 7 दिनमा गरिनेलाई भीम रथारोहण भनिन्छ भने भीम रथारोहण जस्तै 88 वर्ष 8 महिना 8 दिनमा देव रथारोहण, सहस्र चन्द्र दर्शन गर्ने चलन छ। त्यस्तै 79 वर्ष 9 महिना 9 दिनमा महारथारोहण गरिन्छ। यसको विधि पनि भीम रथारोहण जस्तै भए पनि महारथारोहणमा भने पास्नी गर्ने व्यक्तिलाई ठुलो घ्याम्पोमा राखी नयाँ जन्म लिएको प्रतीकको रूपमा घ्याम्पोबाट निकाल्ने चलन छ। यसरी 3 पटक जङ्कु गर्ने चलन भए पनि भोजपुरतिर भने 77, 81, 88, 99 र 108 वर्षमा 5 पटकसम्म गर्ने चलन छ। शाक्यहरूमा मृत्यु संस्कार सम्पन्न गर्न गुभाजु पुरोहित तथा गुठियारले विशेष भूमिका निर्वाह गर्दछन्। दाह संस्कारको सम्पूर्ण तयारी गुठियारले गर्दछन्। सामान्यतया मृतकका परिवारले 7 दिनसम्म जुठो बार्ने गर्दछन् र त्यस अवधिभित्र विभिन्न विधिहरू सम्पन्न गर्ने गरिन्छ। तर अन्य संस्कारको विधि जस्तै शाक्यहरूको मृत्यु संस्कार विधिमा पनि स्थानअनुसार केही फरक देखिन्छ, तापनि मुख्य विधिमा त्यति भिन्नता पाइँदैन। हाम्रो संस्कृति,
2: हाम्रो परम्परा, सभ्यता, हाम्रो नेपाल राम्रो, संस्कृति पवित्र,
1: लुकेका स्वर्ग समुच्चा जाति यसमा छन् विचित्र, हाम्रा आस्था हाम्रा विश्वास अनि हाम्रा रीतिरिवाज र संस्कारहरूका धारा कार्यक्रम हाम्रो संस्कृति हाम्रो परम्परा
2: रेडियो नेपालको केन्द्रीय प्रसारणबाट हरेक सोमबार बिहान 9:20 बजे साथै पुनः प्रसारण सोमबार राति 9:20 बजे कार्यक्रम हाम्रो संस्कृति हाम्रो परम्परा।
1: आजको कार्यक्रममा हामी शाक्यहरूको संस्कार संस्कृति र परम्परा सम्बन्धी सामग्री प्रस्तुत गर्दैछौँ। अब कुराकानीतर्फ लाग्छौँ। शाक्यहरूको ऐतिहासिक पृष्ठभूमि, संस्कारगत विशिष्टता लगायतका विषयमा उपप्राध्यापक डाक्टर पुष्परत्न शाक्यसँग कुराकानी गरेका छौँ। यहाँलाई कार्यक्रममा स्वागत छ।
3: धन्यवाद, नमस्कार छ।
1: नेपाली विविध जाति समुदाय संस्कृतिमा शाक्यलाई हामीले कसरी बुझ्नुपर्छ? एउटा विशिष्ट संस्कारगत समुदायका रूपमा, जातिका रूपमा वा वंशका रूपमा कि यी सबै विशिष्टता यसमा पाइन्छ, कसरी बुझ्न सकिन्छ?
3: अब शाक्य भनेपछि त अब नेपालको सन्दर्भमा भन्नुपर्दाखेरि हाम्रो शाक्यमुनि बुद्ध नेपालमै जन्म भएको हुनाले उहाँको कारणले गर्दाखेरि पनि संसारमा एउटा शाक्य वंश, शाक्य जाति भने एउटा गौरवको एउटा जातिको रूपमा सबैले लिइन्छ। आजभन्दा करिब करिब 2600 वर्ष अगाडिदेखि नै शाक्य जातिहरू यहाँ बसिआएको भन्ने चाहिँ हेर्न पाइन्छ। उनीहरूले चाहिँ आफूलाई बुद्ध वंशको जातिको रूपमा गर्व गरिरहेको हामी पाउँछौँ। नेपाल मण्डल काठमाडौँ उपत्यकामा चाहिँ जुन जति पनि शाक्यहरू छन्, अब यसमा चाहिँ के एउटा चाहिँ भनाइ छ भन्दाखेरि बुद्धको बोधि ज्ञान लाभ पछि उहाँको अनुयायीहरूको रूपमा जुन एउटा भिक्षु भन्ने परम्परा छ, शाक्यमुनि बुद्धको शिष्य उहाँको अनुयायीको हिसाबले पनि जो पनि त्यहाँ भिक्षु हुन्छ तिनीहरूलाई शाक्य भिक्षु भनेर पनि भनिने हुनाले पनि सम्भवतः अहिलेका यहाँ जति पनि शाक्यहरू भनेर भनिरहेछन् तिनीहरूमध्ये त्यस्ता समूहहरू पनि हुनसक्छ, हुन सक्ने धेरै सम्भावना छ भनेर पनि भनिआएको छ। त्यस कारणले यस विषयमा अनुसन्धान गर्न जरुरी छ। र अब यो शाक्यकै वंशको रूपमा यहाँ चाहिँ ती पनि पाइन्छ। हामी त्यहाँ कोही कसै कसैले चाहिँ आफूलाई चाहिँ शाक्य वंश भनेर नै लेखिन्छ। त्यस कारणले गर्दाखेरि यहाँ शाक्य पहिलेदेखिको चाहिँ निरन्तर रूपमा चाहिँ ती जातिहरू ती समूहहरू पनि यहाँ देखिन्छ भनेदेखि अर्को एउटा भिक्षु भएर शाक्य भिक्षु भनेको रूपमा पनि यहाँ कसै कसैले त्यसलाई लिइआएको पनि पाइन्छ।
1: शाक्यहरूको उत्पत्ति सम्बन्धमा चाहिँ के पाइन्छ?
3: अब शाक्य उत्पत्तिको सम्बन्धमा त अब शाक्यमुनि बुद्ध भन्दा करिब करिब 9 पुस्ता जति अगाडि देखिन्छ। उहाँहरू चाहिँ आर्य वंश नै हो, आर्य जाति नै हो, सूर्यवंशी पनि भनिन्छ। त्यस कारण त्यहाँबाट चाहिँ उनीहरू चाहिँ राजाकै पुत्रहरू, एकजना अब आफ्नो कान्छी महारानीको कारणले गर्दाखेरि 5 छोरी र 4 छोरालाई देश निकाला भनौँ अथवा घरबाट निकालेर ल्याएको भनिन्छ। अनि उनीहरू कपिल वस्तु क्षेत्रमा आएर बसेको भनेर भनिन्छ। अनि त्यहीँबाट चाहिँ शाक्य जाति उत्पत्ति भएको भनेर त्यसरी चाहिँ शाक्य वंशको उत्पत्तिको सम्बन्धमा यस्तो किसिमको त अवधारणा गरिआएको छ।
1: अब कपिल वस्तुबाट चाहिँ शाक्यहरू कता कता लागेको इतिहास पाइन्छ?
3: यसको लागि अब लिखित इतिहास भनेको यस्तै भनेर चाहिँ लेखिरहेको त कता कता अभाव नै छ। तैपनि अब बुद्धको समयमा नै जुन एउटा एक किसिमले त्यहाँबाट शाक्यहरू विदुदपको कारणबाट उनीहरू त्यहाँबाट विस्थापित हुनु पर्यो, त्यसरी विस्थापित हुने क्रममा चाहिँ कोही हिमालतिर आए, कोही चाहिँ तराईतिर अझ तल चाहिँ चढे, यसरी विभिन्न ठाउँमा चाहिँ उनीहरू चाहिँ विस्थापित हुने क्रममा बङ्गलादेशमा गएर चाहिँ बसे। अहिलेको बङ्गलादेशमा त्यहाँका चाहिँ जुन चकमा जाति भनिन्छ तिनीहरू नै यहाँबाट चाहिँ गएका शाक्यहरू भनेर उनीहरू दावी गर्छन्। त्यस्तै म्यानमारमा चाहिँ बसिरहेछ, त्यहाँ पनि त्यस्तै आफूलाई चाहिँ शाक्य जाति भनेर दावी गर्छन्। यस्तै अब हिमालतिर आएर चाहिँ बसेकोलाई भगवान बुद्धले त्यहाँबाट विस्थापित हुँदै हिमालतिर लागेका, काठमाडौँ उपत्यकाभित्र लागेका आएका उनीहरूलाई चाहिँ हेर्नको लागि कसरी बसिरहेछ भनेर चाहिँ भिक्षु आनन्दलाई यतातिर पठाएको भन्ने चाहिँ यो ग्रन्थमा उल्लेख छ। त्यसरी चाहिँ आउँदाखेरि उहाँले चाहिँ यहाँ हेर्दाखेरि यो ठाउँमा धेरै नै त्यति बेला हिउँ पर्ने, अनि त्यो हिउँले चाहिँ अब हातखुट्टाका औँलाहरू चाहिँ खाने भएको हुनाले यो भिक्षुहरूको चाहिँ विनय नियममा चाहिँ त्यो जुत्ता लगाउन पहिला चाहिँ वर्जित थियो, त्यसपछि जुत्ता लगाए पनि हुन्छ भन्ने किसिमको परिवर्तन गर्यो अथवा सुधार गर्यो भनेर चाहिँ भनिएको छ। त्यस कारणले पहिलेदेखि विभिन्न ठाउँमा विस्थापित हुँदै हुँदै गएका छन् भनेदेखि बिचबिचमा पनि मध्यकालको इतिहासतिर हेऱ्यौँ भने अब शाक्यहरू चाहिँ विशेष गरिकन शिल्पकला जान्ने भएको हुनाले विभिन्न ठाउँमा चाहिँ उनीहरू गएर चाहिँ शिल्पलाई चाहिँ आफ्नो पेसागत रूपमा अपनाएर बसिआएको पनि हामी पाउँछौँ।
1: हजुर, अब शिल्पको कुरा आयो होइन, शाक्यहरूको पारम्परिक पेसा व्यवसाय के पाइन्छ, कस्तो कस्तो शिल्प चाहिँ शाक्यहरूमा थियो?
3: विशेष गरिकन शाक्यहरूले चाहिँ यो आभूषणहरू है विभिन्न अर्नामेन्टहरू चाहिँ बनाउनेदेखि लिएर अब मूर्तिहरू बनाउने, मूर्तिमा पनि अब थोत्वा विशेष गरी कलात्मक त्यस्ता कलाकृतिहरू चाहिँ निर्माण गर्ने यो शाक्यहरूले चाहिँ गरिआएको पाउँछौँ। त्यस कारण जति पनि अहिले काठमाडौँ यो उपत्यकामा भएका मन्दिर भयो, बिहार बाहाबही भयो, त्यस्ता कलात्मक कलाकृतिहरू धातुका चाहे त्यो थालेर बनाएको होस्, चाहे त्यो पाटालाई पिटेर बनाएको होस्, कलात्मक त्यस्ता कलाकृतिहरू चाहिँ शाक्यहरूले नै बनाएको हामी पाउँछौँ। त्यस्ता चाहिँ उदाहरण हामीले हेर्नु पर्यो भने भक्तपुरको यो गोल्डन गेट हेर्न सकिन्छ, जुन बनाउनको लागि नै भक्तपुरका राजाले पातनको चाहिँ हिरण्यवर्ण महाविहारबाट यो कारिगरहरू अथवा शिल्पकला जान्नेहरू त्यस्ता शाक्यहरूलाई बोलाएको थियो भनेर चाहिँ हामीले इतिहास पनि हेर्न सकिन्छ।
1: अब वर्तमान समयमा चाहिँ शाक्यहरू कुन कुन पेसा व्यवसाय क्षेत्रमा पाइन्छन्?
3: अब अहिले पनि यो शाक्यहरू 60-70% जति त परम्परागत रूपमा यसरी चाहिँ शिल्पकलाहरू अब मूर्ति बनाउने, मूर्ति कुर्नेदेखि लिएर मन्दिरका विभिन्न त्यस्ता कलात्मक वस्तुहरू धातुका, काठका, त्यस्तै अझ स्टोनका होइन ढुङ्गाका कलाकृतिहरू चाहिँ निर्माण गर्नेमा शाक्यहरू धेरै नै अहिले पनि लागेको हामी पाउँछौँ। र साथसाथै अब आजकलको चाहिँ यो आधुनिक शिक्षाको चाहिँ सन्दर्भमा गएर अब इन्जिनियर भयो, डक्टर भयो, यस्ता चाहिँ विषयहरूमा पनि उनीहरू लागेको पाउँछौँ।
1: खास गरी शाक्यहरू चाहिँ नेपालको सन्दर्भमा भन्नुपर्दा वर्तमान अवस्थामा कहाँ कहाँ पाइन्छन्, कहाँ कहाँ फैलिएका छन्?
3: काठमाडौँ उपत्यका त उनीहरूको मेन व्यवसाय नै भयो, यो बाहेक पनि हाम्रो जति पनि जिल्ला छन् ती जिल्लाहरूमा कुनै न कुनै पेसा गरेर बसिआएको हामी पाउँछौँ। हामीले दार्जिलिङमा गयो भने त्यहाँ पनि शाक्यहरू चाहिँ पाउँछौँ, भोजपुर भयो, चैनपुर भयो, धरान, विराटनगर, पोखरा, त्यस्तै बागलुङ, देशभन्दा बाहिर पनि कालिम्पोङ, त्यसपछि दार्जिलिङ, भारतमा त्यस्तै तिब्बतमा विभिन्न ठाउँमा चाहिँ उनीहरू आफ्नो चाहिँ परम्परागत पेसाले नै लिएर गएको हो। तर पछि आएर पेसामा अलिकति समय अनुसार अलिकति परिवर्तन भएपछि अरू पेसा पनि गरेर बसिआएको हामी पाउँछौँ।
1: हजुर, शाक्यहरूको जनसङ्ख्या बारेमा अथवा शाक्यहरू कति छन् भन्ने बारेमा चाहिँ विवरणहरू केही पाइन्छ?
3: अब यो शाक्यहरूको सङ्ख्याको हिसाबले भन्नुपर्दाखेरि अब काठमाडौँ उपत्यकामा त अब यहाँ बाहा छ, शाक्य भनेपछि नै बाहाको सङ्घमा आबद्ध हुन्छन्। त्यस कारणले काठमाडौँ उपत्यकामा हामीले चाहिँ शाक्य कति छन् भनेर हामीले सोधिखोजी हेऱ्यौँ भने यहाँको चाहिँ पहिलेदेखि बसिआएका त्यस्ता शाक्यहरूको सङ्ख्या निकाल्न त्यति गाह्रो छैन। त्यहाँ सङ्घ मेम्बरहरूको चाहिँ पारिवारिक सङ्ख्या हामीले चाहिँ लियौँ भने तुरन्तै आउँछ। तर अहिले चाहिँ आएर यहाँ साकेहरू जुन चाहिँ पहिले यहीँबाट बाहिर गएका थिए तर अहिले बाहिरबाट फेरि यहाँ आएको तर यहाँका चाहिँ सङ्घहरूमा चाहिँ यहाँका बाहाबहीको सङ्घमा चाहिँ समावेश नभएका त्यस्ता साकेहरू हुन्छन्। तिनीहरूलाई हेऱ्यो भने अलिकति भन्न चाहिँ गाह्रो हुन्छ।
1: नेवारी जातिभित्र बज्राचार्य बुद्धाचार्य आदि सँगसँगै साक्यहरूलाई पनि लिने गरिएको पाइन्छ होइन। ऐतिहासिक धार्मिक वा संस्कारगत सम्बन्ध कस्तो पाइन्छ बज्राचार्य बुद्धाचार्यहरूसँग साक्यहरूको?
3: यहाँको चाहिँ नेवार समाज भन्छौँ, यहाँ नेवार समाजमा अहिले हामीले चाहिँ मध्यकालीन अवस्थादेखि हेऱ्यौँ भने दुइटै मात्र त्यहाँ धार्मिक दृष्टिकोणले दुईवटा समूह हामी पाउँछौँ, एउटा हिन्दू र एउटा बौद्ध। अनि त्यसमा पनि अब बौद्ध समाजमाले हेऱ्यौँ भने त्यहाँ दुई वर्ग पाउँछौँ, एउटा गुरुवर्ग भनेर पाउँछौँ, एउटा शिष्यवर्ग भनेर पाउँछौँ। नेवार बौद्ध समाजमा यो शाक्यहरू भनेको चाहिँ गुरुवर्गमा पर्छ, त्यही कारणले उनीहरू चाहिँ यो बिहारको चाहिँ अब सङ्घमा सदस्य हुन्छन्। त्यसै कारणले चाहिँ अब परम्परामा हाम्रो समाजमा एउटा के छ भन्दाखेरि एउटा छ मर्दा पर्दा काम गर्ने छ, हामी चाहिँ संस्कार भन्छौँ, मृत्यु संस्कार, जन्मको संस्कार, विभिन्न त्यस्ता संस्कार हुन्छन्। त्यस्तो संस्कारमा चाहिँ समाजमा प्रत्यक्ष गएर काम गर्ने चाहिँ बज्राचार्य हुन्छन् भनेदेखि धर्मकै मात्र चाहिँ काम गर्ने, धर्मकै मात्र चाहिँ एउटा शिक्षा दीक्षा दिने, त्यस्तो चाहिँ ज्ञान दिने भनेको चाहिँ धार्मिक काम मात्रै हुन्छ, त्यस्तो बौद्ध धार्मिक काम शाक्यहरूले गर्छ। त्यस कारणले यो नेवार बौद्ध समाजमा यो शाक्य भयो अनि कता कता चाहिँ बुद्धाचार्य शाक्यलाई एउटै ग्रुपमा एउटै वर्गमा राख्छन्। उनीहरूले चाहिँ गर्ने भनेको सेमी बुद्धिस्ट प्रिस्ट भन्छ उनीहरूलाई, सेमी बुद्धिस्ट प्रिस्ट। त्यस कारणले उनीहरू गुरुवर्ग भएको हुनाले उनीहरूले चाहिँ आफ्नो चाहिँ अब दान गर्ने शीलमा बस्नेमा कि त्यस्तो केही अभ्यास गर्नुपर्छ भन्ने समाजमा मान्यता आइरहेको छ भएको छ।
1: हजुर, बज्राभिषेक लिएपछि दीक्षित भएपछि अब शाक्यहरू पनि बज्राचार्य बनेको भन्ने पनि पाइँदो रहेछ। वर्तमान समयमा आइपुग्दा चाहिँ कस्तो देखिन्छ यो बज्राभिषेक लिने गुभाजु भन्ने अथवा संस्कारगत कुराहरूमा चाहिँ नयाँ पुस्तालाई संस्कारहरू हस्तान्तरण गर्ने विषयमा चाहिँ संस्कार सम्पन्न गराउने व्यक्तित्वहरूको उत्पादन अनि नयाँ पुस्तालाई चाहिँ त्यो हस्तान्तरण गर्ने विषयवस्तुहरू चाहिँ वर्तमान अवस्थामा कस्तो पाइन्छ?
3: समाजमा बसेपछि पहिलेदेखि आएका सामाजिक मूल्य मान्यता हुन्छन्, त्यस्ता मूल्य मान्यतामा बस्नुपर्ने मान्छेहरूको चाहिँ संस्कारै बनिसकेछ। अनि त्यस्तो संस्कारमा कहिलेकाहीँ यस्तो किसिमको जुन एउटा संस्कार गरिदिने व्यक्तिहरू चाहिँको अभाव हुन्छ, त्यस्तो संस्कार गरिदिने जुन चाहिँ गुरुहरू हुन्छ अब उनीहरू विभिन्न कारणले चाहिँ अब त्यस्तो पेसामा नलाग्ने हुनुहुन्छ जसले गर्दाखेरि त्यस्तो कामको अभाव हुन्छ। अहिले कता कता चाहिँ यो थेरवाद परम्परामा त्यस्तो अभावको कारणले गर्दाखेरि पनि मान्छेहरू उतातिर झुकेको हामी त्यहाँ गएको चाहिँ हामी पाउँछौँ। किन भन्दाखेरि आफूले चाहिँ परेको बेलामा त्यसरी गुरुहरू आउनुहुन त्यस कारणले अब भिक्षुहरू राखेर नै काम चलाउने भन्ने किसिमको कता कता यदा कता पाइन्छ,
1: भिक्षुहरूबाट
3: नै त्यो गर्ने भन्ने होइन। यस्तोमा चाहिँ अब एउटा त यो जति पनि त्यसमा पूजाहरू हुन्छ त्यस विषयमा चाहिँ जिज्ञासा राख्दैन मान्छेहरूले, राखेर पनि तिनीहरूलाई चाहिँ चित्त बुझ्दो हिसाबले उनीहरूलाई त्यो शिक्षा दीक्षा हामीले चाहिँ बताउन नसक्ने अवस्थामा चाहिँ हुन्छन् कहिलेकाहीँ। त्यो कारणले गर्दाखेरि बिस्तारै एक किसिमले उनीहरूको चाहिँ झुकाव कम भएर गएको पाइन्छ। तर पूजा गर्ने बेला अब जुन तपाईँले भने जस्तै यो बज्राभिषेक लिएर मात्रै त्यो पूजा गर्नुपर्ने हाम्रो चाहिँ संस्कार संस्कृति त्यस्तो छ। अनि यो दीक्षा भनेको चाहिँ त्यसरी नै दीक्षित गर्ने हो, चाहिँ विभिन्न किसिमको पूजाको दीक्षित गर्ने हो। त्यसरी दीक्षा लिएको व्यक्तिले चाहिँ राम्रोसँग चाहिँ त्यसको कारण त्यसको महत्त्व उसले बुझिसकेको हुन्छ, त्यस्तो व्यक्तिले गर्दा केही फरक चाहिँ हुँदैन। तैपनि अब समाजमा चाहिँ एउटा जातिको रूपमा

0: अब स्थान विशेषले
1: होइन तुलाधर भयो, स्थापित भयो, उनीहरूलाई चाहिँ एउटा पेसागत हिसाबले त व्यापारिक पेसा गर्नुहुन्छ उहाँहरू, होइन कोही कोही शिल्पकला पनि छ, अनि उहाँहरू चाहिँ एक किसिमले भनौँ न एउटा जसरी एउटा रथ तान्नलाई जसले एउटा लिडिङ गर्छ अनि अरूले तान्नुपर्छ नि त, दुईटाको त्यस्तै केही भूमिका हुन्छ नि होइन, भने जस्तै गुरुले चाहिँ त्यसलाई अध्ययन गरेर उनीहरूलाई चाहिँ एउटा समाजमा लिडिङ गर्ने भन्दाखेरि गुरुहरूलाई साथ दिने पनि त्यतिकै महत्त्वपूर्ण हुन्छ। त्यस कारण चाहिँ उनीहरू चाहिँ अब गुरुहरूले हँसे भन्ने हो भनेदेखि उनीहरूले हाँसे भनेर त्यसलाई चाहिँ निरन्तरता दिने। अहिलेसम्म अझ लिच्छविकालदेखि मध्यकालदेखि अहिलेसम्म यो बुद्धिज्म नेपाल नेवार बुद्धिज्मलाई चाहिँ एउटा अहिलेसम्म एउटा निरन्तर रूपमा ल्याउने कार्यमा चाहिँ जति चाहिँ बाहाका गुरुहरूको भूमिका छ त्यति नै यो चाहिँ तुलाधर भयो जजमानहरूको भूमिका छ। है तपाईँले चाहिँ त्यो बाहामा गएर हेऱ्यो भने त्यो बाहालाई चाहिँ सम्पन्न गर्ने कार्यमा त्यतिकै भूमिका चाहिँ उपासक उपासकहरू अथवा चाहिँ जजमानहरू पनि त्यतिकै दिन्छ। त्यस कारणले स्थापितहरू कता कता यस्तो पनि सुन्छ कि उनीहरू चाहिँ बिहारमा चाहिँ प्रवचित नभएको कारणले गर्दाखेरि मात्रै उनीहरू चाहिँ त्यहाँसम्म नपुगेको पनि भन्ने गरिन्छ। धर्मको चाहिँ प्र्याक्टिसको हिसाबले एउटा चाहिँ फलोवर्स, एउटा चाहिँ लिडिङ गर्नेहरू।
0: अब नेपालका धेरै जसो शाक्यहरू सांस्कृतिक रूपमा धनी र आर्थिक रूपमा पनि सम्पन्न नै छन् भनिन्छ, यसो हुनुका पछाडि के कारण हुन सक्छ?
1: यो आर्थिक रूपले र सांस्कृतिक रूपले यो सम्पन्न भनेको त एउटा त पेसा नै यस्तो कि कलाकार पेसा भयो होइन, शिल्पकला युज गर्ने मूर्ति थाल्ने कारणको लागि त्यसको विशेष त्यो ग्रन्थको आधारमा मूर्ति बनाउनु पर्ने हुन्छ, त्यसरी अध्ययन अनुसन्धान गरेर सिकिरहेको हुन्छ तिनीहरूको होइन। त्यो कारणले गर्दाखेरि पनि नेपालमा अब धेरै पहिले त अब यसरी अध्ययन अध्यापन गर्ने भनेको त एक किसिमको अलिकति उच्च वर्गमा मात्रै पाइने भयो, अनि निम्न गर्ममा त्यस्तो चाहिँ किसिमको चाहिँ मौका त्यसमा नभएको कारणले गर्दाखेरि पनि अलिकति शिक्षित वर्गमा उनीहरू पर्ने भयो। त्यो अर्थमा पनि उनीहरूले चाहिँ त्यस्तो चाहिँ शिक्षितताको कारणले गर्दाखेरि पनि उनीहरूको पेसा पनि त्यसै हिसाबले भयो, जो चाहिँ जुनसुकै मान्छेहरूले गर्न नसक्ने होइन। त्यस्तो भएपछि उनीहरूको डिमान्ड पनि बढ्ने भयो होइन, अनि विभिन्न ठाउँमा चाहिँ कुनै मन्दिर बनाउनु पर्यो, कुनै त्यस्तै कलाकृति निर्माण गर्नु पर्यो भने यहाँको यो शिल्प कला जान्नेहरूलाई चाहिँ लिएर जानु भयो। अनि तपाईँले चाहिँ यो हेर्नु भने तिब्बतसम्म पनि त्यस्तो शिल्पकला जान्नेहरूलाई चाहिँ लिएर गएर त्यहाँ बनाएको हामी धेरै उदाहरण पाउँछौँ
0: हजुर, कला कौशलका कारण
1: हिसाबले है
0: हजुर। अब अन्तमा डाक्टर साहब, शाक्यहरूको जीवनशैली हेर्दा धेरै जसो वज्रयानी संस्कारमा रहेको पाइन्छ, तर थेरवाद संस्कारलाई पनि सँगसँगै ग्रहण गर्दै अगाडि बढिरहेको देखिन्छ भनेर चाहिँ अध्येता लेखकहरूले लेखेको देखिन्छ, यसलाई कसरी बुझ्नुपर्छ? यी विशिष्टताहरू देख्न सकिन्छ मिश्रित संस्कृतिको?
1: यो विषयमा चाहिँ के छ भन्दाखेरि यो मध्यकालदेखि हामीले अलिकति यसो चाहिँ क्रमबद्ध रूपमा इतिहासलाई पल्टाएर हेरौँ भने अलिकति बिस्तारै यो बुद्धिस्ट शिक्षा जुन छ अध्ययन अध्यापन गर्ने क्रम क्रमशः कम हुँदै गएको त्यस्तो आभास पाउँछौँ। पछि हुँदा हुँदा हुँदा हुँदा शाह पिरियड भयो, त्यसपछि राणा पिरियड भयो, त्यसपछि अब बिस्तारै त्यस्तोमा मात्र चाहिँ एउटा संस्कार संस्कृतिमा मात्रै केन्द्रित भएको कि भन्ने अर्थमा चाहिँ त्यसरी गयो होइन। जुन किसिमको एउटा धर्म प्र्याक्टिस हुनुपर्ने हो त्यसमा क्रमशः ह्रास भएको, केही व्यक्तिले सीमित व्यक्तिले मात्रै त्यस्तो प्र्याक्टिस गरिरहेको, अनि अधिकांश मान्छेहरू चाहिँ त्यस्तो प्र्याक्टिस चाहिँ छुट्दै छुट्दै छुट्दै गएको हुनाले, अनि पछि आएर चाहिँ अब थेरवाद आएपछि अब एउटा त यसो हेर्दाखेरि एउटा सजिलो पनि सहज पनि, त्यसले गर्दाखेरि पनि अहिले मान्छेहरू अलिकति त्यसमा झुकाव पर्यो। एउटा त के हुन्छ भन्दाखेरि एउटा साइन्स पढ्दाखेरि जति त्यसको विभिन्न किसिमका उपकरणहरू चाहिन्छ नि, वज्रयान पनि त्यस्तो हो, त्यो विभिन्न किसिमको उपकरणहरू चाहिने त्यसको पूजाको लागि, अनि चाहिँ यो चाहिँ थेरवाद भनेको ह्युमिनिटिज जस्तो किताब भए पुग्ने अलिअलि गरे पुग्ने कुनै किसिमको चाहिँ त्यो ल्याब जस्तो त्यस्तो चाहिँ नचाहिने हुनाले अलिकति सजिलो जस्तो लाग्यो होइन। वज्रयान ट्रेडिसनमा चाहिँ एउटा वस्तुको देखाएर एउटा चाहिँ ल्याबमा जस्तो देखाएर त्यसरी शिक्षा दिने सिस्टम हो भनेदेखि थेरवाद भनेको त्यसरी होइन, एउटा किताब भएपछि सरर एउटा एकजना पढेपछि पुग्ने किसिमको मान्छेहरूले चाहिँ अब वज्रयान भनेपछि अलिकति झन्झट्नु पर्ने किनभने विभिन्न वस्तुहरू चाहिने विभिन्न त्यहाँ चाहिँ झन्झट्नु हुने त्यस्तो किसिमको एउटा त्यहाँनिर छ भनेदेखि थेरवादमा त्यस्तो नभएपछि मान्छेहरू बिस्तारै त्यसमा चाहिँ परिणत हुन आएको हो। तैपनि अब यस्तोमा चाहिँ मान्छेहरूले चाहिँ पहिले के गर्थ्यो भन्दाखेरि एउटा हुन्छ नि मान्छेहरूको होइन, अलिकति पैसा भयो अझ आफ्नो इच्छा पुरा भयो भने म एउटा धर्म गर्छु भन्ने हुन्छ नि, त्यस्तो खुसियाली मा चाहिँ जुन किसिमको चाहिँ यो धार्मिक गतिविधि हुन्थ्यो त्यस्तो धार्मिक गतिविधिहरू चाहिँ यो बज्रयानीका तरका अलिकति कम हुँदै आएको छ। तर यो संस्कारगत बच्चा जन्मिन्छ होइन, त्यहाँ उसले चाहिँ अब अन्नप्राशन

0: गर्नुपर्ने हुन्छ, विभिन्न किसिमको त्यहाँ छ नि त, त्यस्तोमा चाहिँ बजरानी परम्परा अनुसार चाहिँ घटिया छैन। विकल्प खोज्ने क्रममा यसरी थेरवादलाई अलिकति अगालेको देखिन्छ, अदरवाइज अब बद्रयान त्रिसेनलाई मान्छेहरूले चाहिँ छोड्न सक्ने अवस्था चाहिँ छैन। त्यो कारणले गर्दाखेरि अहिले बद्रयानी परम्परा चाहिँ जुन छ त्यतिकै चलिरहेको हामी पाउँछौँ। तर कसैले चाहिँ थेरवादी अनुसार चाहिँ गर्यो भनेर त्यसलाई परिवर्तनशील संसारमा सहज रूपमा हामीले त्यसलाई समाजले चाहिँ लिइराखेको छ भन्ने हामीले लिनुपर्ने हुन्छ।
1: त आदरणीय श्रोता, आजको कार्यक्रममा हामीले शाक्यहरूको परिचय, संस्कार, संस्कृति र विशेषताहरू सम्बन्धी सामग्री प्रस्तुत गर्यौँ। ऐतिहासिक पृष्ठभूमि र धार्मिक सांस्कृतिक परम्पराहरूबारे उप प्राध्यापक डाक्टर पुष्परत्न शाक्यसँगको कुराकानी राख्यौँ। हस्त, आजलाई हाम्रो संस्कृति हाम्रो परम्परा कार्यक्रम यही टुङ्ग्याउँदै प्राविधिक सहकर्मी सुलोचना बज्राचार्य सहित प्रस्तोता हेमन्त उप्रेती बिदा हुन्छु। नमस्कार।

0: संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको निवृत्त जीवनलाई सुरक्षित बनाउन नागरिक लगानी कोषले सञ्चालन गरेको योगदान वा गैर योगदानमा आधारित उपदान तथा पेन्सन योजनामा सहभागी हौ। दीर्घकालीन दायित्वलाई व्यवस्थापन गरौ।
1: नागरिक लगानी कोष
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क।
3: सवारी चालकको लापरवाहीले सडक संरचनामा क्षति पुगेमा क्षतिको भरपाई पनि तपाईँबाटै हुन्छ। तसर्थ सदैव ट्राफिक नियम पालना गरेर सवारी साधन चलाऊ।
4: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
5: वैदेशिक रोजगारीसँग सम्बन्धित कुनै पनि जिज्ञासा भएमा वा
6: सरकारले श्रमिकलाई दिने सेवाहरूको बारेमा बुझ्न र कुनै पनि प्रकारका समस्या परेमा समाधानका लागि पैसा नलाग्ने श्रमाधान कल सेन्टरको नम्बर 1141 सम्पर्क गरौ।
5: वैदेशिक रोजगार बोर्डको सचिवालय।
0: नागरिक लगानी कोषको नागरिक पेन्सन योजनामा सहभागी भई भविष्य सुरक्षित बनाओ। यस योजनामा न्यूनतम मासिक 500 रुपियाँ जम्मा गरेर सहभागी हुन सकिन्छ।
1: नागरिक लगानी कोष।
7: गाउँका कृषकहरू जम्मा सूचीकरण गर्न भनेर पालिकाको कृषि शाखा गइसके, हामी जानु पर्दैन भने
8: केही थाहा छैन, फुर्सद पनि छैन, किन चाहियो? सबैले कृषक भनेर चिनेकै छन्।
7: त्यसो होइन नि बा, सूचीकरणले कृषकको औपचारिक पहिचान मिल्छ, सरकारलाई कृषिका योजना निर्माण गर्न र कृषकले सेवा सुविधा प्राप्त गर्न पनि सहज हुन्छ।
8: कुरा त ठिकै हो, के साँच्चै सूचीकरण गरेपछि हाम्रो पहिचान मिल्छ र सेवा सुविधा लिन यो चाहिने नै हो त?
7: हो नि, कृषि कार्यक्रममा कृषकको पहुँच पुर्याउन पनि यो सूचीकरण अति जरुरी छ। अनि यसले कृषकको पहिचान सहित परिचय पत्र पनि दिन्छ सरकारले।
8: सूचीकरण त गर्नै पर्ने हो।
7: नागरिकता, जमिनको लाल पुर्जा र फोटो पनि चाहिन्छ। ल बा, तपाईँ पालिकाको कृषि शाखा पुग्दै गर्नुहोस्, तला गरी दिदी पनि जान्छु भन्नुभएछ, म उहाँलाई लिएर आउँछु है।
9: कृषक सूचीकरण अभियानमा सहभागी बनौ, कृषकको पहिचान स्थापित गरौ।
10: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। यस बेला बिहानको 10 बज्नै लाग्यो। अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। राष्ट्रपति रामचन्द्र पौडेलले केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083 जारी गर्नुभएको छ। राष्ट्रपति पौडेलले नेपालको संविधान बमोजिम मन्त्री परिषदको सिफारिसमा केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083 हिजो जारी गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेश कुमार साक्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद काम कर्तव्य अधिकार र कार्यविधि पहिलो संशोधन अध्यादेश 2083 पुनर्विचारका लागि फिर्ता पठाउनु भएको छ। राष्ट्रपति पौडेलले नेपालको संविधान बमोजिम यही वैशाख 14 गतेको मन्त्री परिषदको सिफारिसमा आएको संवैधानिक परिषद काम कर्तव्य अधिकार र कार्यविधि पहिलो संशोधन अध्यादेश 2083 विषयवस्तुका सन्दर्भमा पुनर्विचार गर्न मन्त्री परिषदमा पठाउनु भएको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेश कुमार साक्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। सरकारले 8 अध्यादेश स्वीकृतिका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको मध्ये 7 अध्यादेश जारी भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको सचिवालय बैठकले हाल हटाइएका अतिक्रमित संरचना र सुकुम्बासी बस्तीबाट हटाइएका नागरिकलाई यसै वर्षको चैत्र मसान्तभित्र गाँस बास स्वास्थ्य लगायत सबै व्यवस्था गर्न सरकारलाई आग्रह गर्ने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा हिजो बसेको सचिवालय बैठकले अधिकार सम्पन्न प्राधिकरण गठन गरेर सुकुम्बासीको लगत सङ्कलन नगरेसम्म अधिग्रहण गरिएका संरचनामा बाहेक अन्य स्थानमा घर संरचना भत्काउन अब डोजर नचलाउन आग्रह गरेको बैठकपछि प्रवक्ता मनिष झाले जानकारी दिनुभयो। विगतमा सरकारले उक्त समस्या समाधानका लागि गम्भीर रूपमा ध्यान नदिएको र आफूहरूको चुनावी वाचापत्र अनुसार भूमिहीन सुकुम्बासीलाई व्यवस्थित राख्न पहल कदमी भएको प्रवक्ता झाले बताउनुभयो। काठमाडौँ उपत्यकाका बागमती र त्यसका सहायक नदी तथा सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरी अवैध रूपमा निर्माण गरिएको संरचना हटाउने अभियान जारी छ। सहरी विकास मन्त्रालय, जिल्ला प्रशासन कार्यालय काठमाडौँ र काठमाडौँ महानगरपालिकाको समन्वयमा हिजो धोबी खोला करिडोरका अनधिकृत रूपमा निर्माण गरिएका संरचना हटाइएको छ। हालसम्म काठमाडौँ उपत्यकाभित्र करिब 2300 बढी अतिक्रमित घर टहरा हटाइएको छ। अतिक्रमित बस्ती हटाउने क्रममा प्रभावित परिवारलाई किर्तिपुर, बालाजु, भक्तपुर लगायत क्षेत्रमा रहेका होल्डिङ सेन्टरमा राखिएको छ। सहरी विकास मन्त्रालयले काठमाडौँको बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण प्रक्रियामा छुटेका नागरिकलाई यथाशीघ्र सम्पर्कमा आउन आग्रह गरेको छ। मन्त्रालयद्वारा जारी प्रेस विज्ञप्ति मार्फत सहायता आवश्यक भएका तथा हाल सडकमा अलमल परेका नागरिकलाई प्राथमिक दर्ता केन्द्रका रूपमा तोकिएको त्रिपुरेश्वर स्थित दशरथ रङ्गशालामा उपस्थित भई दर्ता गर्न अनुरोध गरेको हो। भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले भू अभिलेख सूचना व्यवस्थापन प्रणाली मार्फत वास्तविक सुकुम्बासीको परीक्षण सुरु गरेको छ। दावी गरिएका सुकुम्बासीका नाममा सरकारी अभिलेखमा देशका कुनै पनि स्थानमा जग्गा भए नभएको पत्ता लगाउन उक्त प्रणालीबाट परीक्षण सुरु गरिएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता गणेश प्रसाद भट्टले जानकारी दिनुभयो। निजी विद्यालय सञ्चालकहरूले काठमाडौँ उपत्यकाका विभिन्न नदी किनार तथा जोखिमयुक्त स्थानमा रहेका सुकुम्बासी बस्ती खाली गराउँदा प्रभावित समुदायका बालबालिकाको पढाइमा रचनात्मक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र सन्देश।
1: ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुबै जना फेसबुक र भाइबरमा जिरो, अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
2: तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा जिरो रहेछौ? अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
1: हो र भने अनि कसरी चलाउने चाहिँ थाहा छ त?
2: किन थाहा नहुनु? यो सेवा एक्टिभेट गर्नलाई *14*15 *7 र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरै हुन्छ।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। नेपाली भूमि लिपुले खुदै आयोजना गर्ने भनिएको कैलाश मानसरोवर यात्राका सम्बन्धमा नेपाल सरकारले आफ्नो स्पष्ट अडान र सरोकार भारत तथा चीन दुवै पक्षलाई पुनः अवगत गराएको छ। परराष्ट्र मन्त्रालयले कूटनीतिक माध्यमबाट दुवै छिमेकी मुलुकलाई नेपालको आधिकारिक धारणाबारे जानकारी गराएको हो। परराष्ट्र मन्त्रालयले हिजो विज्ञप्ति जारी गर्दै उक्त क्षेत्रमा सड़क निर्माण वा विस्तार, सीमा व्यापार र तीर्थाटन जस्ता कुनै पनि क्रियाकलाप नगर्न भारत सरकारलाई यसअघि नै निरन्तर आग्रह गर्दै आएको विषय स्मरण गराएको छ। साथै लिपुलेख क्षेत्र नेपाली भाग रहेको सन्दर्भमा मित्र राष्ट्र चीनलाई समेत आधिकारिक रूपमा जानकारी गराइसकिएको मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीद्वारा जारी विज्ञप्तिमा स्पष्ट पारिएको छ। चीनद्वारा नेपाल चीन सीमा क्षेत्र हिल्सामा निर्माण गरिएको मितेरी पुल तत्काल सञ्चालनमा नआउने भएको छ। सीमा क्षेत्रसँग जोडिएका दुवै देशका प्रतिनिधि बीच हिल्सामा भएको अनौपचारिक छलफलपछि चिनिया पक्षले तत्काल पुनः पुल सञ्चालन नहुने जनाएको प्रमुख जिल्ला अधिकारी टेक कुमार रेग्मीले बताउनुभयो। शुक्रबार भएको उक्त छलफलमा चिनिया पक्षले पुल सञ्चालन अघि बेइजिङ सम्झौता अनुसार चीन सरकारले नेपाल सरकारलाई औपचारिक रूपमा पुल हस्तान्तरण गर्ने र नेपाल सरकारले त्यसलाई बुझ्ने प्रक्रिया पूरा हुनुपर्ने जानकारी गराएको उहाँले बताउनुभयो। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका केही स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना छ। विभागका अनुसार आज मुलुकभर साधारणतया बादल लाग्नेछ। सुदूरपश्चिम र लुम्बिनी प्रदेश लगायत देशको हिमाली र पहाडी भागका केही स्थानमा तथा बाँकी तराई भागका एक दुई स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी, असिनासहित मध्यम वर्षासम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ भने सुदूरपश्चिम र कर्णाली प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ। र अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रोजेक्ट फ्रिडम नामक नौ सैनिक अभियान घोषणा गर्नुभएको छ। यस अन्तर्गत हर्मुज जलडमरु मध्यमा फसेका जहाजहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्ने योजना रहेको छ। यो अभियान केही समयभित्रै सुरु हुने बताइएको छ। इरानका वरिष्ठ सांसद इब्राहिम अजिजीले हर्मुज जलडमरूमा अमेरिकाले कुनै पनि हस्तक्षेप गरे त्यसलाई युद्ध विरामको उल्लङ्घनका रूपमा लिइने चेतावनी दिनुभएको छ। यो सँगै बिहान 10 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 11 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

नमस्कार, कार्यक्रम देश दर्शनमा तपाईँलाई हार्दिक स्वागत गर्दछु। म राधा ढुङ्गाना। तपाईँ अहिले सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरूमा साथै देशभर रहेका एफएम रिले प्रसारण केन्द्रहरू मार्फत एफएम 98.103 मेगाहर्ज तथा रेडियो नेपालको अनलाइन रेडियो नेपाल .com पनि कार्यक्रम सुनिरहनु भएको छ। देश दर्शन हरेक हप्ताको सोमबार बिहान यसै समयमा प्रसारण हुन्छ। कार्यक्रममा हामी नेपालका पर्यटकीय गन्तव्य, पर्यटन क्षेत्रका सम्भावना, चुनौती र नेपालमा पर्यटन क्षेत्रले समृद्ध नेपाल निर्माणमा पुर्याउने योगदान र नयाँ गन्तव्यबारे जानकारी प्रस्तुत गर्दै आएका छौं।

0: विश्व पर्वतारोहण इतिहासका दुई महत्वपूर्ण शिखर मनासलु र लोसेबारे जानकारीका साथै यी हिमाल आरोहणको 70 वर्ष पूरा भएको अवसरमा नेपालले सन् 2026 भरि
1: प्लाटिनम जुब्ली
0: विशेष कार्यक्रमका साथ मनाउने सन्दर्भबारे आजको कार्यक्रममा चर्चा गर्दैछौ। कार्यक्रमको शुरूआतमा विश्व पर्वतारोहण इतिहासका दुई महत्वपूर्ण हिमाल मना

0: नामकरण गरिएको मानिन्छ, जसको अर्थ आत्माको पर्वत भन्ने बुझिन्छ। मनास्लु हिमाल आफ्नो मनोरम दृश्य, कठिन आरोहण मार्ग र सांस्कृतिक विविधताका कारण पर्वतारोहीहरूमाझ अत्यन्त लोकप्रिय छ। जापानी पर्वतारोहीले आरोहण गरे यता मनास्लु क्षेत्र ट्रेकिङ र हिमाल आरोहण दुवैका लागि प्रसिद्ध गन्तव्य मानिन्छ। मनास्लु संरक्षण क्षेत्रभित्र पर्ने यस क्षेत्रले जैविक विविधता, तिब्बती प्रभावयुक्त संस्कृति र हिमाली जीवन शैलीलाई समेत समेटेको छ। चुम्नोबुरी गाउँपालिकाले मनास्लु क्षेत्रको पर्यटन प्रवर्धन, स्थानीय विकास र सांस्कृतिक संरक्षणमा महत्वपूर्ण भूमिका पनि निर्वाह गर्दै आएको छ। गाउँपालिकाले मनास्लु पदमार्ग, त्यसै गरी स्थानीय सडक, पुल, पदयात्रा विश्राम स्थल, खानेपानी, संचार तथा आधारभूत पूर्वाधार विकासमा जोड दिँदै पर्यटक मैत्री वातावरण निर्माण गरिरहेको छ। विशेष गरी सामा गाउँ, सामदो, लो, नामरुङ जस्ता बस्तीहरूमा होमस्टे, स्थानीय होटल तथा पर्यटन सेवाको विस्तारमा गाउँपालिकाको समन्वयले स्थानीय अर्थतन्त्रलाई समेत बलियो बनाएको छ। त्यस्तै लोसे हिमाल विश्वको चौथो अग्लो हिमाल हो, जसको उचाइ 8,516 मिटर रहेको छ। सगरमाथासँग जोडिएको लोसे हिमाल नेपालको खुम्बु क्षेत्र र तिब्बतको सीमामा अवस्थित छ। लोसे तिब्बती भाषाबाट आएको शब्द हो, यसको अर्थ दक्षिण शिखर भन्ने हुन्छ। सगरमाथाको दक्षिणतर्फ रहेको कारण यसलाई यो नाम दिइएको हो। लोसे हिमाल चुनौतीपूर्ण दक्षिणी फेस र प्राविधिक कठिनाईका कारण अनुभवी पर्वतारोहीहरूका लागि विशेष आकर्षण मानिन्छ। विश्व पर्वतारोहण इतिहासका दुई महत्वपूर्ण शिखर मनास्लु र लुसेको पहिलो सफल आरोहणको 70 वर्ष पूरा भएको अवसरमा नेपालले सन् 2026 भरि प्लाटिनम जुब्ली विशेष कार्यक्रमका साथ मनाउने भएको छ। नेपाल पर्यटन बोर्ड र नेपाल पर्वतारोहण संघको संयुक्त आयोजनामा हुने कार्यक्रमले ऐतिहासिक उपलब्धिको स्मरण मात्र नभई नेपाललाई विश्व पर्यटनको प्रमुख गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ। नेपाल पर्यटन बोर्डमा गएको साता बुधबार पत्रकार सम्मेलन आयोजना गर्दै विविध कार्यक्रम आयोजना गरिने जानकारी गराइएको हो। नेपाल पर्यटन बोर्डका निर्देशक लक्ष्मण गौतम:
1: सफल आरोहीलाई चाहिँ मान सम्मान त भइहाल्यो, साथसाथै चाहिँ नेपाललाई चाहिँ हामीले एउटा गन्तव्य स्थलको रूपमा चाहिँ पोजिसन गर्नलाई पनि मद्दत गर्ने भनेर कार्यक्रमहरू आयोजना गर्दैछौँ। यसमा तपाईँ पत्रकार मित्रहरूको पनि सहयोग चाहिन्छ, यसलाई देखाइदिनु पर्छ, बुझाइदिनु पर्छ र आउने धरोहर जुन हाम्रो सन्ततिहरू छन् उहाँहरूले पनि यो बुझ्न जरुरी छ। हिमालय भनेर भन्दाखेरि के हो कसो हो भनेर विदेशमा हामी जाँदाखेरि पनि ओ यु आर फ्रम हिमालय कन्ट्री भनेर भन्छन्। केही कुरा दुई शब्द बोलिदिनुहोस् न आफ्नो देशको बारेमा भन्दाखेरि हामीले एभरेस्ट र लुम्बिनी भन्दाखेरि उहाँले के भन्नुहुन्छ भने यो त हामीलाई नै थाहा छ, अरू गहन कुराहरू केही गरिदिनुहोस् न भन्दाखेरि कार्यक्रमहरू जब यो सोसल मिडियामा आउँछ भन्दा एक किसिमकोले यो इभेन्ट मात्रै नभइकन एक किसिमले चाहिँ हामीले जानकारी पनि दिँदैछौँ। त्यो जानकारी चाहिँ इनरिच नलेज भएपछि दुई चार ठाउँमा चाहिँ हामीले भन्न पनि सक्छौँ कि इट्स एभरेस्ट, लोत्से, मनासलु कसरी गर्दैछौँ, कस्तो गर्दैछौँ भनेर। यो सहकार्य हाम्रो जारी नै रहन्छ, विभिन्न विधामा सहकार्य गर्दैछौँ। यसमा हामीले प्रमोसन पार्टमा हामी एउटा पार्टनर छौँ एनएमएसँग र गाउँपालिकासँग पनि हामी पार्टनर छौँ, स्विस एम्बेसीसँग पनि हामी पार्टनरमै रहिरहेर आगामी दिनमा पनि काम गरिरहेछौँ र आगामी दिनमा पनि अरू अरू क्षेत्रहरूमा पनि हाम्रो सहकार्य नै रहन्छ र यसलाई प्रमोसन पब्लिसिटीको पार्टमा चाहिँ हामी सहकार्य गरेर अगाडि बढ्दैछौँ।
0: सन् 1956 मनास्लु र लोसे दुवै हिमाल पहिलो पटक सफलतापूर्वक आरोहण गरिएको थियो। मनास्लु हिमाल सन् 1956 मे 9 जापानी अभियान टोलीसँगै नेपाली आरोही उर्किन छिरिङ शेर्पाले सफल आरोहण गर्नुभएको थियो भने लोसे हिमाल स्विस पर्वतारोही अर्न्स्ट राइट र फ्रिड्ज लुङसिङ्गरले पहिलो पटक आरोहण गर्नुभएको थियो। यस ऐतिहासिक उपलब्धिलाई सम्मान गर्दै पहिलो आरोहीहरूको सम्झनामा 3 प्रतिमा निर्माण गरी अनावरण गरिने तयारी गरिएको छ। नेपाल पर्वतारोहण संघका अध्यक्ष फुर्गालजी शेर्पाले यस अवसरमा अग्रज पर्वतारोही तथा उनीहरूको परिवारलाई विशेष सम्मान गरिने जानकारी दिनुभयो।
2: यो साल चाहिँ एकदम दुईटा कुरासँगै भएको छ कि एउटा चाहिँ हामीले 70th इयर चाहिँ एनिभर्सरी मनाउँदैछौँ, मनास्लु चढेको 70 वर्ष पुग्यो होइन, यो चढेको उपलक्ष्यमा एउटा प्लेटिनम जुब्लीको रूपमा हिराको महोत्सवको रूपमा हामी मनाउँदैछौँ। अर्को चाहिँ यही साल हो जापान र नेपालको दौत्य सम्बन्ध भएको पनि 70 वर्ष पुग्यो, 1956 मैसुर भएको। त्यो हिसाबले यो साल एकदम दुईटै कुराले एकदम महत्त्वपूर्ण छ। सिमिलरली स्विसको पनि स्विसको नागरिक अर्न्स प्रेस र अनि अर्न्स लुसिन्सर दुईजनाले चाहिँ नेपालकै चाहिँ अर्को आरोही उर्केन सिंह शेर्पासँग, उर्केन सिंह अलिक पछि हो, त्यतिखेर चाहिँ उहाँहरूको शेर्पाको नाम खुलेको थिएन, त्यो भएर हामीले नाम राखेनौँ, हामीसँग त्यसको डाटा भएन। त्यो एउटा चाहिँ डाटा ग्याल्जेन्द्र शेर्पा पनि थियो र ग्याल्जेन्द्र शेर्पा चाहिँ हामीले पाएको हामीसँग उपलब्ध भएको डाटा अनुसार उहाँ चाहिँ भारतीय नागरिक हुन्छ अहिले। त्यो भएर त्यो पछि चाहिँ नेपाली नागरिक खोज्दाखेरि नेपाली नागरिक चाहिँ उर्केन सिंह भएन नेपाली। यो हाम्रो उद्देश्य के हो भने हामीले गर्न खोजेको प्रत्येक हिमाल 50 वर्ष र 70 र 100 वर्षको अवसरमा हामी यो महोत्सव मनाउँछौँ नि, त्यतिखेर चाहिँ अब यो

0: फर्स्ट एसेन्डरहरू पहिलोचोटि चाहिँ त्यो समिटमा पुग्न सफल हुनु व्यक्तित्वहरूको चाहिँ सम्झनामा र त्यो अवसर पारेर हामीले यो कार्यक्रम गर्न खोजिरहेको हो होइन. त्यो अर्थमा हामीसँग नेपाली नागरिक नै हुनुपर्ने भावनाले उर्केन सिंह शेर्पा चाहिँ मानसुलो पनि र लोच्चे पनि दुइटै चढ्ने पहिलो व्यक्ति भावनाले उहाँको नाममा शालिग दुइटै ठाउँमा हामी जिराउँदैछौँ अहिले चाहिँ उहाँको नाममा प्लस विदेशी मानसुलोमा जापानिज भयो र लोच्चेमा चाहिँ स्विस नागरिक दुईजनालाई चाहिँ उहाँ दुईजना र त्यसमा पहिलो दोस्रो छैन. अब सँगै सँगै आउँदाखेरि हामी दुईजनाको चाहिँ शालिग प्लस नेपाली नागरिकको शालिगहरू चाहिँ हामी चाहिँ सोलुखुम्बुको खुम्जुङ भन्ने गाउँमा चाहिँ राख्दैछौँ र त्यो लोच्चेको चाहिँ त्यो चाहिँ मेको 21 छ. त्यसमा चाहिँ त्यो कार्यक्रम माथि चाहिँ हामीले राख्ने मेको 21 चाहिँ हामी सोलुखुम्बुको खुम्जुङ भन्ने ठाउँमा चाहिँ त्यहाँका स्थानीय सरकार र नेपाल सरकार पर्यटन मन्त्रालयको चाहिँ हामी मन्त्रीज्यूलाई अनुरोध गरिरहेको छौँ त्यो कार्यक्रम आयोजना गर्दैछौँ र दुवै ठाउँमा चाहिँ उहाँहरूको शालिग स्थापना गर्ने र चाहिँ स्थानीय सांस्कृतिक रमझमका साथ र हिमालको अलिकति प्रवर्धन गर्ने काम त्यहाँ र हिमाल र हिमाली क्षेत्रसँग चाहिँ सम्बद्ध ती कुराहरू आज प्रबुद्ध व्यक्तित्वहरूलाई बोलाएर एउटा विशेष नै कार्यक्रम गर्ने हाम्रो चाहिँ जमर्को हो. त्यसैको लागि त्यही काम गर्न खोजिरहेको कुरा यहाँबाट मैले राख्न खोजिरहेँ र त्यो एउटा चाहिँ सबैभन्दा महत्त्वपूर्ण छ. म सबभन्दा पहिले चाहिँ चुम्नुरबुको कुरा गर्न चाहन्छु. चुम्नुरबुको विषयमा खालि के हो भने हामी चाहिँ यहाँबाट 8 तारिक बिहान जान्छौँ बिहान र हाम्रो कतिपय टिम 7 तारिक नै गएर चाहिँ जगत भन्ने ठाउँ पुगे आउँछ र हामी 8 तारिक बिहान हेलिकप्टर जान्छौँ यहाँबाट. हेलिकप्टर गइसकेपछि बिहान उहाँहरूलाई हाम्रो पत्रकार साथीहरू हुनुहुन्छ त्यतिखेर चाहिँ र अन्य विशिष्ट व्यक्तित्वहरू हुन्छ र जापानबाट चाहिँ यो हाम्रो चाहिँ इमानासी साङको परिवार करिबन 8 जना जति उहाँहरू आउँदै हुनुहुन्छ जापानबाट चाहिँ र जापान अर्फन क्लबका पनि उपाध्यक्ष आउँदै हुनुहुन्छ यी त हाजिमा भने उहाँहरू पनि त्यहीँ जान त्यही कार्यक्रमलाई आउनु हो र त्यो कार्यक्रममा उहाँहरू अधिकांश यहाँ गाडीमा जानुहुन्छ. जग्गा पुगेपछि भोलिबाट बिहान उहाँहरू हेलिकप्टरमा आउँछ तर यहाँबाट चाहिँ हाम्रो चाहिँ विशेष अतिथि जापानिज एम्बेसीबाट चाहिँ सम्भवतः एम्बेसडर हुन्छ अथवा चाहिँ डिसिएम हुनुहुन्छ उहाँहरू जानुहुन्छ. उहाँहरूसँग पनि हामीले बसेर छलफल गरेछौँ र स्विस एम्बीसँग पनि त्यसरी गरेछौँ होइन. म एकैचोटि म सिधाउनु खोजिरहेँ होइन. त्यसरी चाहिँ यो कार्यक्रम हामीले चाहिँ आयोजना गर्न गइरहेछौँ र त्यहाँ मानसलुको सामागाउँ भन्ने ठाउँ मानसुलुको बेसकेम्पको फेदीमा भएको गाउँ हो. एकदम रमणीय गाउँ मानसुलु. अघि अगजुले भन्नुभएको चाहिँ मानसुलु संसारको सबैभन्दा एउटा पर्वतीय पर्यटन मात्र नभएर सम्पूर्ण पर्यटकहरूको निमित्त चाहिँ एउटा उत्कृष्ट गन्तव्य स्थल हो. सबैले पुग्नै पर्ने ठाउँ एकदम रमणीय ठाउँ एकदम राम्रो ठाउँ हो र हामीले हामी नेपाली अब हामीले तपाईँ हामीले म भन्नु गर्छु अहिलेसम्म हामीले जे जति पूर्वाधार पार्यौँ विदेशी पर्यटकको लागि गऱ्यौँ. अहिलेसम्म हामी कुरा गर्छौँ विदेशी पर्यटकको नाममा कुरा गर्छौँ तर अबको दिनमा चाहिँ पर्यटक हामी पनि हौँ है. हामी नेपाली पनि हो नि. अब हामीले हाम्रै लागि पनि गर्नु पऱ्यो क्या. तपाईँ चिनमा जानुभयो भने चिनको 92% चाहिँ पर्यटक सबै चाइनिजै रहेछ क्या. जम्मा 8% पर्यटक विदेशी. तपाईँ भारतमा जानुभयो भने भारतमा 2240 भन्दा पर्दा 5 होटल छ अरे त्यसको 82% चाहिँ त्यसको क्लाइन्ट सबै इन्डियन रहे क्या. यसको अर्थ हाम्रो देशमा पनि हामी पनि घुम्छौँ नि. अब हाम्रो हिमाली ठाउँमा अहिले सबैभन्दा धेरै घुम्ने एउटा सङ्ख्या हामी नेपाली पनि छौँ क्या. त्यो अर्थमा हाम्रो नेपालीहरूको पनि गन्तव्य हुनसक्छ र त्यो कुराहरू म तपाईँ राख्न चाहन्छु. हाम्रो नेपालीहरूको लागि सबैभन्दा रमणीय सजिलोसँग थोरै पैसामा गाडी चढेर चाहिँ प्लेन र हेलिकप्टर नलिकन चाहिँ जान सक्ने ट्रेकिङ एरिया सबैभन्दा रमणीय ठाउँ भनेको चाहिँ यो चुम्नुरबुको गाउँपालिका छ. त्यहाँ पुगिन्छ राम्रो ठाउँ छ. त्यो कुराहरू पनि तपाईँहरूले चाहिँ मिडिया मार्फत सम्प्रेषण गरिदिनु पऱ्यो कि त्यो ठाउँको हामीले चाहिँ प्रमोसन गर्न सकौँ. त्यो सबैभन्दा इम्पोर्टेन्ट कुरा छ. म टानको चाहिँ सिओ साहब पनि त्यहाँ हुन्छ. हामीले चाहिँ त्यो सबैभन्दा प्रमोट गर्नुपर्ने ठाउँ त्यो ठाउँ साह्रै नै रमणीय ठाउँ छ. मैले तपाईँलाई त्यति कुरा चाहिँ राखेँ र चुम्नुरबु गाउँपालिका नै त्यसको हाम्रो एउटा उद्देश्य चाहिँ त्यहाँ कार्यक्रम पनि गर्ने हो. एउटा त हाम्रो 70th anniversary हामी त्यहीँ मनाउँछौँ किनकि मानसलु त्यहीँ ठाउँको हो. मानसलुकै शिरमा उहाँहरूकै शिरमा मानसलु र मानसलुकै फेदमा त्यहाँकै त्यहाँबाटै बगेको चाहिँ त्यहाँको आइस फल त्यहाँको ग्लेसियरबाट बगेको पानी पिएर चाहिँ अगाडि बढिरहनु भएको चाहिँ सम्पूर्ण त्यहाँको जनता हुनुहुन्छ उहाँहरू होइन. उहाँहरूकोलाई त्यो ठाउँमा चाहिँ एउटा कुरा चाहिँ हामी त्यो कार्यक्रम हाम्रो कार्यक्रम गर्नुको उद्देश्य एउटा चाहिँ त्यो ठाउँको त्यो हिराक महोत्सव पनि मनाउने र त्यो ठाउँलाई पर्यटकीय दृष्टिकोणबाट चाहिँ अझै बढ्दा चाहिँ सशक्त ढङ्गबाट चाहिँ उजागर गराउने एउटा हाम्रो उद्देश्य हो. त्यो उद्देश्यको निमित्त हामी त्यहाँ चाहिँ गर्दैछौँ र त्यसको निमित्त म जापानिज एम्बेसीले एकदम हार्दिकतापूर्वक यो कार्यक्रम राम्रो भनेर उहाँहरू हामीसँग हरेक कुरामा सहकार्य गरिरहनु भएको छ. म वुड लाइक टु एक्सटेन्ड माई थ्याङ्क्स सिन्सियरली थ्याङ्क्स टु जापानिज एम्बेसी. यो जापानिज एम्बेसीले जुन एउटा चाहिँ सहत्वपूर्ण हाम्रो चाहिँ एउटा हामीमा एउटा आएर चाहिँ यो राम्रो काम गर्नु बोल यसमा हाम्रो साथ सहयोग छ भनेर उहाँहरू आउनु भएको छ. त्यो एकदम हामीलाई खुसी लागेको छ गर्व छ. त्यसै गरी चाहिँ अब त्यो ठाउँको कुरा म मानसलुको परिचय दिन चाहन्छु. मनसुलोमा हामी त्यहाँ कार्यक्रम दिनभरि कार्यक्रम बिहान हामी त्यहाँ 9 बजेतिर पुग्छौँ होला र हामी 2 बजेतिर त्यो कार्यक्रम सकेर त्यही दिन हामी पोखरा पुग्छौँ। तेस्रो चाहिँ हिमाली क्षेत्रमा बसोबास गर्ने त्यहाँको सम्पूर्ण त्यहाँको जनताहरूको विषयमा त्यहाँको लवाई खुवाई त्यहाँको कल्चर त्यो सबलाई समेटेर चाहिँ त्यो म्युजियम तयार पारेको छ। त्यो अर्थमा अहिले हामी कहाँ चाहिँ एक दिनको कम्तीमा 500 बढीमा चाहिँ 1800 जन चाहिँ आगन्तुकहरू हाम्रो चाहिँ म्युजियममा भिजिट भइरहेछ र हाम्रो भिजिटमा सबैभन्दा हामीलाई गर्व लाग्ने चाहिँ सबैभन्दा बढ्दो आउने चाहिँ स्टुडेन्ट नेपाल अधिराज्य परिका चाहिँ स्कुलका कलेजका भाइ बहिनी विद्यार्थीहरू त्यहाँ आइरहनु भएको छ र उहाँहरूलाई चाहिँ हामीले नेपालको माउन्टेन टुरिज्मको विषयमा यति राम्रोसँग ब्रिफ गरेर पठाउने पाउँको छ क्या। त्यहाँ हामीले सुरुमा त त्यहाँ सबै डिस्प्ले गरेको चिजहरू देखाउँछौँ, त्यहाँ हाम्रो सबै कुरा लेखे हुन्छ, आर्टिकलहरू त्यो पढ्छौँ, त्यो पछि फेरि अहिले हाम्रो एउटा सानो भिडियो पनि छ, भिडियो देखाएर नेपालको माउन्ट टुरिज्म हामी ब्रिफ गर्छौँ। त्यसरी चाहिँ नेपालको माउन्ट टुरिज्मको चाहिँ अलिकति हामीले गाउँ गाउँमा स्कुल स्कुलमा सम्पूर्ण युवा भाइ बहिनीहरूलाई चाहिँ अलिकति चाहिँ प्रश्न पार्ने हामीले काम गरेछौँ त्यो म्युजियममा। त्यसमा त्यो म्युजियम एकदम उपयुक्त त्यसले काम गरेछ हामी लाग्छ र हामी दिनभर त्यहाँ कार्यक्रम पोखरामा सकिसकेपछि चाहिँ हाम्रो कार्यक्रम सकिन्छ। त्यो चाहिँ मेको 9 र 10 तारिकको कार्यक्रम हो र त्यो पछि चाहिँ हामी काठमाडौँ फर्किन्छौँ होइन। फर्किसकेपछि फेरि मेको 21 तारिक चाहिँ हामी यहाँबाट चाहिँ सोलुखुम्बु लुख्ला उठ्छौँ। लुख्ला उडेपछि त्यही दिन हामी माथि खुम्जुङ पुग्छौँ। खुम्जुङ पुगेर चाहिँ त्यहाँ चाहिँ त्यो दुईजना चाहिँ स्विसका आरोही जसले चाहिँ सोचे पहिलोचोटि चाहिँ शिखर सुम्न सफल भए उहाँहरू र त्यो सँगसँगै चाहिँ पहिलो नेपाली आरोही 3 जनाको चाहिँ त्यहाँ पनि शालिग चाहिँ हामी त्यहाँ राख्छौँ। शालिगलाई त्यहाँ चाहिँ अनावरण गर्छौँ। त्यो कार्यक्रममा स्विस एम्बेसीबाट पनि हुन्छ। आई वुड लाइक टु एक्सटेन्ड माई सिन्सियर थ्याङ्क्स टु द एम्बेसेडर एन्ड द अल अफिसियल्स अफ स्विस एम्बेसी फर युर ग्रेट सपोर्ट एन्ड युआर रियली रियली वी रियली एप्रिसिएट यु नो you are so kind enough, you know, you are so generous, you know, loving Nepal and promotion of Nepal. Those are the things that you have been doing, you have been extending in Nepal. So I really, really appreciate you. उहाँहरूले हामीलाई एकदम हार्दिकताको साथ उहाँहरूले यो कार्यक्रम सम्पन्न गराउने कुरामा उहाँहरू चाहिँ हामीसँग सहभागी हुनुभयो। त्यसको निम्ति हामी उहाँलाई एमबिसी सहयोग धन्यवाद दिन चाहन्छौँ र उहाँहरूसँग बसेर र सबैभन्दा ठुलो कुरा चाहिँ नेपाल पर्यटन बोर्डको सिओ साहब र बोर्डको चाहिँ अनि सदस्यज्यूहरू र बोर्डका सम्पूर्ण अफिसियलहरू उहाँहरू सबैजनाको हार्दिकताको कारणले गर्दाखेरि यो दुईवटा चाहिँ हिमालको मनासुरु र यो लोत्सेको चाहिँ यो प्लेटिनियम जुब्ली हामी सफलतापूर्वक सम्पन्न गर्न गइरहेछौँ। हाम्रो ठुलो सञ्जाल छ नेपाल पर्यटन सङ्घ एउटा चाहिँ हामी चाहिँ नेपाल सरकारको एउटा टेक्निकल विङ्गहरू पनि काम गर्छौँ। नेपालको पर्वतीय पर्यटन प्रबन्धनको निमित्त चाहिँ सबै काम हामी गरिरहेछौँ तर एट द सेम टाइम हामी चाहिँ एउटा ठुलो यो अन्तर्राष्ट्रिय जगतमा संस्थाको चाहिँ युआइए भन्छ युनियन अफ इन्टरनेसनल अर्गनाइजेसन त्यसको पनि हामी चाहिँ सबैभन्दा एक्टिभ मेम्बर हौँ र हामीले नेपालको बारेमा हिमालको बारेमा टुरिज्मको विषयमा हामी जे तयार पार्छौँ जे लेख्छौँ प्रमोट गर्न खोज्छौँ त्यो सबै कुराहरू चाहिँ हाम्रो त्यो होल हाम्रो त्यो सञ्जाल छ युआइएको हामी त्यहाँ हालिसकेपछि नेपालको पर्यटन प्रमोसन त्यतिकै अटोमेटिक भइहाल्छ क्या। हामी त्यति स्ट्रङ छौँ होइन। त्यो अर्थमा हाम्रो यो कार्यक्रमले चाहिँ यो कार्यक्रमलाई संसारभरिका आरोहणमा इन्ट्रेस्ट राख्ने आरोही चाहिँ प्रकृतिलाई मनपर्ने सबैले चाहिँ वाच गरेर आउँछ हेरेर आउँछ हाम्रो कार्यक्रम क्या। त्यो अर्थमा संसारभरि हामी एकदम ठुलो सङ्ख्यामा नेपालको चाहिँ प्रमोसन गरिरहन्छौँ। हामी त्यसरी चाहिँ इफेक्टिभ पूर्वक एकदम इफेक्टिभली यो कार्यक्रम गरिरहेछौँ र इफेक्टिभली यो कार्यक्रम चाहिँ आयोजना फेरि हामीले चाहेर मात्र होइन फेरि हाम्रो पछाडि चाहिँ थुप्रै हाम्रो सहयोगी हातहरू चाहिँ छ। त्यसको निमित्त चाहिँ अब चुम्नुरको गाउँपालिका ले नै इनिसिएट गरेर चाहिँ गरौँ भनेर उहाँहरू आइदिनु भयो। चुम्नुरको गाउँपालिकाको अध्यक्षज्यू त्यहाँका चाहिँ पदाधिकारीज्यूहरू त्यहाँका चाहिँ विशिष्ट व्यक्तिहरू सबलाई म धन्यवाद दिन चाहन्छु। कुम्भ पसल गाउँपालिकाले पनि यसै गरी चाहिँ अग्रता चाहिँ देखाउनु भयो र यो कार्यक्रम गर्नको निमित्त उहाँले चाहिँ एउटा चाहिँ उत्साहपूर्वक अगाडि बढ्नु भयो उहाँलाई म धन्यवाद दिन चाहन्छु। त्यसै गरी स्विस एमबिसी र जापानिज एमबिसीलाई धन्यवाद दिन चाहन्छु। नेपाल पर्यटन बोर्ड टिमलाई धन्यवाद दिन चाहन्छु। सबै संस्थालाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु। यसरी यो दुईवटा कार्यक्रम हामीले गर्न खोजिरहेछौँ र तपाईँ हामी सबैले थाहा भएको कुरा हो नेपालको विकास सम्भावना छ। यदि सम्भावना छ भने चाहिँ पर्वतीय पर्यटनको माध्यमबाट मात्र छ र पर्यटनको विकासबाट पनि छ र हामीले हाम्रो हिमाल हामी सबै होल नेपालको शिरमा हिमाल पूर्वदेखि पश्चिम पूर्वमा चाहिँ कञ्चनजङ्घादेखि सुदूरपश्चिमसम्म अभिसाइबलसम्म हिमालय हिमाल कहीँ ब्रेक छैन कहीँ छैन र त्यसको मुनि त्यहाँको कञ्चन पानी पिएर हामी चाहिँ हुर्किया नेपाली हामी सबैजना होइन। यो ठाउँमा हामी सबैजनाले यो हिमाललाई चिन्नु पर्यो। आजको दिनसम्म चाहिँ नेपालको हिमाललाई हाम्रो राज्यले चिन्न सकेनौँ। हामीले गज गज आयौँ हाम्रो कुराहरू त्यति धेरै सुन्नु भएको छैन। अब चाहिँ हामी आशा गर्छौँ नयाँ नेपाल नै जस्तो लाग्छ। अब चाहिँ यो देशको साँच्चिकै विकास पर्वतीय पर्यटन र पर्यटनको विकासबाट हुन्छ भन्ने मैले आश गरेको छु। म चाहिँ तपाईँहरू सबलाई पनि अनुरोध गर्न चाहन्छु, तपाईँहरूले पनि यो कुरालाई बुलन्द गरिदिनु पऱ्यो, लेखिदिनु पऱ्यो र प्रेसर पनि दिनुभयो अब चाहिँ अब सरकारलाई, ताकि नेपालको विकास चाहिँ हाम्रो यहाँ यो देशका युवा भाइ बहिनीहरू चाहिँ 18 to 30 years भाइ बहिनीहरू चाहिँ विदेशमा सामान्य कामको लागि सामान्य तलबको लागि विदेशमा बाहुतरिने जुन एउटा अवस्था छ त्यसलाई रोक्नु पऱ्यो र त्यो रोक्न चाहिँ सम्भावना यो पर्यटन व्यवसायबाट मात्र हुन्छ र त्यसको निमित्त चाहिँ पर्यटन व्यवसायलाई हामीले प्रस्फुटित गराउनु पऱ्यो, विकास गर्नु पऱ्यो र त्यो विकास गर्नको निमित्त नेपाल पर्यटनसँग हामी एकदम एक्टिभली लागिरहेछौँ। हामी यो राज्यको यो सरकारलाई सहयोग गर्न चाहन्छौँ, हामी धेरै काम गर्न चाहन्छौँ क्या। यो काम गर्नको निमित्त तर हामीलाई वातावरण सृजना गर्नु पऱ्यो, राज्यले बुझिदिनु पऱ्यो, हाम्रो कुरा सुनिदिनु पऱ्यो भन्ने मेरो अनुरोध हो। यो कुरा चाहिँ तपाईँले पनि लेखिदिनु पऱ्यो भन्ने मेरो रिक्वेस्ट हो।
1: मनासलु र लोसे आरोहणको 70 वर्षको अवसरमा साहसिक पर्यटनसँगै सांस्कृतिक पर्यटनलाई पनि प्रवर्धन गरिने लक्ष्य राखिएको पर्यटन बोर्डले जनाएको छ। यी हिमाल रहेका स्थानीय तहले पनि पर्यटन प्रवर्धनका कामलाई प्राथमिकता दिएका छन्। मनासलु हिमाल रहेको चुम्नब्री गाउँपालिकाले मनासलु हिमाल क्षेत्रको पर्यटन प्रवर्धनमा स्थानीय संस्कृति, बौद्ध परम्परा, गुम्बा, जात्रा तथा मौलिक जीवन शैलीलाई पर्यटनसँग जोड्ने नीति अपनाएको छ। गाउँपालिकाका अध्यक्ष निमा लामाले मनासलु हिमाल क्षेत्रमा 2026 भरि आयोजना हुने प्लाटिनम जुब्ली विशेष कार्यक्रमले पर्यटन प्रवर्धनमा ठूलो प्रभाव पार्ने भन्दै खुसी व्यक्त गर्नुभयो।
2: सन् 1956 मे 9 नेपाली नारी कुर्केन छिरिङ शेर्पा र जापानिज नारी तोसियो इमानोसीले सन् 1956 मे 9 सफल अरयन पछि मित्र राष्ट्र जापान र नेपालको बिचमा सेप्टेम्बरमा चाहिँ दौत्य सम्बन्ध कायम भएको, त्यो पछि नेपाल राष्ट्रलाई दत्तीय राष्ट्रको एउटा सहयोगी राष्ट्रहरूमा जापान दोस्रोमा आउँछ। यसरी इतिहास भने यसरी भएको छ र हामीलाई गौरव महसुस लागिरहेछ। हाम्रो साहसिक प्रथम अरयहरूबाट पहिलो मनासलु हिमाललाई पहिलो टेकेपछि अहिले चाहिँ करिब 3,000+ बढी हाम्रो देशी विदेशीहरूले सफल अरय गरिसकेको अवस्था छ र विशेष गरेर चुम्नुबी गाउँपालिकाले यो वर्षलाई मनासलु दिवसलाई विशेष रूपमा लिएको छु। हामीले हाम्रो साहसिक अरयहरूको एउटा स्मरण गर्ने कार्यक्रम पनि अगाडि सरेको छ। यसमा हाम्रो साहसिक प्रथम अरयहरूको शालिक मनासलु हिमालकै फेदमा सामा गाउँमा निर्माण करिब करिब सकिने अवस्थामा छ। सो मनासलु दिवसकै अवसरमा विमोचन गर्ने कार्यक्रम पनि छ भने अर्को चाहिँ मनासलु हिमालको 3D मोडेलको अहिले हामी करिब करिब त्यसको पनि भइसकेको छ। त्यो चाहिँ अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा हामी त्यहाँ चाहिँ विमोचन गर्नेछ। विशेष गरेर हामीले प्रथम अरयहरूको परिवारलाई विशेष सम्मान गर्ने कार्यक्रम पनि रहेको छ र हामीले विशेष गरेर मित्र राष्ट्र जापानको राजदूतलाई निमन्त्रणा गरेको थियो। उहाँको कार्यव्यस्तताले उहाँभन्दा जुनेट अब प्रतिनिधि आउने कार्यक्रम तय भइसकेको छ र अहिलेको सरकारको पर्यटन मन्त्रीलाई पनि विशेष जोड गरेको र अझै पनि फिक्स भइसकेको अवस्था छैन र गण्डकी प्रदेशको माननीय मुख्यमन्त्रीज्यू करिब करिब आउने कन्फर्म भइसकेको अवस्था छ र यो हिराट दिवसलाई हामी स्थानीय सरकारले एकदम गौरवपूर्ण महसुस गरेको छु। अब यसको कार्यक्रम तालिका पनि सबै भइसकेको छ, यसमा नेपाल पर्वतारोहण सङ्घको उल्लेखनीय भूमिका रहेको छ किनकि नेपाल पर्वतारोहण सङ्घ विगत 50 वर्षदेखि हाम्रो नेपालको 14,000+ माथि पिकहरूमा 8 त हाम्रै देश नेपालमा पर्ने रहेछ। यसको पहिचान र यसको अन्तर्राष्ट्रिय लेभलमा स्थापित गराउन र विभिन्न क्षणमा धेरै कार्यक्रमहरू पनि गरिसकेको अवस्था छ, यसकारण पर्वतारोहण सङ्घको ठुलो भूमिका छ। अब यसपटक हामी विशेष गरेर चुम्नुबी गाउँपालिका, नेपाल पर्वतारोहण सङ्घ, नेपाल पर्यटन बोर्ड, मनासलु संरक्षण क्षेत्र आयोजना र ट्रेकिङ एसोसिएसन तान लगायत हाम्रो जिङ्मे लामाको संस्था पनि छ, त्यसहित धेरै संस्था जोडेर यो कार्यक्रमलाई भव्यताका साथ सम्पन्न गर्ने हाम्रो लक्ष्य रहेको छ। यसकारण राष्ट्रिय स्तर मात्रै होइन अन्तर्राष्ट्रिय लेभलमै हाम्रो मन मनासलुलाई फेरि एउटा मित्र राष्ट्र जापानसँग जोडेर हामी अगाडि बढाउने प्रतिबद्ध पनि गर्छु र हामी चुम्नुबी गाउँपालिका नेपालकै ठुलो 14 गाउँपालिका पर्यटकै हिसाबले धेरै महत्त्वपूर्ण ठाउँ पनि हो, धेरै हिमचुचोरहरू रहेको, प्राचीन सम्पदाहरू रहेको, एकदम गौरवमय संस्कृति रहेको। अब हामी चुम्बेली भनिरहँदाखेरि विश्वकै एउटा जैविक विविधताको एउटा खुल्ला सङ्ग्रहालय, अहिंसा क्षेत्र, विश्वमै अहिंसा क्षेत्रको कानुनी मान्यता दिएको चुम्नुबी गाउँपालिका पहिलो रहेको, यसकारण हामी ढिलो चाँडो गिनिज बुकतिर पनि हामी सोचिरहेछौँ, किनकि विश्वमा कहीँ पनि अहिंसाको ऐन बनाएको छैन। हाम्रो चुनदुबी गाउँपालिकाले पहिलो पटक चुन देवीलाई, चुन उपत्यकालाई अहिंसाको एउटा स्याज्य परम्परालाई अहिंसाको एउटा कानुनी मान्यता दिएको छ। यो चाहिँ विश्वमा पहिलो हुन गएको छ। अब हाम्रो आथा यसो प्राचीन हिमाली क्षेत्रमा यसो सम्भावनाहरू धेरै छन्। यसको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचार प्रसार गर्नुपर्ने अवस्थाहरू पनि छन्। निरन्तर समन्वय र सहभागी रहेर नेपाल पर्यटन बोर्ड, नेपाल पर्वतारोहण सङ्घ लगायत सम्पूर्ण टेक्निक संस्थान र राष्ट्रिय प्राकृतिक संरक्षण कोष, मनसुलु संरक्षण क्षेत्र लगायत सबैलाई हार्दिक आभार प्रकट गर्छु।
1: मनासलु र लोसे दुवै हिमाल नेपालका हिमाली पर्यटन, आर्थिक गतिविधि र अन्तर्राष्ट्रिय पहिचानका महत्वपूर्ण आधार हुन्। मनासलु तुलनात्मक रूपमा कम व्यावसायिक भए पनि सांस्कृतिक र प्राकृतिक विविधताका कारण विशिष्ट छ भने लोसे विश्वको कठिन प्राविधिक आरोहण मध्ये एक मानिन्छ। विश्वभरका पर्वतारोहीका लागि मनासलु र लोसे एउटा हिमाल मात्र नभई चुनौती, प्रेरणा र विजयका प्रतीक हुन्। नेपालको पर्यटन प्रवर्धन, स्थानीय रोजगारी र विश्व पर्वतारोहण इतिहासमा यी शिखरहरूको योगदान अतुलनीय छ। हामी कार्यक्रमको अन्त्यतिर आएका छौँ। तपाईँले यस कार्यक्रमलाई रेडियो नेपालमा हरेक हप्ताको सोमबार बिहान यसै समयमा सुन्दै आउनु भएको छ। रेडियो नेपाल मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू र मुलुकका विभिन्न स्थानमा रहेका सार्वजनिक सेवा प्रसारण रेडियो नेपालका एफएम रेली प्रसारण केन्द्रहरूबाट एफएम 98.3 मेगाहर्जमा तपाईँले कार्यक्रमलाई सुन्दै आउनु भएको छ भने रेडियो नेपालको अनलाइन radionepalonline.com तथा रेडियो नेपाल मोबाइल एपबाट समेत संसारभर सुन्न सक्नुहुन्छ। आजको कार्यक्रम कस्तो लाग्यो, कार्यक्रमबारे प्रतिक्रिया पनि दिनुहोला। अर्को हप्ता पर्यटकीय गतिविधि सहित नयाँ विषयको जानकारी लिएर फेरि हामी उपस्थित हुनेछौँ। आजको कार्यक्रमबाट प्राविधिक साथी सहित कार्यक्रम उत्पादक तथा प्रस्तुता राधा ढुङ्गना बिदा चाहन्छु। नमस्कार।

भर्खरै सुनायौं शिशिर योगीको स्वरमा रहेको आधुनिक गीत विनोद पोखरेलको रचना अनि संगीत हो सन्तोष श्रेष्ठको। तपाईँ सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्दै हुनुहुन्छ र यति बेला हामी तपाईँलाई आधुनिक गीतहरू सुनाइरहेका छौँ। यो क्रम रहनेछ करिब बिहानको 11 बजेसम्म। अब सुनाउँछौँ आलोक विष्टको स्वर। आलोक विष्टकै रचना अनि संगीत हो बिबी वाग्लेको।

भर्खरै सुनायौँ मेलिना राईको स्वरमा रहेको आधुनिक गीत, निरज कुमार सुनवारको रचना अनि सङ्गीत हो सुरेश अधिकारीको। आधुनिक गीतहरू सुनाउने क्रममा अब सुनाउँछौँ पेमा शेर्पा राईको स्वर, दावा तामाङको रचना अनि सङ्गीत हो ओम प्रकाश राईको।

आधुनिक गीत सुनाउने क्रममा अन्तिम गीत सुनाउँदैछौ। स्वरूप राज आचार्यको स्वर, निरज कुमारको रचना र ध्रुव खनालको संगीतमा रहेको यो गीत। गीत पछाडि यहाँले 11 बजे सुन्नुहुनेछ समाचार। सुन्दै गर्नुहोला रेडियो नेपाल।

0: ठकुराठीबाट समाचार सुन्नुहोस्। प्रधानमन्त्री बालेन्द्र शाहले भूमिहीन नागरिकहरूको वास्तविक अवस्था पहिचान गरी व्यवस्थित पारदर्शी र दिगो समाधानतर्फ सरकार अघि बढिसकेको जानकारी दिनुभएको छ। उहाँले आज सामाजिक सञ्जालमा ज्यान जोखिममा रही असुरक्षित स्थानमा बसोबास गरिरहेका नागरिकहरूका लागि सुरक्षित तथा व्यवस्थित स्थानान्तरणको व्यवस्था गरिने जानकारी दिनुभएको छ। अन्य भूमिहीन नागरिकहरूको हकमा सम्बन्धित आयोगको सिफारिस र संकलित विवरणका आधारमा नेपाल सरकारले आवश्यक निर्णय गर्नेछ। काठमाडौँ उपत्यका नदी किनार तथा सरकारी स्वामित्वमा रहेका जग्गामा अवाञ्छित रूपमा अतिक्रमण भएको स्पष्ट भएका क्षेत्रहरूमा नेपाल सरकारले कानून बमोजिम अघि बढाएको व्यवस्थापन प्रक्रियाका विषयमा विभिन्न टिप्पणी तथा व्याख्या सार्वजनिक भइरहेका प्रति सरकारको ध्यानाकर्षण भएको उहाँले जनाउनु भएको छ। उक्त प्रक्रियालाई लिएर भूमिहीन तथा अव्यवस्थित बसोबासमा रहन बाध्य नागरिकहरूमा उठिबास हुने हो कि भन्ने आशंका उत्पन्न गराउने तथा नियोजित रूपमा त्रास फैलाउने प्रयास भइरहेको सम्बन्धमा प्राप्त सूचनालाई सरकार गम्भीरतापूर्वक सरकारले लिएको प्रधानमन्त्री शाहको भनाइ छ। काठमाडौँ उपत्यकाका बागमती र त्यसका सहायक नदी तथा सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरी अवैध रूपमा निर्माण गरिएको संरचना हटाउने अभियान जारी छ। सहरी विकास मन्त्रालय, जिल्ला प्रशासन कार्यालय काठमाडौँ र काठमाडौँ महानगरपालिकाको समन्वयमा हिजो धोबी खोला करिडोरका अनधिकृत रूपमा निर्माण गरिएका संरचना हटाइएको छ। हालसम्म काठमाडौँ उपत्यकाभित्र करिब 2300 बढी अतिक्रमित घर टहरा हटाइएको छ। अतिक्रमित बस्ती हटाउने क्रममा प्रभावित परिवारलाई किर्तिपुर, बालाजु, भक्तपुर लगायत क्षेत्रमा रहेका होल्डिङ सेन्टरमा राखिएको छ। सहरी विकास मन्त्रालयले काठमाडौँको बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण प्रक्रियामा छुटेका नागरिकलाई यथाशीघ्र सम्पर्कमा आउन आग्रह गरेको छ। मन्त्रालयद्वारा जारी प्रेस विज्ञप्ति मार्फत सहायता आवश्यक भएका तथा हाल सडकमा अलमलमा परेका नागरिकलाई प्राथमिक दर्ता केन्द्रका रूपमा तोकिएको त्रिपुरेश्वर स्थित दशरथ रङ्गशालामा उपस्थित भई दर्ता गर्न अनुरोध गरेको हो। निजी विद्यालय सञ्चालकहरूले काठमाडौँ उपत्यकाका विभिन्न नदी किनार तथा जोखिमयुक्त स्थानमा रहेका सुकुम्बासी बस्ती खाली गराउँदा प्रभावित समुदायका बालबालिकाको पढाइमा रचनात्मक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। केही दिनदेखिको वर्षासँगैको बाढी पहिरोका कारण अवरुद्ध मुख्य राजमार्गहरू एकतर्फी रूपमा सञ्चालनमा आएका छन्। यही वैशाख 12 गतेको बाढीले अवरुद्ध भएको भोजपुर नगरपालिका 5 बोखिमको मध्य पहाडी लोकमार्ग, वैशाख 16 गतेको पहिरोले अवरुद्ध म्याग्दीको अन्नपूर्ण गाउँपालिका 3 जलजले स्थित बेनी जोमसोम सडक खण्ड तथा लमजुङ मध्य नेपाल नगरपालिका 10 बिमिरे भन्ज्याङ स्थित मध्य पहाडी लोकमार्ग एकतर्फी रूपमा सञ्चालन भएका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्ले जानकारी दिनुभयो। वैशाख 16 गतेको पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको सिन्धुपाल्चोक भोटेकोसी 2 कोदारी स्थित अरणीको राजमार्गमा भने अहिलेसम्म सञ्चालन हुन सकेको छैन। वर्षातको समयमा बाढी पहिरोको जोखिम बढी हुने भएकाले अवरुद्ध भएका र एकतर्फी सञ्चालनमा आएका राजमार्गमा यात्रा गर्दा सुरक्षित एवं सावधानी तरिकाले यात्रा गर्न प्रहरीले आग्रह गरेको छ। चीनद्वारा नेपाल चीन सीमा क्षेत्र हिल्सामा निर्माण गरिएको मितेरी पुल तत्काल सञ्चालनमा नआउने भएको छ। सीमा क्षेत्रसँग जोडिएका दुवै देशका प्रतिनिधिबीच हिल्सामा भएको अनौपचारिक छलफलपछि चिनिया पक्षले तत्काल पुल सञ्चालन नहुने जनाएको प्रमुख जिल्लाधिकारी टेक कुमार रेग्मीले बताउनुभयो। शुक्रबार भएको उक्त छलफलमा चिनिया पक्षले पुल सञ्चालन अघि बेजिङ सम्झौता अनुसार चीन सरकारले नेपाल सरकारलाई औपचारिक रूपमा पुल हस्तान्तरण गर्ने र नेपाल सरकारले त्यसलाई बुझ्ने प्रक्रिया पूरा हुनुपर्ने जानकारी गराएको उहाँले बताउनुभयो। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका केही स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना छ। विभागका अनुसार आज मुलुकभर साधारणतया बादल लाग्नेछ। सुदूरपश्चिम र लुम्बिनी प्रदेश लगायत देशको हिमाली र पहाडी भागका केही स्थानमा तथा बाँकी तराई भागका एक दुई स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी, असिना सहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ भने सुदूरपश्चिम र कर्णाली प्रदेशका एक दुई स्थानमा मेघगर्जन, चट्याङ सहित भारी वर्षाको सम्भावना रहेको छ। र अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रोजेक्ट फ्रिडम नामक नौ सैनिक अभियान घोषणा गर्नुभएको छ। यस अन्तर्गत हर्मुज जलडमरू मध्यमा फँसेका जहाजहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्ने योजना रहेको छ। यो अभियान केही समयभित्रै सुरु हुने बताइएको छ। इरानका वरिष्ठ सांसद इब्राहिम अजिजीले हर्मुज जलडमरूमा अमेरिकाले कुनै पनि हस्तक्षेप गरे त्यसलाई युद्धविरामको उल्लङ्घनका रूपमा लिइने चेतावनी दिनुभएको छ। इरानको विदेश मन्त्रालयले युद्ध अन्त्यका लागि वासिङटनलाई पेश गरिएको 14 बुधे प्रस्तावमा आएको प्रतिक्रियाको अध्ययन गरिरहेको जनाएको छ। राष्ट्रपति ट्रम्पले भने तेहरानको प्रस्तावलाई अस्वीकार्य भएको बताउनु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। यो सँगै बिहान 11 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 12 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
1: सुन्दै हुनुहुन्थ्यो 11 बजेको समाचार। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। यहाँहरूलाई हार्दिक स्वागत गर्छौँ। प्रविधि संयोजनमा देवकी भण्डारी अनि उद्घोषणतर्फ विद्या चौधरी र म रुक्मिणी पोखरेल। अब प्रस्तुत गर्दैछौँ दिउँसो 2:15 बजेसम्म प्रसारण गर्ने कार्यक्रमबारे जानकारी। केही बेरमै यहाँहरूले सुन्नुहुनेछ कार्यक्रम हाम्रो चासो। त्यसपछि दोहोरी गीतहरू सुन्नुहुनेछ। 12 बजे समाचार सुन्नुहुनेछ। 12 बजेको समाचारपछि के तिमी मेरो साथी भन्छौ सुन्नुहुनेछ। 1 बजे समाचार सुन्नुहुनेछ। 1:05 कृषि कार्यक्रमको पुनः प्रसारण सुन्नुहुनेछ। 1:20 म्युजिक क्याफे कार्यक्रम सुन्नुहुनेछ भने 2 बजे अङ्ग्रेजीमा समाचार सुन्नुहुनेछ। 2:15 प्रदेश प्रसारण आरम्भ हुनेछ, जस अन्तर्गत रेडियो नेपालका 7 प्रादेशिक प्रसारण केन्द्रबाट 6 बजेसम्म छुट्टा छुट्टै प्रदेश प्रसारणका कार्यक्रम सुन्नुहुनेछ। यसै बिच दिउँसो 3 बजे, अपराह 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचार र 5:15 5:45 बजेसम्म शैक्षिक कार्यक्रम विषयगत पाठ पुनः प्रसारण सुन्नुहुनेछ। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब राख्दैछौँ कार्यक्रम हाम्रो चासो।
2: कार्यक्रम हाम्रो चासो। नमस्कार। उपभोक्ता हकित र अधिकार संरक्षणका विषयमा सचेतना अभिवृद्धिका लागि प्रस्तुत कार्यक्रम हाम्रो चासोमा यहाँलाई हार्दिक स्वागत छ। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट हरेक सोमबार बिहान 11 बजेको समाचारपछि हाम्रो चासो कार्यक्रम प्रसारण हुने गर्छ। यहाँहरूले हामीलाई मिडियम वेबका सबै फ्रिक्वेन्सीहरू लगायत देशैभरि रहेका एफएम स्टेशनहरूबाट 98, 100 र 103 मेगाहर्ज र इन्टरनेटमा रहेर www.radionepal.gov.np र रेडियो नेपालको मोबाइल एपबाट पनि सुन्न सक्नुहुन्छ। सम्पूर्ण उपभोक्ताहरू आफूले उपभोग गर्ने वस्तु र सेवाको मूल्य, शुद्धता, गुणस्तर र परिमाणका बारेमा सचेत बन्न सकुन् भन्ने उद्देश्य हाम्रो चासो कार्यक्रमको रहेको छ। हामीलाई पत्राचार गर्नका लागि हाम्रो इमेल ठेगाना हो upabhokta.radionepal@gmail.com upabhokta.radionepal@gmail.com। आदरणीय श्रोताहरू, उपभोक्ता हकित र अधिकारका विषयमा जानकारी प्रस्तुत गरिने यो कार्यक्रममा आज हामीले चितवन जिल्लालाई छनौट गरेका छौँ। चितवन जिल्लामा रहनुभएका उपभोक्ताहरूले कतिको गुणस्तरीय खाद्य वस्तुहरू उपभोग गर्न पाउनु भएको छ, शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका उपभोग्य वस्तुहरू कतिको गुणस्तरीय छ त, यसकै सेरोफेरोमा रहेर हामीले राष्ट्रिय उपभोक्ता मञ्च चितवन जिल्लाका जिल्ला अध्यक्ष जीवलाल पुरीसँग कुराकानी गरेका छौँ। कार्यक्रम हाम्रो चासोमा चितवन जिल्लाका राष्ट्रिय उपभोक्ता मञ्चका जिल्ला अध्यक्ष जीवलाल पुरीज्यूलाई धेरै धेरै स्वागत छ। अहिले चितवन जिल्लामा रहनुभएका उपभोक्ताहरूले कतिको गुणस्तरीय खाद्य वस्तुहरू प्रयोग गर्न पाउनु भएको छ, कुराकानीको सुरुवात यहीँबाट गरे।
3: निकै महत्त्वपूर्ण प्रश्न गर्नुभयो। निश्चय पनि चितवनको सामान्यमा चाहिँ देशको एउटा मध्यभागमा भएको भएर यहाँ भएका गतिविधि, यहाँ भएका क्रियाकलाप राष्ट्रिय एउटा सन्दर्भ पनि स्थापित गरेको अवस्था छ। र पनि चितवनले पछिल्लो समय उपभोक्ता जागरण आफै यो खासै गरी सरकार निकायहरूले चाहिँ उपभोक्ता सचेतना कार्यक्रम ल्याउनु भन्दा पनि खास गरी एउटा कहिले काहीँ बाध्यता अस्ति भर्खरै पनि चैत 3 गते एउटा उपभोक्ता मञ्चको चाहिँ राष्ट्रिय दिवसको दिनमा पनि एउटा उद्योग अनुसारले गरेका थियौँ लगायतका केही क्रियाकलापले अथवा मानिसहरूमा पनि एउटा अलिकति शैक्षिक जमात पनि रहेको खास गरी सहरी भेगमा यो कारणले गर्दा सचेतना पनि बढ्दै गएको छ। योभन्दा पहिला पहिला अनुगमन पनि भएको कारणले गर्दाखेरि लगभग एउटा सचेत जस्तो जिल्ला भएको कारणले गर्दा सहरमुलुक ठाउँमा अहिले उपभोक्ताले सामान्य रूपमा सन्तोषजनक अवस्थामै रहेको जस्तो महसुस गरेको छु। मैले
2: बजारतिर जाँदाखेरि कतिको गुणस्तरीय खाद्य वस्तुहरू भेटिन्छ, कतिको अखाद्य वस्तुहरू भेटिन्छ त सर?
3: त्यो त समस्या छ नै, किन भन्दाखेरि अब जतिसुकै हामीले भने पनि अझै मैले त अझै पहिला तपाईँको खास गरी हिउँद क्याम्पमा चाहिँ यो विभिन्न चाहिँ सङ्घ संस्थाहरूले चाहिँ एउटा विरोध चाहिँ एउटा महोत्सव आयोजना गरेका हुन्छ नि त। त्यस्तो अवस्थामा चाहिँ अब त्यस्ता महोत्सवमा स्थलहरूमा राख्ने वस्तुहरूमा चाहिँ अत्यन्तै चाहिँ कमजोर अब खासै अब मापदण्डभन्दा विपरीतका सामानहरू उपभोग गर्नै नमिल्ने मिसार संस्था

0: दबाई लगायतका विषयमा हामी
1: विषादी रासायनिक मलहरू प्रयोग गर्नुहुन्न भन्ने कुरामा
0: यो जतिसुकै कुरा गरेकै हो, आत्मनिर्भर सचेतन जतिसुकै कुरा गरे पनि मान्छेलाई सबैलाई अहिले परिमाण चाहिएको छ क्वालिटी भन्दा पनि
1: हजुर
0: बाहिर सबैलाई आवश्यक कुरा गर्छौँ, तर अब समस्या उयो विषादी चाहिँ छ, युरिया मलकै मलमै मानिसहरू भिड लाग्छ, कम्पोस्ट मलमा छैन, सरकारले त्यस्तो किसिमको वैकल्पिक व्यवस्था पनि गरेको छैन, विषादी प्रयोग नै भएका छन्। अब त्यसलाई कसरी न्यूनीकरण गर्ने भन्ने कुरा कृषि ज्ञान केन्द्र लगायत सरकार स्थानीय निकाय खास गरी महानगरपालिका नगरपालिका कृषि शाखाहरूले चाहिँ यसलाई विशेष रूपमा चाहिँ अनुगमन गर्ने अथवा प्रशिक्षण दिने प्रशिक्षक सूचित गर्ने विषयहरू चाहिँ भएको छन्। र पनि फेरि पनि पूर्ण विषादीयुक्त सामानहरू अथवा उत्पादन भइरहेको अवस्था छैन, बिस्तारै न्यूनीकरण चाहिँ भइरहेको छ चितवनको हकमा चाहिँ, खास गरी पश्चिम चितवनबाट यो अभियान सुरु गरिएको हो।
1: अहिले अब यसरी अभियान सुरु गर्दाखेरि केही हदसम्म कृषकहरू सचेत रहनु भएको अवस्था हो त?
0: छ, अब यो अब खास गरी अझै भन्दा भने यो दायित्व त सरकारको सरकार निकायको हजुरलाई भन्ने कुरा, तर पनि विभिन्न सामाजिक सञ्जालले मान्छेमा सचेतना आएको छ, के खाना हुन्छ के खाना हुन्न, विभिन्न चाहिँ अब यी सामग्रीहरू प्रसारण भएका छन् नि त स्वास्थ्य सम्बन्धी, यो विषयले पनि मानिसहरू चाहे उत्पादक होस् चाहे उपभोक्ता हुन् यी विषयमा सचेतना आएको छ, अब हामीले राम्रो दिनुपर्छ गुणस्तर दिनु सक्नुपर्छ भन्ने विषयमा कृषकहरू पनि सचेत भएका छन् र खाने मान्छे पनि सचेत भएका छन्। अझै भन्ने हो भने यहाँ चितवनमा पनि यो सरकारी डिपो जुन एउटा सरकारी कलेक्सन केन्द्र छ त्यो पनि एउटा विषादी नाप्ने यन्त्र थिएन, धेरै समयसम्म त्यो बिग्रेको थियो, प्रशासनले त्यसलाई आलटाल गरेको थियो, हामीले त्यसलाई खबरदारी गरेपछि बल्ल अहिले त्यो मेसिन सुधार भएको छ र त्यो विषादी नाप्ने मेसिनबाट चाहिँ सरकारी जाँच पास भएपछि मात्रै बल्ल बजारमा खुला अथवा त्यो स्थलहरूमा खुला राख्ने अवस्था सिर्जना भएको छ, लामो समयको एउटा प्रयासपछि पनि भएको हो।
1: अब चितवन जिल्लामा बेला बेलामा कहिले दुध सडकमा खनाएको देखिन्छ, कहिले गोलबडा लगायतका तरकारीहरू सडकमा खनाएको देखिन्छ, यो अवस्था चाहिँ किन आएको होला? तपाईँ त चितवनमै बसेर यो सबै नियाली राख्नु भएको छ नि।
0: त्यो त अब यो सबैको समस्या त यो राष्ट्रिय समस्या नै हो, बजार हुने कृत्रिम अभाव, कालो बजारी, सिन्डिकेट, कार्टेलिङ, मिसाट, त्यही कमी नगरपालिका महानगरपालिका गर्ने बजार अनुगमनको फितल अनुगमन लगायतले त यो खास गरी सिन्डिकेट छ, यसले गर्दाखेरि अब बजारमा उत्पादकले राम्रो मूल्य पाएको छैन, खास गरी अझै चितवनको हकमा पहिला भन्दा त अहिले न्यून भएको छ, भारतीय तरकारीहरू पर्याप्त मात्रामा अधिक मात्रामा आउँथे, अहिले देशमा बिस्तारै चितवन त जेसी पनि निर्भर थियो, अहिले त्यसलाई रोकावट भएको छ, चितवनले आफूलाई खाना पुर्याएर पनि काठमाडौँमा एउटा सप्लास गरेको अवस्था छ, बिस्तारै त्यसमा सुधार हुँदै आएको अवस्था छ, अब त्यस्तो छैन, पहिला पहिला भएको अलमल अलि अस्ति पनि भएको हो नभएको होइन, र पनि यस्तो घटना त हुन्छन्, र पनि अब यसमा कृषकहरू पनि सचेत भएका छन्, कुन बेला कति लगाउने अथवा ठुलो परिमाणमा लगाएर बजारमा पाउन सकिन्छ भनेर सचेत किसानहरू पनि भएको अवस्था छ।
1: अब कृषकहरूलाई स्थानीय तहहरूले दिने अनुदानको कुरा पनि गरौँ न, अब कतिपय पालिकाहरूमा त बिउ बिजन हाते ट्र्याक्टर लगायतका कृषिजन्य सामग्रीहरू अनि मलखादहरू अनुदान दिएको भन्ने सुनिन्छ, यहाँ चितवन जिल्लामा पनि त्यस्तो छ त कृषकहरूको लागि?
0: त्यो खै मैले पनि अब त्यस्तो चाहिँ अब एउटा संस्थागत रूपमा चाहिँ सरकारी मार्फत आएको अथवा समूह मार्फत आएकोलाई संस्थागत रूपमा यिनीहरूले पनि दिएका छन्, लामो प्रक्रिया छ फेरि यो कागजी होइन अनुदानको विषय कुरा गर्नुभयो, नभए अरू सर्वसाधारण जो अब संस्थामा अब त छैन त्यस्ता मान्छेहरूले पाएको अवस्था पनि छैन, अब जतिसुकै कुरा गरे पनि अब केही सुधार होला, राष्ट्रिय रूपमा पनि अहिले नयाँ परिवर्तन आएको छ, हिजोको कुरा गर्ने हो भने त अब पार्टीगत रूपमा नै जाने हाम्रो राम्रो भन्दा पनि हाम्रो मान्छे छान्ने र त्यो गोप्य नै राख्ने, बाहिर सार्वजनिक पनि नगर्ने, भित्रभित्र गर्ने, कागज मिलाउने, एउटा औपचारिकताको लागि बाहिर कहिलेकाहीँ न्युजहरू आउट गरे जस्तो मात्रै गर्ने एउटा बहानाबाजी गर्ने हिजोको परिस्थिति कुरा गर्नुहुन्छ भने त्यो एउटा नियोजित पराजित नै थियो यो के अरे अनुदानका विषय चाहिँ।
1: अहिले चाहिँ केही परिवर्तन आएको छ त?
0: थोरै मान्छेमा परिवर्तन त अस्तिको यो जयन्ती आन्दोलन पछाडि नयाँ सरकार आएको छ र केही अपेक्षा गरेको छ, अहिले स्थानीय निकाय पनि अब यो डरको कारणले होला अथवा सुध्रिनु पर्छ भन्ने होला एउटा सचेतनाको कारणले गर्दा अहिले त्यस्तो किसिम अल्य पहिला जस्तो चाहिँ त्यस्तो भेद छैन कि जस्तो लाग्छ है मलाई, किनभने नगरपालिकाहरूमा अहिले म आफू जाँदा पनि अथवा अरूलाई पठाउँदाखेरि पनि अहिले पहिलाभन्दा अहिले चाहियो विषय हो, चाहे कुनै पनि अरू यो सेवा सुविधा लिने विषयका हकमा पनि अहिले अलिकति छिटो छरिटो मान्छेहरूमा अलिकति कर्मचारी तहमा पनि सचेतना आएको काम गर्नुपर्छ र सेवा गर्नुपर्छ भन्ने भावना अस्तिको आन्दोलन खास गरी विशेष निर्वाचित नयाँ सरकार आएपछि केही सकारात्मक सन्देश चाहिँ विभिन्न ठाउँमा आएको छ।
1: यो परिवर्तनले कृषकहरूको हितमै काम हुन्छ भन्ने अपेक्षा गर्न सकिन्छ?
0: पक्कै सकिएला, एउटा आशा हो, जीवन त एउटा भर्खर नयाँ वर्षको हामी उसमा छौँ, एउटा दौरानमै छौँ, अब एउटा हरेक वर्ष हामीले एउटा मानिसमा जतिसुकै भए पनि एउटा निराशा हुने कुरो हुँदैन, एउटा जीवन त अभिलाषा राख्नै पर्छ, विशेष त यसपालि नयाँ सरकार आएको छ, सरकारले राम्रा राम्रा कदमहरू हरेक दिन हामीले मन पुलकित हुने अवस्थाका एउटा प्रकारका प्रतिबद्ध पत्रहरू अथवा

0: राजनीति लगायतका आधारसम्म यसमा कृषकको विषयलाई पनि पक्कै पनि एउटा नेपालको परिवेशलाई हेरेर यहाँको परिस्थितिलाई हेरेर सरकारले आवश्यक निर्णय गर्छ होला, अप्ठ्यारा भएका विषयहरू परिमार्जन हुन्छन् होला, नभए भएका राम्रा कानुनहरूलाई हिजोको जस्तो नभएर अहिले पारदर्शी रूपमा कार्यान्वयन हुन्छन् होला भन्ने एउटा आशा आम मान्छेलाई छ।
1: अब यो कृषिसँग सम्बन्धित रहेर कुरा सँगसँगै शिक्षाको कुरा गरौँ न, शिक्षामा कतिको गुणस्तरीय छ चितवन जिल्ला?
0: समग्रमा अब यस्तो छ, अब यहाँ अहिले 80 न्युज त आगे थियो, एउटा कुन मावि आर्थलसका माविमा दुईटा मावि चाहिँ भर्गो महानगरपालिका अन्तर्गतका दुईटा आर्थलसमा एकजना मान्छे पनि पास भएन भन्ने न्युज त आगो थियो। खास गरी चितवनको गाडमेड अथवा इच्छा गाउँपालिका ऐसा गाउँपालिका अथवा पहाड भेगका विद्यालयहरूमा त अहिले पनि शिक्षाको सचेतना छैन। 8 क्लासमा एकजना विद्यार्थी पनि पास गराउन नसक्ने दुईटा विद्यालय, अस्ति एउटा न्युज पनि आएको थियो, विद्यालयको नाम थियो चाहिँ भावपुर महानगरपालिका अन्तर्गतको शिक्षा शाखाले, त्यो विषय अस्ति एउटा बाहिर आएको थियो। भनेपछि अहिले पनि चितवनमा त्यो समस्या छ, खास गरी चितवनको ग्रामीण अझै उत्तरी भेग भन्नै पर्दा इच्छा कामना गाउँपालिका तथा चितवनकै दक्षिणी भेग खास गरी भारतसँग सिमाना जोडिएको माही छोरी नर पुरी नगरपालिका गाउँपालिका लगायतका त्यस्ता ठाउँहरू चाहिँ अहिले पनि समस्या त छ।
1: अब चितवन जिल्लामा पनि सामुदायिक विद्यालयहरू सँगसँगै निजी विद्यालयहरू पनि छन् होला, यिनीहरूको शैक्षिक गुणस्तरमा कतिको भिन्नता छ सर?
0: छैन, भिन्नता छ, अब बाहिर हेर्दा चाहिँ छ, अब त्यो विभिन्न छ, तर अब नतिजाको लागि तथ्यको लागि तथ्य हेर्ने हो भने त अब यहाँ हाम्रो चितवनमा सबैभन्दा राम्रो टप सरकारी विद्यालय नारायणी माध्यमिक विद्यालय हो, अहिले अब सबैभन्दा राम्रो,
1: हजुर,
0: अहिले पनि त्यसले राम्रो रिजल्ट निकाल्यो। भनेपछि अब कुललाई राम्रो कसलाई नराम्रो भन्ने, यहाँ ठुला ठुला महँगा चाहिँ निजी स्कुलहरू छन् सरकारी स्कुल छन्, अब अहिलेसम्म नतिजाको रूपमा तथ्यको रूपमा हेर्नुपर्दा नारायणी उच्च माध्यमिक नै अहिले चाहिँ सबभन्दा चाहिँ गुण शिक्षा पस्किन सक्दैन, व्यक्तित्वको प्रथम स्थान हासिल गरेको अवसर।
1: अब शिक्षा सँगसँगै स्वास्थ्यको कुरा गरौँ न, स्वास्थ्यको अवस्था चाहिँ कस्तो छ, कतिको गुणस्तरीय छ स्वास्थ्य सेवा?
0: गुणस्तरीय त अब के भन्नु, स्वास्थ्य सुलभ त छ, चितवन चितवन मेडिकल हब पनि हो होइन, क्यान्सर हस्पिटलदेखि लिएर अब ठुल्ठुलो हस्पिटलहरू भएको कारणले गर्दा चितवनको मात्रै नभएर खास गरी तराई लगायतका थुप्रै जिल्लाहरूबाट बिरामीहरू आउँछन्। सुलभ त अब गुणस्तर त भन्ने कुरा यो प्राकृतिक विषय भयो, अब मान्छेलाई सन्तुष्टि भएरै होला, जुन हस्पिटल गए पनि भिड त भिडै छ, सन्तुष्टि असन्तुष्टि अब गुणस्तर अब बिस्तारै सुधार हुँदै जाला। खास गरी विशेष त अब यो सरकारले लागू गरेको यो स्वास्थ्य बिमा अन्तर्गतका चाहिँ पाउनुपर्ने जुन दबाई छन् नि कति कति,
1: हजुर, लगभग 95-97 प्रकारका छन्,
0: ए हजुर, हो ती चाहिँ सर्वसुलभ नहुने अनि छैन भन्ने प्रिस्क्रिप्सनमा लेखेर पनि नहुने स्ट्याम्प हानेर लिएर आउनुहोस् भन्ने, जस्तै मेडिकलमा गएर चाहिँ डक्टरले लेखेको चाहिँ प्रिस्क्रिप्सनको सिग्नेचरले पनि नहुने, स्ट्याम्पै हानेर ल्याउनु भन्ने विभिन्न सोझा साझा उपभोक्ताहरूलाई चाहिँ त्यस्तो गरेको पनि पाइएको छ है। मेडिकलले नदिने अनि त्यसपछि आफ्नै अरू दबाई भ्याउने अथवा निजी क्लिनिकमा भ्याउने यस्तो अवस्था छ। यसरी सरकारले तोकेका निश्चित मापदण्डबाट चाहिँ स्वास्थ्य बिमा अन्तर्गतका दबाईहरू चाहिँ सर्वसुलभ अझै पाइएको छैन, त्यस्तो नहोस् भन्ने अपेक्षा हामीले राखेका छौँ। अस्ति भर्खरै सरकारी अस्पतालले एउटा आफ्नो चाहिँ वार्षिक उत्सव मनाएको थियो, त्यो विषयमा त्यो वार्षिक उत्सवमा पनि यो विषय राजनीतिक पार्टी लगायत सरकार निकायहरूले यो विषय चाहिँ उठाएका थिए।
1: अनि यसरी विषय उठान हुँदाखेरि पनि सेवा प्रदान गर्ने कुरामा केही राम्रो अभियानहरू चालिएको छ त स्वास्थ्य क्षेत्रमा?
0: अब अभियान चाहिँ राष्ट्र देशव्यापी रूपमा अभियान चलाउनुपर्छ, अब नयाँ सरकारले स्वास्थ्य नीति कस्तो ल्याउँछ, तपाईँले भने अभियान चाहिँ यो चलाइयो भने सबैभन्दा ठुलो अभियानले पनि परिणामलाई प्रभाव पार्छ, चाहे राष्ट्रपतिको विषय होस्, चाहे उपभोग्य विषय हुन्छ, स्वास्थ्य शिक्षा हर चिजमा चाहिँ एउटा नेपालको हकमा चाहिँ अभियान नै चलाउनु पर्छ भन्ने लाग्छ। जस्तै सरकारले योभन्दा पहिला खुला दिशानिर्देशको अभियान चलायो, पोलियो यो विभिन्न चाहिँ अब भनौँ न एउटा आयुर्वेदको अभियान पनि चलायो, मान्छेहरूले चाहिँ फेब्रुअरीमा गएको फेब्रुअरीमा चाहिँ आयुर्वेदलाई चाहिँ सरकारले चाहिँ सार्वजनिकले चाहिँ अभियान चलाएको थियो, त्यसले राम्रो नतिजा ल्याएको थियो। त्यस्तै पनि स्वास्थ्य क्षेत्रमा पनि राज्यले चाहिँ अभियान चलाउनु पर्छ जसलाई।
1: आदरणीय श्रोताहरू, भर्खरै मात्र सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल खोल्नु भएको छ भने यहाँहरूले सुनिरहनु भएको छ कार्यक्रम हाम्रो चासो। हाम्रो चासो कार्यक्रममा आज हामीले कुराकानी गरिरहेका छौँ चितवन जिल्लाका राष्ट्रिय उपभोक्ता मञ्चका जिल्ला अध्यक्ष जीवलाल पुरीसँग। उहाँसँगको कुराकानीलाई पुनः निरन्तरता दिँदैछौ। अब चितवन जिल्ला भनेपछि पर्यटकीय जिल्ला भनेर पनि चिनिन्छ, त्यहाँ कोही पर्यटकहरू आउनुभयो भने म ठगिए म लुटिए भन्ने अवस्था हुन्छ कि ओहो म चितवन घुमेर आत्मसन्तुष्ट भएँ भन्ने हुन्छ, त्यो बारेमा पनि केही जानकारी गराइदिनुहोस् न।
0: निश्चय नै अहिलेसम्म मैले अब खै अब मेरो मैले अब अहिलेसम्म त्यस्तो चाहिँ नराम्रो खबर जस्तै अब चितवनको भन्ने हो भने अहिले अब सौराट स्थापित पर्यटन क्षेत्र भइहाल्यो अहिले चितवनकै पश्चिम चितवनमा पनि अब पर्यटन क्षेत्र विस्तार भइरहेको छ चितवनका ग्रामीण रेगमा पनि पर्यटन क्षेत्रहरू विकास भइरहेका छन् यसको अभावमा चितवनमा ठगिए लुटे जस्तै अरू देशका अरू कुनै भागमा जस्तै अप्रिय समाचारहरू सुन्छौँ त्यस्तो समाचार अहिले पछिल्लो समय चाहिँ चितवनको अप्रिय समाचारहरू आएको अवस्था छैन सामान्य हाम्रो बुझाइमा पर्यटकहरू सन्तुष्ट नै हुनुभएको होला जस्तो लाग्छ व्यवसायहरूले पनि राम्रै सेवा सुविधाहरू पस्कनु भएको छ त्यसै त्यो अनुसार राष्ट्रियतालाई अथवा आफ्नो गुणस्तरलाई आफ्नो मौलिकतालाई पक्कै पनि ध्यान दिनुभएको छ नि जस्तो लाग्छ त्यस्तो गुनासोहरू आएको अवस्था छैन
1: अब त्यहाँ त थुप्रै होटेल व्यवसायीहरू पनि हुनुहुन्छ तपाईँहरू त कहिले काहीँ यसो होटेल व्यवसाय कसरी चलिरहेछ भनेर पनि हेर्नु भएको छ होला कतिको गुणस्तरीय छ सर त्यहाँका होटेलहरू
0: निश्चय पनि अब ठुला राम्रा होटलहरू गुणस्तरी छन् अब तपाईँले भन्नै पर्दा खास गरी मान्छेको अब भेट हुने बस स्टेसन होइन र बस स्टेसन खास गरी अब मुलीनार्ग सडक खण्ड लगायतका ठाउँमा जति प्रयास गरे पनि भएन एक त अनुमान भने हामी जान्छौँ दिनमा एकछिन जान्छौँ आउँछौँ तर अब बिचमा चाहिँ अब त्यस्तो हुँदैन खासै सोसाइटी पनि छैन अब जति बेला नै हामीले निगरानी अथवा सरकार निगरानी गर्न पनि सक्दैन निश्चय पनि त्यो समस्या चाहिँ अहिले खास गरी राष्ट्रिय राजमार्ग हाइवे मुल्य नागर सडक खण्ड अथवा किसिङ सडक खण्ड जति भयो काठमाडौँ नागर सडक खण्डमा त्यो समस्या छ जहिले पनि राजमार्गमा भएका चिया चन्दनका होटलहरू छन् नि त्यहाँ मौका प्रस्त छ गुणस्तर त छैन नै दोस्रो कुरो चाहिँ पैसा पनि डबल लिन्छ त्यो एउटा सामान्य एउटा उदाहरण त हुनु भने मुल्य नागर सडक खण्ड अथवा झाप्ले झाप्ले खोला भिरमा जहिले पनि अब भनौँ अहिले त समस्या आएको छ नि भन्दा पहिला धेरै समस्या आइरहन्थ्यो त्यो पनि गत साल पनि आएको थियो मान्छेहरू आकस्मिक रूपमा चाहिँ पैदल जाने के हुने सडक जाम हुने त्यसपछि यात्रु अल्पत्र यात्रुहरूलाई चाहिँ अब भनौँ न दो बत्ती दस पैसा लिने यसको अवस्था पनि थियो त्यो अवस्थालाई हामीले खास गरी चितवनका राजनीतिक दलहरूले लगायत सरकारी दलले यो स्थानीय प्रशासनलाई चाहिँ राखेपछि त्यसलाई अनुगमन गरेर सहजीकरण गरेको अवस्था छ जतिसुकै कुरा गरे पनि राजमार्ग केन्द्रित होटल व्यवसायहरूमा अझै सुधार अपेक्षा अनुसार सुधार चाहिँ भएको पनि छैन
1: अब यहाँहरूले त त्यहाँका नकारात्मक कुराहरू देख्नु भएको छ यसको लागि केही पहल गर्नु भएको छ त आफ्नो तर्फबाट
0: हो हो हामीले अब एउटा आफ्नो व्यक्तिगत रूपमा अथवा हाम्रो संस्था अब संस्था पनि ठिक छ अब खासै संस्थामा छैन अब हामी व्यक्तिगत रूपमा यसो अलिकति केही गरेर सचेतना कार्यक्रम गर्ने हो अब हामीले अरू खासै धेरै छ व्यक्तिगत रूपमा सचेतना कार्यक्रम गर्नको लागि चाहिँ हामीले महानगरसँग समन्वय गरेर अथवा अलिकति केही त्यहाँ प्रोपोजल सहित हामी गएका पनि हौ अहिले महानगरले के सोच्यो हामीलाई त्यस्तो छैन अब त्यस्तो चाहिँ अब भनौँ न एउटा रकम अभावको कारण अब जता पनि एउटा आर्थिक समस्या नै हुन्छ हामीले एउटा केही कार्यक्रम मुगलिङ केन्द्रित र एउटा इच्छा सामानाकै फिसिङ केन्द्रित एउटा कार्यक्रम गरौँ यो राजमार्गमा यस्ता समस्या छन् भन्ने एउटा सुझाव राखेर हामीले प्रस्ताव पनि गराएको थियौँ हुन्छ चाहिँ भन्नुभयो पछि अथवा फलो हुन सकेन हाम्रो तर्फबाट कमजोरी भयो भनौँ या उहाँहरूले व्यवस्था गरे हो कि जस्तो पनि लाग्यो हामीले त्यति धेरै प्रभावकारी रूपमा राष्ट्रिय गोता मञ्चले मैले भनेको सचेतना कार्यक्रम खास गरी कलेज क्याम्पस भर्खरै पढ्दै गरेका बाह्र दस बाह्र पढ्दै गरेका कलेज क्याम्पसमा र अनि राजमार्ग केन्द्रित सचेतना कार्यक्रम चाहिँ राख्ने एउटा अभियान चाहिँ राष्ट्रिय उपभोक्ता मञ्चले लिएको छ केही छिटपुट सामान्य रूपमा संस्थाले हाम्रो व्यक्तिगत रूपमा चाहिँ गऱ्यौँ व्यक्तिगत रूपमा गर्न पाएका छैन छैन यो हामी मात्रै होइन राज्यले पनि गरेको छैन है सचेतना कार्यक्रम औपचारिक रूपमा जस्तै खाद्य नियन्त्रण बोर्ड कार्यालयले आफ्नो स्थापना दिवसको दिन चाहिँ यसो औपचारिकता गरेर यसको गर्छ अस्ति राष्ट्रिय उपभोक्ता मञ्चको चाहिँ राष्ट्रिय दिवसका दिन चाहिँ अन्तर्राष्ट्रिय दिवसका दिन चाहिँ यसो चाहिँ गरे जस्तो गर्यो अरू बेला वर्षभरि चाहिँ गर्दैन मैले महानगर लगायत स्थानीय निकायमा गएँ यो सचेतना कार्यक्रम राख्नुहोस् न वार्षिक बजेटमा यसो यति त छ यसमा पनि अलिकति सुनाउनुहोस् भनेर मैले भनेर गएको प्रोजेक्ट लिएर गइयो अब हेरौँ के हुन्छ
1: त्यसरी
0: मैले देख्छु अनुगमन गरेर कसैलाई सामान जफत गर्नु व्यवसायलाई धराशय गर्नु अहिले आर्थिक मन्दी दिन्छ भन्दा पनि हामीले अनुगमनलाई भन्दा नि पहिला उपभोक्ता सचेतना कार्यक्रम लिएर जानुपर्छ अहिले मैले भनिसकेँ नि अभियान उपभोक्ता सचेतनाको अभियानै लिएर जानुपर्छ राज्यले पनि अनि बल्ल सही हुन्छ समाजमा सघाउन सक्दै जान्छ र मान्छेमा जब सचेतना हुन्छ सचेतना
1: अब चितवनमा खाने पानीको अवस्था पनि भनिदिनुहोस् न कतिको गुणस्तरीय छ
0: त्यस्तो समस्या छैन पहिला त अब त्यस्तै आर्सेनिकको समस्या भनेको खास गरी छिमेकी जिल्लाहरूमा आएको थियो चितवनका केही कोर अब दक्षिण भेगमा चाहिँ भनिएछ केही न्युज आएको थियो अहिले त्यस्तो छैन मान्छेलाई सचेतना छ अहिले जिल्ला खानेपानी संस्थानले अब वितरण गरेको खानेपानी पनि खाएका छन् चितवनमा त्यस्तो समस्या खानेपानीको समस्या पहाडका भेगहरूमा पनि नपिएको ठाउँमा अहिले बिस्तारै चाहिँ पछिल्लो समय भनौँ न बाटो बाटोका दुर्गमताको कारणले गर्दा थिएन होला त्यो पनि बिस्तारै सम्बोधन हुँदै गएका छन् स्थानीयकाले त्यस्तो विकराल समस्या छैन चितवनमा खानेपानीको
1: अब चितवन जिल्ला भनेपछि तराईको जिल्ला, सम भूभागहरू धेरै भएको जिल्ला, बाटोघाटोको अवस्था चाहिँ कस्तो छ?
0: ओहो, पछिल्लो समय चितवनमा पहिला चितवन त यसरी सुगम पैसासम्म ठाउँ, अब पहिला कति बाटो थियो भनौँ, एउटा सामान्य उदाहरण, पहिला हामी जगाको चितवनबाट पछि चितवन जगतपुर जाँदाखेरि राम्रै हुन्थ्यो कि, एउटा नयाँ सर्ट लाएर गयो भने फर्केर आउँदाखेरि अथवा उहाँ पुग्दाखेरि एकछिन हेरि नसक्नु हुन्थ्यो क्या मान्छे, अहिले त्यस्तो अवस्था छैन, गाउँ गाउँ गाउँ गाउँ कागजपत्र भएको छ, स्थानीय निकायहरूले पनि सक्दो अब नेपालको अरू भन्दा पनि सडक चाहिँ पिच गरिहाल्ने एउटा त्यो त्यो एउटा होडबाजी पनि छ, एउटा प्रतिद्वन्द्वी छ, त्यसले गर्दा सरकार पनि छ, चितवन बाटोघाटोको समस्या छैन, त्यही गार्मेन्ट भेगहरूमा अलिकति दुर्गमता भएका पहाडी इलाकाहरूमा ती समस्याहरूले पनि साह्रै समाधान हुँदै गएका छन्, अथवा समर्थन भएको जस्तै भरतपुर महानगरपालिका, रतनगर नगरपालिका, खरी नगरपालिका अथवा इच्छा यो कालिका नगरपालिका लगायतमा बाटाघाटाहरू त असाध्यै राम्रा फलाकिला
1: यी बाटाघाटामा चल्ने सवारी साधनको अवस्था चाहिँ कस्तो छ सार्वजनिक यातायातको?
0: अब सार्वजनिक यातायातको त अब सरकारले यो मयुरीलाई चाहिँ मयुरी भन्ने चाहिँ चितवनमा चितवनमा चाहिँ अलिकति मयुरीले समस्या पारेछ, पहिला विक्रम टेम्पो थियो त्यसलाई हटाइयो, अहिले मयुरी भन्ने छ, यो यसले अब ट्राफिक नियमलाई कतिको मान्छ मान्दैन थाहा भएन, समस्या चाहिँ यहाँ के छ भने जता पनि त्यो दौडिहाल्ने त्यसको रुट पनि हुन्छ हुँदैन थाहा भएन, त्यसले चाहिँ अलिकति समस्या बाटोमा ट्राफिक समस्या चाहिँ पारेको अवस्था छ यो मयुरी भन्छ यसलाई, ई रिक्सा कि ई रिक्सा नै अहिले अब आवश्यकताभन्दा बढी भयो, होइन स्थानीय निकायले अब के प्रयोजन हो अथवा के हो भने अनुसार बाहिर न्युज आए अनुसार कम्पनीसँगको साँझघाटमा स्थानीय निकायले सबलाई अनुमति दियो, यो ठुलो समस्या भयो भन्ने कुरा पनि चितवनमा नउठेका होइनन्, अहिले ई रिक्सा चाहिँ चाहिनेभन्दा बढी भयो, किनभने चितवनको हकमा खास गरी सबैसँग अहिले आफ्नो निजी साधन छ, धेरै वातावरण धेरै घर घरमै छ जस्तो लाग्छ कि, त्यसका बावजुद पनि अब साधन बस यातायात त छँदैछ, अब ई रिक्सा जुन छ त्यस अलिकति चाहिनेभन्दा बढी संख्या बढी भयो, अब यसलाई भर्खर महानगरपालिका एउटा सखाको कुरा चाहिँ यसलाई व्यवस्थापन गर्न चाहिँ खोजेकै थियो, तर त्यसमा अब त्यही कुरो फेरि अब विभिन्न आन्दोलन सम्बन्ध भयो विभिन्न भयो अघि भयो त्यति सकेन, यो चाहिनेभन्दा बढी छ, यसले गर्दाखेरि ट्राफिक समस्या त छ नै, बढीसमा पनि बिस्तारै होला, क्राउड चाहिँ छ, त्यति चाहिँ उस छैन सोधेको।
1: अनि अरू सार्वजनिक यातायातहरूको अवस्था?
0: सार्वजनिक यातायातको अवस्था अब जुन अब राम्रै छ, अब बाटाहरू हिजोका मापदण्ड मिलेर बनाएका घरहरू अहिले भरतपुर महानगरपालिका लगायत स्थानीय निकायहरूले आफ्नो ठाउँमा सार्वजनिक जग्गा मिचेर बनाएका अथवा राजमार्ग मिचेर बनाएका ठाउँहरू पनि संरचनाहरूलाई भत्काएर अहिले सडक मापदण्ड अनुसार फ्लाकिलो बनाएको कारणले गर्दा राष्ट्रिय राजमार्ग लगायतका ठाउँमा चाहिँ त्यस्तो समस्या छैन, अबक्कल झोकल आकस्मिक दुर्घटना घटना हुने जस्तै चितवनको मुलिनार्ग सडक खण्डमा दैवित प्रकोपले हुने घटना आफ्नो ठाउँमा छ, यताको हकमा चाहिँ चितवनदेखि महानगर बजारदेखि लोकलसम्मको हाइवेमा यस्ता समस्या चाहिँ छैन।
1: त्यहाँका स्थानीयवासीहरूले स्थानीय तहहरूले गर्ने विकास संरचनामा कतिको चासो दिन्छन् त, हाम्रै लागि गरे हो यो विकास भन्ने कुरामा चासो दिएको देख्नु भएको छ?
0: सबैलाई पक्कै पनि म मेरो पालामा राम्रै गर्न पाए हुन्थ्यो भन्ने भावना त पक्कै पनि एउटा निर्वाचित जनप्रतिनिधिलाई हुन्छ नै, कसले कति गर्यो भन्ने कुरा हो, त्यो भावना त एउटा निर्वाचित जनप्रतिनिधि राखेकै हुन्छ,
1: जनप्रतिनिधि मात्र होइन कि स्थानीय वासीहरूले पनि यो चाहिँ हाम्रै लागि विकास निर्माण हुँदैछ कतिको गुणस्तरीय छ भनेर त्यो वाच डगको रूपमा काम गर्ने छ कि छैन त्यहाँ?
0: अब पहिला थिएन, अब अहिले त्यो सचेतना आयो, अहिले खास गरी अब उपभोक्ता उपभोक्ता जुन एउटा उपभोक्ता भनौँ समितिहरू खडा गर्छ, त्यसमा सबैको गाउँमा खास गरी सहरमा भन्दा पनि अझै गाउँमा बढी निगरानी भएको, बढी चासो राखेको र मान्छेहरूमा बढी जिज्ञासा राखेको, यो विषयमा राम्रो हुनुपर्छ भन्ने धारणा मैले सहर बजारमा हुन्छ, सहर बजार व्यस्त भएर नि होला, मैले खास गरी चितवनको दक्षिण भेज के भेजहरूमा चाहिँ मान्छेमा त्यो सचेतना आएको देखेको छु।
1: यहाँहरूले महायज्ञ गर्दै हुनुहुन्छ भन्ने पनि कुरा सुनेको छु, त्यो महायज्ञको बारेमा पनि केही जानकारी गराइदिनुहोस् न।
0: हो निश्चय नै हामीले यो विषयमा हाम्रो एउटा व्यवहार क्षेत्र पवित्र धार्मिक क्षेत्र व्यवहारको बागेश्वरीमा राष्ट्रगुरु योगी नरेन्द्रनाथले नेपालको मौलिक सनातन पहिचान र अस्तित्वको समग्र अक्षण अस्तित्वको लागि संकल्प गरिएको श्री शिवग्रस्त योगी नरहरिनाथ साङ्ग कोटिहोम महायज्ञ 2083 वैशाखको 17 गतेदेखि असारको 13 गतेसम्म यो महायज्ञ चाहिँ यो साङ्ग कोटिहोम महायज्ञ सञ्चालन हुँदैछ।
1: अब हामी कार्यक्रमको अन्तिम चरणमा आएका छौँ सर, अन्त्यमा रेडियो नेपाल सुनेर बस्नुभएका सम्पूर्ण उपभोक्ताहरूलाई यहाँको तर्फबाट केही सल्लाह सुझाव छन्?
0: त्यही अब यो केवल के अरे हामीले अब उपभोक्ता सचेतना हामी उपभोक्ता के अरे यो राष्ट्र हाम्रो एउटा अधिकार मौलिक अधिकार हो, हामीले खास गरी बजारमा भएका कुनै पनि वस्तुहरूको चाहिँ बिक्री मूल्य र बनेको मूल्य बनेको डेट र त्यसको एक्सपायर हुने डेट चाहिँ हामीले अनिवार्य रूपमा हेरेर मात्रै सामान खरिद नहुन म समग्र उपभोक्ताहरूलाई अनुरोध गर्छु। यदि कसैले त्यसको व्यवहार गरेन दिएन भने तत्कालै राष्ट्रिय भोटर मञ्च जनताको तर्फबाट पौरुरी गर्ने राष्ट्रिय भोटर मञ्च नभए स्थानीय तहको चाहिँ स्थानीय तहलाई अथवा स्थानीय प्रशासनलाई चाहिँ खबर गर्न हुन पनि आम उपभोक्ताहरूलाई देशैभरिका आम उपभोक्ताहरूलाई त्यो अनुरोध गर्छु। विशेष गरी हाम्रो अधिकार भनेको खुद्रा मूल्य अनि त्यसपछि गएर चाहिँ त्यसको चाहिँ बनेको र म्याच घुम्री मूल्य चाहिँ मिति चाहिँ हेरेर मात्रै सामान खरिदमा हुन चाहे जसरी खानेकुरा होस् चाहे हामीले लगाउने कपडाहरूमा पनि खरिद मूल्य बिक्री मूल्य बिल जुटहरू राखेर मात्रै बेच्नुपर्छ। हामीले त्यो मूल्य हेर्न पाउनुपर्छ। हाम्रो त्यो अधिकार हो। यी सबै विषयमा हामीले चनाको भएर हिँड्नुपर्छ भन्ने मैले अवगतहरूलाई अनुरोध गर्छु।
1: हजुर, हामीलाई समय उपलब्ध गराइदिनु भयो, आफ्ना विचारहरू हाम्रो कार्यक्रम मार्फत उपभोक्ताहरूलाई राखिदिनु भयो। यहाँलाई हाम्रो कार्यक्रम, हाम्रो चासो र रेडियो नेपालकै तर्फबाट धेरै धेरै धन्यवाद। अहिले भर्खरै सुन्नुभयो राष्ट्रिय उपभोक्ता मञ्च चितवन जिल्लाका जिल्ला अध्यक्ष जीवलाल पुरीसँग गरिएको कुराकानी। स्वस्थ, सुलभ र उचित मूल्यमा स्तरीय सेवा सुविधाको उपभोग गर्न पाउनु तपाईँ हामी प्रत्येक उपभोक्ताको अधिकार हो। ऐन, कानुन र नीति नियमले उपभोक्ताहरूको विभिन्न अधिकारहरूको संरक्षण गरेको छ। हामीले बुझ्नुपर्छ कि अधिकार कानुनले व्यवस्था गरेर मात्र पुग्दैन, तपाईँ हामी उपभोक्ता स्वयंले पनि आफूले उपभोग गर्ने सेवा सुविधाका विषयमा जागरुक बन्नै पर्छ, आफ्नो अधिकारको खोजी गर्नै पर्छ। उपभोक्ता हक संरक्षण र अधिकारका विषयमा सचेतना अभिवृद्धिका लागि प्रस्तुत कार्यक्रम हाम्रो चासो आजलाई यति नै। तपाईँ पनि उपभोक्ता हक संरक्षण र अधिकारका विषयमा कुनै कार्यक्रम गर्दै हुनुहुन्छ भने यहाँहरूले गर्ने कार्यक्रमहरूलाई हामी हाम्रो चासो कार्यक्रम मार्फत सम्पूर्ण उपभोक्ताहरूमाझ पुर्याउने कोसिस गर्छौँ। हामीलाई पत्राचार गर्नका लागि हाम्रो इमेल ठेगाना हो upabhokta.radionepal@gmail.com upabhokta.radionepal@gmail.com। हवस् त, अब आजको लागि उपभोक्ता हक र अधिकार संरक्षणमा समर्पित हाम्रो चासो कार्यक्रम यही सकिएको छ। वस्तु र सेवा सुविधाको प्रयोग गर्दा मूल्य, शुद्धता, गुणस्तर र परिमाणमा सचेत बनौ यहाँहरूमा यही अनुरोध गर्दै प्राविधिक मित्र सुलोचना बज्राचार्य सहित रिता तिमलसिना बिदा हुन्छु। अर्को हप्ता आजकै समयमा हाम्रो चासो कार्यक्रम सुन्न नभुल्नुहोला। नमस्कार।

0: साथी संयोगको कुरा पनि हो र मन मिल्ने कुरा पनि हो।
1: आपसमा मन मिले सबै साथी सबै आत्मीय।
0: के तपाईँ पनि मेरो साथी बन्नुहुन्छ त?
1: साथी बन्नेहरूका लागि रेडियो नेपालको एउटा कार्यक्रम के तिमी मेरो साथी बन्छौ
0: प्रत्येक सोमबार 12 बजेको समाचार पछि केवल रेडियो नेपालमा।
2: नयाँ स्रष्टा सर्जक र कलाकारहरूलाई प्रोत्साहन र पुरानालाई सम्मान गर्ने कार्यक्रम तपाईँलाई मन परेको गीत आफू सुन्न र आफ्ना साथीभाइहरूलाई सुनाउने कार्यक्रम म्युजिक क्याफे।

रेडियो नेपालको केन्द्रीय प्रसारणबाट हरेक सोमबार दिनको ठिक 1:20 बजे म सूर्य मक्तानको साथमा प्रसारण भइरहेको छ। सुन्ने प्रयास गर्नुहोला।

पर्खरै सुन्नुभयो राम कुमार नेपाली र रचना रिमालको स्वरमा रहेको दोहोरी गीत रामचन्द्र बोगटीको लय शब्द संगीतमा. अब सुनाउँछौ माधव बस्नेत र प्रतिमा अर्यालको स्वरमा रहेको यो दोहोरी गीत माधव बस्नेतको लय शब्द संगीतमा.

यो रेडियो नेपाल हो। अब बेन्जो सुवेदीबाट समाचार सुन्नुहोस्। प्रधानमन्त्री बालेन्द्र शाहले काठमाडौँ उपत्यकाका नदी किनार तथा सरकारी स्वामित्वका जग्गामा भएको अतिक्रमण व्यवस्थापन गरेर भूमिहीन तथा अव्यवस्थित बसोबासमा रहेका नागरिकका लागि दीर्घकालीन समाधानका रूपमा प्रक्रिया अघि बढाइएको बताउनु भएको छ। उपत्यकाका नदी किनार तथा सरकारी स्वामित्वका जग्गामा भएको अतिक्रमण व्यवस्थापन प्रक्रियाबारे विभिन्न टिप्पणी र आशंका सार्वजनिक भइरहेका बेला प्रधानमन्त्री शाहले सरकारको कदम नागरिकलाई हटाउने उद्देश्यले नभएको स्पष्ट पार्नु भएको हो। सामाजिक सञ्जाल फेसबुक मार्फत सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले सरकारका सबै कदम नागरिक विस्थापित गर्न नभई आवासको हक सुनिश्चित गर्दै दीर्घकालीन समाधान निकाल्न केन्द्रित रहेको स्पष्ट पार्नु भएको छ। सरकारी जग्गा अतिक्रमण भएको क्षेत्रमा सरकारले कानुन बमोजिम अघि बढाएको व्यवस्थापन प्रक्रियालाई लिएर नागरिकमा नियोजित रूपमा त्रास फैलाउने काम भएको भन्दै त्यस्ता अपुष्ट सूचना र भ्रमको पछि नलाग्न प्रधानमन्त्रीले सबैमा आग्रह गर्नु भएको छ। उहाँका अनुसार भूमि सम्बन्धी ऐन 2021 केही दफाहरू वर्तमान परिस्थिति अनुसार अध्यादेश मार्फत खारेज गरिएको छ। कानुनी अवरोध हटेसँगै वास्तविक भूमिहीन नागरिकको डिजिटल लगत सङ्कलन, विवरण प्रमाणीकरण तथा अभिलेख तयार गर्ने काम सुरु गरिएको छ। प्रधानमन्त्री शाहले यस प्रक्रियाबाट भूमिहीनको वास्तविक अवस्था पहिचान गरी व्यवस्थित, पारदर्शी र दिगो समाधानतर्फ सरकार अघि बढिरहेको बताउनु भएको छ। असुरक्षित स्थानमा बसोबास गरिरहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिने

नमस्कार नमस्कार नमस्कार, यो कार्यक्रम के तिमी मेरो साथी बन्छौ। कार्यक्रम के तिमी मेरो साथी बन्छौमा तपाईँलाई हार्दिक स्वागत गर्छौ। प्रविधि संयोजनमा देवकी भण्डारी अनि तपाईँहरूकै सहयात्री म रुक्मिणी पोखरेल। कार्यक्रम के तिमी मेरो साथी बन्छौ हरेक सोमबार 12 बजेको समाचार पछि करिब 1 बजेसम्म सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको मिडियम वेबका सबै फ्रिक्वेन्सी हाम्रो एफएम ब्यान्ड 98.3 मेगाहर्जको साथै तपाईँले रेडियो नेपाल अनलाइन www.radionepalonline.com.np पनि सुन्न सक्नुहुन्छ र मोबाइल एपमा पनि सहजै सुन्न सक्नुहुन्छ। सुन्दै हुनुहुन्छ भने, साथी बन्न खोजिरहनु भएको छ भने तपाईँले हामीलाई टेलिफोन गर्नुपर्ने हुन्छ। हाम्रो स्टुडियोको टेलिफोन नम्बर रहेको छ 42 11 721 42 11 736। यी दुवै फोन तपाईँका लागि खुल्ला गरेका छौँ। यदि तपाईँ एउटा असल साथी बन्न खोज्नुभएको छ र सहयोगी भावसहित साथीप्रतिको दायित्व निभाउन खोज्नुभएको छ भने तपाईँले हामीलाई टेलिफोन गर्नुहोला भन्न चाहन्छौँ। 42 11 741 42 11 736 यी दुवै टेलिफोन तपाईँका लागि खुलिरहँदाखेरि हामीले सधैँ भन्दै आइरहेका छौँ कि साथीको लागि हात अगाडि बढाउन खोज्नुभएको छ भने पक्कै पनि सकारात्मक सोच हुन पर्यो, राम्रो बोली व्यवहार हुन पर्यो, होइन? निस्वार्थी त्यागी राम्रो भावनासहित तपाईँ प्रस्तुत हुनुभयो भने साथी बनाएको र बनेको दिगो टिका हुनसक्छ। त्यस कारण पनि साथीका लागि तपाईँलाई आग्रह गरिरहेको छु कि साथी बन्न खोज्दै हुन्छ भने मित्रता गाँसिसकेपछि जीवन्त राख्नको लागि के गर्नुपर्छ आफ्नो साइडबाट ख्याल गर्नुपर्ने हुन्छ। कस्तो साथीलाई हामी असल साथी भन्छौँ, हामीभित्र त्यो गुण पनि हुनुपर्छ। असल साथी बन्नको लागि गर्नुपर्ने पक्कै पनि यी कुराहरू ख्याल गरेर साथीको लागि हात अगाडि बढाउनु भयो भने पक्कै पनि साथी बनेको र बनाएको दिगो टिका हुनसक्छ। त्यस कारण पनि यी कुरालाई ख्याल गरेर मात्रै 42 11 741 42 11 736 टेलिफोन गर्नुहुन आग्रह र अनुरोध गर्न चाहन्छु। अब भने कार्यक्रमको सुरुवात गर्छु साङ्गीतिक कोसिलबाट। यो गीतपछि भने म तपाईँका टेलिफोन रिसिभ गर्नेछु। राख्दैछु मेलिना राई र सुनिल कटुवाल अनि साथीहरूको सामूहिक स्वरमा रहेको साङ्गीतिक कोसेली। यो गीत केवल तपाईँका लागि, गीतपछि तपाईँका टेलिफोन रिसिभ गर्नेछु।

0: हजुर, हामी छौँ कार्यक्रम के तिमीहरू साथी बन्छौमा। कार्यक्रममा तपाईँले यतिखेर हामीलाई अनलाइन पनि सुनिरहनु भएको छ भने रेडियो नेपालका साइडबाट पनि सुन्दै हुनुहुन्छ। सुनेर तपाईँले अनलाइनमा पनि म्यासेज गर्नुभएको छ, तपाईँका टेलिफोनतर्फ पनि लाग्छौँ हामी। अनलाइनमा हामीलाई लेख्नुभएको छ, पोखराबाट लेख्नुहुन्छ यो म्यासेज, अनलाइन सुनेर लेख्नुभएको छ मनको साथी जीवन कार्कीले, र उहाँले आफ्नो नम्बर भनिदिनको लागि आग्रह गर्नुभएको छ। पक्कै पनि अनलाइनमा आएकालाई पनि हामी समेट्ने कोसिसमा हुनेछौँ, तपाईँका फोन पनि रिसिभ गर्नेछौँ। कार्यक्रम सुनिरहेको छु पोखराबाट भन्नुभएको छ मनको साथी जीवन कार्कीले भने, उहाँको नम्बर रहेको छ 9823662022, 9823662022 कल गर्नुहोला साथी बन्नको लागि भन्न चाहे। त्यसै गरी सेवा दिदी, म कार्यक्रम सुन्दैछु मलेसिया पेराकबाट लवली किरात राई, मेरो फेसबुक आइडी लवली किरात राई भनिदिनु होला भन्नुभएको छ। लवली किरात राईलाई फेसबुक आइडीमा तपाईँले कल गर्न सक्नुहुन्छ, जोडिन सक्नुहुन्छ भने उहाँको वाट्सएप छ +60 16 71 60 48 7 फोन गर्नुहोला, +60 16 71 60 48 7 लवलीजीसँग तपाईँ जोड्न सक्नुहुन्छ। यतिखेर उहाँ मलेसियामा हुनुहुन्छ, मलेसियाको पेराकबाट सुनिरहनु भएको छ र म्यासेज पनि लेख्नुभएको छ। टेलिफोनतर्फ राख्छु, हाम्रो साथमा कहाँबाट को हुनुहुन्छ, स्वागत छ उहाँलाई। हेलो,
1: हेलो,
0: हजुर नमस्कार।
1: नमस्कार,
0: को बोल्दै हुनुहुन्छ होला, शुभ नाम तपाईँको?
1: म सुर्खेतदेखि टेकेन्द्र ओर भन्ने मान्छे बोले।
0: हजुर टेकेन्द्रजी, के छ हाल खबर?
1: हजुर,
0: के छ खबर?
1: ठिक छ, यतातिर पानी परिरहेको छ अलिकतै, यसो सुन्यौँ भनेर झ्यापनै लाग्यो।
0: आज पानी पर्ने भइरहेछ किनभने लुम्बिनी प्रदेशमा, सुदूरपश्चिम प्रदेशमा पानी पर्ने भनेर भइरहेछ, होइन? पानी पर्दैछ भन्नुभयो, पक्कै पनि गर्मी दिन बढ्दैछ, पानी पनि आवश्यकता छ, तर पानी कति पर्ने भन्ने कुरो फेरि अर्को रहन्छ। टेकेन्द्रजी, साथी बनाउनु भयो, साथीप्रतिको भावना भनेर सम्पर्क नम्बर दिनुहोस् है।
1: ल है त, नमस्ते, मेरो नाम टेकेन्द्र हो फेरि पनि भने, तर मेरो चाहिँ अरू फोनबाटै हुनेछ, तर मैले सम्पर्क नम्बर दिन चाहेँ मसँग आउने साथी जस्तो सबै साथी आउन सक्नुहुनेछ, तर धन धोकको घमण्ड नगर्ने, धनको घमण्ड नगर्ने साथीहरू आउनुहोला, र बिचमा आएर मिसकल गर्नेमा सताउने र मिसकल गरेर फेरि बोलि चिन्दैन भन्ने खालको नआउनुहोला। त्यसको लागि नम्बर रहेको छ, मैले नम्बर छाडेँ, 9853552209। 9853552209 एनटिसीको लागि रहेको छ भने एनसेलको पनि छ, 9704588209, 9704588209 यसको चाहिँ नम्बर रहेको छ भनेपछि फेरि एनसेलको एनटिसीको लागि भने 9853582209, 9853582209 जस्तो सुकै साथी आएर फोन सम्पर्क गर्नु सक्नुहुन्छ भन्दै बिदा गर्नु। नमस्ते भाइ।
0: हस् त भाइ, टेकेन्द्र ओड हुनुहुन्थ्यो हामीसँग सुर्खेतबाट, साथी बन्नको लागि कन्ट्याक्ट नम्बर दिनुभएको छ, सम्पर्क नम्बर छोड्नु भएको छ, फोन गर्नुहोला साथी बन्नुहोला भनेर चाहे। फेरि पनि टेलिफोनतर्फ लाग्छु, को हुनुहुन्छ? हेलो, हेलो, नमस्कार। हजुर रेडियो खुल्लै राख्नु भएको छ, सुन्दै हुनुहुन्छ। नमस्कार नमस्कार, को बोल्दै हुनुहुन्छ होला?
2: हजुर म रामेश ठाउँको खाडादेवीबाट प्रेमिका बुढा छु कि।
0: प्रेमिकाजी, रेडियो बद्दै गर्छ, तपाईँ अलिकति पल्टेर गएर बोल्नुहोस् न है, इको आउँछ है, अरू साथीले सुन्दै गर्नुहुन्छ है त। रामेश साहबबाट हुनुहुन्छ? हजुर, सन्चै हुनुहुन्छ, साथी बन्न आउनुभयो?
2: हजुर।

0: तपाईँले मोबाइलमा बोलेको सुन्नु भएको छ?
1: हजुर।
0: पहिला साथी बन्नु भएको छ कि छैन?
1: हजुर सुनिरहेको छु। हल्का
0: हल्का सुन्नु भएको छ। योभन्दा पहिला साथी बन्नु भएको छ कि छैन तपाईँ?
1: हजुर बनाएको छ अलिअलि।
0: आज थप साथी हुनुहुनेछ होइन त?
1: हजुर एकदमै।
0: हजुर साथीको लागि यहाँले फोन गर्नुभयो, कुराकानी पनि हुँदैछ, साथी बन्न खोज्दै हुनुहुन्छ, पहिला पनि बन्नुभयो, अहिले पनि थप साथी आउनुहुनेछ। यसरी साथी बन्दा के हुँदो रहेछ त? हेलो।
1: हजुर दुःख सुखमा साथ दिने, अब साथीको नाता जोड्न पाउँदा, अलि टाढा टाढाको साथीहरूसँग कुरा गर्न पाउँदा खुसी लाग्छ दिदी।
0: हजुर अब साथीप्रतिको भावना केही भनेर सम्पर्क नम्बर छोडिदिनुहोस् है।
1: ए हस् हुन्छ। हजुर मलाई चाहिँ एकदमै असल साथी नै मनपर्छ, सुख दुःखमा साथ दिने होइन, साथी बनेपछि बिचैमा नछुन्ने खालकै साथी मनपर्छ, लोकगीत सङ्गीत सुन्ने, लोकगीत सङ्गीतलाई माया गर्ने, मिडिया प्रेमी नै साथीहरू मनपर्छ भन्नु पर्ला। एकदम मलाई चाहिँ असल साथीको नाता जोड्न चाहनुहुन्छ भने चाहिँ मात्रै आउनु होला भन्न चाहन्छु। त्यसको लागि चाहिँ मेरो सम्पर्क नम्बर रहेको छ 98 46 95 75 61, 98 46 95 75 61।
0: छुट्टी है त?
1: अनि असल साथीहरू मात्रै आउनु होला भन्दै छुट्टी ल। नमस्कार
0: बाई। प्रेमिका बुढाथोकी रामेछापबाट हुनुहुन्थ्यो, हाम्रो माझबाट गइसक्नु भएको छ। म अर्को टेलिफोनतर्फ लाग्छु, को हुनुहुन्छ हाम्रो साथमा? हेलो।
2: हेलो नमस्ते हजुर।
0: नमस्कार नमस्कार, को बोल्दै हुनुहुन्छ होला? शुभ नाम।
2: म यता मकवानपुरबाट है, सुजन तामाङ है।
0: सुजनजी के छ खबर?
2: ठिकै छ भनौँ है, पानी पर्न सकेको छैन, 3 दिन भयो आज, घाम लागेको छ, चर्को घाम लागेको छ है।
0: हजुर 3 दिन अगाडि त पानी पर्यो मकवानपुरमा पनि होइन?
2: हजुर हजुर।
0: साथी कति हुनुहुन्छ तपाईँसँग?
2: अहिले छुइनँ भनौँ है, हिजो अस्ति अब आएर थियो, त्यो पनि हराउनु भयो भनौँ है त।
0: अब नहराउने गरी आउनुहोस् भन्नुहोस् होइन।
2: हजुर
0: सुजनजी, साथीप्रतिको केही भावना भनेर सम्पर्क नम्बर दिइदिनुहोस् है त।
2: हुन्छ। अब साथीहरू त्यही त हो नि होइन, मलाई जस्तो साथी आए पनि अब होइन, अब साथीहरू अब कुनै त अब आज हाई गर्छु भोलि गाएर अब बाई गर्छु, त्यस्तो साथीहरू पनि आउनुहुन्छ होइन, त्यस्तो साथीहरू नआइदिनु होला। अब साथी भनिसकेपछि त अब दुःख सुखमा साथ दिने होइन, भावनाहरू दिने सबै साथीहरू है त। मेरो त्यही पुरानो नम्बर हो 97 65 66 03 32, 97 65 66 03 32 भन्दैछु। ओके
0: बाई बाई। सुजन तामाङ मकवानपुरबाट हुनुहुन्थ्यो, हाम्रो माझबाट गइसक्नु भएको छ। म फेरि पनि टेलिफोनतर्फ लाग्छु, को हुनुहुन्छ? हेलो।
3: सम्झना छ भने सम्झिदेऊ, आशाको दियो बाल्नेछु। सम्झना छ भने सम्झना देऊ, आशाको दियो बाल्नेछु। साथी बन्न मन छ भने आइदिनुहोस्, म एक्सेप्ट गर्नेछु। गुड आफ्टरनुन, नमस्ते।
0: नमस्कार नमस्कार। साथी बन्न मन छ भने आइदिनुहोस्, म एक्सेप्ट गर्नेछु होइन, म स्वीकार्ने छु होइन त?
3: हजुर।
0: तर साथी बन्नको लागि मनमा सम्झना त हुनै पर्यो, किनभने मलाई साथी चाहिन्छ भन्ने खालको भावना पनि हुनु पर्यो होइन?
3: हजुर।
0: नमस्कार, को बोल्दै हुनुहुन्छ होला?
3: म 3 महिनापछि आउँदैछु उदयपुर पूर्वबाट, प्रतीक्षा राई।
0: प्रतीक्षा राई पूर्व उदयपुर, ठ्याक्कै कहाँ हुनुहुन्छ प्रतीक्षाजी उदयपुरमा?
3: ठ्याक्क म उदयपुर बेलाका 8 बाट, म यति बेला ठ्याक्क बारीमा म बाख्रा चराउँदै प्रोग्रामको साथमा ठ्याक्क आज चाहिँ एक कल मात्रै म कल ट्राई गरेको, लागे पनि नलागे पनि केही छैन भनेर ठ्याक्क कस्तो मजाले लाग्यो, रिसिभ पनि गरिदिनु भयो क्या, कस्तो खुसी।
0: बाख्रा चराउँदै हुनुहुन्छ होइन, बारीमा टेलिफोन गर्नुभयो, साथीलाई पनि सम्झाउँदै हुनुहुन्छ, साथी बन्न खोज्दै हुनुहुन्छ।
3: हजुर हजुर
0: हजुर। प्रतीक्षाजी
3: हजुर,
0: अब पहिला पहिलाका साथीहरूको अनुभव कस्तो छ?
3: पहिला पहिला साथीहरू राम्रै हुनुहुन्छ है, कुनै कुनै त के भन्नु र मनमै अब नभन्नु होला, अब मान्छेको होइन सबै मन एउटै हुँदैन, एउटै भएको भए त कति संसार कति राम्रो हुन्थ्यो होला, तर नभन्नु होला कति कुनै कुनै चाहिँ कस्तो कस्तो र अब म भन्दिनँ होइन, मनमै
0: लिने मनमा
3: राख्छु हजुर, तर प्राय राम्रै हुनुहुन्छ होइन केटाकेटी हुनुहुन्छ, जस म भावना पनि पहिलादेखि नै भन्दै आएको, यति बेला काठमाडौँबाट सुन्दैछ मेरो श्रीमानले पनि प्रदीप भान्ता वा हामी एकदमै अब के भनौँ
0: रेडियोबाट जुट्या साथी
3: हजुर रेडियोबाटै जस बनेको साथी
0: हजुर
3: असल साथीदेखि जीवन साथी पनि भइयो, जस रेडियोको एकदम किरा भनौँ न उहाँले पनि गर्नुहुन्छ म नि गर्छु एकदम त्यस्तो हाम्रो बिचमा के त्यस्तो हुँदैन, तर कुनै कुनै साथीहरूको चाहिँ जस दुःख मलाई सुनाउनुहुन्छ यस्तो यस्तो हुन्छ भनेर है त्यस्तो सुन्दाखेरि म अब अरे म पनि दुःख लाग्छ के गर्नु, अब छोरीको जात छोरीको कर्म कस्तो कस्तो कोही श्रीमान पाइन्छ र कस्तो कस्तो श्रीमती पाइन्छ, अब त्यही हो एकअर्कामा सबैभन्दा एकअर्कामा बुझ्नु पर्छ विश्वास
0: हुन पर्यो होइन एकअर्कालाई बुझ्नु पर्यो हजुर, अब साथीप्रतिको केही भावना भन्नुहोस् अनि सम्पर्क नम्बर दिनुहोस्,
3: म भावना भन्दिनँ सबै साथीहरू आइदिनुहोस् होला, तर म अहिले यो प्रतीक्षाको किन फोन लाग्दैन भनेर कति अब भन्नुहुन्छ सोच्नुहुन्छ, तर अहिले मोबाइल ब्याट्री नभएर म घरमै छोडेको छु, यो नम्बर चाहिँ म जस व्यक्तिगत भन्दा नि रेडियोलाई रेडियोतिर प्रोग्रामतिर फोन गर्नको लागि म यो बोकिरहेको छु, पहिलाकै मेरो नम्बर पुरानो नम्बर छ, मजाले टिप्नुहोस् होला कन्ठ गर्नुहोला, भोलि पर्सि गर्दा नि हुन्छ अथवा भरै 3 बजीदेखि उता म घरमा पुगेपछि अन गर्नेछु र जसहरू हजुरहरूसँग नि कुरा गर्नेछु भन्न चाहन्छु, बिस्तारै टिप्नुहोस् होला मेरो पुरानो नम्बर छ 9866625667 9836625667 कल गर्नुहोस् होला साथीहरू, नयाँ साथीहरू पुरानो साथीहरू पनि आइदिनु होला, र मेरो हस्बेन्डको आइडी प्रदीप राई भनेर सर्च गर्नुहुन्छ भने फेसबुक मार्फत पनि साथी बन्न सक्ने सक्छौँ, र सबैलाई शुभ दिन भन्दैछु
0: हस् त बाई। प्रतीक्षा राई उदयपुरबाट हुनुहुन्थ्यो हाम्रो माझबाट गइसक्नु भएको छ छुटिसक्नु भएको छ, हामी छौँ कार्यक्रम के तिमी मेरो साथी भन्छौमा, कार्यक्रममा साथी बनेर बनाउने क्रम जाहेर नै छ, अब फेरि पनि साथीको टेलिफोन रिसिभ गर्छु त्यसपछि साङ्गीतिक कौशल राख्नेछु, को हुनुहुन्छ स्वागत छ उहाँलाई, हेलो हेलो
4: हेलो दिदी नमस्ते,
0: हजुर नमस्कार, को बोल्दै हुनुहुन्छ होला,
4: हजुर
0: शुभ नाम,
4: मेरो नाम वीरेन्द्र राई हो दिदी,
0: हजुर वीरेन्द्र जी के छ हालखबर, के छ हालखबर,
4: हजुर
0: के छ हालखबर,
4: एकदम ठिकठाक छ, फाइन छ भन्नु पर्छ दिदी, अनि दिदी लगेर हाम्रो नेपालको के छ त दिदी,
0: ठिकठाक छ रमाइलो छ, वीरेन्द्र जी साथी बन्न आउनु भयो, कति हुनुहुन्छ साथीहरू साथमा,
4: साथीहरू अलिअलि हुनुहुन्छ पुरानो साथीहरू, अनि अलिक हराउँदै पनि गइसक्नु भएको छ साथीहरू भन्नु पर्यो है दिदी,
0: हजुर साथी हराउनु भयो कि तपाईँ हराइदिनु भयो,
4: म चाहिँ हराएको होइन, मेरो नम्बर चाहिँ अर्को बिग्रेको कारणले साथी हराउनु भएको नै भन्नु पर्यो होइन दिदी,
0: है
4: अब हराएको जस्तै नै भयो दिदी,
0: साथीप्रतिको केही भावना भनेर सम्पर्क नम्बर दिइदिनुहोस्
4: दिदी, साथीप्रतिको भावना भन्नु पर्दाखेरि चाहिँ एकदमै आफूप्रति विश्वास हुनुपर्छ र अनि आफूले जस्तै सुकै भावना भने पनि आफ्नो भावनालाई कदर गरेर अनि साथी बनाएर आउने साथीहरूलाई चाहिँ जुनसुकै साथी राख्न चाहन्छु, मलाई किन भन्न चाहन्छु भने साथीहरू आफूप्रति राम्रो भयो भने साथीहरू सबै त्यसै पनि राम्रो हुन्छन् भन्ने मेरो भावना र विचार भएको मान्छे होइन, त्यसैले मेरो नम्बर चाहिँ छोड्न चाहे 98 अनि 34 49 अनि 46 98 24 36 49 46 अनि अर्को नम्बर छ 97 46 अनि 70 10 97 46 41 41-70-10 मलाई साथी बनाउन सक्नुहुन्छ भन्दै बिनाउन चाहन्छु। ओके बाई
0: बाई। हस्तो बाई। वीरेन्द्र राई हुनुहुन्थ्यो हामीसँग, हाम्रो माझबाट गइसक्नुभयो, छुटिसक्नु भएको छ। साथीको लागि सम्पर्क नम्बर छोडेर अब राख्छु साङ्गीतिक कोसेली स्वरूपराज आचार्य र लक्ष्मी मल्लको स्वरमा रहेको छ यो गीतपछि म तपाईँको टेलिफोन रिसिभ गर्नेछु।

0: झण्डु आयुर्वेद।
1: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
0: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
1: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
0: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
1: झण्डु नेपाल प्राली पुतली सडक काठमाडौँ, पद्मोदय स्कुलको पूर्वपट्टि, फोन नम्बर 01-4530-418।
2: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
3: नेपाल सरकार राष्ट्रिय तथ्याङ्क कार्यालयको अनुरोध, यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ।
4: संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको निवृत्त जीवनलाई सुरक्षित बनाउन नागरिक लगानी कोषले सञ्चालन गरेको योगदान वा गैर योगदानमा आधारित उपदान तथा पेन्सन योजनामा सहभागी हौ, दीर्घकालीन दायित्वलाई व्यवस्थापन गरौं।
5: नागरिक लगानी कोष।
6: हजुर, सुन्दै हुनुहुन्थ्यो केही सूचना र सन्देशहरू। हामी छौँ कार्यक्रम के तिमी मेरो साथी भन्छौमा, साथी बन्ने र बनाउने कर्मचारी छ। तपाईँहरूका टेलिफोन रिसिभ गर्दै तपाईँहरूका ती म्यासेज पनि समावेश गराउने कोसिसमै रहनेछौँ। हामी कतिसम्मलाई हामीले समावेश गराउन सक्छौँ त्यो भन्ने समयलाई छोडिदिन्छौँ। कोही हुनुहुन्छ? हेलो, हेलो,
7: हजुर नमस्ते।
6: नमस्कार, को बोल्दै हुनुहुन्छ होला? एकदम ठिकठाक छ गुरासी, साथी बन्न आउनुभयो। पहिलाका साथी कति हुनुहुन्छ? म तपाईँ बोलेको सुनिरहेको छु, साथी प्रतिको भावना भनेर सम्पर्क नम्बर दिनुहोस् है।
7: हुन्छ, मलाई सबै साथी मनपर्छ भन्नुपर्छ सिस्टर।
6: हजुर, अब कन्ट्याक्ट नम्बर भनिदिनुहोस्।
7: हुन्छ, पहिले म साथीको नम्बर छोड्छु ल।
6: हुन्छ, छोडिदिनुहोस् साथीको नम्बर।
7: हुन्छ, मसँग साथी भन्न चाहनुहुन्छ भने मेरो साथीको नम्बर चाहिँ रहेको छ 9840-75-16-81, 9840-75-16-81। असल साथी भनेर नाम चाहिँ सुजन लिम्बू हो। अवश्य मेरो छोड्न चाहन्छु है। मेरो नम्बर रहेको छ 9864-18-22-48, 9864-18-22-48, 9864-18-22-48।
6: नमस्ते, बाई बाई। गुरासी हुनुहुन्थ्यो, त्यसै गरी हामीलाई म्यासेज पनि प्राप्त भएका छन्। सानो केसीले हेलो दिदी सुन्दैछु भन्नुभएको छ र नम्बर लेख्नुभएको छ 97-098-96-100, 97-098-96-100 उहाँको कन्ट्याक्ट नम्बर रहेको छ। सानुजीलाई फोन गर्नुहोला, साथी बन्नुहोला। त्यसै गरी सुन्दैछु दिदी काठमाडौँबाट सम्झना मगर भनेर लेख्नुभएको छ सम्झनाजीले। साथीको लागि नम्बर दिनुभएको छ 97-65-88-38-22, 97-65-88-38-22 उहाँको नम्बर रहेको छ। साथी बन्नुहोला, बनाउनुहोला भनेर चाहे। त्यसै गरी पहलमान छेत्री कृष्णजीले बैतडीबाट हामीलाई यतिखेर सुन्दै हुनुहुन्छ र उहाँले रेडियो नेपालका पुराना साथीलाई सम्झना छ भन्नुभएको छ र साथी बनाउन चाहनेको लागि नम्बर छोड्नु भएको छ। उहाँले 98-43-79-028-1 उहाँको नम्बर रहेको छ। 98-43-79-028-1 मा कल गर्न सक्नुहुन्छ अथवा म्यासेज पनि गर्न सक्नुहुन्छ भन्नुभएको छ। त्यसै गरी कुमार प्रजाले आफ्नो नम्बर छोड्नु भएको छ 97 59 69 71 18 97 69 71 18 उहाँलाई फोन गर्नुहोला भन्न चाहे। अब टेलिफोनतर्फ लाग्दैछु, को हुनुहुन्छ यति बेला हाम्रो साथमै हुनुहुन्छ? हेलो,
8: हेलो, नमस्ते, नमस्कार हजुर।
6: हजुर नमस्कार, को बोल्दै हुनुहुन्छ होला, शुभ नाम तपाईँको?
8: म पूर्व पाँच थरबाट म रामकृष्ण एकल यात्री पाँच थरी भन्ने मान्छे बोलिरहेको छु।
6: हजुर रामकृष्णजी, सन्चै हुनुहुन्छ?
8: म आराम कुशल छु, हजुरलाई कस्तो छ?
6: एकदम ठिकठाक छ। पाँच थरको मौसम कस्तो छ यति बेला, रमाइलो होला है?
8: पाँच थरको मौसम दुई चार दिनदेखि नै मजाले पानी परिरहेको, आज चाहिँ अलिकति आकाश खुल्ला रहेको, आज चाहिँ घाम देखिरहेको छ। चार पाँच दिनदेखि एकदमै पानी परिरहेको अवस्था थियो, आज चाहिँ खुलेको छ आकाश।
6: आकाश खुल्या छ, मजाको छ, त्यसको मतलब साथी साथी बन्न आउनुभयो, साथीप्रतिको भावना भनेर सम्पर्क नम्बर दिइदिनुहोस् है।
8: थ्याङ्क यू सो मच। एकदमै सकारात्मक सोच भएका साथी जोसुकै पनि आउन सक्नुहुनेछ, पूर्व मेचीदेखि पश्चिम महाकाली विश्वका कुना कन्दराबाट जहाँ जहाँबाट रेडियो नेपाल सुन्दै हुनुहुन्छ सबै सबैलाई विभिन्न कुराहरू साथी बनेर आइसकेपछि सेयर गर्दै जानेछु। अहिले म कन्ट्याक्ट नम्बर छोड्न चाहन्छु, मैले र हजुरले बोलिरहेको यो रेडियो नेपालमा कल गरिरहेको नम्बर 9867 75 79 73 9867 75 79 73 यो कन्ट्याक्ट नम्बरमा कन्ट्याक्ट गर्दै अनि विभिन्न सामाजिक सञ्जाल विभिन्न ठाउँमा जोडिँदै जोडिँदै जानेछौँ भन्दै अर्को एपिसोडमा आउँछु। अहिले छुट्याइ त
6: हस्, बाई। पाँच थरबाट रामकृष्णजी हुनुहुन्थ्यो हाम्रो माझबाट, गइसक्नु भएको छ, म फेरि पनि टेलिफोनतर्फै लाग्छु, कहाँबाट को हुनुहुन्छ, स्वागत छ उहाँलाई। हेलो,
9: हेलो,
6: हजुर नमस्कार, को बोल्दै हुनुहुन्छ होला, शुभ नाम?
9: म बुद्ध हो दिदी।
6: कुन ठाउँबाट बुद्धजी?
9: मकवानपुरबाट।
6: हजुर साथी बन्न आउनुभयो?
9: हजुर
6: हजुर। कति हुनुहुन्छ साथीहरू? साथीप्रतिको भावना भनेर सम्पर्क नम्बर दिइदिनुहोस् है त।
9: भावना पुरानै हो दिदी।
6: तपाईँको पुरानो भावना सबै साथीलाई थाहा हुनसक्छ त, हुँदैन नि होइन? तपाईँ अहिले बोल्दै हुनुहुन्छ, कतिपयले भर्खरै सुन्नुभयो होला, कतिपयले त्यति बेला सुने पनि हुन सक्नुहुन्छ, उहाँलाई थाहा हुनसक्छ, भर्खरै सुने त थाहा हुँदैन नि त। राम्रो भावना है त। अब सम्पर्क नम्बर दिइदिनुहोस्।
9: 9844 35 25 98 44 35 25 98 20 के भन्छ, यति नै हो दिदी।
6: हजुर छुट्यौँ है त। हस् त बाबाई। बुद्धजी हुनुहुन्थ्यो मकवानपुरबाट, फेरि पनि म टेलिफोनतर्फ लाग्छु, को हुनुहुन्छ, स्वागत छ उहाँलाई। हेलो, हेलो,
10: हेलो, नमस्ते, नमस्कार।
6: हजुर नमस्कार, को बोल्दै हुनुहुन्छ होला?
10: हजुर तपाईँको आवाज अलि सानो आयो दिदी,
6: मैले सुनिरहेको छु, को बोल्दै हुनुहुन्छ?
10: म यता पाँच थरबाट बिन्दास नयन राई बोल्दैछु। हजुर
6: हजुर बिन्दास, तपाईँ आफै बिन्दास हुनुहुन्छ होइन त नयनजी?
10: हजुर हजुर, तपाईँको आवाज अलिक सानो आइरहेको छ, अलिक बुझ्नै गाह्रो भइरहेको छ क्या
6: है?
10: हजुर
6: किन होला त्यस्तो भएको बिन्दासजी?
10: हजुर हजुर, जस तपाईँको आवाज अलिक बुझिएन म नम्बर छोडिहाल्छु है।
6: ल ल एकदमै
10: ल, जस मलाई चाहिँ जति पनि साथीहरूले तपाईँहरू नयाँ अथवा पुराना आउन सक्नुहुनेछ, तपाईँहरूले जस कल गर्न सक्नुहुन्छ, मिसल गर्न सक्नुहुन्छ अथवा एसएमएस गर्दाखेरि आफ्नो नाम ठेगाना सायद लेखेर पठाउनु होला। जस प्रदेश नम्बर एकदेखि सातै प्रदेशको साथीहरू जुनै क्षेत्रको पनि आउन सक्नुहुनेछ भन्न चाहन्छु। अनि मेरो नमस्तेको नम्बर रहेको छ एनडिसीको नम्बर 9842 90 35 24। वान सेकेन्ड, 9842 90 35 24 र एन्सल नम्बर रहेको छ 98 13 84 12 54। वान सेकेन्ड, 98 13 84 12 54 भन्न चाहन्छु र तपाईँ फेरि एकचोटि एनटिसीको नम्बर दोहोऱ्याउन चाहन्छु 98 42 90 35 24 भन्न चाहन्छु। तपाईँहरूले जुनै बेला पनि कल गर्न सक्नुहुन्छ र एसएमएस गर्दा आफ्नो नाम र ठेगाना स्पष्ट गर्नुहोला भन्दै एकचोटि नम्बर दोहोऱ्याउन चाहन्छु 98 42 90 35 24 भन्दै म छोड्न चाहन्छु।
6: हस् त बाई। हामीलाई फोन रिसिभ गर्दै म्यासेज पनि प्राप्त भएका छन्, म्यासेजलाई पनि स्थान दिन चाहन्छु म। रुबिना साम्पाङ राईले, हेलो दिदी म चाहिँ लामबाट सुन्दैछु, रुबिना साम्पाङ राई असल साथीको लागि मेरो नम्बर भनिदिनु होला भन्नुभएको छ र फेसबुकमा पनि फलो गर्नको लागि उहाँले आग्रह गर्नुभएको छ। उहाँको नम्बर रहेको छ रुबिनाजीको 98 62 04 01 08 98 62 04 01 र 08 फोन गर्न सक्नुहुन्छ रुबिनाजीलाई। त्यसै गरी खोटाङ्गेली चेली सपना राईले लेख्नुभएको छ आफ्नो नम्बर, अहिले चाहिँ धनकुटादेखि भन्नुभएको छ र उहाँको नम्बर रहेको छ 98 42 14 74 5 98 42 14 74 5 हाम्रो खोटाङ्गेली चेली सपना राईलाई कल गर्न सक्नुहुनेछ। कल गर्नुहोला, साथी बन्नुहोला भन्न चाहन्छु। त्यसै गरी सुस्मिता राईले दिदी म साथीको लागि नम्बर छोड्न चाहन्छु भन्नुभएको छ, साथीको नाम चाहिँ चेत मगर हो भन्नुभएको छ र उहाँले छोड्नुभएको नम्बर छ 98 21 42 16 54 98 21 42 16 54 फोन गर्नुहोला भन्न चाहे। त्यसै गरी मनकुमारी कान्छी कुलुङले पनि हामीलाई सुन्दै हुनुहुन्छ र उहाँले आफ्नो नम्बर छोड्नु भएको छ साथीको लागि 98 23 93 091 98 23 93 091 उहाँलाई फोन गर्नुहोला, साथी बन्नुहोला। एउटा नम्बर दिइसकेपछि अन्य अन्य नम्बर तपाईँले आफ्नो साथीलाई प्रोभाइड गर्न सक्नुहुनेछ, यो कुरा पनि मैले जानकारी गराउन चाहन्छु किनकि धेरै नम्बर हामीले एकैचोटि भन्न तपाईँहरूलाई भन्दाखेरि भुल्ने पनि हुन्छ र हामीले पनि समय लस हुन्छ। त्यसै गरी सुस्मिता राई मगरले उहाँले विराटनगरबाट कार्यक्रम मा फोन लागेन र मैले सुनिरहेको छु भन्नुभएको छ र भनिदिनु है मेरो नम्बर भन्नुभएको छ, उहाँको नम्बर रहेको छ 97 48 45 20 41 97 48 45 20 41 सुस्मिता राई मगरलाई तपाईँले साथी बनाउन सक्नुहुन्छ। बसन्त लामाले लेख्नुभएको छ काभ्रेबाट है दिदी भन्नुभएको छ, सुन्दैछु पनि भन्नुभएको छ बसन्तजीले काभ्रेदेखि, थ्याङ्क यू सो मच भन्न चाहन्छु बसन्तजीलाई। जतिले पनि अहिले हामीलाई अनलाइन सुनेर तपाईँहरूले म्यासेज गर्नुभएको छ तपाईँहरूलाई थ्याङ्क यू भन्न चाहन्छु। त्यसै गरी अरुण नदी खत्रीले 98 41 71 76 64 साथी बन्नको लागि फोन गर्न आग्रह गर्नुभएको छ। अब म टेलिफोनतर्फ लाग्छु, हाम्रो साथमा कहाँबाट को हुनुहुन्छ? हेलो,
11: नमस्ते हजुर।
6: हजुर नमस्कार, को बोल्दै हुनुहुन्छ होला?
11: हजुर
6: जीवनजी, कति हुनुहुन्छ साथीहरू? केही भावना भन्नुहुन्छ कि सोझै सम्पर्क नम्बर दिनुहुन्छ?
11: भावना भनेको आफू मिल्दो, आफू राम्रो हुनु पर्यो, अरू साथीहरू पनि राम्रो हुन्छ होइन, केही केही सबै राम्रो हुन्छ भन्ने होइन, केही अलिकति नराम्रो पनि हुन्छ तर उहाँहरूलाई सुधार्नु सक्ने र सुधार्नु कोसिस गर्नुपर्छ।
6: हजुर हजुर, अब सम्पर्क नम्बर दिइदिनुहोस् है।
11: मेरो 98 45 27 76 62
6: हजुर
11: 98 45 27 76 अनि मेरो साथीले एउटा नम्बर छोडिदिन्छु म, छोड्नु भन्नुभएको छ कला लिम्बू सुनसारी इटारीको होइन, राम्रोसँग तपाईँहरू फोनमा गफ गर्नुहोस्, भावना आदान प्रदान गर्नुहोस्, त्यहाँबाट थाहा भइहाल्छ, म उहाँको नम्बर छोडिदिन्छु 98 23 98 57 31 98 57 31 98 23 98 57 31 भनेर यही नम्बर गर्नुहोला र जति साथीहरूले नम्बर टिप्नुहुन्छ नम्बर सोध्नुहुन्छ उहाँहरू साथीहरूले नम्बर लिइसकेपछि फोन अफ गरेर राख्ने विषयमा गएर चिन्दैन भन्ने त्यो चाहिँ नगर्नुहोला कराबी, त्यो गर्नु छ भने नम्बरै नटिप्नु होला, विनम्र अनुरोध गर्दै छुटिन्छु म। जय पशुपति जय प्रेम जय बुद्ध।
6: हजुर जीवन सहयात्री हुनुहुन्थ्यो र उहाँले आफ्नो सम्पर्क नम्बर छोड्नु भएको छ, बसन्त लामाले आफ्नो नम्बर छोड्नु भएको छ, दिदी मेरो नम्बर साथीको लागि भन्नुभएको छ 97-61-15-57-46 97-61-15-57-46 बसन्त लामालाई कल गर्नुहोला, साथी बन्नुहोला भन्न चाहे। हामीले तपाईँका म्यासलाई पनि समेट्ने कोसिस गरिरहेका छौँ, तर पनि समय कम छ जस्तो लाग्छ। त्यसै गरी सोनु बुनुले लेख्नुभएको छ, दिदी नमस्ते उदयपुरबाट भन्नुभएको छ, सुन्दै हुनुहुन्छ। लामो म्यासेज मैले पढ्न भ्याएन है। 98-21-42-16-54 फोन गर्नुहोला, 98-21-42-16-54 हो यो सोनु बुनुको नम्बर, कल गर्नुहोला, साथी बन्नुहोला भन्न चाहे। र अब तपाईँका माझमा एकैछिन साङ्गीतिक कोसिस राख्छु, त्यसपछि कति सम्भव हुन्छ फेरि समेट्ने कोसिस गर्नेछु। राख्दैछु यो गीत।

0: हजुर, हामी कार्यक्रम के तिमी मेरो साथी बन्छको अन्त्य अन्त्यमा आइसकेका छौँ। कार्यक्रममा अब फेरि पनि टेलिफोनतर्फ लाग्छु म। हाम्रो साथमा कहाँबाट को हुनुहुन्छ, स्वागत छ उहाँलाई। हेलो हेलो, 42 11 721, 42 11 736 यी फोन तपाईँका लागि खुल्ला गरेका छौँ। यदि तपाईँ असल साथी बन्न खोज्दै हुनुहुन्छ भने आउन सक्नुहुन्छ यिनै टेलिफोनबाट। कोही हुनुहुन्छ, कहाँबाट हुनुहुन्छ, स्वागत छ उहाँलाई। हेलो हेलो हेलो
1: हेलो,
0: हजुर नमस्कार।
1: नमस्कार दिदी,
0: को बोल्दै हुनुहुन्छ होला, शुभ नाम तपाईँको।
1: हेलो
0: हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ, शुभ नाम?
1: ए, म काभ्रे कोसुवारबाट पासाङ लामा दिदी।
0: हजुर पासाङजी, साथी बन्न आउनु भयो नि त।
1: हजुर हजुर दिदी,
0: सुन्दै हुनुहुन्छ अहिले काभ्रेमा?
1: सुनिरहेको छु दिदी।
0: हजुर, साथीप्रतिको भावना केही राख्नुहुन्छ कि नम्बर दिनुहुन्छ सोझै?
1: भावना त असल साथी पक्कै पनि आउनुहुन्छ भन्ने आशा गरेको छु दिदी।
0: हजुर, अब सम्पर्क नम्बर दिइदिनुहोस् है त।
1: मेरो सम्पर्क नम्बर छ 98 60 34 20 51, फेरि दोहोऱ्याउन चाहन्छु, 98 60 34 20 51मा असलभन्दा असल साथी आउनुहोस् भन्दै अहिले छुट्टिन्छु दिदी। नमस्ते,
0: बाई बाई। अब करिब करिब हामी पनि छुट्टिने बेला हुन लागिसकेको छ। अभागी रमिला बान्तबार अहिले खोटाङबाट सुन्दैछु भनेर लेख्नुभएको छ, र उहाँले फेसबुकमा साथीहरूलाई एड हुनको लागि पनि आग्रह गर्नुभएको छ। अभागी रमिला बान्तबा राईलाई फलो गर्नुहोला भन्न चाहे। त्यसै गरी अब अन्तिम कलरको टेलिफोन रिसिभ गर्दैछु, कहाँबाट को हुनुहुन्छ, स्वागत छ उहाँलाई। हेलो
2: हेलो, गुड आफ्टरनुन, नमस्ते।
0: हजुर नमस्कार, को बोल्दै हुनुहुन्छ होला?
2: म त सङ्गीत शर्माबाट मनकुमारी कान्छु।
0: हजुर, तपाईँ आजको अन्तिम कलर।
2: हजुर,
0: भर्खरै फोन हान्नुभयो कि अघिबाट हान्नुभयो?
2: मैले अघि सुरुदेखि नै गरिरहेको गरेको, बल्ल लास्टमा लाग्यो भन्नुपर्छ
0: है। अब साथीप्रतिको भावना भनेर सम्पर्क नम्बर दिइहाल्नु है, समय छोटो छ।
2: ए सुन्छ, मलाई कति खालको नि साथी मनपर्छ धेरै जसो चाहिँ मलाई मिडिया फ्री साथीहरू मनपर्छ भन्नुपर्छ है। मेरो कन्ट्याक्ट नम्बर रहेको छ, मेरो एन्सरको नम्बर 98 23 93 09 01, 98 23 93 09 01 मा चाहिँ आउन सक्नुहुन्छ। र मेरो अर्को एनपिसीको नम्बर रहेको छ 98 49 40 88 31, 98 49 40 88 31
0: मा। मनकुमारी कुलुङ हुनुहुन्थ्यो आजको अन्तिम कलर। अब पनि तपाईँका माझबाट हामी छुट्टिने तर्खर गरिरहेका छौँ। आज हामीलाई टेलिफोन गरेर साथ दिनुभयो, अनलाइन सुनेर साथ दिनुभयो, तपाईँले रेडियो नेपाल सुनेर साथ दिनुभयो, टेलिफोन गरेर पनि साथ दिनुभयो। तपाईँ सबै सबैलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र मलाई प्रविधि कन्ट्रोल रुमबाट साथ दिने प्राविधिक मित्र साथी देवकी भण्डारीले पनि थ्याङ्क यू सो मच भन्दै, तपाईँहरूका माझबाट म रुकमुडी पोखरेल छुट्टिने बेला भएको जानकारी गराइरहँदा एउटा साङ्गीतिक कोसेली भने सुम्पन चाहन्छु। प्रकाश दुतराज र शान्ति श्री परिवारको सुरमा रहेको गीत तपाईँलाई सुम्पन्छु। यो गीतपछि केही सूचना सन्देश सुन्नुहुनेछ, ती सूचना सन्देश सुनिसकेपछि ठिक एक बजेको समाचार सुन्नुहुनेछ। एक बजेको समाचारपछि कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा तयार पारिएको कृषि कार्यक्रमको पुनः प्रसारण सुन्नुहुनेछ। आजलाई भने कार्यक्रमबाट म छुट्टिन्छु, अर्को हप्ता आउने नै छु। हवस् त, नमस्कार, शुभ दिन।

0: सवारी क्षमता भन्दा बढी यात्रु नचढाउँ र नचढाउँ, अन्यथा दुर्घटना हुने जोखिम बढ्दछ।
1: नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभाग।
2: के तपाईँ वैदेशिक रोजगारीमा जाने सोच बनाएर पासपोर्ट बनाउँदै हुनुहुन्छ?
3: त्यसो हो भने जिल्ला प्रशासन कार्यालय भित्र रहेको आप्रवासी स्रोत केन्द्र MRC आफूलाई लागेका जिज्ञासा समाधान गर्न नबिर्सनुहोला। साथै सबै पालिकामा हुने रोजगार संयोजकबाट पनि जानकारी लिन सकिन्छ।
2: वैदेशिक रोजगार बोर्डको सचिवालय।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
5: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
6: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
7: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।

0: यो रेडियो नेपाल हो। अब जनार्दन विष्टबाट समाचार सुन्नुहोस्। प्रधानमन्त्री बालेन्द्र शाहले काठमाडौँ उपत्यकाका नदी किनार तथा सरकारी स्वामित्वका जग्गामा भएको अतिक्रमण व्यवस्थापन गरेर भूमिहीन तथा अव्यवस्थित बसोबास रहेका नागरिकका लागि दीर्घकालीन समाधानका रूपमा प्रक्रिया अघि बढाइएको बताउनु भएको छ। उपत्यकाका नदी किनार तथा सरकारी स्वामित्वका जग्गामा भएको अतिक्रमण व्यवस्थापन प्रक्रियाबारे विभिन्न टिप्पणी र आशंका सार्वजनिक भइरहेका बेला प्रधानमन्त्री शाहले सरकारको कदम नागरिकलाई हटाउने उद्देश्यले नभएको प्रश्न पार्नुभएको हो। सामाजिक सञ्जाल फेसबुक मार्फत सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले सरकारका सबै कदम नागरिक विस्थापित गर्न नभई आवासको हक सुनिश्चित गर्दै दीर्घकालीन समाधान निकाल्न केन्द्रित रहेको प्रश्न पार्नुभएको छ। सरकारी जग्गा अतिक्रमण भएको क्षेत्रमा सरकारले कानुन बमोजिम अघि बढाएको व्यवस्थापन प्रक्रियालाई लिएर नागरिकमा नियोजित रूपमा त्रास फैलाउने काम भएको भन्दै त्यस्ता अपुष्ट सूचना र भ्रमको पछि नलाग्न प्रधानमन्त्रीले सबैमा आग्रह गर्नुभएको छ। उहाँका अनुसार भूमि सम्बन्धी ऐन 2021 केही दफाहरू वर्तमान परिस्थिति अनुसार अध्यादेश मार्फत खारेज गरिएको छ। कानुनी अवरोध हटेसँगै वास्तविक भूमिहीन नागरिकको डिजिटल लगत सङ्कलन, विवरण प्रमाणीकरण तथा अभिलेख तयार गर्ने काम शुरू गरिएको छ। प्रधानमन्त्री शाहले यस प्रक्रियाबाट भूमिहीनको वास्तविक अवस्था पहिचान गरी व्यवस्थित, पारदर्शी र दिगो समाधानतर्फ सरकार अघि बढिरहेको बताउनुभयो। असुरक्षित स्थानमा बसोबास गरिरहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिने र अन्य भूमिहीनका हकमा सम्बन्धित आयोगको सिफारिस तथा सङ्कलित विवरणका आधारमा निर्णय गरिने उहाँले बताउनुभयो। प्रधानमन्त्री शाहले भ्रममा नपर्न, अपुष्ट सूचना नफैलाउन र अनावश्यक रूपमा नआत्तिन आग्रह गर्दै कुनै पनि नागरिक घरबारविहीन हुने अवस्था सिर्जना हुन नदिने सरकारको प्रतिबद्धता दोहोर्याउनु भयो। सरकारका प्रवक्ता सस्मित पोखरेलले संवैधानिक परिषद पहिलो संशोधन अध्यादेश 2083 पुनः जस्ताको तस्तै राष्ट्रपतिलाई सिफारिस गरेको बताउनु भएको छ। आज बसेको मन्त्री परिषद बैठकपछि संचारकर्मीहरूसँग कुरा गर्दै पोखरेलले त्यस्तो जानकारी दिनुभएको हो। राष्ट्रपति पौडेलले सरकारले पठाएको मध्ये संवैधानिक परिषद सम्बन्धी अध्यादेश पुनर्विचार गर्न फिर्ता पठाउनु भएको थियो, तर आज बसेको बैठकले अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष पुनः सिफारिस गर्ने निर्णय लिएको हो। उहाँले पहिला जुन थियो त्यही पठाइएको हो, जस्ताको तस्तै पठाइएको छ, केही परिमार्जन नगरिएको बताउनुभयो। केही दिनदेखिको वर्षासँगै बाढी पहिरोका कारण अवरुद्ध मुख्य राजमार्गहरू एकतर्फी रूपमा सञ्चालनमा आएका छन्। यही वैशाख 12 गतेको बाढीले अवरुद्ध भएको भोजपुर नगरपालिका 5 बोखिमको मध्य पहाडी लोकमार्ग, वैशाख 16 गतेको पहिरोले अवरुद्ध म्याग्दीको अन्नपूर्ण गाउँपालिका 3 जलथले स्थित बेनीजोमसम सडक खण्ड तथा लमजुङ मध्य नेपाल नगरपालिका 10 बिमेरे भन्ज्याङ स्थित मध्य पहाडी लोकमार्ग एकतर्फी रूपमा सञ्चालन भएका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफले जानकारी दिनुभयो। वैशाख 16 गतिको पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको सिन्धुपाल्चोक भोटिकोशी 2 कोदारी स्थित अरणीको राजमार्ग भने अहिलेसम्म सञ्चालन हुन सकेको छैन। वर्षातको समयमा बाढी पहिरोको जोखिम बढी हुने भएकोले अवरुद्ध भएका र एकतर्फी सञ्चालनमा भएका राजमार्गमा यात्रा गर्दा सुरक्षित एवं सावधानी तरिकाले यात्रा गर्न प्रहरीले आग्रह गरेको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन र सन्देश।
1: दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 एमबी डेटा, 10 एसएमएस।
2: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 एसएमएस बोनस।
1: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
2: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रोजेक्ट फ्रिडम नामक नौसैनिक अभियान घोषणा गर्नुभएको छ। त्यस अन्तर्गत हर्मुज जलमार्गमा फँसेका जहाजहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्ने योजना रहेको छ। सो अभियान केही समयभित्रै सुरु हुनेछ। इरानका वरिष्ठ सांसद इब्राहिम अजिजीले हर्मुज जलमार्गमा अमेरिकाले कुनै पनि हस्तक्षेप गरे त्यसलाई युद्ध विरामको उल्लङ्घनका रूपमा लिइने चेतावनी दिएका छन्। अब मौसम पूर्वानुमान महाशाखाका अनुसार आज केही स्थानमा मध्यमदेखि भारी पानी पर्ने सम्भावना छ। विभागका अनुसार आज सुदूरपश्चिम र लुम्बिनी प्रदेश लगायत देशको हिमाली र पहाडी भूभागका केही स्थानमा सट्याङ हावाहुरी असिनासहित मध्यम खालको पानी र हिउँ पर्ने सम्भावना छ। साथै सुदूरपश्चिम र कर्णाली प्रदेशका एक दुई स्थानमा गड्याङगुडुङ र सट्याङसहित धेरै ठुलो पानी पर्ने सम्भावना छ। आज राति लुम्बिनी प्रदेशका एक दुई स्थानमा गड्याङगुडुङ र सट्याङसहित धेरै पानी पर्ने सम्भावना रहेको विभागले जनाएको छ। रेडियो नेपालबाट एक बजेको समाचार सकियो। अब हाम्रो अर्को समाचार 2 बजे अङ्ग्रेजीमा र 3 बजे नेपालीमा हुनेछ। हस्त, नमस्ते।

0: कृषि तथा पशुपक्षी विकास मन्त्रालय, कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कार्यक्रम साप्ताहिक कृषि गतिविधि। साताभरि कृषि क्षेत्रमा भए गरेका विविध कृषि गतिविधिहरूको सङ्गालो साप्ताहिक कृषि गतिविधि।
1: कृषक दाजुभाइ तथा दिदीबहिनी, साप्ताहिक कृषि गतिविधि अन्तर्गत आजको कार्यक्रममा हामी साताभरिका कृषि समाचार प्रस्तुत गर्दैछौँ। याक्चौरी पालन पेसाको सम्मान, हिमाली संस्कृतिको पहिचान, सुरक्षित हिमाल, समृद्ध किसान भन्ने मूल नाराका साथ रसुवाको आमा छोदिङमो गाउँपालिका 3 गतल्याङमा दोस्रो राष्ट्रिय याक दिवस भव्य रूपमा मनाइएको छ। पशुसेवा विभागको आयोजना तथा इसिमोड र याफिओको सहकार्यमा वैशाख 7 गते कृषककै फार्ममा पुगेर यो दिवस मनाइएको हो। सरकारले 2080 असोज 2 गतिको मन्त्री परिषद निर्णय मार्फत हरेक वर्ष वैशाख 7 राष्ट्रिय याक दिवस मनाउने घोषणा अनुरूप यो दोस्रो संस्करण आयोजना गरिएको हो। दिवसको अवसरमा परम्परागत विधि अनुसार याक पूजा र याक चौरी प्रदर्शनी गरिएको थियो। स्थानीय समुदायले परम्परागत वेशभूषामा सजिएर गीत, नृत्य तथा सांस्कृतिक झाँकीहरू प्रस्तुत गर्दै हिमाली संस्कृतिको जीवन्त प्रदर्शन गरेका थिए। सोही अवसरमा पशुपालन क्षेत्रमा उल्लेख्य योगदान पुर्याउने 53 कृषकहरूलाई कदर स्वरूप प्रमाण पत्र र सोलर बत्ती प्रदान गरी सम्मान गरिएको थियो। यस सम्मानले कृषकको आत्मबल बढ्ने र पेसालाई मर्यादित बनाउन मद्दत पुग्ने विश्वास लिएको छ। कार्यक्रमकी प्रमुख अतिथि एवं कृषि सूचना तथा प्रशिक्षण केन्द्रकी प्रमुख सबनम शिवाकोटीले याक पाल्नलाई दिगो बनाउन यसलाई पर्यटनसँग जोड्नु पर्ने धारणा राख्नुभयो। जलवायु परिवर्तनका कारण खर्क विनाश, खडेरी, अतिवृष्टि र पहिरो जस्ता समस्याले यो व्यवसाय चुनौतीपूर्ण बन्दै गएको भन्दै उहाँले सबै निकायले एकीकृत कार्यक्रम ल्याउनु पर्नेमा जोड दिनुभयो। साथै किसानलाई राज्यबाट उपलब्ध हुने सेवा सुविधाका लागि किसान सूचीकरण कार्यक्रममा अनिवार्य आबद्ध हुन उहाँले आग्रह गर्नुभयो।
2: याचौरी पालन भनेको पेसा मात्रै होइन, मैले त्यसम्म यहाँको पेसा यहाँको जीवन स्तरको लागि एकदम प्रत्यक्ष प्रभावित गर्ने यो व्यवसाय रहेको छ भने सँगसँगै यसले हाम्रो संस्कृतिको प्रवर्धन गर्ने कुराहरू, तपाईँले याकलाई संरक्षण गरेर जसरी संरक्षण गरेर प्रबन्धनको काममा सहयोग गराउनु भएको छ, त्यो हिसाबले गर्दा यहाँहरू सबैजना बधाई धन्यवादको पात्र हुनुहुन्छ। त्यसैले पनि आज यो दोस्रो याक दिवसको अवसर पारेर नेपाल सरकारको तर्फबाट त्यसमा संलग्न हुनुभएको हाम्रा कृषक दाजुभाइ दिदीबहिनीहरूलाई आज सम्मान पनि गरिएको छ र यसको हाम्रो अपेक्षा पनि यहाँले यो पेसालाई व्यवसायलाई निरन्तरता दिनुहुनेछ र जलवायु परिवर्तनको कारणले गर्दाखेरि अहिले असर परेको छ, तपाईँहरूको यागको उत्पादनलाई असर परेको छ, खर्कलाई असर परेको छ, त्यसलाई कसरी सम्बर्धन गर्न सकिन्छ भनेर पनि केही प्रयासहरू गरेको छ र यहाँ
1: दिवसकै अवसरमा याक पालन र यसको भविष्य विषयक अन्तर्क्रिया समेत गरिएको थियो। राष्ट्रिय पशुपक्षी स्रोत व्यवस्थापन तथा प्रवर्धन केन्द्रका वरिष्ठ पशु विकास अधिकृत डाक्टर केशव भट्टले सहजीकरण गर्नुभएको छलफलमा कृषकहरूले चरण क्षेत्रको संकुचन, खर्कको अभाव, डढेलो, पशु रोग र नयाँ पुस्ताको घट्दो आकर्षण जस्ता समस्याहरू उठाउनु भएको थियो। छलफलमा गणेश हिमाल चौरी पालन समितिका मिङमा सोनाम तामाङ, महासंघका बागमती प्रदेश अध्यक्ष कोन्जो दोर्जे शेर्पा र गतल्याङ चीज केन्द्रका प्रमुख छत्र बहादुर तामाङले वैज्ञानिक खर्क व्यवस्थापन र आधुनिक प्रविधिको प्रयोगबारे आआफ्ना धारणा राख्नुभयो। त्यस्तै पशुसेवा विभागकी वरिष्ठ पशु विकास अधिकृत डाक्टर इन्दिरा शर्माले सरकारी स्तरबाट भइरहेका कार्यक्रम बारेमा जानकारी दिनुभयो।
3: आगो लागि भएर चाहिँ अब यो बाटो खाटोको समस्या छ, पानीको समस्या छ, अनि चरिचरणको लागि अब हाम्रो इसिमोडको सहयोगले अलिकति सुधार भएको छ।
4: हामीले विभिन्न जिल्लाहरूमा जिल्ला याक महासंघ दर्ता गर्नका लागि हामीले अपिल गरेका छौँ, आग्रह गरेका छौँ कृषक साथीहरूलाई जो सम्पर्कमा हुनुहुन्छ र उहाँहरूलाई चाहिँ जिल्लामा याक चौरी कृषक दर्ता गरिसकेपछि उहाँहरूले चाहिँ कृषकहरूको तथ्याङ्क सङ्कलन गर्ने, कृषकहरूले पालिरहेको पशुहरूको तथ्याङ्क सङ्कलन गर्ने र त्यो सङ्कलित तथ्याङ्कलाई विभागसम्म हामीले पुर्याउने कार्य गरिरहेका छौँ। हाम्रो एजेन्डा के छ भन्दाखेरि आगामी दिनमा यो याक तथा चौरी पालन पेसालाई चाहिँ कसरी चाहिँ टिकाइराख्ने, हिमालमा कसरी चाहिँ जोगाइराख्ने भन्ने विषयमा चाहिँ हामीले कार्य गर्ने हाम्रो रणनीतिहरू रहेको छ। त्यसमा आजको पुस्ताले हिजोदेखि गरिरहेको जुन पुस्ता छ यो याक पालन चौरी पालनमा उहाँहरू जेनतेन जसो तसो यही पेसा नै उहाँहरूको अन्तिम विकल्प भएको हुनाले उहाँहरूले यो पेसा अँगालिरहनु भएको छ। अब आउने पिँढीले चाहिँ यो पेसालाई अपनाउने, यही पेसालाई चाहिँ फेरि अगाडि बढाउने आधारहरू निकै नै कम कम देखिरहेको छु र युवा पुस्ताहरू यो पेसाबाट चाहिँ आकर्षित हुनको सट्टो यो पेसाबाट पञ्चिरहेको स्थिति छ। त्यस सन्दर्भमा युवा मैत्री कार्यक्रमहरू चाहिँ कसरी ल्याउन सकिन्छ भन्ने विषयमा हामीले सरकारसँग सदैव बहस पैरवी गरिरहेका छौँ। कृषकको योगदानको आधारमा सामाजिक सुरक्षा कोषको मोडल एउटा तयार गरेर अगाडि बढाउनु पर्छ। खर्क नीति जुन छ यसमा पनि व्यापक रूपमा सुधार गर्नुपर्छ।
1: त्यस्तै पशु सेवा विभागकी उपमहानिर्देशक डाक्टर सुलोचना श्रेष्ठले याक चौरी प्रवर्धनका लागि स्थानीय निकाय मार्फत सशर्त बजेट कृषकसम्म पुगिरहेको जानकारी दिनुभयो। साथै उहाँले संयुक्त राष्ट्रसंघले सन् 2026 अन्तर्राष्ट्रिय खर्क तथा गोठालाहरूको वर्ष मनाउने घोषणा गरेको सन्दर्भमा गोठालाको हक अधिकार र खर्क प्रवर्धनमा समेत टेवा पुर्याउने कार्यक्रमहरू सञ्चालन भइरहेको भनाइराख्नुभयो।
5: याक चौरी तथा अन्य पशुपालनहरूको प्रवर्धनको लागि पशु सेवा विभाग अहिले मात्रै होइन सधैँभरि लागिरहेका थियौँ। तर अब हामीले अन्य घरपालुवा पशुहरूको तुलनामा याक चौरी हिमाली भेगमा पाइने र अरू पशुपालनमा चाहिँ व्यवसायीकरण बढ्दै जाँदाखेरि जलवायु परिवर्तन र युवाहरूको चाहिँ यो प्रोफेसन परिवर्तनको कारणले गर्दाखेरि चाहिँ याक चौरीको संख्या दिनानुदिन घटनाको कारणले गर्दाखेरि नेपाल सरकारले याक दिवसै घोषणा गरेर कमसेकम वर्षमा एकचोटि याक दिवस मनाइयो भने पनि हामीले जुन जुन सरकारवालाहरूलाई यो विषयमा जानकारी गराउनु पर्ने हो, किसानहरूको समस्या पुर्याउनु पर्ने हो, राज्यले दिनुपर्ने एउटा फोकस दिनुपर्ने हो, त्यो हुन्छ भन्ने हिसाबले हामीले याक दिवसको सुरुवात गर्यौँ। तर पशु विभागले र प्रदेश र पालिका सरकारहरूले वर्षैभरि नै याक चौरी प्रवर्धन खर्कहरूका कार्यक्रमहरू चाहिँ हामीले गर्दै आएका छौँ। अहिले विशेष गरी हाम्रो विभागतर्फबाट र अन्य सरकारी निकाय र अन्य हाम्रो विकास साझेदारहरूसँग मिलेर चाहिँ हामीले खर्क सुधारका कार्यक्रमहरू

0: दोस्रो पालिका सरकारहरूलाई चाहिँ हामीले अनुरोध पनि गर्ने गरेका छौँ र सशर्तमा पालिका सरकारलाई चाहिँ हामीले बजेट पनि विनियोजन गरेका छौँ र गर्ने क्रममा पनि छौँ। अन्य पशुपालनको तुलनामा चाहिँ याक चोरीको तथ्याङ्क घट्दो नै छ। मेजर एउटा कारण भनेको चाहिँ यो जुन हिमाली भेगको यो टोपोग्राफी छ, कष्टकर जीवनयापन र पर्यटनपट्टि बढी चाहिँ आकर्षित भएको, तर पर्यटनप्रति हुँदाहुँदै पनि कस्तो भन्दाखेरि याक चोरीको चाहिँ सेवामा चाहिँ उहाँहरू चाहिँ यतातिर नलागेर प्योर पर्यटन प्रति चाहिँ अलिक बढी फोकस हुनुभएको देखाछौँ। तथापि देशको ओभरअल हेर्दाखेरि नै युवा वर्ग चाहिँ यो पशुपालनतर्फ भन्दा पनि अन्य पेसामा बढी चाहिँ झुकाव देखेको हुनाले गर्दाखेरि याक चोरी पेसा पनि यसले चाहिँ ग्रसित भएको छ। पुस्तादेखि चल्दै आयो यो पेसा व्यवसाय, यसलाई पुस्तान्तरण गराउन सकौँ भन्ने हाम्रो सरकारी तर्फबाट प्रयास रहेको छ। कष्टकर भौगोलिक अवस्था र अन्य कुराले गर्दाखेरि जलवायु परिवर्तनले धेरै नै आक्रान्त हो यो क्षेत्र, र यसको लागि न्यूनीकरणको लागि हामीले अन्य सरकारवाला र अन्य पक्षबाट पनि प्रयास गरिरहेका छौँ। तथापि त्यतिले पुग्दैन। युवाको आकर्षण बढाउनका लागि युवाहरूले खोज्ने जुन एउटा अहिले आधुनिकीकरण छ, टेक्नोलोजीको प्रयोग छ, प्रविधि विकास छ र व्यवसायीकरण, र मेन कुरा भनेको उहाँहरूले यसमा आफ्नो फ्युचर भविष्य देख्नु पर्यो। यसको लागि चाहिँ सरकारले मूल समस्या कहाँ छ यो पेसाको त्यसमा बुझेर कार्यक्रमहरू तर्जुमा गरेर ग्रेजुअली लाँदाखेरि चाहिँ अल्टिमेटली हामीले हाम्रा जो पुराना कृषकहरूको जुन अरू पुस्तान्तरण भएर जानुपर्ने नयाँ पुस्ताहरू छ उहाँहरूलाई आकर्षित गराउन सक्छौँ जस्तो लाग्छ।
1: नेपाल याक चौरी कृषक महासङ्घका अध्यक्ष पावे हाङ राईले नीतिगत झन्झटका कारण कृषकहरू पलायन हुने अवस्थामा पुगेको भन्दै सरकारले नीतिगत सुधार गर्नुपर्ने भनाइ राख्नुभयो।
2: सरकारवालाहरूको बिचमा संवाददेखि लिएर अनि यो साइटमा जहाँ चाहिँ डीहरू चाहिँ पालन गरिरहेको साइटमा आएर प्रत्यक्ष अवलोकन गर्ने र गराउनेका साथ जुन ढङ्गले चाहिँ हामीले दोस्रो याक डे मनाइरहेको छौँ, वन मन्त्रालयको कतिवटा कानुनहरूको कारणले गर्दाखेरि पनि हाम्रो युवा आकर्षण बढिरहेको छैन। जस्तै तपाईँको चाहिँ सामुदायिक वन छ, राष्ट्रिय निकुञ्ज ऐन छ, के छ, सबै अब्स्ट्राइकल गरिदिइरहेछ। तर हाम्रो यो रैथने पेसा चाहिँ त्यो वन ऐन आउनुभन्दा अगाडि थियो, त्यो राष्ट्रिय निकुञ्ज ऐन आउनुभन्दा अगाडि थियो, होइन, यो विविध नीति नियमहरू आउनु खर्क नीतिहरू बन्नुभन्दा अगाडि थियो, रेड पान्डा जोन तोकिनुभन्दा अगाडि थियो, तपाईँको चाहिँ स्नो लियोपार्ड संरक्षण क्षेत्रहरू तोकिनुभन्दा अगाडि थियो। हामी भएको ठाउँमा उनीहरूको त्यो चिजहरू बनाउनको लागि चाहिँ हामी मैत्री हुनु पर्थ्यो नि त, हाम्रो यो चाहिँ पेसा मैत्री हुनु पर्थ्यो नि। तर टोटल्ली हाम्रो पेसामाथि, हाम्रो यो रैथने पेसामाथि चाहिँ जुन चाहिँ अप्ठ्यारो पार्ने गरी जुन नीतिहरू आएको छ त्यो कारणले गर्दा पनि युवा आकर्षण छैन। अर्कोतिर राष्ट्रिय जनावर गाईसँग लगेर जोड दिएको छ याक, खास भन्यो भने दुध प्रडक्सनको हिसाबले हेर्ने भने यो डेरी प्रडक्टको लागि होइन, किनकि एउटा डीले एउटा नकले तपाईँको नाकले चाहिँ तपाईँको धेरै भए लिटर डेढ लिटर दिन्छ। यस्तो अल्टिट्युडमा आएर काम गर्नुपर्ने हुन्छ, फाइदा त छँदै छैन। तर यदि कानुन संशोधन गरेर या चाहिँ भनौँ चाहिँ तपाईँको चाहिँ यो उहरूलाई चाहिँ गाईसँग समावेश नगरिदिएर तपाईँको एउटा खुरदेखि लिएर छालादेखि लिएर रौँदेखि लिएर कुनै पनि चिज यसको खेरो जाँदैन। हड्डीको हामी क्राफ्टिङ गर्न सक्छौँ, छालाको हामी चाहिँ लेदर गुड्सहरू प्रडक्ट गर्न सक्छौँ, होइन, त्यस्तै गरेर चाहिँ सिङको हामी चाहिँ त्यस्तै खालको चाहिँ क्राफ्टिङहरू गर्न सक्छौँ, होइन, यो फेस स्कल टाउकोहरूको त्यस्तै हामी चाहिँ डेकोरेसनको सामानहरू बनाउन सक्छौँ। सबै चिज भन्छ तपाईँको चाहिँ डाउन याक डाउन तपाईँको चाहिँ खुलु भन्छ, होइन, त्यसको चाहिँ हामी प्रयोग गर्न सक्छौँ, त्यसको फाइबरको चाहिँ तपाईँको अरू चिजहरूमा हामी प्रयोग गर्न सक्छौँ। कानुन संशोधन गरिदिनु पर्यो, हामी मैत्री कानुनहरू बनाइदिनु पर्यो क्या। उनीहरूको फुड ह्याबिट एकदम राम्रो छ, उनीहरू राम्रो मिठो र पौष्टिकयुक्त चिजहरू खान्छ र उनीहरू धेर खाँदैन, उनीहरूको भुँडी एकदमै सानो हुन्छ, उनीहरू उग्राउँदैन, होइन, त्यो भएको कारणले गर्दाखेरि उनीहरूले चाहिँ यो निथेन प्रडक्ट्स चाहिँ कम गर्छ, होइन, त्यो त पर्यावरणको लागि सबैभन्दा राम्रो विषय हो नि त। उनीहरूको जुन चाहिँ फुट स्टेप छ खुर चटक्कको गोलो सानो हुन्छ, सोयल इरोजनमा त्यत्रो ठुलो गर्दैन, होइन, प्रभाव पार्दैन। त्यस्तै गरेर चाहिँ उनीहरूले चाहिँ यो झाडी जङ्गल जति पनि देख्नु भएको छ यतापट्टि यो ठुलो डढेलो लागेको देख्नु भएको छ नि, यो त वास्तवमा नि याक चौरीको सङ्ख्या घट्यो, त्यो झोड झाडीहरू फाँडिएन। हिजोदेखि हामीले जसरी चाहिँ स्वतन्त्र ढङ्गले यो चाहिँ पेसा गरिरहेको थियौँ यो स्वतन्त्रता खोसिनु भएन। सामुदायिक वनहरूको ट्याक्स हटाइनु पर्यो, यो हाम्रो याक चौरी कृषकहरूको निम्ति त्यो कृषक सुरक्षा भत्ता दिनु सकिँदैन, त्यो व्यवस्था गर्दा के हुन्छ? विभागको तर्फबाट त त्यो भइरहेछ, न्यूनतम पनि 2 करोड बजेटहरू चाहिँ तपाईँको प्रत्येक साल 3 वर्ष भयो गइरहेछ चौरी पालन गर्ने जिल्लाहरूको पालिकाहरूमा। यसपालि 29 पालिकामा गएको छ, टाइममा गएको निर्देशिका अनुसारले चाहिँ यसको गाइडलाइन हेरेर चाहिँ तपाईँको चाहिँ मङ्सिरमै खोलिदियो भने पुसतिर मङ्सिर पुस माघ समेतमा ट्रान्सफर गर्नु सजिलो।

0: हुन्छ होइन, किनकि चिसो हुन्छ लो अल्टिट्युडमा पनि, त्यसरी त्यो त्रुटिहरूलाई चाहिँ सच्चाइ दिएदेखि राम्रो हुन्थ्यो भन्ने लाग्छ।
1: अब पहिलाको भन्दा अहिले यो चौरी पालनमा चाहिँ धेरै परिवर्तन भएको छ, किनकि यो पहिला थोरै चौरी भयो, थोरै गोठ भयो, त्यसले घाँसले गर्दा नै दुध नै धेरै उत्पादन हुँदो रहेछ। अहिले संख्या धेरै छ, दुध धेरै आउँदैन, धेरै फाइदा नै छैन। उसलाई घाँसको अभाव, पानीको अभाव, समस्या त धेरै नै छ, भनौँ भने धेरै नै छ। अब छोट काठमा राखौँ, यो चौरीको के भन्यो भने घाँस नभएर 30 पाल्नेलाई 10-15 थारी बस्दो रहेछ, त्यो बाँझोबान बस्दो रहेछ। अनि अहिलेको अवस्थामा पहिलाको त घाँस हुँदाखेरि त जति छ त्यति नै दुन्थ्यो अनि दुध पनि धेरै आउँथ्यो, अहिले सङ्ख्या धेरै भएर नि दुध धेरै उत्पादन भन्न सकेन, त्यो घाँसको अभावले गर्दा नै चौरी बढ्दैछ। अहिले यो चारेन खाडका चारेनहरू पानी सुकेर आएछ, मुहानहरू यो चारेनहरू अहिले त्यो ढडेल लागेर त्यो पहिरो आएर बाटो छेक्दैछ, बाटो बन्नेलाई त्यो भजेर हालेको छैन, स्थानीयले हालेन, त्यो प्रदेशले आएन, त्यो गरेर अलिक गोठालोलाई धेरै समस्या नै भएन। दुध उत्पादन चौरी हेरेर हुन्छ, चौरीले अब पहिला 2 दिने चौरीले अहिले 1 दिइरहेछ घाँसको अभावले। अनि दाना पानी पेला भने हामीलाई खाना नि केही गर्ने, त्यो उसको पैसाले झान कि पालौँ कि अब उसलाई धान नि पेलाउँ कि, त्यो समस्या त धेरै छ। मैले चाहिँ बिमा गरेर चौरी किन्ने बित्तिकै बिमा गरेको मैले चाहिँ, किनकि मैले यो चौरी र चौरी भ्याउँदैन रहेछ, यो चौरी मरेपछि त अपसप घार्दो रहेछ, पैसा भनेको हाम्रो त्यो बालबच्चालाई अब खर्च गर्न नै पुग्दैन, त्यही कारणले मैले चाहिँ चौरी किन्ने बित्तिकै किन्ने बेलामदेखि नै मैले बिमा गरिरहेछ अहिलेसम्म।
2: नेपालका 29 जिल्लामा करिब 71,354 याक चौरी रहेका छन्। 3,000-6,000 उचाइमा गरिने यो व्यवसाय हिमाली क्षेत्रको खाद्य तथा पोषण सुरक्षाको मुख्य आधार हो। यहाँ उत्पादित चीज, छुर्पी र उनबाट निर्मित सामग्रीको माग अन्तर्राष्ट्रिय बजारसम्म रहेको छ। सरकारले शुद्ध अर्ग्यानिक चीजको निर्यात बढाउन र यो व्यवसायलाई दिगो बनाउन आनुवंशिक स्रोत केन्द्रको रूपान्तरण र कृत्रिम गर्भाधान जस्ता कार्यक्रमहरूलाई प्रभावकारी बनाउँदै लैजाने लक्ष्य राखेको छ।
3: गाउँका कृषकहरू जम्मा सूचीकरण गर्न भनेर पालिकाको कृषि शाखा गइसके, हामी जानु पर्दैन भने
4: केही थाहा छैन, फुर्सद पनि छैन, किन चाहियो, सबैले कृषक भनेर चिनेकै छन्।
3: त्यसो होइन नि बा, सूचीकरणले कृषकको औपचारिक पहिचान मिल्छ, सरकारलाई कृषिका योजना निर्माण गर्न र कृषकले सेवा सुविधा प्राप्त गर्न पनि सहज हुन्छ।
4: कुरा त ठिकै हो, के साँच्चै सूचीकरण गरेपछि हाम्रो पहिचान मिल्छ र सेवा सुविधा लिन यो चाहिने नै हो त?
3: हो नि, कृषि कार्यक्रममा कृषकको पहुँच पुर्याउन पनि यो सूचीकरण अति जरुरी छ, अनि यसले कृषकको पहिचान सहित परिचय पत्र पनि दिन्छ सरकारले।
4: सूचीकरण त गर्नै पर्ने हो,
3: नागरिकता, जमिनको लाल पुर्जा र फोटो पनि चाहिन्छ। ल बा, तपाईँ पालिकाको कृषि शाखा पुग्दै गर्नुहोस्, तलाघारी दिदी पनि जान्छु भन्नुभएछ, म उहाँलाई लिएर आउँछु है।
5: कृषक सूचीकरण अभियानमा सहभागी बनौ, कृषकको पहिचान स्थापित गरौँ।

0: जथाभावी विषादीको प्रयोगले शत्रु किरा मात्र होइन मित्र किराहरूलाई समेत मारेर वातावरण बिगार्नुको साथै दम, छालाको रोग तथा क्यान्सर सम्म गराउन सक्छ।
1: त्यसकारण प्राविधिकको सल्लाह अनुसार मात्र विषादीको प्रयोग गरौँ। विषादीको बट्टामा लेखिएको कुराको सधैँ पालना गरौँ।
2: समृद्ध कृषि, समृद्ध जीवन।
3: हवस् त, यसका साथै आजको लागि कृषि कार्यक्रम यति नै। कार्यक्रमबाट सहकर्मी काशीनाथ दवाडी र महोदत्त चापागाई बिदा हुन्छौ। नमस्ते।
4: तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम म्युजिक क्याफे, संगीतको बेग्लै स्वाद।
5: नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम म्युजिक क्याफेमा। प्राविधिक दिदी देवकी भण्डारी र म सूर्य मोक्तानको तर्फबाट। राम्रो शासन र सक्षम प्रशासन भएको अवस्थामा देशमा सुशासन स्थापना गर्न सम्भव हुन्छ। त्यसका लागि प्रारम्भिक चरणमा केही कठिनाई, असहजता र चुनौतीहरू पनि आउन सक्छन्। ती अवस्थालाई संयम र जिम्मेवारीपूर्वक सामना गर्दै दीर्घकालीन समाधानतर्फ अघि बढ्न अत्यन्त आवश्यक हुन्छ। केही दिनदेखि काठमाडौँ उपत्यका नदी किनार तथा सार्वजनिक जग्गामा अव्यवस्थित रूपमा बसेका बस्तीहरूको व्यवस्थापन प्रक्रिया पनि यस्तै चुनौतीपूर्ण अवस्थाको एक उदाहरण हो। तर राज्यको दायित्व भनेको कानुनी व्यवस्था कार्यान्वयनसँगै प्रभावित नागरिकको सुरक्षित पुनर्स्थापना र आधारभूत आवश्यकताको सुनिश्चितता गर्नु पनि हो। यस प्रक्रियालाई केवल कठोर कदमका रूपमा मात्र होइन, दीर्घकालीन सहरी व्यवस्थापन, सुरक्षित बसोबास र व्यवस्थित विकासतर्फको प्रयासको रूपमा पनि हेर्न सकिन्छ। यस्तो अवस्थामा संवाद, समन्वय र मानवीय दृष्टिकोणसहित अघि बढ्न सकेमा सुशासनलाई अझ प्रभावकारी बनाउन सकिन्छ कि भन्दै आउनुहोस् आजको म्युजिक क्याफे कार्यक्रमको सुरुवात गरौँ केही नयाँ तथा केही पुराना पाँचवटा नेपाली गीतका झलकहरूबाट।

0: तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम म्युजिक क्याफे, संगीतको बेग्लै स्वाद। भर्खरै मात्र हामीले प्रस्तुत गऱ्यौँ आजको म्युजिक क्याफेमा प्रसारण गरिने केही नयाँ र केही पुराना तर पाँचवटा नेपाली गीतका झलकहरू। गीतका झलकहरू सुनिसकेपछि तपाईँ हामीलाई कल गर्न सक्नुहुनेछ 01-42-11-721 र 42-11-736मा प्रत्यक्ष कुराकानी गर्न र कुनै गीत आफू सुन्न र अरूलाई सुनाउन पनि सक्नुहुनेछ। र फेसबुक पेजमा हामी अडियो लाइभ छौँ रेडियो नेपालको, बनिराख्नु परेन। धेरै साथी नयाँ आउनुभएको छ भने उहाँको लागि जानकारी हो यो। र अहिले भने कोही हुनुहुन्छ टेलिफोनमा, म उहाँलाई स्वागत गर्छु। नमस्कार।
1: नमस्कार,
0: सेवारो फ्याफुल्ला, होइन झोरले सबै सबै होइन।
1: अनि हजुर नम्बर एकको पाँचथर जिल्लाबाट एकदमै नियमित पुरानो श्रोता,
0: पाँचथरबाट
1: कान्दोकाङ देम्बे लिम्बु,
0: पाँचथरबाट। तपाईँ र मेरो त कुराकानी भएको छैन होइन, के लिम्बु भन्नुभयो
1: हजुर,
0: के लिम्बु भन्नुभयो हजुरले?
1: आङदेम्बे लिम्बु।
0: आङदेम्बेजी कस्तो सुन्दर नाम क्या तपाईँको है। सुन्दर नाम छ, एकदमै राम्रो लाग्यो, खुसी लाग्यो। अहिले कहाँ हुनुहुन्छ आङदेम्बेजी? पाँचथरमै हुनुहुन्छ?
1: कामको त एकदमै धमाधम, मकै छर्नु पर्ने, पानी परेर यो मकै छर्नु दिएको छैन
0: हजुर,
1: एकदमै इन्तजारमा छु। पानी रोक्ला फेरि छैन, पानी फेरि आउला जस्तो छ।
0: ल मकै छर्ने दिनमा चाहिँ मलाई बोलाउनुहोस् है, म पनि मकै गोरु जोतेर हो कि अहिले मेसिनले हो छर्ने?
1: हुन्छ, अब गोड्ने बेलामा चाहिँ तपाईँलाई बोलाउँछु है रेडियो नेपालमा फोन लाग्यो भने। ल
0: गोड्ने बेलामा पो
1: लाग्दै लाग्दैन तपाईँसँग बोल्नु, कति पहिलादेखि ट्राई गरेको फोनै लाग्दैन, आज बल्ल बल्ल लाग्यो
0: है। म खुसी भएँ नि त, म एकदमै खुसी भएँ नि त तपाईँसँग कुराकानी गर्नु।
1: तपाईँको हँसाइ साह्रै मिठो छ कि
0: हो र भने। ल म त त्यस्तरी हँसाउने त होइन, तैपनि म रमाइलो कुराकानी चाहिँ गर्ने हो आङदेम्बेजी। अनि आङदेम्बेजी
1: नेपालको एकदमै नियमित श्रोता र पुराना श्रोता हो कि,
0: हो नि,
1: हँसाउँछ पनि, नचाउँछ पनि, डुलाउँछ पनि, घुमाउँछ पनि, खुवाउँछ पनि,
0: ल त्यति मध्येमा चाहिँ हँसाउन चाहिँ सक्नुहुन्छ। अब नाच नचाउन त नाचेको हेर्न सक्यो नमिल्ने भयो होइन।
1: हजुर हजुर, तपाईँको आवाज पनि त्यति राम्रो सुनिराखेको छ, मैले गीत रोजिहाल्छु त नम्बर वानको,
0: ल ल
1: प्ले गरिदिनु गरिदिनु होला भनेर अघि प्राविधिक मित्रलाई भनिसकेको छु है त।
0: कसलाई सुनाउन चाहनुहुन्छ तपाईँ?
1: सर्वप्रथम त यति मिठो स्वरको धनी, सुन चाँदी पैसाको ब्याङ्क ब्याङ्क ब्यालेन्स कति हुनुहुन्छ होइन तपाईँको?
0: छैन छैन,
1: धनी हुनुहुन्छ आवाजको धनी तपाईँलाई।
0: हजुर हजुर,
1: अनि जति अहिले रेडियो नेपाल सुनेर बस्नु भएको छ, प्रदेश नम्बर एकदेखि सात अनि सातैवटा महादेशमा हुने सम्पूर्ण साथीहरूले सुनिरहनु भएको छ, एसिया, युरोप, हङकङ, अरब, मलेसिया, जता जहाँ जानुहुन्छ नेपाली सेक्स सबैलाई तै पनि भन्न चाहन्छु। अनि आठजना साथीहरूको नाम लिनु पर्दाखेरि नम्बर वानमा हाम्रो जुनु दिवानी टेकेला तेह्रथुम, बिमला याम्फु दिदी हुनुहुन्छ, एकदमै निष्ठुरी दिदी, धनकुटा भेटेटा दिएँ उहाँलाई। अनि हाम्रो केआर सिंह चेम्जा हुन्छ पाँचतिरै, त्यसै गरी हाम्रो सुनिता सम्भावदेव हुनुहुन्छ पाँचतिर उहाँलाई।
0: र तपाईँलाई चिन्नुहुने सबैलाई, ल आङदेम्बेजी
1: सबैलाई सन्दोक आङदेम्बेको नाम सुन्नु पनि सम्पूर्णलाई भन्दै ओके बाबा है।
0: ओके, आउनु थियो पाँचतिरबाट आङदेम्बे लिम्बुजी। उहाँसँग मिठो कुराकानी भयो र अर्को कोही टेलिफोनमा आइसक्नु भएको छ, म उहाँसँग पनि कुराकानी गर्न चाहन्छु। नमस्कार
2: हजुर। नमस्ते नमस्कार।
0: नमस्ते नमस्कार, तिलमला हालखबर? लामन ठिक मुला। अहिले कहाँ हुनुहुन्छ तपाईँ?
2: अहिले म काठमाडौँतिरै छु।
0: काठमाडौँमा हुनुहुन्छ है? मैले त कस्तो ठुलो आवाजले बोलिरहेको छु, मेरो हेडफोनमा त मेरै आवाज गुन्जेर होइन कान
2: सक्छ, तर यता बोल्दा चाहिँ सानो, एकदमै सानो सुनेको छु, त्यही भएर मात्र हो।
0: ल ठिक छ, अनि के छ नयाँ नौलो निशा लामा बहिनीको?
2: बहिनी त हालखर एकदम ठिकठाकै छ, हजुर पनि एकदम आरामको छ, एकदम खुसी लाग्यो हेर्थे।
0: ल एकदमै ठिक छ. अब बज्दैछ एकदमै मिठो गीत, होइन तपाईँले आवाज प्रष्ट सुनिरहनु भएको छैन भन्नुभयो, होइन एकदमै मिठो गीत छ यो वास्तवमा है. मलाई पनि एकदमै मन परेको गीत हाम्रो आङदेम्बे लिम्बुजीले छानिसक्नु भएको छ. मनकी रानी मनमाया देख्दा मनै कस्तो भयो, विपनीमै भेट्दा पनि सपनी जस्तै हो. वा है एकदम सुन्दर गीत बज्दैछ. कसलाई सुनाउन चाहनुहुन्छ?
2: हाम्रो टेक्निसियन वाले दिदीको लागि, राइट, रेडियो नेपाल एन्टाटिकको लागि सुनिरहनु भएको छ, विशेष मेरो नाना र बोजूको लागि भन्छु. प्यारी साथीहरू हुनुहुन्छ, हाम्रो सुशीता लामाजीलाई धेरै सम्झना, निर्जला लामा, मञ्जु श्रेष्ठ, दुर्गा बगरेल पनि धेरै सम्झिरहेछु, सुजो राई, सुषमा राईजीले पनि धेरै सम्झिरहेछु, सुमन लामा, राज घिसिङ, नरेन्द्रिवर, भाइ मनी सापकोटालाई पनि धेरै सम्झना, सबैले सम्झिरहेछु भन्दै जान्छु ल. बाई बाई.
0: ओके बाई बाई. र यो टेलिफोनको कुराकानी सँगसँगै धेरै साथीहरूले कमेन्टहरू पनि लेखिरहनु भएको छ, म पढ्छु नै, तपाईँ अझै लेख्दै गर्नुहोला, होइन. विजय कोइरालाजी, राजेश मण्डलजी, दिपेश खत्री, लवली, रोशन, रोज सुरेन लगायत धेरै साथीहरूको कमेन्टहरू छ, म पढ्ने नै छु. त्यति त्योभन्दा अगाडि चाहिँ प्रस्तुत गर्न चाहन्छौँ यो पहिलो साङ्गीतिक कोसेली, मनकी रानी मनमाया देख्दा मनै कस्तो भयो, प्रकाश दूतराज र मेलिना राईको मिठो स्वरमा छ यो गीत.

0: वास्तवमा यो धेरै मिठो गीत रहेको छ। कतिपय मनका कुराहरू समयमै भन्नुपर्छ, होइन, मनमा मनको कुराहरू राखिरहँदा होइन भन्दा समयमै व्यक्त गर्नु भन्दै चाहिँ एकदमै राम्रो हुन्छ। मैले भन्न खोजेको कुरा अझै बुझ्नुहोस् है, मनको कुरा मनमै राखिरहँदा भन्दा समयमै व्यक्त गर्नु चाहिँ धेरै अवस्थामा राम्रो हुन्छ। मनको कुरा भन्नाले स्पष्ट आउँछ, होइन, गलत कुराहरू छन् भने पनि हटेर जान्छ र पछितो पनि घट्छ। तर समयमै भन्नुको अर्थ हतार गरेर भन्ने चाहिँ होइन है, ठिक समय सही तरिका र सम्मानजनक ढङ्गले भन्नु अझ महत्त्वपूर्ण हुन्छ। अर्काको भावना परिस्थिति र आफ्नो सम्बन्धको अवस्थालाई पनि विचार गर्नुपर्छ। वास्तवमा मिठो गीतलाई फेड गरेर अलिकति बोले क्षमा चाहन्छु र यति बेला टेलिफोनमा आउनुभएको साथीसँग कुराकानी गर्न चाहन्छु। नमस्कार।
1: हेलो, नमस्ते
0: आशिषजी, तिलमल हालखबर ठिकन मलाई आशिषजी, अहिले धेरै साथीहरूले मलाई कमेन्टमा के अरे कमेन्टमा भन्दा नि म्यासेजमा के लेखिरहनु भएको छ थाहा छ, एक घन्टा ट्राई गर्दा पनि कल लाग्दैन, लागेको छैन भनिरहनु भएको छ। तपाईँको त हप्तै पछि लागिरहेछ त
1: है। अनि
0: लु लु तरिका सिकाइदिनुहोस् त, जो जो साथीहरूले त्यसो भन्नुभएको थियो उहाँलाई,
1: दिदीलाई यो 21 गते उठाइदिनु न दिदी, मेरो यसमा त्याग छ भने नि यता।
0: आशिष चाहिँ नयाँ नौलो सब ठिकठाक छ होइन त?
1: एकदम ठिकठाक छ,
0: ठिकठाक छ।
1: हजुर,
0: देशमा नयाँ नयाँ परिवर्तनहरू आइरहेको छ होइन, नयाँ नयाँ व्यवस्थाहरू आइरहेको छ। साँच्चीकै हिजोको दिनमा अलिकति होइन अर्कै बाटो बिराएकोहरूलाई सही मार्ग देखाउनको लागि पनि सहज वातावरण बढिरहेको छ जस्तो लाग्छ होइन। ल ठिक छ, अब गीत सुनाऊ र सुनाऊ है त।
1: दुई नम्बरकै गीत रोजाइमा पर्यो है।
0: ल, कसलाई सुनाउन चाहनुहुन्छ तपाईँ?
1: हजुरलाई सम्झना गरेँ, अनि हाम्रो प्राविधिक दिदीलाई, अनि साथीहरू भुवन सुन्दास, अनि एक्सन विधा निर्मला भट्ट, निरोज सेवा भाइ र हाम्रो हेल्सन कुटुङ जन्म कामना, सुनिल लिम्बू, कमला मुखिया, मुना मुखिया, मानबहादुर मगर, लालिम्बू, टाउके राई, पूर्वेला भूमिका राई तामाङ, रामचानन्द, सुजना मुखिया, बहिनी दिल्सा राई, दोषकुमार, लक्ष्मी सुत्रमित, नम्रता राई, सया किशोरहरू, कला लिम्बू, पुपना चामलिङ, ज्ञानी अनुसार, सायमा राई, अनि मित्र निर्मला अनि प्रतिमा पक्षी, अनि मन्जु थापा, साली सम्झना राई, इन्दिरा चामलिङ, अनि गगन तेलसुमकान्छ, रोशन कुमार, रत्नमा थापा, चन्द्र बस्नेत, राजेश कुमार माझी, अनि रामप्रसाद निरौला, निमा शेर्पा, वरुण सन्तले, प्रवीण मगर, जुन दिवान टिकेला लगायत अब नाम छुट्ने सबै सबैलाई सम्झना छोड्दै छुटिन्छ है।
0: ओके, आशिष नयन बस्लेटजी हुनुहुन्थ्यो उहाँ, र अर्को साथी पनि टेलिफोनमा आइसक्नु भएको छ, म उहाँलाई स्वागत गर्छु। नमस्कार।
2: नमस्ते। नमस्कार।
0: नमस्कार हजुर, हजुरको शुभ नाम?
2: लक्ष्मी छेत्री बोल्दैछु कारागारीबाट।
0: लक्ष्मीजी
2: हजुर,
0: होइन तपाईँको त कल लागिहाल्यो नि होइन र?
2: हजुर लाग्छ, कोसिस चाहिँ गर्नुपर्छ
0: है,
2: अब नहुने कुरा त केही नै छैन, तर कहिले काहीँ भ्याउँदिनँ कल गर्नलाई चाहिँ।
0: सिन्धुलीतिर जानु भएको छ अहिले पछिल्लो टाइम?
2: हजुर, सिन्धुली हिजो अस्ति गएर आयो भन्नुपर्छ
0: है। बाटो राम्रै छ नि त तपाईँको घर जाने बाटो?
2: आज बेलुका पानी पर्यो, बेला बिग्रिन्छ, फेरि बनाउने फेरि चलाउने, अहिले पछिको समयमा हिजो अस्तिको जानकारी आएअनुसार चाहिँ अहिले चाहिँ पानी परिहाले पनि नभत्काउने गरी बन्दैछ अरे भन्ने चाहिँ सुनेको छु।
0: अस्तिमा
2: आउँदा त बिजोकै गरेर आएको भन्नुपर्छ है।
0: बाटो चाहिँ त्यस्तै छ अरे, तर तत्कालै त्यो समस्या समाधान गर्न सक्ने होइन, अल्टरनेटमा चाहिँ ह्युम पाइपहरू राख्ने, डोजरहरू होइन, स्काभेक्टरहरू राखेर चाहिँ एकदम कामहरू भइरहने, त्यो यातायात चाहिँ सुचारू गरिहाल्ने योजनामा चाहिँ त्यो बाटो भएको भन्ने
2: आएको थियो कि, त्यो भित्तामादेखि नै वाल चाहिँ लगाइराख्नु भएको थियो, त्यो रडहरू पुरा होइन राखेर, अनि अस्ति मैले हाम्रो दाइहरू र अब दिदीहरू गाउँ चढ्ने बेलामा चाहिँ बाटो के कस्तो रहेछ भन्दाखेरि अहिले चाहिँ पानी परिहाले पनि त्यो बेलुका पानी पर्दा बिहान भत्काउने बाटै नहुने जस्तो चाहिँ छैन, अहिले चाहिँ पहिलाको भन्दा अलिक सहज छ, अब बन्दैछ, हेरौँ कस्तो हुन्छ
0: भन्ने लागिरहेको छ होइन।
2: हजुर हजुर,
0: राम्रै हुन्छ, राम्रै हुन्छ होइन, शुभ शुभ खबरहरू सुन्न पाइयोस् होइन, शुभ शुभ कामहरू होस् हामी चाहन्छौँ यही। अब बज्ने गीत
2: पाइयोस्
0: त्यही त, अब बज्ने गीत कसलाई सुनाउन चाहनुहुन्छ तपाईँ?
2: हुन्छ हजुरलाई, अनि हाम्रो देवकी दिदीलाई, रेडी नेपाल सम्पूर्ण परिवारलाई, सिन्धुली हुनुहुन्छ मम्मी दिदीहरू सबैजनालाई, अनि कार्यक्रम सुन्दै हुनुहुन्छ होला बोबी शेष मगर, दिदी भूमिका राई, कमला मुख्य, मुना मुखिया, विमला भुजेल, अल्का बान्ता, आशिष नाजर, तारा भुजेल, कमला वानेम, निर्मला वानेम, प्रवीण मगर, निमा शेर्पा, आशिष मगर, पूर्वेला एक्सप्राइसर हुनुहुन्छ, दाई ढकाल धर्मराज, शङ्कर किरात हुनुहुन्छ, सरस्वता पोखरेल, दाई मनिषा पोटा, युक्त प्रसाद श्रेष्ठ, धेरैजना हुनुहुन्छ, विशेष नाम सोध्नुभएको साथीहरूलाई जाने, सम्झना माया भन्दै छुटेर गएँ ल, बाई बाई।
0: ओके बाई, उहाँ हुनुहुन्थ्यो लक्ष्मी छेत्रीजी काँडाघारी काठमाडौँबाट। अब म केही कमेन्टहरू पढ्न चाहन्छु, धेरै साथीहरूले कमेन्ट गरिसक्नु भएको छ। दिपेश खत्रीजीले लेख्नु भएको छ, शिवारो नमस्कार, कार्यक्रम म्युजिक क्याफे सुन्दैछु, भोजपुरको दारेगौडा हो, मलाई चाहिँ सन्चै छ, तपाईँलाई पनि सन्चै हुनुहुन्छ होला भन्ने कामना होइन उहाँले सोच्नु भएको रहेछ। र काठमाडौँको मौसम के छ भन्नुभएको छ, मलाई काठमाडौँको मौसम एकदमै घमाइलो छ यति बेला, रातभरि जस्तै पानी परेको थियो, रातभरि जस्तो छ होइन, जस राति पानी निकै परेको थियो त्यही भएर होला, घमाइलो घाम लागिरहेछ। अनि लभली रोज सुरेन्जीले लेख्नुभएको छ, म भक्तपुरबाट सुन्दैछु है भन्नुभएको छ। भागी पारूजीले चाहिँ हामीलाई सन्चै हुनुहुन्छ, धेरै लामो समय पश्चात तपाईँको कार्यक्रम सुन्दैछु दोलखाबाट, अनि सबैलाई मिस यु भन्न चाहन्छु भन्नुभएको छ। गोले आपाको छोरीजीले गुड आफ्टरनुन नमस्ते भन्नुभएको छ, उहाँले सन्चै हुनुहुन्छ, हजुर म पनि सुन्दैछु है, कार्यक्रम राम्रो लाग्छ दोलखाबाटै भन्नुभएको छ। हो दोलखाको त एकदमै अहिले त अघि निशाजी हुनुहुन्थ्यो, त्यसपछि धेरै साथीहरू आउनुभयो, उहाँले पनि सम्पूर्ण साथीहरूलाई अब बज्ने गीत सुनाउन चाहन्छु भन्नुभएको छ। राजाराम रायमाझीजीले शिखरकोट पालुङबाट अब बज्ने गीत चाहिँ किशु रायमाझी, लवली छोरा राम राजा रायमाझी अनि नरेन्द्र रिमाल, अरुणदी खत्री, सुखराम लामा, सुमी लिम्बू भन्नु मुना मुखियाको मिठो सम्झना गर्दै सुनाउन चाहन्छु भन्नुभएको छ। सायमा राईजीले पनि गुड आफ्टरनुन भन्नुभएको छ खोटाङबाट, उहाँले चाहिँ अब बज्ने गीत सहयात्री सरु अलिसान अलिना एक्सन विराज राई आशिष नयन डिएम रुबी बान्तोबा नम्रता त्यस्तै गरेर पूर्णबहादुर थुरुङ कुमार प्रजा त्यस्तै गरेर सागर पुमा शेखर प्रसाद श्रेष्ठ अनि किताब सिंह राई लगायत सम्पूर्ण नाम छुटेका साथीहरूलाई सुनाउन चाहनुभएको छ। बाँकी कमेन्ट फेरि पढ्ने नै छु, अहिलेलाई भने प्रस्तुत गर्न चाहन्छौँ भुनभुन माहुरी पानको पातमा छ, बादलु डम्मा बाचुन्जेलसम्म मेरो जिन्दगी तिम्रै हातमा छ, श्रीकृष्ण बम मल्ल र लक्ष्मी मल्लको स्वरमा रहेको छ यो मिठो गीत।

0: सुन्दै हुनुहुन्छ कार्यक्रम म्युजिक काफे र तपाईँ अहिले रेडियो नेपालबाट यो कार्यक्रम सुनिरहनु भएको र अहिले टेलिफोनमा कोही आइसक्नु भएको छ, उहाँलाई स्वागत गर्छु, त्यसपछि कुराकानी गरौँला है त। नमस्कार। नमस्कार। कोही साथी हुनुहुन्छ तर उहाँको आवाज। नमस्कार। नमस्कार, कहाँ हराउनु भयो?
1: उदयपुरबाट
0: है। उदयपुरमा बस्नु भएको कति भयो? के घरै त्यतै हो?
1: घरै त्यही हो, मेरो जन्मथलै त्यही हो।
0: ए, जन्मथलो मात्रै हो?
1: घर त बनाउने भाइ छ।
0: वैशाख त आज 21 गते भइसक्यो त त्यसो भए।
1: वैशाख आउँदै गर्छ नि, हतार गर्नु हुँदैन। वैशाख धेरैवटा वैशाख पर्खिन्छ अझै।
0: धेरै वैशाख पर्खिनु भयो भने फेरि गाह्रो होला नि त पछि।
1: हुँदैन नि, के के हुनु छिटो गर्नु, हतार पो गर्नु हुँदैन त। हतारको काम भनेको राम्रो हुँदैन अरे, होइन? साह्रो गर्ने छुटेर बुझेर
0: तपाईँबाटै सिक्दैछु। हतार गरेर कुनै काम गर्नु
1: ढिलो हुन्छ अरे नि त, सोचेर सोच विचार गरेर गरेको काम
0: है ढिलो हुन्छ।
1: हजुर,
0: धेरै धेरै सोच विचार गर्दा गर्दै चाहिँ फेरि कपाल नफुलोस् नि फेरि। मेरो त फुटिसक्यो कपाल है।
1: मेरो फुल्ने बेला भएको छैन नि त, कस्तो 30-35 पुगेको छैन।
0: ए हो र?
1: हजुर।
0: ल, एकदमै ठिक छ। अब रमाइलो कुराकानी पश्चात अब गीतै सुनौ होइन? ककसलाई सुनाउन चाहनुहुन्छ? कुन गीत रोज्नु भएको छ?
1: नम्बर 3 रोजेको थियो।
0: छट्के सलाम छ मेरी मायालाई।
1: हजुर, फर्स्ट अफ अल त हजुर लगायत त्यो मिसनलाई असमसँग सुनेर इन्जोय गर्नु होला भन्न चाहे। साथीहरू भन्नुपर्दा सायमा राई, रियम रुबी, नम्रत राई, एल्सन एल नेक्सन विराट, आशिष नयन, अनि ढकाल धर्मराज, अनि सुनकुमारी राई, रूपा राई, गुरासर सुस्तर, गगन तेलकुमिकान्त, दिलसा राई, अनि कुमार पर्जा, अनि अशोक मगर हुनुहुन्छ उदयपुरतिर, त्यसै गरी हुनुहुन्छ दिदी अब्बा विरमिल बान्तवा, पर्किमा स्पर्शी, अनि त्यसै गरी हुनुहुन्छ सागर सुमा, अनि गुरासर सुस्तर, गगन तेल कान्त, अनि कला लिम्बू, अनि ढकाल धर्मराज, अनि दाइचक्र बान्तवा, दाइचन्द्र बस्नेत लगायत अल्लाई भन्दै बाई बाई।
0: ओके, बाई बाई। वहाँ हुनुहुन्थ्यो सहयात्री सरुजी उदयपुरबाट। अर्को कोही हुनुहुन्छ टेलिफोनमा। नमस्कार।
2: नमस्कार सूर्य सर।
0: नमस्कार हजुर, कहाँबाट बोल्दै हुनुहुन्छ, को बोल्दै हुनुहुन्छ?
2: म चाहिँ एकदम मिरामबाट मुना मुखिया बोल्छु है त।
0: मुनामा मुखिया है, कहिले पलाउनु भएन, मुना मात्रै बस्यो भइरहने
2: हजुर।
0: ए
2: तपाईँको आवाज राम्रो सुनिनँ मेरो फोनमा भन्नुपर्छ है त।
0: ए, भर्खरै मुना मात्रै हुनु त रहेछ होइन, अब कहिले फुल्ने कहिले फल्ने भन्नु।
2: मुनामा त फुल्ने फल्ने त भइहाल्छ नि सूर्य सर, त्यो त चिन्तै नलिनु न।
0: अघि भर्खरै हाम्रो सहयात्री सरुजीलाई वैशाख त आज 21 गति भइसक्यो भनेको थिएँ मैले।
2: हजुर, जे होस् तपाईँको एकदमै हाँसो राम्रो छ। हाम्रो टेक्निसियन मित्र दिदीलाई पनि नमस्कार सुनाइदिनु है त।
0: उहाँले दुई हात जोडेर नमस्कार गरिरहनु भएको छ तपाईँलाई।
2: ल, मैले सिकारिसकेँ, दिदीसँग पनि गफ भयो भन्नुपर्छ है त।
0: हो त।
2: हजुर
0: सुन्नु न।
2: हजुर,
0: अब गीत कसलाई सुनाउने हो तपाईँ?
2: हुन्छ, फर्स्ट अफ अल त हाम्रो सूर्य सरलाई सुनाउन चाहन्छु, हाम्रो टेक्निसियन मित्र दिदीलाई पनि सुनाउन चाहन्छु, जति पनि यो रेडियो नेपाल एफएम सुनेर बस्नुहुँदैछ उहाँ सम्पूर्णलाई बस्नेसँग सुनेर फुल इन्जोय लिनु है भन्न चाहन्छु। मेरो केही साथीहरूलाई सम्झिनु पर्दाखेरि पूर्णबार थुलुङ, आशिष नायन, टङ्क किरात, गुरासर सुसारा, लक्ष्मी छेत्री, लक्ष्मी मातवा, कमला मुखिया, सिर्जना मुखिया, भूमिका राई तामाङ, अनि दिलु याम्पु हुनुहुन्छ, दिलु सानियाम्पु, जुन तिगेला, गगन तेरथुमे कान्छा, अनि निश्चल निर्मल अणिम, काली कमला अणिम, युक्त श्रेष्ठ, अरुण नदी खत्री, बसन्त श्रेष्ठ, सबै सबैलाई, र दाई ओम मनी सापकोटा, मुरारी कुरा, दाई काजीराम न्यौपानेलाई भन्दै बाई बाई।
0: ओके बाई बाई। मुना मुखियाजी अब केही कमेन्टहरू पढ्न चाहन्छु, तपाईँ पनि कमेन्ट गर्न चाहनुहुन्छ भने गर्दै गर्नुहोला। प्रमिसा चामलिङजीले लेख्नु भएको छ, नमस्ते गुड आफ्टरनुन, कार्यक्रम सुन्दैछु फेसबुक पेजबाट। अब वसुन्धाराबाट भन्नुभएको छ उहाँले, अब बज्ने गीत चाहिँ विशेष गरेर सुनाउनु पर्दा उदयपुरमा हुनुहुने मम्मी पापालाई मिस यु भन्दै, र साथीको नाम चाहिँ मनिषा नेपाली, माया बान्तवा, रश्मिला सुनुवार, यशोदा तामाङ, पवित्र राई, अनि त्यस्तै गरेर तस्बिरा बान्तुवा, रमिका मगर, प्रमिसा बहिनी, सबैलाई मिस यु भन्दा बज्ने गीत सुनाउन चाहन्छु भन्नुभएको छ। त्यस्तै गरेर साइरा राईजीले लेख्नु भएको छ, उहाँले पनि उदयपुरबाट लेख्नु भएको छ, सहयात्री सरु भनेर। उहाँले अब बज्ने गीत चाहिँ सुनाउनु पर्दा अलिसान अलिना संयम राई है, सहयात्री सरोजीसँग अघि कुराकानी पनि भयो होइन, उहाँले उहाँ सबै साथीहरूलाई नै सुनाउन जानुभएको हो, मैले नाम भन्न चाहिनँ अहिलेलाई चाहिँ। अनि आकाशजीले लेख्नु भएको छ, नमस्ते है, म चाहिँ दोलखाबाट सुन्दैछु, अहिले चाहिँ कोरियामा छु, भागी पारुलाई धेरै धेरै सम्झना भन्न चाहन्छु है भन्नुभएको छ। त्यस्तै गरेर अभागी पारुलाई मिस यु सो मच पनि भन्नुभएको छ उहाँले। त्यस्तै गरेर मुना मुखियाजीले सबै साथीहरूलाई सुनाउन चाहन्छु भन्नुभएको छ। हाम्रो पूर्व सहकर्मी दावा तामाङजीले पनि हामीलाई हेरिरहनु भएको छ, सुनिरहनु भएको छ। अनि रुबिना साम्पाङ राईजीले, नमस्कार दाई, म चाहिँ इलामबाट सुन्दैछु, र सम्पूर्ण साथीहरूमा मिठो सम्झना, नाम नलिए पनि सबैलाई बिर्सेको छैन है साथीहरू भन्न खोज्नु भएको छ उहाँले। रोजेको नाता हो मनले, रोजेको नाता हो जहाँ स्वार्थ होइन साँचो भावना बस्छ, दुःखमा साथ दिने, खुसीमा हाँसो बाँड्ने, लड्दा उठाउने, हार्दा हौसला दिने, दुरीले टाढा बनाए पनि मन छुट्दैन, साँचो मित्रता समयसँगै अझ गहिरिन्छ। वा सुन्दर भावनाको लागि रुबिना साम्पाङ राईजीलाई धेरै धेरै धन्यवाद। अनि रमिला बान्तवा राईजीले लेख्नु भएको छ, कार्यक्रम प्रस्तुतकर्ता दाई हजुर, म अभागी रमिला बान्तवा खोटाङ अहिले चाहिँ सुनसरीबाट फेसबुक लाइभ मार्फत कार्यक्रम सुन्दैछु र हेर्दैछु भन्नुभएको छ। उहाँले धेरै लामो समयपछि अब बज्ने गीत चाहिँ साथीहरू सम्झनु पर्दा सरस्वती राई, विमला याम्फू, नरेन्द्र रिमाल, राजेश कुमार माझी, युवराज पोखरेल, शङ्कर ढकाल, मनको साथी जीवन कार्की, राज घले मगर लगायत सम्पूर्णलाई सुनाउन चाहन्छु भन्नुभएको छ। नूतन भुषालजीले चाहिँ नमस्कार है इजरायलबाट भन्नुभएको छ। नानु निर्मला शाहले नमस्ते सुन्दैछु सिन्धुलीबाट, नानु निर्मला शाह राम्रो सुन्दर कार्यक्रमबाट सम्पूर्णलाई सम्झन चाहन्छु भन्नुभएको छ, र बाँकी कमेन्ट फेरि पढ्नेछु अहिलेलाई भने प्रस्तुत छ, छड्के सलाम छ मेरी मायालाई दाहिने हातैको, खेम सेन्चुरी र शान्ता रानी परियारको आवाजमा रहेको छ यो मिठो गीत।

0: मेरो पनि छटके सलाम छ सम्पूर्ण रेडियो नेपाल सुनेर बस्नुहुने सम्पूर्ण सम्पूर्णलाई भन्दै अन्तिम चरणमा केही साथीहरूलाई स्वागत गर्न चाहन्छु। एउटा छोटो मिठो कुराकानी पनि गर्न चाहन्छु। यति बेला कोही हुनुहुन्छ टेलिफोनमा? नमस्कार नमस्कार। हेलो
1: नमस्कार दाइ।
0: नमस्कार, कहाँ हराउनु भएको?
1: एकदम
0: ठिक छ नि, तपाईँको के छ भन्नुहोस्, सुनाउनुहोस्।
1: मेरो पनि खबर एकदम राम्रो छ होइन, एकदम मजाले घाम पनि लागिरहेको छ उदयपुरमा। म बस्ने एरियामा हल्का हावा पनि चलिरहेको छ, एकदम मजाको मौसम छ।
0: उदयपुर त अलिक गर्मी हुने ठाउँ नै हो होइन?
1: हजुर
0: है,
1: हजुर
0: हजुर मात्रै भन्न आउँदो रहेछ तपाईँलाई त। ल ठिक छ है, कस्तो सुनिरहँ जस्तो छ नि त हजुर हजुर पनि होइन?
1: हजुर हो नि,
0: फेरि हजुर हजुर आइरहेको थियो है।
1: हजुर सबै ठिकै रहेछ त, म सम्झनापट्टि लागिहाल्छु ल।
0: ओके ओके, हस् हस्।
1: मैले 4 नम्बरको गीत रोजेको छु सुनाउनु पर्छ हाम्रो टेक्निसियन मित्र हजुर लगायत हाम्रो रेडियो नेपाल इन्टरटेनमा नै सुनाउन चाहेँ, अनि बाँकी गर पनि हजुर सुवादित सुन्न चाहेँ। अनि साथीहरूलाई सम्झाउनु पर्दा मन्टु मारी क्यान्सी कुलुङ हुनुहुन्छ, अनि हाम्रो आशिष नयन अङ्कित बान्दवा इलामतिर हुनुहुन्छ, दिलसालाई नै एकदम मिठो सम्झना, अनि नाना निर्मला छ, कुमार प्रजा गगनतिर तिमी कान्छ, चन्द्र बस्नेत रत्नबहादुर थापा, अनि हरपल रोशनी सानो सम्झना, मेघ राई सञ्जिता राई सम्राज तेजुङ, अनि उर्मिला राई, अनि हाम्रो लवली किरात राई, थुप्रै साथीहरू हुनुहुन्छ जसको नाम छुट्न गयो, विशेष नाम छुटेका साथीहरूलाई सम्झना भन्ने त भाइ।
0: ओके बाबाई, प्रतिभा स्पर्शीजी हुनुहुन्थ्यो उदयपुरबाट, र अब आजको लागि अन्तिम साथीसँग कुराकानी गर्दैछौँ। नमस्कार
2: हजुर। नमस्ते, लासो फेपुला।
0: लासो फेपुला हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ?
2: म इलामबाट खड्गजी बा।
0: खड्गजी
2: हजुर,
0: यो सुन्दर आवाज त कति सुनु सुनु लागिरहेको थियो है, आज हेर्नु समय अब सकिन लाग्यो आजलाई।
2: हजुर एकदमै।
0: अब भन्दै गरेको गीत कसलाई सुनाउन चाहनुहुन्छ?
2: चक्र बान्तवा, रेनिसा राई, पूर्वेली बन्छन, यासा राई, वरुण चञ्चले, हिमा राई, अनि हाम्रो कमला मुखिया, सृजना मुखिया, मुना मुखिया, निश्चल निर्मला, वानेम लिम्बू लगायत प्रोग्राम सुनेर बस्ने सम्पूर्ण साथीहरूलाई यो गीत सुनाउँदै बिदा भयो।
0: नरिसाउनु ल कडगजी, छोटो कुराकानी मात्रै गर्नु भयो है, केही कमेन्टहरू पनि हेर्नु छ। र अन्तिम चरणमा रहेको कमेन्टहरू धर्मराजजीले लेख्नु भएको छ, म ढकाल धर्मराज बिर्तामोड झापा घर भयो, हाल चाहिँ दुबईमा छु भन्नुभएको छ। उहाँले सम्पूर्ण साथीहरूलाई अब बज्री गीत सुनाउन चाहन्छु भन्नुभएको छ। सुकु चौधरीजीको कमेन्ट देखिरहेको छु मैले, 3 उहाँले फेसबुक पेजबाट सुनिरहेको छु भन्नुभएको छ। उहाँले ह्याप्पी बर्थडे मेरो छोरीलाई भन्नुभएको छ, तपाईँको छोरीलाई हाम्रो तर्फबाट पनि धेरै धेरै सम्झना छ, त्यस्तै गरेर जन्मदिनको शुभकामना छ भन्न खोजे है हजुर। सृजना मुखियाजीले पनि धेरै साथीहरूलाई सुनाउन खोज्नु भएको छ होइन, उहाँले विशेष गरेर उहाँलाई चिन्नुहुने सबै साथीहरूलाई, अनि राज घले मगरजीले पनि अब बज्ने गीत सुनाउन चाहनु भएको छ। पृष्ठभूमिमा आजको लागि बज्दै गरेको अन्तिम गीतको गीत बज्न सुरु भइसकेको छ, जाँदा जाँदै अङ्ग्रेजी भाषामा देश विदेशका ताजा खबरहरू प्रस्तुत गर्नका लागि सहकर्मी कौशल घिमिरे राई स्टुडियोमा स्वागत गर्दै, पहिलो चरणमा देवकी भण्डारी र दोस्रो चरणमा मलाई सहयोग गरिरहनु भएको छ टेक्निकल पाटोमा फराक पोखरेलजीले, उहाँलाई पनि धेरै धेरै धन्यवादसहित आजको कार्यक्रमबाट म सूर्य मोक्तान छुटिएर जान्छु, अर्को साथ फेरि आउनेछु। हवस् त, नमस्कार।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल अनलाइन .com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु,
0: लुम्बिनी प्रदेशमा
1: सात दो बाटो रोल्पा,
0: बगनाश काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बझाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

0: नागरिक लगानी कोषको नागरिक पेन्सन योजनामा सहभागी भई भविष्य सुरक्षित बनाऊ। यस योजनामा न्यूनतम मासिक 500 रुपियाँ जम्मा गरेर सहभागी हुन सकिन्छ।
1: नागरिक लगानी कोष,
2: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
3: झण्डु आयुर्वेद,
4: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
3: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
4: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
3: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठा

0: बाहिरबाट आयात गर्नै पर्दैन, हामी आफै सक्षम बन्दैछौँ। अब
1: यति कुरामै खुसी भएर हुँदैन के धुर्मु, हामीले अझै उत्पादन र उत्पादकत्व बढाउन जोड दिनुपर्छ, त्यो पनि गुणस्तरीय उत्पादन।
0: सही अनि सिन्ताली, यो कुरा त सबैलाई भन्न जानु पर्यो नि।
2: मासु र अन्डा उत्पादनमा आत्मनिर्भर बनौँ,
1: गुणस्तरीय उत्पादन गरी निर्यात प्रवर्धन गरौँ।
3: नेपाल सरकार, कृषि तथा पशुपक्षी विकास मन्त्रालय, कृषि सूचना तथा प्रशिक्षण केन्द्र, हरियर भवन।

हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारण सिंहदरबार काठमाडौँबाट बोलिरहेका छौँ। अब आरम्भ हुन्छ प्रदेश प्रसारण, जस अन्तर्गत यहाँहरूले मिडियम वेब 684, 792 र 1143 किलो हर्जका साथमा एफएम 98.1 MHz कोशी प्रादेशिक प्रसारण केन्द्र धनकुटा, रेडियो नेपाल कोशी प्रादेशिक प्रसारण अन्तर्गत तारायण प्रसाद कोइराला स्मृति सञ्चार ग्राम विराटनगर, मधेस प्रादेशिक प्रसारण केन्द्र बर्दिवास, बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँ, गण्डकी प्रादेशिक प्रसारण केन्द्र पोखरा, लुम्बिनी प्रादेशिक प्रसारण केन्द्र दाङ, कर्णाली प्रादेशिक प्रसारण केन्द्र सुर्खेत र सुदूरपश्चिम प्रादेशिक प्रसारण केन्द्र दिपालबाट बेग्ला बेग्लै कार्यक्रम सुन्नुहुनेछ। यसैबीच दिउँसो 3 बजे, अपरान्ह 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचार सुन्नुहुनेछ। साथै रेडियो नेपालका विभिन्न ठाउँमा रहेका रिले स्टेसनबाट एफएम 98.1 र 103 MHz पनि हाम्रो प्रादेशिक प्रसारण सुन्नुहुनेछ।

नमस्कार अनि हार्दिक स्वागत छ हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल को बागमती प्रादेशिक प्रसारण केन्द्र सिंहदरबार काठमाडौँबाट मिडियम 792 किलोहर्जबाट बोलिरहेका छौँ। त्यसै गरी यहाँले एफएम ब्यान्डका फ्रिक्वेन्सीहरू 98.1 मेगाहर्जसँगै अनलाइनमा रेडियो नेपाल .gov.np र रेडियो नेपालको मोबाइल एप र फेसबुक पेज मार्फत यतिखेर हामीलाई सुन्दै हुनुहुन्छ। सदा चाहिँ आज पनि हामी उपस्थित भइसकेका छौँ प्रविधि संयोजनमा पराग पोखरेल अनि म विद्या चौधरी। अब यहाँले सुन्नुहुनेछ आज साँझ 6 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

सदाझै बागमती प्रादेशिक प्रसारणको सेवाको आरम्भ गर्नेछौ स्वदेश कानबाट। त्यसपछि करिब 3 बजेसम्म यहाँलाई सुनाउनेछौ लोकगीतहरू। दिउँसो 3 बजे सुन्नुहुनेछ केन्द्रीय प्रसारणबाट 3 बजेको समाचार। त्यसपछि बागमती प्रादेशिक प्रसारणबाट 3 बजेर 15 मिनटमा दनुवार भाषामा समाचार सुन्नु

हुनेछ। 3:25 सुनाउनेछौँ केही आधुनिक गीतहरू। अपराह्न 4 बजे सुन्नुहुनेछ केन्द्रीय प्रसारणबाट 4 बजेको समाचार। त्यसपछि बागमती प्रादेशिक प्रसारणबाट शेर्पा भाषामा समाचार सुन्नुहुनेछ। 4:15 यहाँहरूले सुन्नुहुनेछ तामाङ भाषाको कार्यक्रम स्यालगार। साँझ 5 बजे सुन्नुहुनेछ केन्द्रीय प्रसारणबाट 5 बजेको समाचार। त्यसपछि बागमती प्रादेशिक प्रसारणबाट तामाङ भाषामा समाचार सुन्नुहुनेछ। 5:15 शैक्षिक रेडियो कार्यक्रम विषयगत पाठको पुनः प्रसारण सुन्नुहुनेछ। 5:45 समय रहनेछ उर्दू भाषाको समाचारको। उर्दू भाषाको समाचारसँगै आजको हाम्रो बागमती प्रादेशिक प्रसारणको सम्पूर्ण कार्यक्रम पूरा हुनेछ। हामी रेडियो नेपालबाट बोलिरहेका छौँ, सेवाको आरम्भ गर्दैछौँ स्वदेश गानबाट, जसमा स्वर दिनुभएको छ लास्मित राई। यशोदा पराजुलीले भने यो स्वदेश गानलाई गीत रचना गर्नुभएको छ। माधव प्रसाद पराजुलीले सङ्गीत दिनुभएको छ जनार्दन शर्माले। यो स्वदेश गानपछि करिब 3 बजेसम्म यहाँलाई विभिन्न कलाकारहरूको स्वरमा सजेका लोकगीतहरू सुनाउनेछौँ।

हजुर, बागमती प्रादेशिक प्रसारणको सेवाको आरम्भ गरिसक्यो स्वदेश गानबाट। अब भने करिब 3 बजेसम्म यहाँहरूलाई विभिन्न कलाकारहरूको स्वरमा सजिएका लोकगीतहरू सुनाउनेछौँ। यो पहिलो गीत राख्दैछौँ नन्दकृष्ण जोशीको स्वरमा रहेको छ भने, सङ्कलन रहेको छ गायक स्वयंकै।

0: सुन्नुहोस् है, सुन्नुहोस्, मुगु जिल्लामा आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणनाको तथ्याङ्क संकलन हुँदैछ नि।
1: हो नि, यही मिति 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय मुगुबाट खटिएका गणकहरू तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय, सबै प्रकारका सङ्घ संगठन, संस्था, प्रतिष्ठान, व्यवसायहरूमा आउँदैछन् नि।
0: त्यसैले आफ्ना व्यवसायिक क्रियाकलापको सही विवरण दिएर सहयोग गरौँ। तपाईँको विवरण तथ्याङ्क एन 2079 अनुसार गोप्य रहनेछ।
2: अर्थतन्त्र मापनका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौँ।
0: जिल्ला आर्थिक गणना कार्यालय मुगु।

अहिले सुनायौं ज्ञानु राणाको स्वरमा रहेको लोकगीत, ध्रुव गोपाल पराजुलीको संकलन रहेको थियो। अब राख्दैछौँ उदय शमशेरको स्वरमा रहेको यो लोकगीत भने संकलन रहेको छ कल्याण रिमालको।

अहिले सुनायौँ युक्त गुरुङको स्वरमा रहेको लोकगीत चन्दा गुरुङको सङ्कलन रहेको थियो। यति बेला यहाँहरूले रेडियो नेपाल बागमती प्रादेशिक प्रसारणबाट लोकगीतहरू सुन्दै हुनुहुन्छ। लोकगीतहरू सुनाउने क्रममा अब अर्को गीत राख्दैछौँ। शम्भु राई मनोहरी थापाको स्वरमा रहेको छ भने सङ्कलन रहेको छ गायक स्वयंकै।

0: सुन्नुहोस् है, सुन्नुहोस्। मुगु जिल्लामा आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणनाको तथ्याङ्क संकलन हुँदैछ नि।
1: हो नि, यही मिति 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय मुगुबाट खटिएका गणकहरू तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय, सबै प्रकारका संघ संगठन, संस्था, प्रतिष्ठान, व्यवसायहरूमा आउँदैछन् नि।
0: त्यसैले आफ्ना व्यवसाय क्रियाकलापको सही विवरण दिएर सहयोग गरौँ। तपाईँको विवरण तथ्याङ्क ऐन 2079 अनुसार गोप्य रहनेछ।
2: अर्थतन्त्र मापनका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौँ।
0: जिल्ला आर्थिक गणना कार्यालय मुगु।

अहिले सुनायौँ बाबा बस्नेतको स्वरमा रहेको लोकगीत सङ्कलन रहेको थियो गायक स्वयंकै। अब अर्को लोकगीत राख्दैछौँ यहाँ माझमा, कर्णबहादुर बस्नेतको स्वरमा रहेको छ भने सङ्कलन रहेको छ गायक स्वयंकै।

अहिले सुनायौँ लक्ष्मी जोशी सीताराम ताजपुरियाको स्वरमा रहेको लोकगीत सुन्दर श्रेष्ठको सङ्कलन रहेको थियो। अब अन्तिम गीत राख्दैछौँ यहाँहरू माझमा तीर्थकुमारी रत्न बेहोसीको स्वरमा रहेको यो लोकगीत राख्दैछौँ भने बाबु काजी थापाको सङ्कलन रहेको छ। यो लोकगीतपछि केही सूचना र सन्देशहरू सुन्न सक्नुहुनेछ। ठिक 3 बजे सुन्नुहुनेछ केन्द्रीय प्रसारणबाट 3 बजेको समाचार। त्यसपछि बागमती प्रादेशिक प्रसारणबाट 3:15 दनुवार भाषामा समाचार सुन्नुहुनेछ। सुन्दै रहनुहोला रेडियो नेपाल।

0: प्रक्रिया पूरा गरी वैदेशिक रोजगारीमा जाँदा गम्भीर रोग लागेमा, दुर्घटना, अङ्गभङ्ग वा मृत्यु भएमा वैदेशिक रोजगार बोर्ड सचिवालयबाट आर्थिक सहायता पाउने कानुनी व्यवस्था छ।
1: जानु अघि पाउने सेवा र सहायता बारे बुझेर जाऊ। वैदेशिक रोजगार बोर्डको सचिवालय।
2: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट, टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
3: सडक तथा सडक पेटीमा पसल नराखौं, निर्माण सामग्री नथुपारौं र सडक सीमा अतिक्रमण नगरौं। नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
5: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: यो रेडियो नेपाल हो। अब बेन्जु सुवेदीबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। अव्यवस्थित बसोबास र भूमिहीन समस्याको दीर्घकालीन समाधान गर्न प्रक्रिया अघि बढाइएको प्रधानमन्त्री बालेन्द्र शाहको भनाई। कुनै पनि नागरिकलाई घरबार विहीन हुन नदिने। संवैधानिक परिषद सम्बन्धी अध्यादेश जस्ताको तस्तै राष्ट्रपति समक्ष पुनः सिफारिस। र अमेरिकाले हर्मुज जलमार्गमा फँसेका जहाजहरूलाई सकुशल बाहिर निकाल्ने। समाचार अब विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाहले काठमाडौँ उपत्यकाका नदी किनार तथा सरकारी स्वामित्वका जग्गामा भएको अतिक्रमण व्यवस्थापन गरेर भूमिहीन तथा अव्यवस्थित बसोबासमा रहेका नागरिकका लागि दीर्घकालीन समाधानका रूपमा प्रक्रिया अघि बढाइएको बताउनु भएको छ। उपत्यकाका नदी किनार तथा सरकारी स्वामित्वका जग्गामा भएको अतिक्रमण व्यवस्थापन प्रक्रियाबारे विभिन्न टिप्पणी र आशंका सार्वजनिक भइरहेका बेला प्रधानमन्त्री शाहले सरकारको कदम नागरिकलाई हटाउने उद्देश्यले नभएको स्पष्ट पार्नु भएको हो। सामाजिक सञ्जाल फेसबुक मार्फत सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले सरकारका सबै कदम नागरिक विस्थापित गर्न नभई आवासको हक सुनिश्चित गर्दै दीर्घकालीन समाधान निकाल्न केन्द्रित रहेको स्पष्ट पार्नु भएको छ। सरकारी जग्गा अतिक्रमण भएको क्षेत्रमा सरकारले कानुन बमोजिम अघि बढाएको व्यवस्थापन प्रक्रियालाई लिएर नागरिकमा नियोजित रूपमा त्रास फैलाउने काम भएको भन्दै त्यस्ता अपुष्ट सूचना र भ्रमको पछि नलाग्न प्रधानमन्त्रीले सबैमा आग्रह गर्नुभएको छ। उहाँका अनुसार भूमि सम्बन्धी ऐन 2021 केही दफाहरू वर्तमान परिस्थिति अनुसार अध्यादेश मार्फत खारेज गरिएको छ। कानुनी अवरोध हटेसँगै वास्तविक भूमिहीन नागरिकको डिजिटल लगत सङ्कलन विवरण प्रमाणीकरण तथा अभिलेख तयार गर्ने काम सुरु गरिएको छ। प्रधानमन्त्री शाहले यस प्रक्रियाबाट भूमिहीनको वास्तविक अवस्था पहिचान गरी व्यवस्थित पारदर्शी र दिगो समाधानतर्फ सरकार अघि बढिरहेको बताउनुभयो। असुरक्षित स्थानमा बसोबास गरिरहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिने र अन्य भूमिहीनका हकमा सम्बन्धित आयोगको सिफारिस तथा सङ्कलित विवरणका आधारमा निर्णय गरिने उहाँले बताउनु भएको छ। प्रधानमन्त्री शाहले भ्रममा नपर्न, अपुष्ट सूचना नफैलाउन र अनावश्यक रूपमा नआत्तिन आग्रह गर्दै कुनै पनि नागरिक घरबारविहीन हुने अवस्था सिर्जना हुन नदिने सरकारको प्रतिबद्धता दोहोर्याउनु भएको छ। सरकारले संवैधानिक परिषद पहिलो संशोधन अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पुनः पठाएको छ। यसअघि सरकारले सो अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष पठाएकोमा राष्ट्रपतिले आइतबार सो अध्यादेश पुनर्विचारका लागि सरकारलाई नै फिर्ता पठाउनु भएको थियो। तर आज बसेको मन्त्री परिषद बैठकले सो अध्यादेशमाथि पुनर्विचार नगरी जस्ताको तस्तै राष्ट्रपति समक्ष पुनः सिफारिस गरिएको सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो।
1: संवैधानिक परिषद पहिलो संशोधन अध्यादेश 2083 सम्माननीय राष्ट्रपतिज्यूबाट पुनर्विचारको लागि फिर्ता भएकोमा उक्त अध्यादेश जारी गर्न सम्माननीय राष्ट्रपति समक्ष पुनः सिफारिस गर्ने।
0: यसै गरी मन्त्री परिषद बैठकले खुला सहकार्यबाट लिपुलेख लिम्पिया धुरा सीमा विवादको निकास निकाल्न नेपाल र भारत सरकार बीच समन्वय अघि बढाइएको जानकारी सरकारका प्रवक्ता एवं मन्त्री पोखरेलले दिनुभयो।
2: परराष्ट्र मन्त्रालयले आफ्नो नोट जारी गरिसकेको थियो। जुन सिमाना विवाद भएको छ त्यो नेपालको भूमि हो भन्ने कुरामा प्रतिबद्ध छ। नेपालको भूमि हो, विस्तार भन्ने विषय नै आउँदैन। भारत सरकारले पनि खुला सहकार्यबाट यसको कुनै एउटा निकास निकाल्नुपर्छ भनेको छ।
0: यसै गरी मन्त्री परिषद बैठकले भारतसँग G2G माध्यमबाट 60,000 मेट्रिक टन युरिया र 20,000 मेट्रिक टन डिएपी मल खरिद गर्न कृषि सामग्री कम्पनी लिमिटेडलाई सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ। बैठकले संसद भवन परिसरमा प्रवेश व्यवस्था लगायतका विषय समेटिएको सिंहदरबार परिसरको परिमार्जित गुरु योजना स्वीकृत गर्ने निर्णय गरेको छ। बैठकले परम्परागत बोइलरलाई इलेक्ट्रोनिक बोइलरले प्रतिस्थापन गर्न उद्योगहरूलाई कर्जा उपलब्ध गराउन तथा वायु गुणस्तर मापन क्षमता अभिवृद्धि गर्ने उद्देश्यले विश्व बैङ्कबाट प्राप्त हुने 52 मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण र 5 मिलियन अमेरिकी डलर बराबरको अनुदान स्वीकृत गरिएको मन्त्री पोखरेलले जानकारी दिनुभयो। देशैभर सरकारी तथा सार्वजनिक जग्गाको संरक्षण नहुँदा अतिक्रमणको समस्या जटिल बन्दै गएको छ। उदयपुर जिल्लाका विभिन्न स्थानमा विद्यालय, गौचर, वन क्षेत्र लगायतका बहुमूल्य सरकारी जमिन अतिक्रमणमा पर्दै गएका छन्। उदयपुरबाट संवाददाता अञ्जनी कुमार अधिकारीको रिपोर्ट।
3: उदयपुरमा सरकारी तथा सार्वजनिक जग्गा संरक्षणको अभावका कारण अतिक्रमण समस्या दिन प्रतिदिन जटिल बन्दै गएको छ, जसले दीर्घकालीन रूपमा सार्वजनिक सम्पत्तिमाथि गम्भीर संकट निम्त्याउँदै गएको छ। उदयपुरगढी गाउँपालिका 5 स्थित पञ्चावती माध्यमिक विद्यालयको नाममा करिब 21 बिघा 18 कट्ठा 18 धुर जग्गा रहे पनि विद्यालय आफै ऐलानी जग्गामा सञ्चालन हुन बाध्य भएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदम कार्की:
4: त्यतिकै छ, त्यो जङ्गल छ, उदयपुरगढीमै झन् 10 बिघा त्यसरी जङ्गल छ, त्यो हामीले कहाँ एरिया छ भन्ने पनि पत्ता लगाउन सकेको छैन। केही जग्गा चाहिँ पहिलेदेखि नै घरेलु रूपमा व्यक्ति व्यक्तिले दिएको छ, त्यसबाट केही चाहिँ आम्दानी हुन्छ, केही चाहिँ सार्वजनिक रूपमा प्रयोग भएको छ। नेपालदारमा एउटा भकुने चोरी भन्ने छ खेलकुद मैदान, त्यो चाहिँ स्कुलकै नाममा पर्छ।
3: जिल्लाको सदरमुकाम समेत रहेको त्रिगा नगरपालिका 12 रहेको पूर्व हवाई फिल्डको नाममा दर्ता रहेको करिब 14 बिघा 16 कट्ठा 16 धुर सरकारी जग्गामा हाल रङ्गशाला, मदन भण्डारी सभाहल र तरकारी बजार निर्माण भइसकेका छन्। तर बाँकी क्षेत्रमा भने स्थानीयले अतिक्रमण गरी घरटहरा निर्माण गरेका छन्। गाईघाटमै रहेको हात्तीमारा खोला समेत अतिक्रमणमा परेको स्थानीयहरूले गुनासो गर्न थालेका छन्। चौदण्डीगढी नगरपालिकामा रहेको ज्योति माध्यमिक विद्यालयको नाममा करिब 39 बिघा 8 कट्ठा 14 धुर जग्गा अभिलेखमा देखिए पनि हाल विद्यालयले करिब 2 बिघा मात्र उपयोग गरिरहेको छ। बाँकी जग्गा कतै बस्तीका रूपमा विकास भएको छ भने कतै सामुदायिक विद्यालय सञ्चालनमा आएको छ। नारद आदर्श माध्यमिक विद्यालयको नाममा रहेको ठुलो क्षेत्रफलको जग्गा पनि हाल मानव बस्तीमा परिणत भइसकेको स्थानीयको भनाइ छ। यी घटनाहरू प्रतिनिधि मात्र हुन्। उदयपुर मालपोत कार्यालयका प्रमुख डुबिन्द्र प्रसाद बराल:
5: हाम्रो टोटल सरकारी सार्वजनिक जग्गा अन्तर्गत पहाडी क्षेत्रमा 52,873 रोपनि, 5 आना 3 पैसा 3 नाम, 6 तराई क्षेत्र मध्ये जम्मा 5,62,385 बिघा 17 कट्ठा 16 धुर सरकारी सार्वजनिक जग्गा छ।
3: उदयपुरमा वन क्षेत्र मात्रै करिब 29,573 बिघा जमिन अतिक्रमण भई बस्तीमा परिणत भइसकेको अनुमान गरिएको छ। सरकारवालाहरूका अनुसार कमजोर नक्साङ्कन, अभिलेखीकरणमा कमी, नियमित अनुगमनको अभाव तथा कानुनी कार्यान्वयनमा कमजोरीका कारण समस्या थप जटिल बन्दै गएको हो। अञ्जनी कुमार अधिकारी, रेडियो नेपाल, उदयपुर।
0: केही दिनदेखिको वर्षासँगैको बाढी पहिरोका कारण अवरुद्ध मुख्य राजमार्गहरू केही एकतर्फी रूपमा सञ्चालनमा आएका छन्। यही वैशाख 12 गतेको बाढीले अवरुद्ध भएको भोजपुर नगरपालिका 5 बोखिमको मध्य पहाडी लोकमार्ग, वैशाख 16 गतेको पहिरोले अवरुद्ध म्याग्दीको अन्नपूर्ण गाउँपालिका 3 जलथले स्थित बेनी जोमसोम सडक खण्ड तथा लमजुङ मध्य नेपाल नगरपालिका 10 बिमिरे भन्ज्याङ स्थित मध्य पहाडी लोकमार्ग एकतर्फी रूपमा सञ्चालन भएका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अभि नारायण काफ्रेले जानकारी दिनुभयो। वैशाख 16 गतेको पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको सिन्धुपाल्चोक भोटेकोसी 2 कोदारी स्थित अरणीको राजमार्ग भने अहिलेसम्म सञ्चालन हुन सकेको छैन। वर्षातको समयमा बाढी पहिरोको जोखिम बढी हुने भएकाले अवरुद्ध भएका र एकतर्फी सञ्चालनमा भएका राजमार्गमा यात्रा गर्दा सुरक्षित एवं सावधानी तरिकाले यात्रा गर्न प्रहरीले आग्रह गरेको छ। सरकारले शनिबार र आइतबार हप्तामा 2 दिन सार्वजनिक बिदा दिएसँगै पर्यटकीय राजधानी पोखराको पर्यटनमा सकारात्मक प्रभाव पारेको छ। 2 दिने बिदाका कारण पोखराका होटेलमा विगतको तुलनामा 10% पर्यटकहरू बढेको होटेल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिनुभयो। पोखरामा विशेष गरी आन्तरिक पर्यटकको चहल पहल बढेसँगै समग्र पोखराको पर्यटनलाई चलायमान बनाउन महत्त्वपूर्ण सहयोग पुर्याएको उहाँले जानकारी दिनुभयो। 12 ताल र 18 विशाल घाँसे मैदान रहेको अछाम जिल्लाको सुन्दर मनोरम रामा रोशन पर्यटकीय क्षेत्र पछिल्लो समय पर्यटकको रोजाईको गन्तव्य बनेको छ। रामा रोशन पर्यटकीय क्षेत्रलाई थप व्यवस्थित बनाउन पैदल मार्ग निर्माण, हेलिप्याड निर्माणदेखि ताल संरक्षण लगायतका विभिन्न प्रयास भइरहेका छन्। अछामबाट संवाददाता हिक्मत बहादुर नेपालीको रिपोर्ट।
6: सुदूरपश्चिम प्रदेश सरकारको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले आर्थिक वर्ष 2082-83 करिब 50 लाख बजेट विनियोजन गरी रामारसन क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समिति मार्फत विकासका लागि विभिन्न पूर्वाधार निर्माण गरिरहेको छ। विभिन्न ताल तथा मैदानसम्म पुग्न सहजताका लागि स्थानीय स्तरमा पाइने सामग्रीको प्रयोग गरी व्यवस्थित पैदल मार्ग निर्माणसँगै विभिन्न संरचना तयार भइरहेको बताउनुहुन्छ रामारसन क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका कार्यकारी अधिकृत पूर्ण बहादुर विक।
7: रामेदेखि मैदानसँग जाने बाटो बनाइराखेको अवस्था छ। रोशन मैदानदेखि माथि चाका जाने एउटा साहसिक पर्यटकहरूका लागि त्यो सुविधा सम्पन्न नभए जान मिल्ने त्यो बाटो पनि करिब सम्पन्न भएको छ। 50 लाख जति बजेट विभिन्न शीर्षकमा छ। पर्यटकहरूलाई यस क्षेत्रभित्र घुम्नलाई जुन यहाँका 12 पन्ध्र 18 मैदानहरू घुम्नलाई बाटो बनेकै छैन भनौँ, हामी यसको संरक्षण गर्ने, सम्वर्धन गर्ने, प्रचार प्रसार गर्ने, यसलाई विश्व सामु पुर्याउने र पर्यटकहरूको आगमन कसरी सहजता गर्ने भन्ने नै हाम्रो कर्तव्य पनि हुन आउँछ।
6: रामारोशनमा पुग्न विगतको भन्दा केही सहजता भए तापनि थप सुधारको आवश्यकता रहेको महसुस गरेको बताउनुहुन्छ मगसिनबाट रामारोशन घुम्न आउनुभएका आन्तरिक पर्यटक धनकुमार केसी।
8: अहिले रामारोशन क्षेत्र विगतको भन्दा फड्को मारेको मैले महसुस गर्छु। विगतमा यहाँ बस्ने खाने होटलको अभाव थियो, छानामा बस्नु पर्थ्यो अथवा टेन्ट लिएर बस्नु पर्थ्यो, बस्नको लागि पनि सामान्य व्यवस्था छ। त्यो सँगसँगै ट्रेकिङ रुट पनि बनाइएको छ जसले गर्दा यो बाटोमा एक ठाउँबाट स्टार्ट गरेर हामी डेस्टिनेसनमा पुग्न सक्छौँ। तालहरूमा पनि बोटिङको व्यवस्था छ। जुन हिसाबले यो विकास हुनुपर्ने हो त्यसमा मैले अभाव फड्केको महसुस गरेको छु।
6: रामारोशन पर्यटकीय क्षेत्रको विकासका लागि सरकारले प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुहुन्छ असमबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभाका सदस्य टीका संग्रोला ज्वाला।
9: हाम्रो पहिलो प्राथमिकतामा भनेको यो रामारोशन पर्यटकीय सर्किट, यो विश्वले नै देख्ने गरी गर्नुको रामारोशन, यसलाई एउटा एकदम सुन्दर राम्रो नगरी बनाउनु पर्छ। पहिलो प्राथमिकतामा राखेर सरकारले आफै काम गरिरहेको छ।
6: रामारोशनमा घुम्न आएका अधिकांश पर्यटकले बाटोको स्थिति गर्न र व्यवस्थित सुविधा सम्पन्न होटलको व्यवस्था गर्न सम्बन्धित सरकारलाई सुझाव दिएका छन्। आगामी दिनमा तिनै तहका सरकारले समन्वय गरी यस क्षेत्रको विकासमा प्राथमिकता दिएमा पर्यटन विकास सँगै स्थानीय नागरिकको आय आर्जनमा समेत टेवा पुग्नेछ। हिक्मत बहादुर नेपाली, रेडियो नेपाल, अछाम।
10: नेपाल टेलिकमले ल्यायो विशेष SEE अफर, मात्र रु 20 प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
11: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
10: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
11: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
12: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रोजेक्ट फ्रिडम नामक नौ सैनिक अभियान घोषणा गर्नुभएको छ। यस अन्तर्गत हर्मुज जलमार्गमा फँसेका जहाजहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्ने योजना रहेको छ। यो अभियान केही समयभित्रै सुरु हुने बताइएको छ। इरानका वरिष्ठ सांसद इब्राहिम अजिजीले हर्मुज जलमार्गमा अमेरिकाले कुनै पनि हस्तक्षेप गरे त्यसलाई युद्धविरामको उल्लङ्घनका रूपमा लिइने चेतावनी दिएका छन्। इरानको विदेश मन्त्रालयले युद्ध अन्त्यका लागि वासिङटनलाई पेश गरिएको 14 बुँदे प्रस्तावमा आएको प्रतिक्रियाको अध्ययन गरिरहेको जनाएको छ। राष्ट्रपति ट्रम्पले भने तेहरानको प्रस्तावलाई अस्वीकार्य भएको बताउनु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। अब मौसम। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज केही स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना छ। महाशाखाका अनुसार आज सुदूरपश्चिम र लुम्बिनी प्रदेश लगायत देशको हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी, असिनासहित मध्यम खालको वर्षा र हिमपातको सम्भावना रहेको छ। साथै सुदूरपश्चिम र कर्णाली प्रदेशका 1-2 स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ। आज राति लुम्बिनी प्रदेशका 1-2 स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। अन्त्यमा यस

0: जलमार्गमा फँसेका जहाजहरूलाई सकुशल बाहिर निकाल्ने। रेडियो नेपालबाट दिउँसो 3 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 4 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
1: रमेश, तिमी त विदेश गएर घरै बनायौ, म त ऋणमा चुरलुम्मै डुबे यार।
2: हेर सुरेश, म चाहिँ विदेश जानु अघि स्थानीय तहमै इलेक्ट्रिसियन

यी रेडियो नेपाल हो। अब सरस्वती राई दनवारकबाट दनवारी भाषा समाचार सुन। प्रधानमन्त्री बालेन्द्र शाहे जग्गा जमिन नयखला मानुषक वास्तविक अवस्था चिनीको स्पष्ट मिलाको तसुपासु समक लागि सरकार आगो बढी सिद्धालाई जानकारी दिलर छ। उही आज सामाजिक सञ्जालमा ज्यान खतरामा धरिको नै जोगला ठाउँमा बस्दै आइल मानुषक लागि जोगलारको मिलाको धरला ठाउँमा सारलार व्यवस्था करलार बाइकु लेखिरहेल। काठमाडौँ उपत्यका ग्लरी छेउछाउमा तसु सरकारी जग्गा हडप्पीको बस्ल ठाउँमा नेपाल सरकारले कानून अनुसार आगो बढाल मिलालार प्रक्रिया विषयमा थरी थरी कुरो सार्वजनिक भइधरलमा सरकारक ध्यान तानन्जैल प्रधानमन्त्री शाहे जनारेल। उही सरकार हरेक जग्गा जमिन नयखला मानुषक सम्मा नै सो जोगलारको स्थायी बस्ला ठाउँ पक्का करेलै पूरा रूपमा कट्टर रहल जानकारी दिती कुन पनि मानुष घरबार नयखलार अवस्था आए नै दिलार स्पष्ट पार्ल रहेस। सरकारले संवैधानिक परिषद पहिला संशोधन अध्यादेश 2083 जारी गरेले राष्ट्रपति आगो फेरि सिफारिस गर्ला निर्णय गर्ल रछिक। आज बस्ल मन्त्री परिषद बैठके उसी निर्णय गर्ल हो। इसे आगो सरकारले सिफारिस गर्ल संवैधानिक परिषद बारेक अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेले फेरि विचार गरेले जैल कानु फिर्ता पाठाल लग। राष्ट्रपति फिर्ता पाठाल अध्यादेश फेरि सिफारिस गर्ल सरकारक प्रवक्ता तसु शिक्षा विज्ञान तसु प्रविधि मन्त्री सस्मित पोखरेले जानकारी दिलर छाट। बैठके भारतक सँगै सरकार माध्यमकबाट 60,000 मेट्रिक टन युरिया तसु 20,000 मेट्रिक टन डिएपी मल किन्लार निर्णय सुरा गर्ल रछिक। ओस्निके सिंहतर बारक सुधार ल गुरु योजना मानल जानकारी दिती गुरु योजनामा संसद भवनमा छिर्लार विषय धर्ल रछिक। मन्त्री पोखरेले बैठके परम्परागत रूपमा ब्रोइलरलाई इलेक्ट्रोनिक ब्रोइलरक बाटे सारेले उद्योगले ऋण मिलादिलार हावा गुणस्तर नाप्लार क्षमता बढ्याले विश्व ब्याङ्कक बाटे पाइलार सस्तो ब्याजमा ऋण तसो अनुदान मानलार निर्णय गर्ल बाजल रहेस। अर्थमन्त्री डाक्टर स्वर्णिम वागले आशा जगालार खालक बजेट आनलार बाजिरेलक। आज नेपाल उद्योग वाणिज्य महासङ्घक 60 वार्षिक साधारण सभाक उद्घाटन भेलालाई सम्बोधन गर्दै अर्थमन्त्री वागले आइलार आर्थिक वर्षक लागि आशा जगालार खालक बजेट आनलार तसु निजी ठाउँले विकास साथी बनालार कट्टरता जनाल रहेस। अर्थमन्त्री वागले सरकारी सामाजिक बजार अर्थतन्त्र अवधारणा अनुसार नीतिलक आगु बढालार बाँच्दै निजी ठाउँ नयाँ निकालार अंश आगु बढालारलाई हौसला दिती शिक्षा स्वास्थ्य यातायात तसु सामाजिक सुरक्षाबाट आइल बराबरीले पक्का करलार स्पष्ट पार्ल रहेस। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाक सचिवालय बैठके अख्नि हटाल घरटहरा तसु सुकुम्बासी बस्तीबाट हटाल मानुषलाई यी वर्ष चैत मसान्त भित्र खाइलार बस्लार तसु स्वास्थ्य सहित सेव्य व्यवस्था गरेले नेपाल सरकारलाई अनुरोध गर्ल रछिक। उसे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा अख्ल बैठक पछि प्रवक्ता मनिष चाई अधिकार अख्ल प्राधिकरण गठन गरेको सुकुम्बासी अभिलेख जम्मा नै गरेसम्म हडप्ल घर जग्गामा बाहेक अर्को ठाउँमा घरटहरा भट्क्याले अब डोजर नै चाल्याले अनुरोध गर्ल जानकारी दिल छाट। उही एनक हडप्ल घर टहरा अंशु सुकुम्बासी बस्ती मिलालार काम चुनावी बाचा पत्र अनुसार नै हखल तसु ओलखक बस्लार अवस्थालाई ध्यान दिएको जोगलार तसु मिल्ल ठाउँमा सारेले सरकारले अनुरोध गर्ल हो। सरकारी घर जग्गा जमिन किचु नयखलक सुकुम्बासी

प्रमाणित गर्लार काम सुरु गरिरहेख। सहरी विकास मन्त्रालय भित्र अधिकार रहल बागमती सभ्यता एकीकृत विकास समिति समाजशास्त्री खगेन्द्र बहादुर विष्ट अनुसार पहिला चरणमा काठमाडौँ महानगरपालिकाभित्र तिनटा ठाउँबाट सार्ल मानुषक प्रमाणीकरण थाल हो। काठमाडौँ महानगरपालिका वडा नम्बर एघारमा रहल थापाथली, वडा नम्बर नौ गैरी गाउँ तसु सिनामङ्गल महानगरक ने वडा नम्बर एकतिसक शान्तिनगर तसु मध्यपुर ठिमी नगरपालिका वडा नम्बर एक मनोहरा लरीमा हडपीको बस्ल बस्तीबाट हटाल मानुषलाई सही रूपमा जग्गा जमिन घरबार हखल हो या बोई बाईको छुट्टालार काम सुरु गर्ल रिक। यमा सहरी विकास मन्त्रालय काठमाडौँ भिन्ने भिन्ने ठाउँमा रहल सुकुम्बासी बस्ती हटाते सार्लार प्रक्रियामा छुट्ल मानुषले सम्पर्कमा आएले अनुरोध गर्ल रिक। मन्त्रालय जैलकानु प्रेस नोट जारी गर्ती यनक अनुरोध गर्ल हो। सहयोग चैल तसु अग्नि बाटमा अलपत्र पर्ल मानुषलाई प्राथमिक दर्ता केन्द्रको रूपमा टोकल दशरथ रङ्गशालामा उपस्थित रहेको दर्ता गरेले मन्त्रालय अनुरोध गर्ल हो। यो प्रसङ्गमा लरी किनारकबाट हटाला सुकुम्बासी लक्षित गरेको सरकारले त्रिपुरेश्वरमा रहल दशरथ रङ्गशालामा वर्गीय स्वास्थ्य शिविर आयोजना गर्ल रिक। स्वास्थ्य तसु जनसङ्ख्या मन्त्रालय समन्वयमा चालाधरल शिविरकबाट सार्ल मानुषलाई पैसा नै पर्लाको स्वास्थ्य सेवा दिल हो। जैलकानुसम्म शिविरमा 308 जनाको स्वास्थ्य जाँच भइरहेको भने शिविर आजसम्म चल्छिक। नयाँ नियुक्त सशस्त्र आइजिपी नारायण दत्त पौडेलले फेरन्जैते जैल सुरक्षा चुनौतीसँगै लडेले सशस्त्र पुलिस बललाई स्मार्ट इन्टेलिजेन्स ड्रिभन तसु मिसन रेडी फोर्सक रूपमा विकास गर्ला कट्टरता व्यक्त गरिरहेक। आज गृह मन्त्रालयमा आयोजना गर्ल दर्जियानी चिन्ह लाइलार कार्यक्रममा वै मिलिकु कर्ल अपराध अन्तर्देशीय अपराध मानुष बेचलार तसु साइबर अपराध रोकेले सूचना विश्लेषण तसु प्रविधिमा आधारित डिठालार सिस्टम बलियो बनालार बाजिरहेक। सीमा सुरक्षालाई संगठन खम्बाक रूपमा व्याख्या गर्ती आइजिपी पौडेले खुला सीमाकबाट कानुन मिचिकु छलिकु कर्लार काम रोकेले बोर्डर इन्टेलिजेन्सक विकास कर्लार योजना आगु सार्ती नेपाल सरकारले जारी कर्ल सय बुधे शासकीय सुधार कामक योजना अनुसार योजना बनाएको आगु बढ्लार तसु काम पुरा कर्लारमा मूल्याङ्कन सिस्टम कुन पक्षमा नै लागेको सरुवा बढुवा अंशो आर्थिक अनुशासनलाई कडैसो लागू कर्लार उल्लेख कर्ल रहेस। नेपाली जमिन लिपुलेख अख्ते आयोजना कर्लार बाजल कैलाश मानसरोवर यात्राको बारेमा नेपाल सरकारले आफ्नै स्पष्ट अडान अंशो सरोकार हकल भारत तसु चीन दुईता पक्षले कूटनीतिक माध्यमकबाट फेरि जानकारी कराल रचिक। उयो विषय बारेमा फेरि स्पष्ट पार्थी परराष्ट्र मन्त्रालय इसे आगु पनि नेपाल सरकारले भारत सरकारलाई उसे ठाउँमा बाट बान्यालै वा बढ्यालै सीमा व्यापार तसु तीर्थ ठिके कुनै पनि क्रियाकलाप नै गरेले लगातार अनुरोध गर्दै आइल जनाल रचिक। यससँगै लिपुलेख नेपाली जमिन हकल विषयमा साथी देश चीनले सुरा आधिकारिक रूपमा जानकारी कारासिद्धाला मन्त्रालय प्रवक्ता लोक बहादुर पौडेले जैलकानु जारी गर्ल विज्ञप्तिमा स्पष्ट पार्ल रहेस। सन् 1816 सुगौली सन्धिकबाट नै महाकाली लरी पारक लिम्पिया धुरा लिपुलेख तसु कालापानी नेपालक बर्के भाग रहल तथ्यमा नेपाल सरकार पूरा रूपमा स्पष्ट तसु अडिक रहल मन्त्रालय जनाल रिक। बैतडेक शिवथान गाउँपालिका छ सल्लेखानमा आज बिहानी घरक छटकबाट खसिगु एकजना मजदुरक ज्यान जैरेलिक। बर्दिया जिल्ला बाँसगढी नगरपालिका चार घरकल 65 वर्षक जगतराम थारूक सल्लेखानक उद्धव सिंह धनाडी घरक छटकबाट लडीको ज्यान जैल हो। पाटन पञ्चेश्वर बाटमा काम गरी धरल थारू धनाडी घरमा भाडामा बस्ल रग। एसटिके बाजुरामा चट्याङ लागेको पाठर खस्ते एकजना ज्यान जैरेलिक। जैलकानु वनमा छग्रे चार्या जैल बेलामा उपरक भिरकबाट चट्याङ लागेको पाठर खस्ते लागेको खाइटे अख्ल बुढीनन्द नगरपालिका तिनक 73 वर्षको नैन बुढालाई स्वास्थ्य जाँच गरेले कोल्टी अस्पताल लेख्दा लेख्दै बाटमै ज्यान जैल जिल्ला पुलिस कार्यालय बाजुराई जनाल रिक। आजुलाई दनवारी भाषाक समाचार सिद्धिलिक हस्त सेवा ढोक्करिनु।

अहिले सुनायौँ राजु लामाको स्वरमा रहेको आधुनिक गीत सुरेश अधिकारीको रचना रहेको थियो नीरज कुमारको सङ्गीतमा। अब अर्को गीत राख्दैछौँ मेलिना राई हरिलम सालको स्वरमा रहेको छ भने प्रह्लाद शाहको गीत रचना रहेको छ हरिलम सालको सङ्गीतमा।

अहिले सुनायौं मिलन नेवारको स्वरमा रहेको आधुनिक गीत। राजनराज शिवाकोटीको गीत रचना अनि संगीत रहेको थियो। अब अर्को गीत राख्दैछौ, प्रेम राईको स्वरमा रहेको यो गीत राख्दैछौ भने दावा तामाङको गीत रचना रहेको छ प्रेम राईको संगीतमा।

अहिले सुनायौँ हुर्गेन्दुङ बिनिसा पौडेलको स्वरमा रहेको आधुनिक गीत, लक्ष्मण राईको गीत रचना रहेको थियो हुर्गेन्दुङकै सङ्गीतमा सुनायौँ आधुनिक गीत भने। अब अन्तिम गीत राख्दैछौँ, अन्जु पन्तको स्वरमा रहेको छ भने गीत रचना सङ्गीत रहेको छ रोशन सिंहको। यो गीतपछि केही सूचना र सन्देशहरू सुन्न सक्नुहुनेछ। अपराह्न 4 बजे सुन्नुहुनेछ समाचार, त्यसपछि बागमती प्रादेशिक प्रसारणबाट शेर्पा भाषामा समाचार सुन्नुहुनेछ। शेर्पा भाषाको समाचारपछि तामाङ भाषाको कार्यक्रम स्यालगार सुन्न सक्नुहुनेछ। सुन्दै रहनुहोला रेडियो नेपाल

0: रमेश, तिमी त विदेश गएर घरै बनायौ, म त ऋणमा चुरलुम्मै डुबे यार।
1: हेर सुरेश, म चाहिँ विदेश जानु अघि स्थानीय तहमै इलेक्ट्रिसियनको तालिम लिएर गएको थिएँ। विदेशमा पनि सिप सिकेर गएँ, सिप अनुसारको काम पाएँ, काम गर्न पनि सजिलो भयो, दाम पनि राम्रै कमाए नि केटा।
0: अब बुझे यार, विदेश जानु अघि तालिम नलिएर ठुलै गल्ती गरेछु नि।
2: हो, त्यसैले वैदेशिक रोजगारमा जाँदा सिप सिकेर मात्र जाने गरौँ। वैदेशिक रोजगार बोर्डको सचिवालय।
3: सडक सीमाभित्र कुनै पनि निर्माण कार्य गर्दा अनिवार्य रूपमा सडक विभागको पूर्व स्वीकृति लिऊ, अन्यथा 1 वर्ष कैद वा 5,000 रुपियाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ।
4: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
5: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
6: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

यो रेडियो नेपाल हो। अब शोभा भट्टराईबाट समाचार सुन्नुहोस्। प्रधानमन्त्री बालेन्द्र शाहले काठमाडौँ उपत्यका नदी किनार तथा सरकारी स्वामित्वका जग्गामा भएको अतिक्रमण व्यवस्थापन गरेर भूमिहीन तथा अव्यवस्थित बसोबासमा रहेका नागरिकका लागि दीर्घकालीन समाधानका रूपमा प्रक्रिया अघि बढाइएको बताउनु भएको छ। उपत्यका नदी किनार तथा सरकारी स्वामित्वका जग्गामा भएको अतिक्रमण व्यवस्थापन प्रक्रियाबारे विभिन्न टिप्पणी र आशंका सार्वजनिक भइरहेका बेला प्रधानमन्त्री शाहले सरकारको कदम नागरिकलाई हटाउने उद्देश्य नभएको प्रश्न पार्नु भएको हो। सामाजिक सञ्जाल फेसबुक मार्फत सन्देश जारी गर्नुहुँदै प्रधानमन्त्री शाहले सरकारका सबै कदम नागरिक विस्थापित गर्ने नभई आवासको हक सुनिश्चित गर्दै दीर्घकालीन समाधान निकाल्न केन्द्रित रहेको प्रश्न पार्नु भएको छ। सरकारी जग्गा अतिक्रमण भएको क्षेत्रमा सरकारले कानून बमोजिम अघि बढाइएको व्यवस्थापन प्रक्रियालाई लिएर नागरिकमा नियोजित रूपमा त्रास फैलाउने काम भएको भन्दै त्यस्ता अपुष्ट सूचना र भ्रमको पछि नलाग्न प्रधानमन्त्रीले सबैमा आग्रह गर्नुभएको छ। उहाँका अनुसार भूमि सम्बन्धी ऐन 2021 केही दफाहरू वर्तमान परिस्थिति अनुसार अध्यादेश मार्फत खारेज गरिएको छ। असुरक्षित स्थानमा बसोबास गरिरहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिने र अन्य भूमिहीनका हकमा सम्बन्धित आयोगको सिफारिस तथा संकलित विवरणका आधारमा निर्णय गरिने उहाँले बताउनु भएको छ। सरकारले संवैधानिक परिषद पहिलो संशोधन अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पुनः पठाएको छ। यसअघि सरकारले सो अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष पठाएकोमा राष्ट्रपतिले आइतबार सो अध्यादेश पुनर्विचारका लागि सरकारलाई नै फिर्ता पठाउनु भएको थियो। तर आज बसेको मन्त्री परिषद बैठकले सो अध्यादेशमाथि पुनर्विचार नगरी जस्ताको तस्तै राष्ट्रपति समक्ष पुनः सिफारिस गरिएको जानकारी सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। यसै गरी मन्त्री परिषद बैठकले खुल्ला सहकार्यबाट लिपुलेख लिम्पिया धुरा सीमा विवादको निकास निकाल्न नेपाल र भारत सरकारबीच समन्वय अघि बढाइएको जानकारी दिनुभयो। यसै गरी मन्त्री परिषद बैठकले भारतसँग G2G माध्यमबाट 60,000 मेट्रिक टन युरिया र 20,000 मेट्रिक टन डिएपी मल खरिद गर्न कृषि सामग्री कम्पनी लिमिटेडलाई सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको पनि मन्त्री पोखरेलले जानकारी दिनुभयो। अर्थमन्त्री डाक्टर सोनी मुवागले आशा जगाउने किसिमको बजेट ल्याउने बताउनु भएको छ। आज नेपाल उद्योग वाणिज्य महासंघको 60 वार्षिक साधारण सभाको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै अर्थमन्त्री वाग्ले आगामी आर्थिक वर्षका लागि आशा जगाउने बजेट ल्याइने र निजी क्षेत्रलाई विकासको सारथी बनाउने प्रतिबद्धता जनाउनुभयो। उहाँले आर्थिक वृद्धि रोजगारी सृजना तथा लगानी विस्तारका लागि मन्त्री वाग्ले मन्त्री परिषदमा निजी क्षेत्रको संरक्षण तथा प्रवर्धन सम्बन्धी रणनीतिक प्रस्ताव पेश गरिएको जानकारी दिनुभयो। करिब 100 अर्ब डलरको अर्थतन्त्र निर्माण गर्ने दीर्घकालीन लक्ष्य हासिल गर्न निजी क्षेत्रको साथ अपरिहार्य रहने पनि उहाँले प्रश्न पार्नुभयो। उहाँका अनुसार सरकारको खर्च जीडीपीको करिब 25-30% मात्र रहेकाले बाँकी आर्थिक गतिविधि निजी क्षेत्रबाट सञ्चालन हुने गरेको छ। संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले मंगलबार संवैधानिक निकायका पूर्व मुख्य सचिव परराष्ट्रविद तथा पूर्व प्रशासकहरूसँग छलफल गर्ने भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असीम शाहको संयोजकत्वमा गठित कार्यदलले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा दिउँसो 3-5 बजेसम्म उक्त परामर्श गर्न लागेको हो। कार्यदलका सदस्य सचिव लीलाधर सुवेदीका अनुसार छलफलका क्रममा सहभागी विज्ञहरूबाट संविधान संशोधनका विषयमा आवश्यक सुझाव समेत संकलन गरिनेछ। गत वैशाख 10 बसेको कार्यदलको बैठकले पूर्व उच्च पदस्थ अधिकारी पूर्व मुख्य सचिव परराष्ट्रविद तथा प्रशासनिक विज्ञहरूसँग परामर्श गर्ने

0: निर्णय गरेको थियो। सोही निर्णय अनुसार यो छलफल आयोजना गरिएको हो। रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्छ अपरान्न 4 बजेको समाचार। अब केही बेर विज्ञापन।
1: सादा खाना 100 रुपियाँ, मटन खाना 200 रुपियाँ। ओए, मोबाइलको डाटा पनि हामीले चलाएको मेनु अनुसार महँगो र सस्तो पर्नुपर्ने होइन र?
2: हुन्छ नि मित्र, फेसबुक, ट्विटर, इन्स्टाग्राम, भाइबर, व्हाट्सएप जस्ता सामाजिक सञ्जालहरू मात्रै चलाउने हो भने नेपाल टेलिकममा असाध्यै सस्तो मूल्यमा सोसियल मिडिया डाटा प्याक पाइन्छ। डेली नै मजाले चलाउने
1: *14## डायल गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रोजेक्ट फ्रिडम नामक नौसैनिक अभियान घोषणा गर्नुभएको छ। यस अन्तर्गत हम्बुर्ज जलमार्गमा फँसेका जहाजहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्ने योजना रहेको छ। यो अभियान केही समयभित्रै सुरु हुने बताइएको छ। इरानका वरिष्ठ सांसद इब्राहिम अजिजीले हर्मुज जलमार्गमा अमेरिकाले कुनै पनि हस्तक्षेप गरे त्यसलाई युद्धविरामको उल्लङ्घनका रूपमा लिने चेतावनी दिएका छन्। इरानको विदेश मन्त्रालयले युद्ध अन्त्यका लागि वासिङटनलाई पेश गरिएको 14 बुँदे प्रस्तावमा आएको प्रतिक्रियाको अध्ययन गरिरहेको जनाएको छ। राष्ट्रपति ट्रम्पले भने तेहरानको प्रस्तावलाई अस्वीकार्य भएको बताउनु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। र जल तथा मौसम विज्ञान विभागले हुरी बतासहित भारी वर्षा गराउने प्रणाली पूर्वतिर सर्दै गरेको जनाएको छ। उक्त प्रणालीले उपत्यकासहित बागमती प्रदेश र मधेस प्रदेशका अधिकांश स्थानमा वर्षा हुन थालेको छ। विभागका अनुसार हाल कर्णाली र लुम्बिनी प्रदेशका विभिन्न जिल्लाहरूमा हुरी बतास र चट्याङसहित मध्यमसम्मको पानी परिरहेको छ। विभागका मौसमविद सञ्जीव अधिकारीले पानी पार्ने प्रणाली पूर्वतिर सर्दै गइरहेको बताउनुभयो। विभागले हाल देशभर सक्रिय मौसम प्रणालीका कारण हुरी बतास, मेघगर्जन र चट्याङसहित वर्षा हुने जनाएको छ। मौसमविद अधिकारीका अनुसार सुदूर पश्चिमबाट सुरु भएको वर्षा प्रणाली लुम्बिनी हुँदै बागमती र मधेस प्रदेशसम्म फैलिएको छ। हुरी बतासको करिब गति 40 किलोमिटर प्रति घण्टासम्म पुग्ने र केही स्थानमा करिब 2 घण्टासम्मको प्रभाव रहनेछ। आज विशेष गरी भारी वर्षाको सम्भावना रहेको र साँझपछि वर्षा केही कम हुने अनुमान गरिएको छ। रेडियो नेपालबाट अपरान्न 4 बजेको समाचार सकियो। समाचार कर्को बुलेटिन साँझ 5 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

दी रेडियो नेपाल येन ग्रीष्मा शेर्पने शेर्वी केकी साङ्ग्युर सेन्ड्रोनाङ सिलुन बालेन्द्र साकी ससिङ मेतु मितिवी गोसी क्याने चुक्थम्बाकी तोन्दोग्ला काले मेता सफलाका गोचु ख्यान्थोक नाङसुङ सिलुन साकी चाङबी गाडीगुडी दास कलेला वतु मितिओला सुङ्ग्योप कितुप दासाकी टडिक कितुप सुङसुङ ग्यास काठमाडौँकी चाङबी गाडीगुडी तङ सुङकी ससिङखाला ठिम्की खप्तेला जो खाङबातिवा टडिक कितुपला सुङकी गा लाका गोचु कपला सिलुन साकी ससिङ मेतु मितिओला सुङक्योप कितुप रोग्रम कितुप ताङ सुकुम्बासी तिओला खाङबी टडिक कितुप सुङकी ख्यालेनु गोतुप सुङ्ग्वा दिपलरङ सुङकी तेन्तेन हिन्दु सुकुम्बासी तिवी गोसी कितुप लाका सङ गोचुन ग्वा सहरी याग्यलोन खाङ नङ्गी बागमती सभ्यता एकीकृत विकास छोपी ख्यापा खगेन्द्र बहादुर विष्टकी सेतुप नाङसेन तदा थेङ ताङबोला काठमाडौँ महानगरपालिका नङ्गी दासा सुङकी मितिवा गोसी कितुप लाका गोचु काठमाडौँ महानगरपालिका वडा आङ चुचिक थापाथली वडा आङ गु गरी गाउतङ सिनामङ्गल महानगर वडा आङ सुमजुसुवा चिक्की शान्ति नगरतङ मध्यपुर थिमी टोङखेर वडा आङ चिक मनोहरा चाङबी गाडीगुडी मितिवा सुकुम्बासी इन्की मिनसिनेङ्गोसी केतुब्लाका गोचु सेनगुवा सुङकी संवैधानिक परिषदकी अध्यादेश गितोङ गेचुग्या सुम ख्याफेल कितुपला याङलुङ सिङजिनला सिफारिस कितुप थाक्छोत क्यान ग्वा आरिङ देउ लोनछोक छोकदोकी अध्यादेश याङलुङ सिलोनला सिफारिस कितुप थाक्छोत क्याउएन दिसिनाङ गोमला सुङकी सिफारिस क्याउ संवैधानिक परिषद कोर्की अध्यादेश सिङजिन रामचन्द्र पौडेलकी याङलुङ नासम तुङ्गुप तन्दोग्ला दाङ लोकोएन सिङजिनकी लोकोती अध्यादेश आरिङ याङलुङ सिफारिस कितुप छोकदोकी थाक्छोत क्याउ सुङकी सुङसेपा तेजेन लोपजुङ छेन्द्रिक ताङ लक्से लोनपो सस्मित पोखरेलकी ख्यान्थोक नाङसुङ तुग्राङ क्याने आरिङ देउ लोनछोक छोकदुकी ग्याकर ताङ क्याने जिटुजी सितेमा युरिया छ मेट्रिन टन तोङ ठुक्चु ताङ डिएसपी छ मेट्रिन टन तोङ निसुङ थाक्छोत क्याउएन तुग्राङ क्याने छोकदुला सिङ्ग दरबार नङ्गी गुरु योजना थाक्छोत क्याउताङ गुरु योजना नङ्ला टोछोक ल्याखुङ नङ्ला सुकु कोर जङ्ने वतोप सेनगुवा नोर्लोनपो डाक्टर स्वर्णिम वाक्लेकी मिमाङ तिवी रेवा किथोपु बजेट खोर्ने होङ्गो सुङ्गुवा आरिङ नेपाल उद्योग वाणिज्य महासङ्घकी थेङ ठोकचोकी लोखर हेन्जोमकी गोपतेम्डे ल्यारिमला सुङ्लभ नङ्गिन नोर्लोनपो वाक्लेकी तहुङ्गु पजोलोकी तन्दोग्ला रेवा किथोपु बजेट खोर्ने होङ्गुप्ताङ गेर्की सखुलताङ क्यान चिग्रिल किथोप ख्यालेन क्यानाङ सुङ्ग लोनपो वाक्लेकी पल्जोर सखुल यर्ग्या जप लाकाङ यतोपको कप जपथाङ डोसुङ ग्याछा जप तन्दोग्ला गेर्की सखुलकी ल्यागेन खाक्सेनपो वतो सुङ्गेन लोनछोकला गेकी सखुलकी सुङक्योप्ताङ यार्गेकी तोन्दोक्ला रणनीति प्रस्ताव जको ख्यान्थोक नाङसुङ नाङसे टुङ्गी राजकुमार श्रेष्ठकी छोकपी नङ्ला लेजेतपातिवाला सरुवा कितो पर्लाताङ कोसा परु पर्ला लोपजुङताङ याम्नुङला खाक्सेनपो चिगौला निर्देशन बिनगुवा लोनछोकी बैशाख लाकी गतेचुप्जी छिर्मोक्याउ थाक्छो तेमा सशस्त्र कोर्सुङ मग्मी आइजिपी कोसाला कोच्याक चुङ्गुप नारायण दत्त पौडेल्ला दर्जनी ताक नङ्गुब्ला आरिङ लोनखाङला कोडी क्याउ ल्यारिम्ला दर्जनी ताक नङ्गिन नाङसिक टुङ्गी श्रेष्ठकी तोको सुङ्लप नगुब्येन ती कप्ला सशस्त्र कोर्सुङ बाग्मी आइजिपी पौडेलकी ठिमदङ च ठिमला तङ ग्यालखप्तङ छोकपाला खाक्सेनपो चिने लाका केतुप ख्यालन क्यानाङसुङ सम्बाको च्याक सुङ्गु सशस्त्र कोर्सुङ बाग्मी आइजिपी पौडेलकी सुङक्योप नेताङकाले वतुप तन्दी तुसोला सशस्त्र कोर्सुङ बाग्मी बल्ला स्मार्ट इन्टेलिजेन्स ड्रिफन तङ मिसन रेडी फोर्स कि सिला यर्ग्या तुङ्गु ख्यालन क्यानाङ्गुवा ल्यारिमला आइजिपी पौडेलकी सन्छाम सुङक्योप्ला खाक्सेनपो चि सन्छामला हुङथोपुलाका मेलकपातिवा युङमो जबला बोर्डर इन्टेलिजेन्स यर्ग्या जब सर्सी गोचुतुप सन्छाम सखुला बोर्डर आउट पोस्ट ग्यासा जबताङ टोङरा ग्यालखप्तिवी सुङक्योप छोकपाताङ क्यान चिक्डिल क्याने लाका कितोप सुङसुङ आइजिपी पौडेलकी एमबी सुङकी ख्याफेला क्याउ बुधा सैचिकी सासुकी सुधारी छर्सी नङसिन लाकातिवी छर्सी जोने छोकपी कितोप लाकाला मङ फेन्सेन्पो जब लाका गोचुतुप सुङसुङ एमबी ससिङ लिपुलेक तेमा कोडी कितुप स्याउ कैलाश मनोसरोवर जिकोर कोला एमबी सुङकी ग्याकर्ताङ ज्ञानक निकर्ला कुटनीतिक सितेमा तम्ये सल्बोजौ सेनुवा दितेमा दि तम्ये खोला याङलुङ सल्बु जोइ छिगेल लोनखाङकी दिसिनाङ गोमलासङ एमबी सुङकी ग्याकर सुङला लिपुलिक सखुला लाम ग्याछाजो सन्छाम छोङताङ जिकोर कोर्की लाका तिवा मिकितुब्ला सुइङ पाउएन तुराङ केने लिपुलिक सखुल एमबी ससिङ हिन्दुप कोला टोङरा ग्यालखप ग्यानकला सङ आधिकारिक शिला
ख्यान्थोग बिन्नी सिन्धुप लोनखाङकी सुङ शेपा लोकबहादुर पौडेल क्षेत्रीकी ख्याफेलक्या विज्ञप्तिला सेन्क्वा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपकी आरिङ टुङ्गी खाङ छोक्तुकी चङबी गाडीगुडी नेताङ यम्बा दासाने खाङबा रप्सिमा कलेला स्वरूप मितिओला दिलोकी चैत्र ला नङला तेरे तरेकिगोला एम्बी सुङला सुङ्वा रासोपकी केन्द्रीय ल्याखुङ वनशलीला देव छोक्दुला सोखी सुङ शेपा मनिषाकी ओङछ्या वतु छोक्पा जोने सुकुम्बा सिटिवी थो मेतु सेग्ला खोङ तिओला खाङबा तिवा रम्बु म्याङ्गोला सुयिन सुङसेपा जाकी सुकुम्बा सिटिवा टरेकितुब्लाका खोङ तिवी वदेम्ला क्याउ ख्याले नाङसिन रङ हि वतुप्तङ सुकुम्बा सिटिवी नेताङला खाक्सेन पोजी सुङक्यो पोतुप्तङ टरी गोतुप दासला पोगोला सुङताङ क्यान सुआजको सुङसुङ सहरी यर्गे लुनखाङकी ग्याल्स काठमाडौँकी दासा नाछोक्ला वतु सुकुम्बा सिटिओला डेलवा जगोला सुवा लुनखाङकी दाङलेन्च ख्याफेलकी रोग्रामा गोसिङ ताङ तदा कलेला स्वरूप सुकुम्बा सिटिओला दशरथ रङ्गशालालाई वतु प्राथमिक दर्ता केन्द्रला हुने दर्ता कितोब्ला सुयेन मिमाङ तिवी सुङ सुङक्योप ताङ टरी कितोप ताङ फुथाकफु टरीकी तन्दोङला लाका कितोप छोक्ला वतु सेन्क्वा चङबी गाडीगुडी तेमा मेताजो सुकुम्बा सी मितिवला खाक्सेन्पो चिने सुङकी त्रिपुरेश्वरकी दशरथ रङ्गशालाला ठोतेन शिविर ल्यारिमे जिन्क्योङ क्यानक्वा ठोतेन तेजिन मिबो लुनखाङकी गोठिला जिन्क्योङ ख्याउदी शिविर तेमा कलेला स्वरूप मितिवला टेङ्गा मालव क्यान ठोतेन सेवा तेरो सेन्क्वा दाङसेग्ला शिविला मि तोङ मिमेरा सही सुमताङ ग्याकी ठोतेन मेन्जु क्याउ ठोतेन लोनखाङकी टुङ्गी डाक्टर विकास देव कोटाकी ख्यान्थोक नाङसुङ शिविर आरिङसेक जिन्योङ खितो सेन्क्वा सुङकी चापेम्बा ताङ जङ्गिमी छेर्मो दुन्थग्ला निमा नि कुङसाङ तेरुपगो चुसीमा टोछम सकुल पोखराला फेन्छेन बछुङ सेन्क्वा दुन्थग्ला निमा नि कुङसाङ बिन्सीमा पोखराकी सखाङ तिवला गोमला सिनाङ ग्याछा चिथम्बा मितिवा फरुप होटल एसोसिएसन पोखराकी चिख्याप लक्ष्मण सुबेदीकी ख्यान्थोक नाङसुङ।

सतीवाला तङ तराई के दासा चिकचोङ चोला थक डोक्ताङ शर्मा सिंह खाताङ छेर्वा ग्याथपु नेताङ गुवासिसी लुम्बिनी सुदूरपश्चिम तङ कर्णाली प्रदेश कि दासा चिकचोङ चोला थक डुक्यको तङ छेर्वा बङ्गी गेको नेताङ गोतोप सेन गुवा रेडियो नेपालले सेर्वी साङ्गो डुप्सुङ थुचिसे।

लसो प्रफुल्ल सलगर गीताङला छार भोरी रङ डेनमुला सूर्य मोक्तानला तर्फ ज्ञान नन्दीचोक किताङ सार्वजनिक सेवा प्रसारण गेन्दुन रेडियो नेपाल र बागमती प्रदेश सिंहदरबारी स्टुडियो ग्याम्से प्रसारण तसिटी बमला लानिरे सोमबार कुनु दिल्ली ब्लिङ या सिचुएसन हामी नट निबली छ प्रसारण तपन खाबा सालगर गेताङ रेडियो नेपाल र लुलुलुलु मिडियम वेब फ्रिक्वेन्सी कदे एफएम ब्यान्ड 98.1 मेगा हर्ज सार्वजनिक सेवा प्रसारण गेन्दुन रेडियो नेपाल एप्लिकेसन गणिल वेबसाइट कदे www.radionepalonline.com थिन www.radionepal.gov .npgam rangla mobile ipad tablet and computer rinon protoksa ngan mari khamba mala jab shasan then saksham prashasan tabari khamji bisam hyuldi sushasan babari khamba mala sushasan baba gela batangri khappai bibanga chatilai garo tabari non khamba mala osem tilai chunauti ka denon khabari khamba mala churang ma avastari sarkar se samyam then jimmewar ta sigela bari khamdo bamrang ba mala tilai re gacha ense yambu upatyakala chamri hyulla laman syong gandila kuniri then sarvajanik sagaderi abyavasthit rupri tiban khaba basti gadela byavasthapan la batangri non laman khalla chunauti ka देखाप विवाह गोर्कीको प्रतिनिधि उदाहरण हिन्न तसैनन् युल्ला दायित्व विवाह युल्ला ठिम कानुनी व्यवस्था कानुनी लबचक्के नाङिन थेग्याम प्रभावित ताबा युल्बा दा सुरक्षित रूपी पुनर्स्थापना लासे आधारभूत आवश्यकता गति छोन लासे पिनबारी खाम्दो बानन म्याङ बमला चुरङमा प्रक्रिया से युल्बा दा दुङ्गाल पिनमा तामचक्के नाङिन दीर्घकालीन सहरी व्यवस्थापन सुरक्षित बसोबास तेन व्यवस्थित रूपले विकास लबारी लब बाङराङमा म्याङ बमला चुरङमा अवस्थारी काठुई सहमति डिक्सी गेलाबारी खाम्दोबा थेन मिलोई दृष्टिकोणलाई छ्याम्री गेलाबारी खाम्स सुशासन द अझ प्रभावकारी सोबारी खाम्सेला मुबाकी विवाह ताम्दा चुरीथानमान तिनीलाई गेताङ्री लामन ज्याब ज्याब तामाङ भएका थिए ज्ञानबारी खाम्सेला मला चुनुन ताङ्री खापै बिमा गाछ ज्ञान गे एला माया हो गादे मोला गादा सिम नाङ्री सुशी थान्बा बिबो वाइ वाइ रिकाई मोला अमृत लामा थेन बबिता पाखे

जुवाइली छ गेतन स्यालगारी राङदा तेप्पेन डेनमुला अमृत लामा थिन बबिता पाखरिनला कायरी मुबा वाइसे विभन मुबा एला माया घादे मुला विभताम खाजी बैनुन छिक सेपाङ मारे आखाम चुमी सेमनाङ रे कुटीसी नुप्नाला सिटी बमला नुप्नाला सि ताबा मुला रांसे माया लाबा मि भौतिक रूपले घाटे दम्मन थारिङ मुसाइनुन थे माया बिबसे खाइमाइनुन च्याङना ताब मुला तिल्ला बिसम माया लाबा मि खाइमा दमन मिला सोच थिन भावना नाङ्रेन टिब मला माया लाबा मि छ्याम्नन तामा सेम शान्ति थेन सेम प्लिङ सि पूर्ण तबरङमा मान्नु मला माया लाबा मि ङम्रे आरेमा लामन से आछु बरङमा मान्नु मला बिसिनुन मिगा देसे पाङमन खाप मला चु सन्दर्भ जोरिन थानमेन देप्पेन गेताङ रे अर्को वाइङ्यान गे चु वाइनुन माया प्रीतिला वाइ मला वाइ से बिबन मला दिनमा एला थे माया याङसी

तिरिलाके ताङले थानमा भएका दे जकि जकि पुरान तसैनुन खाइमा दामा न्यानगे न्यानगे मानमा खाल्ला भएका दे थानमान मला तिनी रापा वाइसे याङदा तिलाई दिङ गाछला ताङ्गा दिँदा डन्न लाभ मला चुनन ताङले अर्को जकि पुरान तर ल्यामन सेम छुन लाबारे खाम्बा रोमान्टिक वाइ न्यानगे वाइसे विवन मला तिल ज्याबा काइसाङ तिल ज्याबा स्याल न्याला लाने रङ गादे ह्याल ह्याल वाइरी काइमला राजु लामा थिएन डोङबा काइमो इन्दिरा कोलेला।

धरम बिसान तिनीलाई गेताङला लिच्छ लिच्छरी दोखा सिजन नमला लिच्छरी यङ नेपाली ल गुर्गिक दिनमा थिन यथार्थ ल तामला सि थेरङमन गुर्गिक वाई थानमन मला दन्दे फिरका भिल्ली नितोबा यङ लामन नेपाली ल बाध्यता थिन रहर गोर निन दोसिटे बमना तर गङला मायादा नामसारिन खासे फिरका भिल्ली केला बरी नितोमा चुलुहिरी लामन ग्रेन धोई कापरङमा ताप मला जन थारेङ ता सिटी दोबाम गङला मायाला लामन लामन डन्मा खाबु मुला ज्याबा आज्याबा बिनन गेरी थिलान स्याल झल झलि म्राङ स्टिप मुला रो बिसी नहाबाका देशे पाङ्ब मुला थेता बसेन मुला ताला लामन मिसे पाङ्ब मुला फिर्क्या भ्युली लाबा गेसे माङमी ज्याबन म्राङ नलाब मुला तसैनुन मायाला अभाव बिसम खाइमा दमन तानला सिपिन्ब मुला पर्देशे टाङ्ग युवक गाल्दा पिङ्नला सिपिन्ब मुला सेम बिसम खाइमा दमन खालीला सिपिन्ब मुला याङसे याङला लुइदा याङसे याङला मङ्दा पुरा तानला बरी याङसे लामन से गदे गुम लसिनु टिपतार बोला चुराङ बताम लामन नेपाली गदे से नाबन खबा साजा नामदर हिन्ना चुराङमन कोइताम लाबा घुर्के गुवाइङ गे वाइसे पाङमन मुला ङा मुला मुगलान्डी गाला माया नामसरी जति थारेङ ताजी झनलाना माया सिम नाङ्री बिबु वाइ वाइदिकाई मुला विश्व दोङथेन शशिकला मुक्ता

तिनीले के ताङ्ने चुराङमन चुराङमा ज्याब ज्याब तामाङ वाइगा दे थाना थानन तिलै ताम्गा दे लाना लानन तिनीले गेताङ याम फेसिनीमा दुई तासे जेम्मा बोला तिनीले गेताङ याम चुबारी डाङ्ना लामा लामा थुजे छे गेताङ स्यालगारला फेरि डाङ्ला तिलाई सल्लाह सुझाव गुनासो थिएन प्रतिक्रिया कदी मुला पिसान न त सिधान 9895116894 9895116894 रे सम्पर्क लाबरी थिन गाला इमेल ठेगाना moktansurya39@gmail.com रे इमेल लाबरी नाङदा मोइजेल लाबन तिनी लगे तङ्याम रङलन रो गा सूर्य मोक्तान फेसिनिला रङला चुङिस र जाबतागाई लासो फफल।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
1: नेपालको समावेशी आवाज।
2: रमेश, तिमी त विदेश गएर घरै बनायौ, म त ऋणमा चुरलुम्मै डुबे यार।
3: हेर सुरेश, म चाहिँ विदेश जानु अघि स्थानीय तहमै इलेक्ट्रिसियनको तालिम लिएर गएको थिएँ। विदेशमा पनि सिप सिकेर गए, सिप अनुसारको काम पाए, काम गर्न पनि सजिलो भयो, दाम पनि राम्रै कमाए नि केटा।
2: अब बुझे यार, विदेश जानु अघि तालिम नलिएर ठुलै गल्ती गरेछु नि।
4: हो, त्यसैले वैदेशिक रोजगारमा जाँदा सिप सिकेर मात्र जाने गरौँ। वैदेशिक रोजगार बोर्डको सचिवालय।
5: सडकको भार वहन क्षमता भन्दा बढी लोड मालवाहक सवारी साधनमा नबोकौं।
6: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
7: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
8: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
9: नमस्कार, हामी रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ। यो प्रसारणमा तपाईँलाई हार्दिक स्वागत गर्दछौँ। प्राविधिक सहकर्मी पुष्प रत्न बज्राचार्य, सुधीर मिश्र, उद्घोषक म गणेश थापा। यसबेला साँझको 5 बज्नै लाग्यो। अब सुन्नुहुनेछ समाचार।

0: केन्द्र शाहले काठमाडौँ उपत्यका नदी किनार तथा सरकारी स्वामित्वका जग्गामा भएको अतिक्रमण व्यवस्थापन गरेर भूमिहीन तथा अव्यवस्थित बसोबासमा रहेका नागरिकका लागि दीर्घकालीन समाधानका रूपमा प्रक्रिया अघि बढाइएको बताउनु भएको छ। उपत्यका नदी किनार तथा सरकारी स्वामित्वका जग्गामा भएको अतिक्रमण व्यवस्थापन प्रक्रियाबारे विभिन्न टिप्पणी र आशंका सार्वजनिक भइरहेका बेला प्रधानमन्त्री शाहले सरकारको कदम नागरिकलाई हटाउने उद्देश्य नभएको प्रष्ट पार्नुभएको छ। सामाजिक सञ्जाल फेसबुक मार्फत सन्देश जारी गर्नुहुँदै प्रधानमन्त्री शाहले सरकारका सबै कदम नागरिक विस्थापित गर्ने नभई आवासको हक सुनिश्चित गर्दै दीर्घकालीन समाधान निकाल्न केन्द्रित रहेको प्रष्ट पार्नुभएको छ। सरकारी जग्गा अतिक्रमण भएको क्षेत्रमा सरकारले कानून बमोजिम अघि बढाएको व्यवस्थापन प्रक्रियालाई लिएर नागरिकमा नियोजित रूपमा त्रास फैलाउने काम भएको भन्दै त्यस्ता अपुष्ट र भ्रमको पछि नलाग्न प्रधानमन्त्रीले सबैमा आग्रह गर्नुभएको छ। उहाँका अनुसार भूमि सम्बन्धी ऐन 2021 केही दफाहरू वर्तमान परिस्थिति अनुसार अध्यादेश मार्फत खारेज गरिएको छ। कानुनी अवरोध हटेसँगै वास्तविक भूमिहीन नागरिकको डिजिटल लगत संकलन विवरण प्रमाणीकरण तथा अभिलेख तयार गर्ने काम सुरु गरिएको छ। प्रधानमन्त्री शाहले यस प्रक्रियाबाट भूमिहीनको वास्तविक अवस्था पहिचान गरी व्यवस्थित पारदर्शी र दिगो समाधानतर्फ सरकार अघि बढिरहेको बताउनुभयो। सरकारले संवैधानिक परिषद पहिलो संशोधन अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पुनः पठाएको छ। यसअघि सरकारले सो अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष पठाएकोमा राष्ट्रपतिले आइतबार सो अध्यादेश पुनर्विचारका लागि सरकारलाई नै फिर्ता पठाउनु भएको थियो। तर आज बसेको मन्त्री परिषद बैठकले सो अध्यादेशमाथि पुनर्विचार नगरी जस्ताको तस्तै राष्ट्रपति समक्ष पुनः सिफारिस गरिएको जानकारी सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। यसै गरी मन्त्री परिषद बैठकले खुल्ला सहकार्यबाट लिपुलेख लिम्पिया धुरा सीमा विवादको निकास निकाल्न नेपाल र भारत सरकार बीच समन्वय अघि बढाएको जानकारी सरकारका प्रवक्ताले दिनुभयो। यसै गरी मन्त्री परिषद बैठकले भारतसँग G2G माध्यमबाट 60,000 मेट्रिक टन युरिया र 20,000 मेट्रिक टन डिएपी मल खरिद गर्न कृषि सामग्री कम्पनी लिमिटेडलाई सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णयको पनि गरेको पनि मन्त्री पोखरेलले जानकारी दिनुभयो। अर्थमन्त्री डाक्टर सोनी मुवागले आशा जगाउने किसिमको बजेट ल्याइने बताउनु भएको छ। आज नेपाल उद्योग वाणिज्य महासंघको 60 वार्षिक साधारण सभाको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै अर्थमन्त्री वाग्ले आगामी वार्षिक वर्षका लागि आशा जगाउने बजेट ल्याइने र निजी क्षेत्रलाई विकासको सारथी बनाउने प्रतिबद्धता जनाउनुभयो। उहाँले आर्थिक वृद्धि रोजगारी सृजना तथा लगानी विस्तारका लागि निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहने उल्लेख गर्नुभयो। मन्त्री वाग्ले मन्त्री परिषदमा निजी क्षेत्रको संरक्षण तथा प्रवर्धन सम्बन्धी रणनीतिक प्रस्ताव पेश गरिएको पनि जानकारी दिनुभयो। करिब 100 अर्ब डलरको अर्थतन्त्र निर्माण गर्ने दीर्घकालीन लक्ष्य हासिल गर्न निजी क्षेत्रको साथ अपरिहार्य रहने उहाँले बताउनुभयो। उहाँका अनुसार सरकारको खर्च जीडिपीको करिब 25-30% मात्र रहेकाले बाँकी आर्थिक गतिविधि निजी क्षेत्रबाट सञ्चालन हुने गरेको छ। संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले मङ्गलबार संवैधानिक निकायका पूर्व प्रमुख मुख्य सचिव परराष्ट्र वित्त तथा पूर्व प्रशासकहरूसँग छलफल गर्ने भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असीम शाहको समेतत्वमा गठित कार्यदलले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा दिउँसो 3 बजेदेखि 5 बजेसम्म उक्त परामर्श गर्न लागेको हो। कार्यदलका सदस्य सचिव लीलाधर सुवेदीका अनुसार छलफलका क्रममा सहभागी विज्ञहरूबाट संविधान संशोधनका विषयमा आवश्यक सुझाव समेत सङ्कलन गरिनेछ। गत वैशाख 10 गते बसेको कार्यदलको बैठकले पूर्व उच्च पदस्थ अधिकारी पूर्व मुख्य सचिव परराष्ट्रविद तथा प्रशासनिक विज्ञहरूसँग परामर्श गर्ने निर्णय गरेको थियो। सोही निर्णय अनुसार यो छलफल आयोजना गर्न लागिएको हो। रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्छ अपराह्न 5:30 समाचार। अब अन्तर्राष्ट्रिय समाचार केही बेर विज्ञापन।
1: ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
2: सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
1: यहाँ पनि सबै राम्रो छ। ल, तेरो आमासँग कुरा गर।
2: पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
1: किन टेन्सन लिन्छस् बाबु? हामी जस्ताको लागि एनटिसीको कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
2: ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
1: सेवा सुचारू गर्नका लागि *14# डायल गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: विज्ञापन पछि अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रोजेक्ट फ्रिडम नामक नौसैनिक अभियान घोषणा गर्नुभएको छ। यस अन्तर्गत हम्बुर्ज जलमार्गमा फँसेका जहाजहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्ने योजना रहेको छ। यो अभियान केही समयभित्रै सुरु हुने बताइएको छ। इरानका वरिष्ठ सांसद इब्राहिम अजिजीले हम्बुर्ज जलमार्गमा अमेरिकाले कुनै पनि हस्तक्षेप गरे त्यसलाई युद्ध विरामको उल्लङ्घनका रूपमा लिने चेतावनी दिनुभएको छ। इरानका विदेश मन्त्रालयले युद्ध अन्त्यका लागि वासिङटनलाई पेश गरिएको 14 बुधे प्रस्तावमा आएको प्रतिक्रियाको अध्ययन गरिरहेको जनाएको छ। राष्ट्रपति ट्रम्पले भने तेहरानको प्रस्तावलाई अस्वीकार्य भएको बताउनु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। र जल तथा मौसम विज्ञान विभागले हुरी बत्तासहित भारी वर्षा गराउने प्रणाली पूर्वतिर सर्दै गरेको जनाएको छ। उक्त प्रणालीले उपत्यकासहित बागमती प्रदेश र मधेस प्रदेशका अधिकांश स्थानमा वर्षा भइरहेको छ। विभागका अनुसार हाल कर्णाली र लुम्बिनी प्रदेशका विभिन्न जिल्लाहरूमा हुरी बतास र चट्याङसहित मध्यम वर्षा भइरहेको छ। विभागका मौसमविद सञ्जीव अधिकारीले पानी पार्ने प्रणाली पूर्वतिर सर्दै गइरहेको बताउनुभयो। विभागले हाल देशभर सक्रिय मौसम प्रणालीका कारण हुरी बतास मेघगर्जन चट्याङसहित वर्षा हुने जनाएको छ। मौसमविद अधिकारीका अनुसार सुदूरपश्चिमबाट सुरु भएको वर्षा लुम्बिनी हुँदै बागमती र मधेस प्रदेशसम्म फैलिएको छ। साँझपछि वर्षा केही कम हुने अनुमान गरिएको छ। रेडियो नेपालबाट साँझ 5 बजेको समाचार सकियो। हौस् त नमस्कार।
3: हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। केही बेरमै यहाँहरूले सुन्नुहुनेछ तामाङ भाषामा समाचार, त्यसपछि शैक्षिक रेडियो कार्यक्रम विषयगत पाठको पुनः प्रसारण केन्द्रीय प्रसारण अन्तर्गत रहेर सुन्नुहुनेछ। सुन्दै रहनुहोला रेडियो नेपाल।

तय गरेको आधारलाई समेट्ने गरी 14 बुन्दालाई आधार बनाएर प्रदेश सरकारले सशर्त अनुदान कार्यान्वयन गराउन सरोकारवालाहरूका लागि प्रस्ताव आह्वान गरेको हो। आजसम्म आयोजना तथा कार्यक्रमको प्रस्ताव पेश गर्न प्रदेश सरकारले समय सीमा तोकेको आर्थिक मामिला तथा योजना मन्त्रालयका सूचना अधिकारी अन्जु चौधरीले जानकारी दिनुभयो। स्थानीय तहबाट कार्यान्वयन हुने 10 लाखदेखि 50 लाखसम्म लागत भएका आयोजना, प्रदेश सरकारको अधिकार सूचीभित्रका कुनै विषयका आयोजना, प्रादेशिक नीति तथा कार्यक्रमलाई स्थानीय सरकार मार्फत कार्यान्वयन, प्रदेश सरकारको आवधिक योजनाले लिएको लक्ष्य तथा उद्देश्य हासिल गर्न सहयोग पुर्याउने, स्थानीय सरकारमा प्रादेशिक मानक स्थापना र कार्यान्वयन गर्नुपर्ने मानक विकास सूचाङ्कको अवस्थामा आधारमा सशर्त अनुदान प्रदान गर्ने सकिने उहाँले बताउनुभयो। भक्तपुर नगरपालिका 5 स्थित आदर्शमा आज 2-4-3-1-5-6 नम्बरको टिप्परले ठक्कर दिँदा एक भारतीय नागरिकको मृत्यु भएको छ। टिप्परको ठक्करबाट पैदल यात्री 43 वर्षीय भारतीय नागरिक विष्णुदेव सहनीको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक स्वरूप शर्माले जानकारी दिनुभयो। काभ्रे प्लाञ्चोकको मन्डेङपुर नगरपालिका 10 ज्यामिरे घर भई बनेपा बस्दै आउनुभएको टिप्पर चालक 36 वर्षीय श्याम कुमार तामाङलाई भने प्रहरीले पक्राउ गरी घटनाबारे थप अनुसन्धान सुरु गरेको उहाँले बताउनुभयो। बागमती प्रदेश सरकारले 4 राष्ट्रिय निकुञ्जमा पर्यटनको विकास गर्ने भएको छ। प्रदेशमा रहेको राष्ट्रिय निकुञ्जमा दिगो पर्यटन विकासको बलियो आधार प्रदान गर्न 4 निकुञ्जलाई छनौट गरिएको प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयले जनाएको छ। प्रदेशका लाङताङ, सिपुरी, नागार्जुन, चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा पर्यटन प्रवर्धन गर्ने तयारी गरिएको प्रदेश मन्त्रालयका सचिव दिपेन्द्र सुवेदीले जानकारी दिनुभयो। यी 4 निकुञ्ज क्षेत्रका जैविक विविधता, वन्यजन्तु अवलोकन, पदयात्रा र प्रकृति मैत्री पर्यटनका लागि अत्यन्त उपयुक्त रहेको उहाँले बताउनुभयो। 4 निकुञ्ज क्षेत्रमा पर्यटन प्रवर्धनका लागि आधार तय गर्ने गरी काम सुरु गरिएको मन्त्रालयले जनाएको छ। बाजुराको बुढीनन्दा नगरपालिकामा चट्याङ लागेर 1 वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा बुढीनन्दा 3 डोक डाबाडाका 73 वर्षीय नयना बुढा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा प्रवक्ता नरेश बहादुर शाहीले जानकारी दिनुभयो। कञ्चनपुरको पुनर्वास नगरपालिका 7 स्थित इँटा उद्योगमा ट्र्याक्टर अनियन्त्रित भई ठक्कर दिँदा 2 मृत्यु भएको छ भने 1 गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीका अनुसार न्यू जनता इँटा उद्योगमा काम गर्ने मजदुरहरू काँचो इँटाको चट्टामाथि सुतिरहेको अवस्थामा पानी छर्किने प्रयोग गरिएको 1-8-8-7-6 नम्बरको ट्र्याक्टर अनियन्त्रित भई उनीहरू सुतेको चट्टामा ठोकिएको थियो। अब मौसम समाचार। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज केही स्थानमा मध्यमदेखि केही स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना रहेको छ। विभागका अनुसार आज मुलुकभर साधारणतया बादल लाग्नेछ। सुदूरपश्चिम र लुम्बिनी प्रदेश लगायत देशको हिमाली र पहाडी भूभागको केही स्थानमा तथा बाँकी तराई भूभागका 1-2 स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी, असिनासहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। यसै साथ प्रदेश समाचार सक्यो। सुन्दै रहनुहोला रेडियो नेपाल। नमस्कार।

हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ। अब हामी प्रस्तुत गर्दैछौँ राति 11 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी। केही बेरपछि नै यहाँहरूले सुन्नुहुनेछ बालबाटीका कार्यक्रम, त्यसपछि कृषि कार्यक्रम प्रस्तुत गर्नेछौँ। साँझ 7 बजे समाचार सुन्नुहुनेछ, समाचारपछि घटना र विचार कार्यक्रम प्रस्तुत

0: प्रस्तुत गर्नेछौँ। घटना र विचार कार्यक्रम सुनिसकेपछि प्रहरी कार्यक्रम प्रस्तुत गर्नेछौँ। बेलुकी ठिक 8 बजे अङ्ग्रेजीमा समाचार सुन्नुहुनेछ। अङ्ग्रेजीमा समाचार सुनिसकेपछि केही बेर यहाँहरूलाई सुनाउनेछौँ विभिन्न कलाकारहरूका स्वरमा रहेका लोकगीतहरू। लोकगीतहरू सुनिसकेपछि शैक्षिक रेडियो कार्यक्रम विषयगत पाठ प्रस्तुत गर्नेछौँ। राति ठिक 9 बजे यहाँहरूले सुन्नुहुनेछ समाचार। समाचारपछि हाम्रो संस्कृति हाम्रो परम्परा कार्यक्रमको पुनः प्रसारण सुन्नुहुनेछ। त्यसपछि बाँकी रहेको केही समय यहाँहरूलाई सुनाउनेछौँ विभिन्न कलाकारहरूका स्वरमा रहेका सदाबहार गीतहरू। राति ठिक 10 बजे हिन्दी भाषामा समाचार सुन्नुहुनेछ। हिन्दी भाषाको समाचारपछि बिम्ब प्रतिबिम्ब कार्यक्रम प्रस्तुत गर्नेछौँ करिब राति 11 बजेसम्म। राति 11 बजे समाचार सुन्नुहुनेछ। समाचारसँगै आजको लागि रेडियो नेपालको केन्द्रीय प्रसारणबाट प्रसारण हुने नियमित कार्यक्रमहरू यहीँ पुर्याउनेछन्। तर रात्रिकालीन प्रसारणमा भने विभिन्न सुमधुर गीत सङ्गीतका साथै विविध कार्यक्रमहरूको प्रस्तुति जारी नै रहनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।
1: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।

0: जथाभावी विषादीको प्रयोगले शत्रु किरा मात्र होइन मित्रु किराहरूलाई समेत मारेर वातावरण बिगार्नुको साथै दम, छालाको रोग तथा क्यान्सर सम्म गराउन सक्छ।
1: त्यसकारण प्राविधिकको सल्लाह अनुसार मात्र विषादीको प्रयोग गरौँ। विषादीको बट्टामा लेखिएको कुराको सधैँ पालना गरौँ।
2: समृद्ध कृषि, समृद्ध जीवन।
3: यता नआऊ है बुहारी, तलै बस, छाचुत नगर। आज कति दिन रे?
4: तिन दिन भयो।
3: तिमीलाई थाहा छ रिन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
4: केही हुन्न मुआ, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
3: आ जेसुकै भन, म छउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
4: मुआ, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानुन र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ, पहिलाको जस्तो छैन अहिले।
5: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको
3: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिनँ। हामीले जे सिक्यौँ त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले।
2: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: नागरिक लगानी कोषको नागरिक पेन्सन योजनामा सहभागी भई भविष्य सुरक्षित बनाओ। यस योजनामा न्यूनतम मासिक 500 रुपियाँ जम्मा गरेर सहभागी हुन सकिन्छ।
8: नागरिक लगानी कोष।

0: नमस्कार, हार्दिक स्वागत गर्दछौँ सम्पूर्ण हाम्रा प्यारा प्यारा भाइ बहिनीहरूलाई आजको बालबाटिका कार्यक्रमबाट। प्रविधि संयोजनका दाजुहरू पुष्परत्न वज्राचार्य, रामकृष्ण शाहसँगै यो कार्यक्रम सञ्चालक दाजु बलराम कोइरालाको तर्फबाट। भाइ बहिनीहरू, तपाईँ आराम कुशल हुनुहुन्छ नि? यो समय तपाईँहरूको फुर्सदिलो समय हो नि, किनकि तपाईँ विद्यालयबाट पनि फर्किसक्नुभयो होला। यो खाली समय कार्यक्रम बालबाटिका सुन्न तयार हुनुहोस् है। हामी तपाईँकै लागि सृजनात्मक कुराहरू लिएर आउँछौँ, तपाईँका भावना समेट्छौँ। बालबालिका भनेका कलिला मुना अनि फक्रिन लागेका कोपिला हुन्। शुक्ल पक्षको चन्द्रमा जस्तै धरतीमा उज्यालो छर्ने भविष्यका चेतनाका सम्भाग पनि हुनुहुन्छ। मुना टुसाउन, कोपिला फक्रिन र बिरुवा हुर्किन मलजल र मौसमको आवश्यकता भए झैँ कलिलो दिमाग भएका तपाईँ बालबालिकाहरूमा हुने सृजनशील र सहज प्रतिभाका बीजलाई अङ्कुरित तुल्याउन उपयुक्त वातावरणको आवश्यकता पर्दछ। रमाइलो मनोरञ्जनात्मक शैलीमा नीतिपरक व्यावहारिक साहित्य पठनबाट बालबालिकाको जिज्ञासु मस्तिष्कले अपूर्व ऊर्जा प्राप्त गर्न सक्दछ। यस्तो वातावरणको सृजना गराउन घर परिवार, आफन्त, अभिभावक, विद्यालय शिक्षक, साथी सङ्गीको संयोगात्मक सहकार्यले अघि बढ्न सकिन्छ। यो समयलाई तपाईँहरूले ग्रहण गर्न सक्नु र सिक्नुपर्छ। लौ त, यिनै गुणकारी एवं उपयोगी भनाइसँगै आज पनि हामी एकजना भाइसँग विविध विषयमा कुराकानी गर्दैछौँ। यो कुराकानीले तपाईँलाई पनि प्रेरणा मिल्न सक्छ। अब सुनौ उहाँसँग गरिएको कुराकानी। नमस्कार, तपाईँलाई हार्दिक स्वागत गर्दछौँ कार्यक्रम बालबाटिकामा।
1: धन्यवाद।
0: तपाईँको नाम के हो, परिचय दिनु न।
1: मेरो नाम सार्थक रत्न महर्जन हो। म पाठशाला नेपाल फाउन्डेसनको कक्षा 8 पढ्छु।
0: सार्थक रत्न महर्जनको घर चाहिँ कता पर्छ?
1: मेरो घर गोदावरी नगरपालिका वडा नम्बर 12 ठेचोमा पर्छ,
0: ललितपुर।
1: हजुर।
0: अनि तपाईँ पढ्ने विद्यालयको नाम बताइदिनु त हामीलाई।
1: म चाहिँ पाठशाला नेपाल फाउन्डेसनमा पढ्छु।
0: हजुर, कति कक्षामा पढ्नुहुन्छ?
1: म चाहिँ 8 कक्षामा।
0: हजुर, अनि 8 कक्षामा पढ्दै गर्दा तपाईँलाई विद्यालयमा पढ्ने कुन चाहिँ विषय अलिक सहजता लाग्छ, कुन विषयलाई चाहिँ बढी रुचि राख्नुहुन्छ?
1: सबभन्दा रुचि लाग्ने विषय चाहिँ मलाई म्याथ्स हो।
0: अनि त्यसलाई चाहिँ, गणित विषयलाई चाहिँ तपाईँ कति समय चाहिँ प्र्याक्टिस गर्नुहुन्छ, कति ध्यान दिनुहुन्छ?
1: म म्याथ्सलाई प्राय जति धेरै ध्यान दिन्छु अरू विषयहरू भन्दा,
0: हजुर,
1: म म्याथ्समा चाहिँ दिनदिनै म 1-1.5 घन्टा जस्तो म प्र्याक्टिस गर्छु।
0: हजुर। सार्थक रत्न महर्जन, तपाईँ घरमा कति घन्टा पढ्ने गर्नुहुन्छ पुरा समय खाली हुँदा?
1: पढ्दाखेरि चाहिँ समय कति खाली छ त्यति अनुसार पढ्छु, धेरै जस्तो चाहिँ म 1.5-2 घन्टा जति पढ्छु।
0: हजुर। पढाइ बाहेक खेलकुदमा पनि रुचि राख्ने गर्नु भएको छ?
1: हजुर, खेलकुदमा पनि रुचि राख्छु।
0: विशेष गरेर के अथवा कुन कुन खेलमा चाहिँ रुचि राख्नुहुन्छ, खेल्ने गर्नुहुन्छ?
1: विशेष गरी म बास्केटबल र फुटबल खेल्छु।
0: ए, बढी चाहिँ बास्केटबल र फुटबलमा सहभागिता जनाउनुहुन्छ?
1: हजुर।
0: हजुर, विद्यालयमा हुने गतिविधिहरूमा पनि सहभागिता जनाउने गर्नु भएको छ?
1: हजुर, सहभागिता जनाउने गरेको छु।
0: तपाईँको विद्यालयमा चाहिँ अतिरिक्त क्रियाकलापहरू चाहिँ के हुन्छन्?
1: अतिरिक्त क्रियाकलापहरूमा त्यस्तै पब्लिक स्पिकिङ, वक्तृत्व कला, डिबेट कम्पिटिसनहरू हुन्छन्।
0: हजुर। पढाइ बाहेक खेलकुदमा रुचि राख्दाखेरि चाहिँ तपाईँको समय चाहिँ कसरी म्यानेज गर्नुहुन्छ? पढाइ सँगसँगै त्यो विषयलाई जाँदा पढाइलाई अलिकति असर पर्छ कि, त्यो समय कसरी म्यानेज गर्नुहुन्छ?
1: म चाहिँ समय रुटिन बनाएर म म्यानेज गर्छु। यति समय खेलेपछि म यति समय पढ्छु भनेर म गर्नुभन्दा अगाडि लेख्छु अनि म समयलाई व्यवस्थापन गर्छु।
0: हजुर। सार्थक रत्न महर्जनको घरमा चाहिँ कतिजना सदस्य हुनुहुन्छ?
1: मेरो घरमा मसुद 3 सदस्यहरू छन्।
0: हजुर, तपाईँ सहित 3?
1: हजुर।
0: भनेपछि घर परिवारको एक्लो छोरा हो तपाईँ?
1: हजुर, म एक्लो छोरो।
0: हजुर, कति वर्ष पुग्नु भयो सार्थक तपाईँ?
1: म 14।
0: अनि घरमा खाली समय हुँदा तपाईँले मोबाइल, टेलिभिजन र ल्यापटपहरूमा पनि समय बिताउने गर्नु भएको छ कि, सामाजिक सञ्जालतिर कतिको व्यस्त हुनुहुन्छ, यो हुनुपर्छ कि पर्दैन, बालबालिकालाई कस्तो असर पर्छ सामाजिक सञ्जालमा बढी समय बितायो भने?
1: म घरमा खाली हुँदाखेरि चाहिँ म सामाजिक सञ्जालमा समय दिन्छु अनि म घरमा पनि सरसफाई आमाबुवाले पनि सहयोग गर्छु। मलाई लाग्छ कि सामाजिक सञ्जालको दुवै सकारात्मक र नकारात्मक पक्षहरू हुन्छन्। सकारात्मक पक्षमा चाहिँ हामीले नयाँ जानकारी प्राप्त गर्न सक्छौँ, साथै सामाजिक सञ्जालको फाइदा सँगसँगै बेफाइदाहरू पनि छन्। बेफाइदामा चाहिँ धेरै बालबालिकाहरू सामाजिक सञ्जालले गरेर कुलतहरूमा फसेका छन्। विभिन्न बालबालिकाहरूले धेरै आफ्नो परिवारसँग आफ्नो खेलकुद आफ्नो पढाइमा समय बिताउनु पर्नेको सत्ता सामाजिक सञ्जालमा बिताउँछन्। अनि मलाई लाग्छ कि सामाजिक सञ्जालको फाइदा र बेफाइदा दुवै छन् भनेर।
0: हजुर, अनि सार्थक रत्न महर्जनले खाली समयमा घरमा चाहिँ के गर्ने गर्नु भएको छ फुर्सद हुँदा?
1: फुर्सद हुँदा चाहिँ म घरमा धेरै जस्तो आमाबुवाहरूलाई सहयोग गर्छु। म धेरै जस्तो सरसफाइ गर्छु, कोठाहरूलाई सफा गर्छु, भाँडा माझ्नु छ भने भाँडा माझ्छु, खानेकुराहरूले पनि बगेर म सहयोग गर्छु।
0: हजुर, मम्मीले चाहिँ बाबु मलाई सहयोग गर भन्नुहुन्छ कि आफै तपाईँ गर्नुहुन्छ?
1: कहिलेकाहीँ आफै गर्छु, कहिलेकाहीँ बोलाउनुहुन्छ।
0: हजुर, अनि तपाईँ बेलुकी कति बजे सुत्ने गर्नुहुन्छ अनि बिहान चाहिँ कति बजे उठ्ने गर्नुहुन्छ?
1: म बेलुकी 10 बजे सुतेर म बिहान 6 बजे उठ्ने गर्छु।
0: हजुर, विद्यालयमा हुने अतिरिक्त क्रियाकलापमा पनि तपाईँले भाग लिने गर्नु भएको छ?
1: हजुर।
0: के कुरामा?
1: म प्रायः जस्तो म खेलकुदहरूमा भाग लिन्छु।
0: हजुर, अनि विद्यालयबाट बाहिर आउँदाखेरि अथवा खाली समय भएर घर बाहिर घुम्न जाँदाखेरि तपाईँले बाहिरका कुराहरू चाहिँ खाने गर्नु भएको छ? बाहिरका कुरकुरे चाउचाउ लगायत जङ्क फुडतिर पनि तपाईँको चाहिँ मन लाग्छ कि लाग्दैन? त्यो बालबच्चाले खाँदा कति हानिकारक हुन्छ अथवा फाइदा हुन्छ त्यो बारेमा तपाईँलाई थाहा छ?
1: हजुर, म बाहिरको खानेकुरा चाहिँ प्राय जस्तो त्यति खाँदिनँ। मान्छेहरूले त्यो बाहिरको खानेकुराहरू धेरै खायो भने विभिन्न रोगहरू आउने समस्याहरू देखेको छन् अनि बिरामी हुने पनि समस्या देखेको छन्। तर कहिलेकाहीँ खानु पनि पर्छ भनेर धेरै जसोले भन्छन्।
0: हजुर, सार्थक रत्न महर्जनका मन मिल्ने साथी विद्यालयमा कतिजना हुनुहुन्छ?
1: हुनुहुन्छ।
0: कतिजना हुनुहुन्छ? हजुर, अनि त्यो साथीहरू बिचमा चाहिँ कस्तो खालका कुराहरू हुन्छ? पढाइ लगायत खेलकुदका बारेमा अन्य गतिविधिमा रमाइला कुराकानी के छन् हामीलाई बताइदिनु न। तपाईँहरू कस्ता खालका कुराहरू गर्नुहुन्छ साथीहरू बिचमा चाहिँ?
1: हामी प्राय जति खेलकुदकै बारेमा कुरा गर्छ।
0: हजुर,
1: खेलकुद लगायत हामी पढाइ र अरू रमाइला विषयहरूमा पनि कुरा गर्छौँ।
0: हजुर, विशेष गरेर तपाईँको विद्यालयमा पढाइ चाहिँ कस्तो हुन्छ अनि विद्यालय शिक्षक शिक्षिकाले चाहिँ कस्तो खालको पढाइमा सहयोग गर्दै हुन्छ अथवा तपाईँहरूलाई सहजीकरण चाहिँ कसरी गर्दै हुन्थ्यो जस्तो लाग्छ?
1: मेरो पढाइ चाहिँ राम्रै चलिरहेको छ।
0: हजुर,
1: अनि मेरो विद्यालयमा शिक्षक शिक्षिकाहरूले चाहिँ त्यस्तो सिधै टपिकभित्र नजानुको सत्ता सबले बुझाएर बिस्तारै सबले बुझेपछि मात्र त्यसै गरी पढाउनुहुन्छ, राम्रैसँग पढाउनुहुन्छ।
0: हजुर, अनि फुर्सदको समयमा विद्यालयबाट हुने शैक्षिक भ्रमण लगायतका कार्यक्रमहरूमा पनि तपाईँले सहभागिता जनाउने गर्नु भएको छ?
1: हजुर, सहभागिता जनाउने गरेको छु।
0: हजुर, कुन ठाउँमा जानुहुन्छ, कहिले जानु भएको थियो, त्यहाँको कुनै अविस्मरणीय क्षणको बारेमा हामीलाई बताइदिनु। अनि अहिले बालबाटिका कार्यक्रम सुनिरहनु भएका थुप्रै भाइ बहिनीहरूले तपाईँलाई सुन्दै हुनुहुन्छ, तपाईँका रमाइला अनुभव पनि सुनाइदिनु न। शैक्षिक भ्रमण गर्दा कस्तो अनुभव लिनुभयो, कहाँ जानुभयो, त्यहाँको अनुभव कस्तो रह्यो, त्यो ठाउँ कस्तो थियो बताइदिनु न।
1: हुन्छ, यो वर्ष चाहिँ हामीलाई कतै पनि लगेको छैन अहिले, तर अघिल्लो वर्ष चाहिँ हामीले दुईवटा ठाउँमा लग्नु भएको थियो आउट अफ भ्याली। एउटा चाहिँ फिल्ड ट्रिप लग्नु भएको थियो स्कुलले चितवन सौराहामा, त्यहाँ चाहिँ हामीले थारू कम्युनिटी, बोटे कम्युनिटी र अन्य लगायत कम्युनिटीहरूको बारेमा हामीले जान्यौँ। अनि चितवन राष्ट्रिय निकुञ्ज जस्ता विश्व प्रसिद्ध राष्ट्रिय निकुञ्जहरूमा डुल्यौँ, त्यहाँ के जनावरहरू पाइन्छन्, कस्तो जनावरहरू पाइन्छन् भनेर पनि बुझ्यौँ। अर्को चाहिँ म स्कुलले चाहिँ हामीलाई ककनी लगेको थियो एउटा स्काउट क्याम्पको लागि, त्यो स्काउट क्याम्प पनि रमाइलो थियो। त्यहाँ हामीले विभिन्न गतिविधिहरू गऱ्यौँ, धेरै कुराहरू सिक्यौँ, रक क्लाइम्बिङ, टायर क्लाइम्बिङ जस्ता रमाइलो गतिविधिहरू पनि गऱ्यौँ अनि साथै ज्ञान पनि प्राप्त गऱ्यौँ।
0: हजुर, त्यो भ्रमण चाहिँ समूहमा थियो?
1: हजुर, समूहमै थियो।
0: हजुर, विद्यालयबाट भ्रमण थियो होइन त?
1: हजुर
0: हजुर, भनेपछि रमाइलो भ्रमण रह्यो।
1: हजुर,
0: तपाईँ कक्षा 8 पढ्नुहुन्छ, सार्थक रत्न महर्जनलाई बाल अधिकारको बारेमा पनि थाहा छ, हामीलाई थाहा छ भने केही कुरा बताइदिनु न। बाल अधिकार के हो, बाल बालिकाले त्यो अधिकार कसरी पाउनु पर्छ, कस्तो अधिकारलाई चाहिँ बाल अधिकार भनिन्छ, हजुरलाई थाहा छ होला त्यो विषयमा?
1: बाल अधिकारको बारेमा मलाई खासै थाहा पनि छैन, मलाई थाहा भएको जति चाहिँ बाल बालिकाले पाउने हकहितहरूलाई नै बाल अधिकार भनिन्छ भने त्यति मलाई थाहा छ मलाई।
0: हजुर, खास गरेर बाल बालिकाले चाहिँ कस्तो खालको हक अधिकार पाउनु पर्छ होला, तपाईँको निजी विचार के छ?
1: बाल बालिकाहरूले शिक्षा आर्जन गर्ने अधिकार पाउनुपर्छ, सुरक्षा प्राप्त गर्ने अधिकार पाउनुपर्छ अनि त्यस्तै।
0: हजुर, अनि सार्थक रत्न महर्जनको भविष्यको योजना के छ, के बन्छु भन्ने लक्ष्य राख्नु भएको छ?
1: म चाहिँ एउटा डिप्लोमेट बन्न खोजेको छु।
0: हजुर, त्यो कसरी बनिन्छ होला, तपाईँको प्लानिङ योजना चाहिँ के छ?
1: डिप्लोमेट बन्न चाहिँ हामीले विभिन्न विषयहरूमा राम्रो प्रस्तुतिकरण देखाउनुपर्छ। उदाहरणको लागि इङ्ग्लिस, सामाजिक, हिस्ट्री र जियोग्राफीमा हामीले हाम्रो बोल्ने तरिका र लेख्ने तरिकाले पनि अलि राम्रोसँग बढाउनुपर्छ, अनि निगोसिएटिङ अनि क्रिटिकल थिङ्किङ अनि कन्फिडेन्स पनि बढाउनुपर्छ। साथै डिप्लोमेट बन्न हामीले गभर्मेन्टहरूको एक्जाममा भाग लिन सक्छौँ अनि त्यसै गरी भनिन्छ।
0: हजुर, अनि तपाईँको हामीले कुनै प्रतिभा सुन्न चाहन्छौँ, हामीलाई सुनाउन सक्नुहुन्छ? अहिले तपाईँसँग भएको सृजनात्मक कुराहरू केही छन्, हामीले सुन्न सक्छौँ?
1: म सृजनात्मक प्रतिभा भन्नाले म चित्रकला कोर्छु।
0: ए, चित्रकलामा चाहिँ तपाईँको सोख छ?
1: हजुर
0: हजुर। अनि यो चित्रकलामा चाहिँ विशेष गरेर कुनलाई चाहिँ अलिक प्राथमिकता दिने गर्नु भएको छ?
1: म त्यो त्यस्तो नेचरको प्रकृतिको रुखहरू हराभराहरू बनाउन।
0: हजुर, अहिलेसम्म कुनै प्रतियोगितामा भाग लिनु भएको छ अनि पुरस्कार पनि प्राप्त गर्नु भएको छ कि छैन?
1: हजुर, अस्ति भर्खर मैले नेपाल राष्ट्र ब्याङ्कको एउटा चित्रकला प्रतियोगितामा भाग लिएको थिएँ, जसमा मैले प्रथम स्थान प्राप्त गरेको थिएँ।
0: ए, तपाईँले राष्ट्र ब्याङ्कको वार्षिक उत्सवको अवसरमा चित्रकला प्रतियोगितामा भाग लिनुभयो?
1: हजुर।
0: अनि त्यसमा प्रथम पनि हुनुभयो?
1: हजुर, प्रथम पनि भयो।
0: कस्तो खुसीको कुरा सुनाउनु भयो, तपाईँलाई हार्दिक बधाई छ। अनि प्रथम भएर कति पुरस्कार पाउनुभयो त्यो पनि बताइदिनु न।
1: मैले प्रथम भएर एउटा सर्टिफिकेट, मेडल र 7,000 रकम पाएँ।
0: ए, 7,000 नगद पनि पाउनुभयो?
1: हजुर।
0: अनि त्यो चाहिँ केमा खर्च गर्ने प्लानिङ बनाउनु भएको छ, योजना छ तपाईँको?
1: खर्च गर्ने त्यस्तो योजना चाहिँ छैन, म बचत गर्छु भनेर म अहिलेसम्म योजना बनाएको छु।
0: यो पहिलो पुरस्कार थियो तपाईँको?
1: होइन, म त्यही नेपाल राष्ट्र ब्याङ्कै म 5 कक्षादेखि मैले जितेको थिएँ एकचोटि।
0: ए, त्योभन्दा अगाडि पनि जित्नु भएको थियो?
1: हजुर।
0: अनि नेपाल राष्ट्र ब्याङ्कमै चाहिँ चित्रकला प्रतियोगितामा कसरी पुग्नु भयो तपाईँ?
1: मेरो बुवा चाहिँ त्यहाँ काम गर्नुहुन्छ।
0: हजुर। ए,
1: नेपाल राष्ट्र ब्याङ्कमा, अनि त्यहाँ प्रायः जति त्यो प्रतियोगितामा को नेपाल राष्ट्र ब्याङ्ककै कर्मचारीहरूको बाल बालिकाहरू आउँछन्, त्यही भएर मैले पनि पठाउनु भएको थियो।
0: हजुर।
1: अनि त्यसरी पुगेको थिएँ।
0: ए, भनेपछि त्यसमा सहभागिता भएर पुरस्कार पनि पाउनुभयो। अनि बाबा मम्मी चाहिँ कति खुसी हुनुभयो तपाईँले प्राप्त गरेको पुरस्कारबाट?
1: धेरै खुसी हुनुभयो।
0: हजुर, अबका योजना के छन् तपाईँको?
1: योजना?
0: हजुर, अब के गर्ने लक्ष्य राख्नु भएको छ?
1: मेरो लक्ष्य चाहिँ चित्रकलाको सिप अझै बढाउनु, अनि विद्यालयमा राम्रोसँग पढ्दै जानु, अनि भोलि पर्सि राम्रो काम पाऊ भनेर।
0: हजुर, जुन चित्रकलामा तपाईँ प्रथम हुनुभयो नि, के को चित्र तयार गर्नुभयो अनि त्यो चित्रबाट चाहिँ तपाईँ प्रथम स्थान हासिल गर्नुभयो, त्यो बारेमा पनि हाम्रा भाइ बहिनीहरूलाई पनि बताइदिनु न।
1: हजुर, मैले त्यो चित्र चाहिँ एउटा गाउँघरको चित्र बनाएको थिएँ।
0: हजुर।
1: त्यहाँ चाहिँ माथिमा हिमाल अनि तल ब्रिटेनमा घरहरू बनाएको थिएँ।
0: हजुर।
1: त्यो घरहरू सँगसँगै खेतबारीहरू, पहाडहरू लगायत अरू पनि कुराहरू बनाए थपेको थिएँ।
0: हजुर, अनि त्यो चाहिँ चित्रकला तपाईँले लेख्दै गर्दा तपाईँले म प्रथम हुन्छु नि भन्ने लक्ष्य राख्नु भएको थियो त?
1: प्रथम हुन्छु भनेर लक्ष्य राखेको थिएन, तर जति सक्दो त्यति मेहनत गरेर राम्रो गर्छु भनेर लक्ष्य चाहिँ राखेको थिएँ।
0: हजुर, कतिजनाको सहभागिता थियो चित्रकला प्रतियोगितामा?
1: 190 कि कतिजना सुनेको थिएँ मैले।
0: त्यति धेरैमा तपाईँ पहिलो स्थान प्राप्त गर्नुभयो।
1: हजुर
0: हजुर, ल बधाई छ। अनि हामी बालबाटिका कार्यक्रमको अन्त्यतिर छौँ। अन्त्यमा हाम्रो कार्यक्रम मार्फत रेडियो नेपाल सुनिरहनु भएका सम्पूर्ण भाइ बहिनीहरूलाई तपाईँको सन्देश केही छ अथवा केही भन्न चाहनुहुन्छ? तपाईँका छुटेका कुराहरू केही छन्?
1: हजुर, आफूलाई जिन्दगीमा के हासिल गर्नु छ, के देखाउनु छ, के हासिल गर्नु छ भने मेहनत गर्नुपर्छ। मेहनत बिना मान्छे बन्न सकिँदैन, अनि मेहनतले नै सबै कुरा बनिन्छ।
0: हवस्, हामीलाई समय दिनुभयो, धन्यवाद तपाईँलाई।
1: हवस्, धन्यवाद।
0: लौ त, यिनै कुराकानी सँगसँगै आजको बालबाटिका कार्यक्रमको निर्धारित समय पनि सकिने लागेको छ। अर्को हप्ता अरू नै विषयमा कुराकानी लिएर हामी उपस्थित हुनेछौँ। तबसम्मको लागि प्रविधि संयोजनका दाजुहरू रामकृष्ण शाह, पुष्परत्न बज्राचार्यसँगै यो कार्यक्रम सञ्चालक दाजु बलराम कोइराला पनि बिदा माग्छु। नमस्कार, तपाईँ रेडियो नेपाल सुन्दै रहनुहोला।
2: जय

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: कृषि तथा पशुपक्षी विकास मन्त्रालय कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कार्यक्रम पौरखी कृषक। कृषि नै जीवनको मूल आधार हो। कृषिलाई जीवनको मूल आधार ठानेर अनुकरणीय कार्य गर्नेहरूले हुन् पौरखी कृषक।
2: नमस्कार, कार्यक्रम पौरखी कृषकको आजको श्रृङ्खलामा स्वागत छ। आज हामी झापा जिल्ला कौरादह नगरपालिका वडा नम्बर 6 रहेको कोपिला डाँगी बहुउद्देश्य कृषि फर्मका सञ्चालक नरेन्द्र डाँगीको पौरखको कथा प्रस्तुत गर्दैछौ। केही दशक पहिला कृषक डाँगी शिक्षण पेसामा आबद्ध हुनुहुन्थ्यो, तर मासिक तलबले घर खर्च धान्न र बच्चा बच्ची पढाउन गाह्रो भएपछि शिक्षकको भूमिकालाई बिट मार्दै उहाँ कृषितिर लाग्नुभयो। अहिले उहाँ धान, मकै, फापर र तोरीको बिउ उत्पादन गर्नुका साथै छोटो समयमा राम्रो आमदानी दिने भएकाले तरबुजा खेती पनि गर्दै आउनु भएको छ।
3: कृषि अन्तर्गत अहिले धान बालीमा उत्पादन गरेको धानबाट मात्रै केही आय स्रोत नजुट्ने हुँदा मैले हरदिनाथ धानको बिउ उत्पादन गर्छु, अनि स्वर्ण सबको धानको बिउ उत्पादन गर्छु, कालो नुनिया, तरारा 2, अनि हरदिनाथ 6 विभिन्न खालका धानको बिउ उत्पादन गरेर बजारमा आफ्नो खडा बाली निरीक्षण उमार शक्ति चेक गरेर झुम्कामा लगेर आफ्नो बजारमा त्यो आफ्नो उत्पादन धानहरू बेच्छु। त्यो लगायत नगदे बालीको रूपमा मैले अहिले बर्खे धान पनि बिउको धान पनि लगाएको छु 2-2.5 बिघा जति 3 बिघा जतिमा, र यो वैकल्पिक रूपमा यो हामीले खरबुजा खेती गर्न थालेको 3 वर्ष भयो। बिस्तारै गर्दै गर्दा यसमा चाहिँ अरूभन्दा अलिक छिटो बिक्ने र केही आय आर्जन हुने, आफूले गरेको श्रमको केही बढी फाइदा हुने हुनाले यो बालीमा चाहिँ हामीले सुरु गर्न थालेको। पहिले म शिक्षक पेसा पनि गर्थेँ। शिक्षक पेसामा मेरो परिवार 5-6 जना छोराछोरी थिए, उनीहरूलाई पढाउन त्यो डेरा भाडा गर्न नसकेको हुनाले मैले जागिर राजिनामा दिएर यही पेसा मैले अँगालेको है। मैले निरन्तर यही पेसा गरिरहेको छु। शिक्षक पेसा मैले 15-16 वर्ष जति गरेँ। मैले 48 सालमा राखेँ।
2: सुरुका वर्षहरूमा उहाँले परम्परागत रूपमा धान र मकै जस्ता अन्न बाली मात्र लगाउनुहुन्छ थियो। मेहनत धेरै भए पनि आमदानी सन्तोषजनक थिएन। तर जब उहाँले अन्न भन्दा उन्नत बिउको बजार मूल्य र माग धेरै हुन्छ भन्ने थाहा पाउनुभयो, तबदेखि उहाँ बिउ उत्पादन तर्फ सक्रिय हुनुभयो।
3: हुलास भयो अनि किन खोज्ने भन्ने गोल्सा एउटा कम्पनी छ, त्यसले चाहिँ त्यो अलिकति डायबिटिजलाई हुने खालका रातो जातको बासमती धानको बिउ चाहिँ ल्याएर दिनुभयो। मैले त्यसलाई उत्पादन गर्ने 15 किलोलाई मैले 25 मन बनाएँ। 25 मन बनाइसकेपछि त्यो मैले बजारमा 100 रुपियाँ किलो बेचेँ। अनि बिउ बेच्दा अलिकति पैसा आउने रहेछ भन्ने कुरा मैले थाहा पाएर, अनि अरू जातका धानको बिउहरू मैले उत्पादन गर्दै यो धानको भाउभन्दा केही बढी मूल्य हुँदा आफ्नो जन लाउन आफ्नो खर्च टार्ने हुँदाले त्यो पेसा अगाडि बढाउँदै लगेँ। तोरीको बिउ पनि उत्पादन गर्छु। तोरी सकेपछिको सिजन सकेपछि यो खरबुजा लगाएको हो। तोरीको बाली पनि उत्पादन गर्छु र तोरी बजारमा मैले किलोको 150-150 सम्म किलो 200 सम्म किलोमा बिउ बेच्छु। अनि तोरी सकेपछि यो खरबुजा खेती गर्छु र त्यस पछाडि यो पाकेपछि अरू बिउ धानहरू लगाउने काम गर्छु र अरू मैले फापरको बिउ पनि म उत्पादन गर्छु। यो कित्ताहरूमा रजमाको बिउ पनि उत्पादन गर्छु र बजारमा अरूको भन्दा केही 2 पैसा बढी मूल्य लगाएर त्यो बिउहरू।
2: कृषक डाँगीको यो यात्रामा राज्यका निकायहरूले पनि तालिम र अनुदान मार्फत सहयोग गरिरहेका छन्। विभिन्न निकायबाट प्राप्त तालिम र कृषि अनुदानले उहाँको व्यावसायिक यात्रालाई अझ सहज बनाएको छ। नयाँ प्रविधिको प्रयोग र आधुनिक कृषि प्रणालीले उत्पादनमा वृद्धि ल्याउनुका साथै उहाँको हौसला पनि बढाएको छ।
3: खासै तालिम चाहिँ लिएको छैन, तर कृषि ज्ञान केन्द्र कृषि शाखाबाट चाहिँ हामीलाई जुन तालिमहरू त्यो तोरी बाली अनुसन्धान कार्यालयबाट जो सरहरू आउनुहुन्छ उहाँले तालिममा बोलाउनुहुन्छ, त्यो तालिममा चाहिँ म जसरी पनि जान्छु र सिकेका कुराहरू आफ्नो डायरीमा लेखेर ल्याएर त्यसमा ती लेखेका कुराहरूको आधारमा म गरेर चाहिँ अगाडि बढिरहेको। पोहोर मलाई यो खरबुजा खेतीमा अनुदान दिएको छ। यो बिउमा पनि मलाई बिउको आदि बिउ उत्पादनलाई नै आदि अनुदान दिनुहुन्छ र राष्ट्रिय कृषि आधुनिकरण कार्यालयले हामीलाई अनुदान दिएको छ र गौरादह कृषि शाखाबाट त्रिपालहरू जुन हामीलाई चाहिँ टनेलहरूलाई अनुदान।
2: आफ्नो अनुभव र प्राप्त तालिमले दक्ष हुनुभएका कृषक डाँगीले तरबुजाको फल मात्र होइन बेर्ना पनि बिक्री गर्नुहुन्छ।
3: यो सबभन्दा पहिले हामी यो खरबुजाको बिउ पहिले चाहिँ हामी वीरगन्ज अथवा वीरगन्जबाट ल्याउन बिर्तामोठमा ल्याउँछौँ। यो खरबुजा अरू खरबुजा भन्दा भिन्न जातको हो। यसको बिउ किलोको 70,000 सम्म पर्छ। एक प्याकेट 10 ग्राम खरबुजाको बिउलाई 1500 देखि 1600 पर्छ। त्यो बिउ ल्याउँछौँ, बिउ ल्याएर हामी चाहिँ त्यो कोको बिट ल्याउँछौँ, अनि प्राङ्गारिक मल ल्याउँछौँ, अनि ट्रे भन्ने हुन्छ हामीसँग सानो सानो 105-110 को पाल भएको, त्यो पालमा चाहिँ हामीले त्यसलाई चाहिँ खरबुजाका बिउ 2 दिन भिजाउँछौँ। 2 दिन भिजाइसकेपछि अनि त्यसलाई फेरि अलिकति भुसमा चाहिँ पानीमा भिजाएर त्यसलाई चाहिँ परालभित्र राख्छौँ तातो बनाउन। पुसमाको त तातो हुँदैन, अनि परालभित्र त्यसलाई राखेपछि 2 दिनदेखि 3 दिनमा त्यो सेतो सेतो मुखामा टुसो आउँछ। टुसो आएपछि त्यो टुसो आएकोलाई चाहिँ जरातिर भुइँमा गाडेर त्यसलाई त्यो टेमा माटोहरू बनाएको टेमा चाहिँ हामीले पकाइदासम्म रोप्छौँ। रोपेपछि त्यसलाई रोपिसकेपछि त्यसलाई चाहिँ गुमुज बनाउनु पर्छ। त्यति बेला चिसो वातावरण बढी हुन्छ, गुमुज चाहिँ सेतो प्लास्टिक टनेल ओढाएर बाँसको भाटो नुहाएर त्यसलाई चाहिँ तल ठक्क राखेर दिउँसो घाम लाग्दा त्यसलाई हामीले निकालिदिने प्लास्टिक, राति चाहिँ त्यसलाई छोपिदिने, अनि 3-4 दिनमा चाहिँ त्यो हामीले धुसेको दबाई साप अरू विभिन्न किसिम धुसिए दबाईहरू हान्ने, अनि त्यसरी चाहिँ हामी बिउ उत्पादन गर्छौँ। मैले खरबुजाको बिउ मात्रै अहिले 15,000 को बेचेँ, एउटा बिरुवालाई मैले 10-15 रुपियाँ बेचेँ, 15,000 बिउ बेचेँ। यो एरियामा लगभग मैले दिएको बिउ लगभग 3 बिघा जति खरबुजा।
2: सफल तरबुजा खेतीको लागि आवश्यक माटोको तयारीदेखि मल तथा सिँचाइ व्यवस्थापनसम्मको हरेक पाटोमा कृषक डाङ्गीले उत्तिकै ध्यान पुर्याउनुहुन्छ। उहाँले आफ्नो खेतीमा नयाँ प्रविधिहरू पनि अप्नाउनु भएको छ।
3: 2 पातदेखि 3 पात भएपछि यसलाई हामीले माटो तयार गरेर कित्तामा लान्छौँ। यसलाई 2 पल्टदेखि 3 पल्ट राम्रो माटो तयार गर्नुपर्छ। राम्रो माटो तयार गरेपछि त्यसलाई 10-12 फिटको ड्याङ बनाउनु पर्छ। 12 फिटको ड्याङ बनाएपछि मर्चिन प्लास्टिक अहिले 2 लाइन ओछ्याउँथ्यौँ, अब त्यो 3 लाइन ओछ्याउनु पर्छ भन्ने हामीलाई ज्ञान भयो, किन त्यसको लहरा बढी जाँदो रहेछ लहरीबारी। अब 2 लाइन ओछ्याएर त्यसको साइडमा 2 फिटको बिचमा चाहिँ एउटा गिलासले अथवा केही खम्बाले खनेर पाल पार्छौँ। पाल पारेर ठ्याक्क ठ्याक्क त्यो सानो बिरुवा 3 पाते बिरुवा लिएर त्यहाँ रोप्छौँ र त्यसमा हजारीले पानी हाल्छौँ। हजारीले पानी चाहिँ बिस्तारै सर्दै जान्छ। 5-6 दिन पछाडि त्यसलाई हामी सानो नाली हुन्छ त्यो बनाएको, अहिले पानी हाल्छ, त्यो नालीबाट मोटरको पानी कुदाउँछौँ। कुदाइसकेपछि बिस्तारै बढ्दै जान्छ, अनि धुसिएको दबाई अनि विषादी धुस हल्का विषादी पनि हाल्छौँ। खरबुजा खेती 15-16 कट्ठा मिनिमम मैले लगाएको छ। यसमा यो मर्चिन प्लास्टिक बढी ओछ्याउनु पर्छ, अनि विषा त्यो भिटामिन पनि हाल्नुपर्छ, अनि यो गोबर मलहरू हामीले किन्नुपर्छ। गर्दा हाम्रो 2-2.5 लाख रुपियाँ यसमा खर्च हुन्छ। पानी हाम्रो यही बोरिङ हो, बिजुलीको तारबाट बोरिङ गाडेको छ, यही बोरिङकै प्रशस्त पुग्छ हामीलाई। 2 बोरिङ मेरो 3 बोरिङ छ, 3 बोरिङ लिएर प्रशस्त मात्रामा पुग्छ।
2: कृषक डाङ्गीले बगरमै मात्र सम्भव मानिएको तरबुजा खेती आफ्नै खेतमा सुरु गर्नुभयो। सुरुवाती दिनहरूमा उहाँलाई धेरैले तरबुजा खेती माटोमा सफल हुन सक्दैन भनेका थिए, तर उहाँको नयाँ अभ्यास सफल भएपछि अहिले गौरादह नगरपालिकामा कृषकको खेतबारीमा नै तरबुजा खेती फस्टाइरहेको छ।
3: यो माटोमा फल्ने चिज हो, यो कृषि अनुसन्धानबाट यो माटो खोलाको माटो बालुवा हुन्छ, यसलाई चाहिँ मुसर बनाएर चाहिँ त्यो चिसोबाट जोगाउनको लागि यो मर्चेन्ट प्लास्टिक हालेपछि यो माटो मुसर हुन्छ, मुलायम हुन्छ, खोलाको भन्दा बढी हुन्छ भन्ने कुरा मैले महसुस गरेँ। अनि त्यही महसुस गरेकाले यो मर्चिन प्लास्टिक ओछ्याएर यो सुरु गरेको एकदम राम्रो सफल भयो। यो गरेको पहिले पनि मैले 2 वर्ष गरेर छोडेँ नभ्याएर, अहिले मैले लगातार गरेको 3 वर्ष हो। खरबुजा खेती यहाँ थिएन, कसैले गरेका थिएन, सन्तोष कार्कीले मैले गरेको हो, यो हुँदैन फल्दैन भन्नुहुन्थ्यो, र त्यति बेला मैले यो खरबुजा खेती गरेँ, गरेपछि फलेपछि उहाँहरू आउनुभयो गाउँमा अनि बेच्यौँ हुन्छ भने प्रमाणित भयो। हामीले खरबुजा खेती गरेका थियौँ भने अहिले खरबुजा किलोको 60 रुपियाँदेखि 70 हुने होला। किन भन्दाखेरि रतुवामा बाढी आयो, माईमा बाढी आयो, त्यो खरबुजा पानीको खरबुजा बढेन, पानी बढी भयो खरबुजा बढेन, खोलाको खरबुजा भएन। यो खरबुजाले अहिले मार्केट दाम छ, पोहोरको भन्दा अहिले यो खरबुजामा 10 रुपियाँदेखि 15 रुपियाँ किलो बढीमा बिक्छ।
2: कृषक डाङ्गी गौरादह नगरपालिका वडा नम्बर 6 लाई तरबुजा खेतीको हबका रूपमा विकास भएको हेर्न चाहनुहुन्छ।
3: खेतीमा यसरी बढाइरहेका छौँ, यो राज्यले हाम्रो कुरा सुनिदिएर यो गौरादह 6 लाई चाहिँ खरबुजाको हबको रूपमा लिएर यहाँ हामीलाई चाहिँ अलिक पेसामा आकर्षित गराएर अरू चाहिँ जसको माटो दोमट माटो छ बालुवा माटो भएकामा चाहिँ हुन्छ भन्ने सन्देश दिएर तालिमको व्यवस्था गराएर केही मर्चिन प्लास्टिकहरूको अनुदान दिएर त्यसको अवलोकन गरेर खेती गर्न लागेमा चाहिँ गौरादह लगायत देशभरिका जनताहरू चाहिँ किसानहरू चाहिँ आर्थिक समृद्धि भएर आर्थिक उन्नतितिर लाग्नु हुनेछ। आगुनदेखि यहाँ लगभग गौरादह 2006 20 बिगा जति खरबुजा खेती गर्ने हाम्रो योजना।
2: आफू आत्मनिर्भर बनेसँगै उहाँले गाउँका अन्य छिमेकीहरूलाई पनि स्वरोजगार बन्न प्रेरित गर्नुभएको छ। आज उहाँको फर्ममा गाउँका अन्यले पनि काम पाइरहनु भएको छ।
3: यसको व्यवस्थान गर्दा मेरो यो नालीको झार काट्ने ओर्ने हाम्रो एकजना सतानी बहिनी छन्, एउटा भाइ अहिले घाँस काटिरहेछ, दुईजना मान्छे हाम्रो कन्टिन्यू हुन्छ, अर्को एक्स्ट्रा मान्छे त्यो बिचबिचमा बिरुवालाई कसो गर्ने के गर्ने कसरी सुरक्षा गर्ने भन्ने एउटा युवा भाइ छन्, तिनजना मान्छे र म लगायत कन्टिन्यू हामी 3-4 मान्छे खट्छौँ। परिवारको सहयोग भनेको अरू छोराहरू भयो, अहिलेका युवाहरू खेतीमा त्यति मन दिँदैनन्, परिवार र म यो निरन्तर हाम्रो जीवन यही हो र यही पेसा गर्नुपर्छ र अरूले पनि यो पेसालाई अँगालुन् र खेतीबाट केही आय आर्जन हुन्छ भन्ने सन्देश दिने विचारले यो पेसा गरे।
2: मेहनत गरे पक्का फल लिन पाइने र मानो रोपेर मुरी फलाउन सकिन्छ भन्ने आफूले देखेको हुँदा कहिले कृषि छोड्ने सोच नआएको कृषक डाँगीको भनाइ छ।
3: व्यापार गर्दाखेरि धेरै डुब्ने, लगेको लगानी पनि कोहीसँग नउठ्ने भएपछि यो कृषिमा त जति लगानी गरेर जति मिहिनेत गर्यो भने त बेचेपछि त आफूसँग आमदामी हुन्छ, त्यसले बेचेर चाहिँ छोराछोरी पढाउने केही फाइदा हुन्छ भनेर मैले अहिले जस्तो कुनै ट्र्याक्टरहरू थिएन, पावर टिलरहरू थिएन, मैले 4 हल गोरु जोतेर 16-17 बिगा जग्गा खेती गरेर छोराछोरी पढाएको। अहिले पनि मेरो जग्गा यहाँ खेती गर्ने जग्गा 12 बिगा जग्गा, 2-3 बिगा धान लगाएको छ, मकैको बिउ छ, यो मकै छ। हामीले 1 बिगा जग्गामा 1 मन धानको बिउ रोप्छौँ। 1 मन धानको बिउ रोप्दा हामी 100 मन धानदेखि 120 मन धान उत्पादन गर्छौँ र हामीले 100 मन धान उत्पादन गर्छौँ। 100 मनले लगभग 3-4 परिवारलाई मजाले खान पुग्छ अनि हाम्रो यो उत्पादन हुन्छ भने हामीले देखेको छ। म शिक्षक पनि हुँ, कृषिमा छ भने देखेको छ। तर सरकारले हामीलाई के गरिदिएको छ भने जुन व्यापारीले 1 किलो गहुँ किन्छ, सुन्नुहोस् है, 1 किलो गहुँ किन्छ उसलाई चाहिँ मिलमा पिठो बनाउँदा मैदा बनाएर 700 ग्राम बनाउँछ, ऊ चाहिँ नाफामा हुन्छ, जहिले पनि उसको हिसाब किताब जोडिन्छ। तर हाम्रो चाहिँ 1 मनले 100 मन धान बनाउँदा नि राज्यले हामीलाई अपहेलना गरिदिएको छ क्या। त्यो 100 मन धान फलाउँदा पनि हाम्रो मजदुरी आफ्नो खर्च सबै मेन्टेन गर्ने खालको भाउ हामीलाई छैन। तर कुनै दिन राज्यमा अलिक अनिकाल परो, कुनै समस्या परो भने यो पेसाले एक दिन पैसा उत्पादन हुन्छ भन्ने चाहिँ मलाई लागेको छ।
2: कृषक डागीले किसानको श्रम उचित आमदानीसँग जोड्न राज्यले अझ प्रभावकारी भूमिका निभाउनु पर्ने र आफूले पनि राज्यसँग यही अपेक्षा राखेको बताउनुहुन्छ।
3: हामीले उत्पादन गरेको वस्तुलाई त्यो हामीले गरेको श्रमसँग जोडिदिएर 10-15% मुनाफा हुने खालको, आमदामी हुने खालको हाम्रो कृषिको उपजलाई चाहिँ मूल्य राखिदिए हामी सहस्र रूपमा राज्यलाई पनि धन्यवाद दिँदै, कृषि शाखालाई धन्यवाद दिँदै, यसलाई उत्साहको साथ यो गर्मीलाई हामीले प्रवाह नगरिकन बिहानदेखि बेलुका आनन्दसँग हामी खेती गर्न तयार छौँ।
2: कृषक डाँगी कृषिमै भविष्य छ भन्ने सोच राखेर अगाडि बढ्न सुझाव पनि दिनुहुन्छ।
3: यो कृषि पेसालाई चाहिँ यसमा नै भविष्य छ भनेर लागिदिनु अनुरोध गर्छु। र अर्को कुरा, यो मकैमा पनि राम्रो आमदामी हुन्छ, मकैलाई पनि त्याग्नु हुँदैन, मकैमा विभिन्न किसिमका प्रकार तयार हुन्छन्, त्यसको बारेमा सरकारले हामीलाई ज्ञान दिन आवश्यक छ। र खरबुजा खेती गरेको खण्डमा आफ्नै माटोमा स्वादिष्ट खरबुजा फलाएर मार्केटमा बढीभन्दा बढी फलाउन सकिन्छ र यो पेसा गर्न आउँदा नजिकमा हामी ज्ञान पनि सिकाउँछौँ। यो पेसाबाट अरू बालीभन्दा स्वास्थ्यलाई फाइदा पनि हुन्छ, बढी उत्पादन पनि हुन्छ। यो लहरे बाली हो, यो बढी आय आर्जन गरेर नगदे बाली हो, यसलाई चाहिँ बढीभन्दा बढी प्रमोट गरेर आफ्नै देशमा उत्पादन गरेर जो अरूलाई पनि खुवाएर खाएर सन्तुष्टि लिनको लागि म सबैमा हार्दिक अनुरोध गर्दछु।
2: कृषिमा लगानी भनेको आफ्नै भविष्यमा लगानी हो भन्ने कुराको उदाहरण हुनुहुन्छ कृषक नरेन्द्र डाँगी।

0: जथाभावी विषादीको प्रयोगले शत्रु किरा मात्र होइन मित्र किराहरूलाई समेत मारेर वातावरण बिगार्नको साथै दम, छालाको रोग तथा क्यान्सरसम्म गराउन सक्छ।
1: त्यसकारण प्राविधिकको सल्लाह अनुसार मात्र विषादीको प्रयोग गरौँ। विषादीको बट्टामा लेखिएको कुराको सधैँ पालना गरौँ।
2: समृद्ध कृषि, समृद्ध जीवन।
3: गाउँका कृषकहरू जम्मा सूचीकरण गर्न भनेर पालिकाको कृषि शाखा गइसके, हामी जानु पर्दैन भने?
4: केही थाहा छैन, फुर्सद पनि छैन, किन चाहियो? सबैले कृषक भनेर चिनेकै छन्।
3: त्यसो होइन नि बा, सूचीकरणले कृषकको औपचारिक पहिचान मिल्छ, सरकारलाई कृषिका योजना निर्माण गर्न र कृषकले सेवा सुविधा प्राप्त गर्न पनि सहज हुन्छ।
5: कुरा त ठिकै हो, के साँच्चै सूचीकरण गरेपछि हाम्रो पहिचान मिल्छ र सेवा सुविधा लिन यो चाहिने नै हो त?
3: हो नि, कृषि कार्यक्रममा कृषकको पहुँच पुर्याउन पनि यो सूचीकरण अति जरुरी छ, अनि यसले कृषकको पहिचान सहित परिचय पत्र पनि दिन्छ सरकारले।
5: सूचीकरण त गर्नै पर्ने हो।
3: नागरिकता, जमिनको लाल पुर्जा र फोटो पनि चाहिन्छ। ल बा, तपाईँ पालिकाको कृषि शाखा पुग्दै गर्नुहोस्, तला गरी दिदी पनि जान्छु भन्नुभएछ, म उहाँलाई लिएर आउँछु है।
6: कृषक सूचीकरण अभियानमा सहभागी बनौ, कृषकको पहिचान स्थापित गरौ।
7: यो कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? यस कार्यक्रम प्रति तपाईँका केही सल्लाह, सुझाव र जिज्ञासा भए हाम्रो कार्यालयको इमेल ठेगाना info@aitc.gov.np मेल गर्न सक्नुहुनेछ। साथै हामीलाई हाम्रो टोल फ्री नम्बर 1660195000 फोन गरेर प्रतिक्रिया राख्न सक्नुहुनेछ। हवस् त, आजको लागि कार्यक्रम पौरखी कृषक यति नै। अर्को साता पनि यस्तै पौरखको कथा सहित उपस्थित हुने नै छौ। कार्यक्रमबाट सहकर्मी काशीनाथ दवाडीका साथ म कृतिलाई पनि बिदा दिनुहोस्। नमस्कार।
8: राखिएका ट्राफिक चिन्हको सदैव पालना गर्नुहोस्, यसले तपाईँको यात्रालाई सहज र सुरक्षित बनाउँछ।
9: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
10: रमेश, तिमी त विदेश गएर घरै बनायौ, म त ऋणमा चुरलुम्मै डुबे यार।
11: हेर सुरेश, म चाहिँ विदेश जानु अघि स्थानीय तहमै इलेक्ट्रिसियनको तालिम लिएर गएको थिएँ। विदेशमा पनि सिप सिकेर गए, सिप अनुसारको काम पाए, काम गर्न पनि सजिलो भयो, दाम पनि राम्रै कमाए नि केटा।
10: अब बुझे यार, विदेश जानु अघि तालिम नलिएर ठुलै गल्ती गरेछु नि।
12: हो, त्यसैले वैदेशिक रोजगारमा जाँदा सिप सिकेर मात्र जाने गरौँ। वैदेशिक रोजगार बोर्डको सचिवालय।
13: संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको निवृत्त जीवनलाई सुरक्षित बनाउन नागरिक लगानी कोषले सञ्चालन गरेको योगदान वा गैर योगदानमा आधारित उपदान तथा पेन्सन योजनामा सहभागी हौ, दीर्घकालीन दायित्वलाई व्यवस्थापन गरौ।
14: नागरिक लगानी कोष।
15: राष्ट्रिय आर्थिक गणना सम्पन्न हुन अब 48 दिन बाँकी।
16: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल। यति बेला साँझको 7 बज्न लाग्यो। अब सुन्नुहुनेछ समाचार।

यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म सुमिता लामा। सुरुमा प्रमुख समाचार। संवैधानिक परिषद पहिलो संशोधन अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष पुनः सिफारिस गर्ने, मन्त्री परिषदको निर्णय। भूमिहीन तथा अव्यवस्थित बसोबासमा रहेका नागरिकका लागि दीर्घकालीन समाधानको प्रक्रिया अघि बढाइएको प्रधानमन्त्री बालेन्द्र शाहको भनाई। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाको घरमा सम्पत्ति शुद्धिकरणको छापा। सुशासनको पक्षमा राज्यका जुनसुकै तहले गर्ने कार्यमा सहयोग गर्ने मुख्यमन्त्री बानियाको प्रतिबद्धता। र अमेरिकी सेना होर्मुजमा प्रवेश गरे आक्रमण गर्ने इरानको चेतावनी।

0: प्राप्त गरौ।
1: प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: अब समाचार विस्तारमा। सरकारले संवैधानिक परिषद पहिलो संशोधन अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पुनः पठाएको छ। यसअघि सरकारले सो अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष पठाएकोमा राष्ट्रपतिले हिजो अध्यादेश पुनर्विचारका लागि सरकारलाई नै फिर्ता पठाउनु भएको थियो। तर आज बसेको मन्त्री परिषद बैठकले सो अध्यादेशमाथि पुनर्विचार नगरी जस्ताको तस्तै राष्ट्रपति समक्ष पुनः सिफारिस गरिएको सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो।
4: संवैधानिक परिषद पहिलो संशोधन अध्यादेश 2083 सम्माननीय राष्ट्रपति ज्यूबाट पुनर्विचारको लागि फिर्ता भएकोमा उक्त अध्यादेश जारी गर्न सम्माननीय राष्ट्रपति समक्ष पुनः सिफारिस गर्ने।
3: त्यसै गरी मन्त्री परिषद बैठकले खुला सहकार्यबाट लिपुलेख लिम्पिया धुरा सीमा विवादको निकास निकाल्न नेपाल र भारत सरकार बीच समन्वय अघि बढाइएको जानकारी सरकारका प्रवक्ता एवं मन्त्री पोखरेलले दिनुभयो।
4: परराष्ट्र मन्त्रालयले आफ्नो नोट जारी गरिसकेको थियो। जुन सिमाना विवाद भएको छ त्यो नेपालको भूमि हो भन्ने कुरामा प्रतिबद्ध छ। नेपालको भूमि हो, विस्तार भन्ने विषय नै आउँदैन। भारत सरकारले पनि खुला सहकार्यबाट यसको कुनै एउटा निकास निकाल्नुपर्छ भनेको छ।
3: यसै गरी मन्त्री परिषद बैठकले भारतसँग G2G माध्यमबाट 60,000 मेट्रिक टन युरिया र 20,000 मेट्रिक टन डिएपी मल खरिद गर्न कृषि सामग्री कम्पनी लिमिटेडलाई सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ। बैठकले संसद भवन परिसरमा प्रवेश व्यवस्था लगायतका विषय समेटिएको सिंहदरबार परिसरको परिमार्जित गुरु योजना स्वीकृत गर्ने निर्णय गरेको छ। बैठकले परम्परागत बोइलरलाई इलेक्ट्रोनिक बोइलरले प्रतिस्थापन गर्न उद्योगीहरूलाई कर्जा उपलब्ध गराउन तथा वायु गुणस्तर मापन क्षमता अभिवृद्धि गर्ने उद्देश्यले विश्व ब्याङ्कबाट प्राप्त हुने 52 मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण र 5 मिलियन अमेरिकी डलर बराबरको अनुदान स्वीकृत गरिएको मन्त्री पोखरेलले जानकारी दिनुभयो। प्रधानमन्त्री बालेन्द्र शाहले काठमाडौँ उपत्यकाका नदी किनार तथा सरकारी स्वामित्वका जग्गामा भएको अतिक्रमण व्यवस्थापन गरेर भूमिहीन तथा अव्यवस्थित बसोबासमा रहेका नागरिकका लागि दीर्घकालीन समाधानको प्रक्रिया अघि बढाइएको बताउनु भएको छ। सामाजिक सञ्जाल फेसबुक मार्फत सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले सरकारका सबै कदम नागरिक विस्थापित गर्न नभई आवासको हक सुनिश्चित गर्दै दीर्घकालीन समाधान निकाल्न केन्द्रित रहेको स्पष्ट पार्नुभएको छ। उहाँले सरकारी जग्गा अतिक्रमण भएको क्षेत्रमा सरकारले कानून बमोजिम अघि बढाएको व्यवस्थापन प्रक्रियालाई लिएर नागरिकमा नियोजित रूपमा त्रास फैलाउने काम भएको भन्दै त्यस्ता अपुष्ट सूचना र भ्रमको पछि नलाग्न सबैमा आग्रह पनि गर्नुभएको छ। उहाँका अनुसार भूमि सम्बन्धी ऐन 2021 केही दफाहरू वर्तमान परिस्थिति अनुसार अध्यादेश मार्फत खारेज गरिएको छ। असुरक्षित स्थानमा बसोबास गरिरहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण र अन्य भूमि का हकमा सम्बन्धित आयोगको सिफारिस तथा संकलित विवरणका आधारमा निर्णय गरिने उहाँले बताउनु भएको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको टोलीले बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाको काठमाडौँको नक्साल र सुन्धारा तथा हेटौँडा उपमहानगरपालिका 5 पिप्ले स्थित घरमा छापा मारेको छ। मुख्यमन्त्री बानियाले आज प्रेस विज्ञप्ति जारी गर्दै राज्यको जुनसुकै तहले सुशासनको पक्षमा गर्ने हरेक कार्यमा सहयोग गर्न तत्पर रहेको बताउनु भएको छ। राज्यको एक जिम्मेवार पदाधिकारीको हैसियतले आफू संवैधानिक र कानूनी दायरामा रहेर गरिने हरेक अनुसन्धानमा सहयोग गर्ने प्रतिबद्धता जनाउँदै मुख्यमन्त्री बानियाले संघीय सरकारले गर्ने सकारात्मक कार्यमा प्रदेश सरकारको नेतृत्वका रूपमा सधैँ साथ रहने पनि उल्लेख गर्नुभएको छ। संविधान संशोधनका लागि बहस पत्र तयार गर्न गठित कार्यदलले भोलि संवैधानिक निकायका पूर्व प्रमुख, पूर्व मुख्य सचिव, परराष्ट्रविद तथा पूर्व प्रशासकसँग छलफल गर्ने भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहका राजनैतिक सल्लाहकार असीम शाहको संयोजकत्वमा गठित कार्यदलले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा दिउँसो 3-5 बजेसम्म परामर्श गर्न लागेको हो। कार्यदलका सदस्य सचिव लीलाधर सुवेदीका अनुसार छलफलका क्रममा सहभागी विज्ञहरूबाट संविधान संशोधनका विषयमा आवश्यक सुझाव समेत संकलन गरिनेछ। गत वैशाख 10 गते बसेको कार्यदलको बैठकले पूर्व उच्च पदस्थ अधिकारी, पूर्व मुख्य सचिव, परराष्ट्रविद तथा प्रशासनिक विज्ञहरूसँग परामर्श गर्ने निर्णय गरेको थियो। थाइल्यान्ड स्थित नेपाली दूतावासले कम्बोडिया सरकारले अनलाइन स्क्यामिङमा संलग्नलाई कसुरको प्रकृति अनुसार 5,00,000 अमेरिकी डलरसम्म जरिवाना र आजीवन कैदसम्मको सजाय हुने व्यवस्था सहित नयाँ कानून लागू गरेकाले भिसा अवधिभन्दा बढी नबस्न आग्रह गरेको छ। आफूलाई प्राप्त भिसा अवधिभन्दा बढी समय कम्बोडियामा नबस्न, कुनै पनि गैर कानूनी गतिविधिमा संलग्न नहुन तथा यदि त्यस्ता कार्यमा संलग्न रहेको भए तुरन्त बन्द गरी नेपाल फर्कन राजदूतावासले अनुरोध गरेको छ। दूतावासले उच्च तलब तथा आकर्षक सुविधाको प्रलोभनमा परि पर्यटकीय भिसामा कम्बोडिया लगायत अन्य मुलुकहरूमा रोजगारीका लागि नजान अनुरोध गर्दै आएको छ। साथै दूतावासले वैदेशिक रोजगारीका लागि विदेश जानु अघि नेपाल स्थित वैदेशिक रोजगार विभाग तथा सम्बन्धित मुलुकमा रहेका नेपाली राजदूतावास वा नेपाली वाणिज्य दूतावाससँग सम्पर्क गर्न पनि अनुरोध गरेको छ। पोखरा महानगरपालिकाले महानगरभित्र अतिक्रमण गरी बनाइएको संरचना हटाउनका लागि 35 दिनको सूचना जारी गरेको छ। यही वैशाख 3 गते कार्यपालिकाको बैठक बसी महानगरपालिकाले अतिक्रमित संरचना हटाउन सूचना गरेको हो। पोखरामा सुविधा सम्पन्न बस पार्क निर्माणका लागि 5 दशक अघि जमिन छुट्याइएको थियो। बस पार्कका लागि छुट्याइएको 205 रोपनी जग्गामा 50 वर्षसम्म काम नहुँदा 205 रोपनी जमिन अहिले आएर 47 रोपनी खुम्चिएको छ। पोखरा महानगरपालिकाले गरेको अध्ययन अनुसार बस पार्कको जमिनमा 400 बढी सुकुम्बासी परिवार बस्दै आएका छन्। लामो समयसम्म बस पार्क नबन्दा अहिले सड़क पेटीबाट नै लामो तथा छोटो दूरीका बसहरू आफ्नो गन्तव्यमा छुट्ने गरेका छन्। देशैभर सरकारी तथा सार्वजनिक जग्गाको संरक्षण नहुँदा अतिक्रमणको समस्या जटिल बन्दै गएको छ। उदयपुर जिल्लाका विभिन्न स्थानमा विद्यालय, गौचर, वन क्षेत्र लगायतका बहुमूल्य सरकारी जमिन अतिक्रमणमा पर्दै गएका छन्। उदयपुरबाट संवाददाता अञ्जनी कुमार अधिकारीको रिपोर्ट।
0: उदयपुरमा सरकारी तथा सार्वजनिक जग्गा संरक्षणको अभावका कारण अतिक्रमण समस्या दिन प्रतिदिन जटिल बन्दै गएको छ, जसले दीर्घकालीन रूपमा सार्वजनिक सम्पत्तिमाथि गम्भीर संकट निम्त्याउँदै गएको छ। उदयपुर गढी गाउँपालिका 5 स्थित पञ्चावती माध्यमिक विद्यालयको नाममा करिब 21 बिघा 18 कट्ठा 18 धुर जग्गा रहे पनि विद्यालय आफै ओइलानी जग्गामा सञ्चालन हुन बाध्य भएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदम कार्की।
5: विद्यालय त त्यतिकै छ, त्यो जङ्गल छ। उदयपुर गढीमै झन् 10 बिघा त्यसरी जङ्गल छ। त्यो हामीले कहाँ एरिया छ भन्ने पनि पत्ता लगाउन सकेका छैन। केही जग्गा चाहिँ पहिलेदेखि नै घरेलु रूपमा व्यक्ति व्यक्तिले दिएको छ, त्यसबाट केही चाहिँ आम्दानी हुन्छ, केही चाहिँ सार्वजनिक रूपमा प्रयोग भएको छ। नेपाल बजारमा एउटा भकुने चोरी भन्ने छ खेलकुद मैदान, त्यो चाहिँ स्कुलकै नाममा पर्छ।
0: जिल्लाको सदरमुकाम समेत रहेको त्रिगा नगरपालिका 12 रहेको पूर्व हवाई फिल्डको नाममा दर्ता रहेको करिब 14 बिघा 16 कट्ठा 16 धुर सरकारी जग्गामा हाल रङ्गशाला, मदन भण्डारी सभाहाल र तरकारी बजार निर्माण भइसकेका छन्। तर बाँकी क्षेत्रमा भने स्थानीयले अतिक्रमण गरी घरटहरा निर्माण गरेका छन्। गाईघाटमै रहेको हात्तीमारा खोला समेत अतिक्रमणमा परेको स्थानीयहरूले गुनासो गर्न थालेका छन्। चौदण्डीगढी नगरपालिकामा रहेको ज्योति माध्यमिक विद्यालयको नाममा करिब 39 बिघा 8 कट्ठा 14 धुर जग्गा अभिलेखमा देखिए पनि हाल विद्यालयले करिब 2 बिघा मात्र उपयोग गरिरहेको छ। बाँकी जग्गा कतै बस्तीका रूपमा विकास भएको छ भने कतै सामुदायिक विद्यालय सञ्चालनमा आएको छ। नारद आदर्श माध्यमिक विद्यालयको नाममा रहेको ठुलो क्षेत्रफलको जग्गा पनि हाल मानव बस्तीमा परिणत भइसकेको स्थानीयको भनाइ छ। यी घटनाहरू प्रतिनिधि मात्र हुन्। उदयपुर मालपोत कार्यालयका प्रमुख डुबिन्द्र प्रसाद बराल।
6: हाम्रो टोटल सरकारी सार्वजनिक जग्गा अन्तर्गत पहाडी क्षेत्रमा 52,873 रोपनी 5 आना 3 पैसा 3 नाम छ। तराई क्षेत्रमा चाहिँ जम्मा 5,65,385 बिघा 17 कट्ठा 16 धुर सरकारी सार्वजनिक जग्गा छ उदयपुर जिल्लाभरि।
0: उदयपुरमा वन क्षेत्र मात्रै करिब 29,573 बिघा जमिन अतिक्रमण भई बस्तीमा परिणत भइसकेको अनुमान गरिएको छ। सरकारवालाहरूका अनुसार कमजोर नक्सा अभिलेखीकरणमा कमी, नियमित अनुगमनको अभाव तथा कानुनी कार्यान्वयनमा कमजोरीका कारण समस्या थप जटिल बन्दै गएको हो। अञ्जनी कुमार अधिकारी, रेडियो नेपाल, उदयपुर।
3: सार्वजनिक सेवा प्रसारण नेपालले पहिलो वार्षिक प्रतिवेदन नेपाल सरकार समक्ष पेश गरेको छ। सार्वजनिक सेवा प्रसारण नेपाल सञ्चालक समिति अध्यक्ष डाक्टर महेन्द्र विष्टले आज संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर विक्रम तिमल सिन्हा समक्ष प्रतिवेदन पेश गर्नुभएको हो। सार्वजनिक सेवा प्रसारण ऐन 2081 व्यवस्थाअनुसार सार्वजनिक सेवा प्रसारण संस्थाले प्रत्येक वर्ष आफ्नो वार्षिक प्रतिवेदन नेपाल सरकार समक्ष पेश गर्नुपर्ने प्रावधान रहेको छ। प्रतिवेदन ग्रहण गर्नुहुँदै संचार तथा सूचना प्रविधि मन्त्री मन्त्री डाक्टर तिमल सिन्हाले सार्वजनिक सेवा प्रसारण संस्थाको सुदृढीकरणका लागि भएका प्रयासप्रति धन्यवाद व्यक्त गर्नुहुँदै प्रतिवेदनको अध्ययन गरी त्यसमा समेटिएका सुझावहरू कार्यान्वयनमा ल्याउने बताउनुभयो। मन्त्री डाक्टर तिमल सिन्हाले विभिन्न सार्वजनिक संस्थाहरूमा लामो समयदेखि विद्यमान समस्याहरूलाई जडैदेखि समाधान गर्न आवश्यक रहेकोले संस्थागत सुधारका लागि आधारभूत तहबाटै पुनर्संरचना आवश्यक रहेको बताउनुभयो। प्रतिवेदन पेश गर्दै अध्यक्ष डाक्टर विष्टले नेपाल टेलिभिजन र रेडियो नेपालको वर्तमान अवस्था, प्राविधिक क्षमता, संगठनात्मक संरचना, प्रसारण प्रणाली, वित्तीय अवस्था, हालसम्म गरिएका सुधारका प्रयास, विद्यमान चुनौतीहरू तथा आगामी कार्ययोजना लगायतका विषय समेटिएको जानकारी दिनुभयो। दक्षिणी रसुवाको नौकुण्ड गाउँपालिकाका विभिन्न चार स्थानमा पक्की पुल निर्माण भएको छ। गाउँपालिका अन्तर्गतको घिचेत खोला, फलाखु खोला र पङ्गु र पाहा खोलामा पक्की पुल निर्माण गरिएको हो। पुल निर्माणपछि गाउँपालिकाका सबै ओडाका नागरिकलाई हिउँद तथा वर्षा दुवै याममा सहज यातायात सुविधा पुगेको गाउँपालिका अध्यक्ष नुर्पु साङबो घलेले जानकारी दिनुभयो। चारवटा पुल निर्माणका लागि करिब 24 करोड रुपियाँ खर्च भएको छ। गाउँपालिकाले आफ्नो इलाका क्षेत्रको ग्रामीण बस्तीमा हालसम्म 74 किलोमिटर ग्रामीण सडक पनि निर्माण गरिसकेको छ। बागमती प्रदेश सरकारले 4 राष्ट्रिय निकुञ्जमा पर्या पर्यटनको विकास गर्ने भएको छ। प्रदेशमा रहेका राष्ट्रिय निकुञ्जमा दिगो पर्यटन विकासको बलियो आधार प्रदान गर्न 4 निकुञ्जलाई छनौट गरिएको प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयले जनाएको छ। प्रदेशका लाङटाङ, शिवपुरी, नागार्जुन, चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा पर्या पर्यटन प्रवर्धन गर्ने तयारी गरिएको प्रदेश मन्त्रालयका सचिव दिपेन्द्र सुवेदीले जानकारी दिनुभयो। यी 4 निकुञ्ज क्षेत्रका जैविक विविधता, वन्य जन्तु अवलोकन, पदयात्रा र प्रकृति मैत्री पर्यटनका लागि अत्यन्त उपयुक्त रहेको उहाँले बताउनुभयो। 4 निकुञ्ज क्षेत्रमा पर्या पर्यटन प्रवर्धनका लागि आधार तय गर्ने गरी काम सुरु गरिएको मन्त्रालयले जनाएको छ। कञ्चनपुरको पुनर्वास नगरपालिका 7 स्थित इँटा उद्योगमा ट्र्याक्टर अनियन्त्रित भई ठक्कर दिँदा 2 मृत्यु भएको छ भने 1 घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हेमबहादुर साईका अनुसार गैराती मजदुरहरू काँचो इँटाको चट्टामाथि सुतिरहेको अवस्थामा पानी छर्किन प्रयोग गरिएको ट्र्याक्टर अनियन्त्रित भई उनीहरू सुतेको चट्टामा ठोकिएको थियो। मृत्यु हुनेमा भारत उत्तर प्रदेश बहराइच जिल्लाका 27 अजय कुमार र 9 पवन कुमार रहेका छन्। घटनापछि ट्र्याक्टर चालक फरार रहेको र खोज तलाश जारी रहेको प्रहरीले जनाएको छ। 12 ताल र 18 विशाल घाँसे मैदान रहेको अछाम जिल्लाको सुन्दर मनोरम रामा रोशन पर्यटकीय क्षेत्र पछिल्लो समय पर्यटकको रोजाईको गन्तव्य बनेको छ। रामा रोशन पर्यटकीय क्षेत्रलाई थप व्यवस्थित बनाउन पैदल मार्ग निर्माण, हेलिप्याड निर्माणदेखि ताल संरक्षण लगायतका विभिन्न प्रयास भइरहेका छन्। अछामबाट संवाददाता हिक्मत बहादुर नेपालीको रिपोर्ट।
7: सुदूरपश्चिम प्रदेश सरकारको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले आर्थिक वर्ष 2082-83 करिब 50 बजेट विनियोजन गरी रामारसन क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समिति मार्फत विकासका लागि विभिन्न पूर्वाधार निर्माण गरिरहेको छ। विभिन्न ताल तथा मैदानसम्म पुग्न सहजताका लागि स्थानीय स्तरमा पाइने सामग्रीको प्रयोग गरी व्यवस्थित पैदल मार्ग निर्माण सँगै विभिन्न संरचना तयार भइरहेको बताउनुहुन्छ रामारसन क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका कार्यकारी अधिकृत पूर्ण बहादुर विक।
8: मैदानसँग जाने बाटो बनाइराखेको अवस्था छ। रोशन मैदानदेखि माथि चाका जाने एउटा साहसिक पर्यटकहरूका लागि त्यति सुविधा सम्पन्न नभए जान मिल्ने त्यो बाटो पनि करिब सम्पन्न भएको छ। 50 जति बजेट विभिन्न शीर्षकमा छ। पर्यटकहरूलाई यही क्षेत्रभित्र घुम्नलाई जुन यहाँका 12-18 मैदानहरू घुम्नलाई बाटो बनेकै छैन भनौँ, हामी यसको संरक्षण गर्ने, सम्वर्धन गर्ने, प्रचार प्रसार गर्ने, यसलाई विश्व सामु पुर्याउने र पर्यटकहरूको आगमन कसरी सहजता गर्ने भन्ने नै हाम्रो कर्तव्य पनि हुन आउँछ।
7: रामारोशनमा पुग्न विगतको भन्दा केही सहजता भए तापनि थप सुधारको आवश्यकता रहेको महसुस गरेको बताउनुहुन्छ मगसिनबाट रामारसन घुम्न आउनुभएका आन्तरिक पर्यटक धनकुमार केसी।
9: अहिले रामारसन क्षेत्र विगतको भन्दा फर्को मारेको मैले महसुस गर्छु। विगतमा यहाँ बस्ने

तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल लोकगीत सुनाउने क्रममा अब राख्दैछौँ युक्ति गुरुङ र रचना जीसीको स्वरमा आइसिंह लामाको सङ्कलनमा।

तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल लोकगीत सुनाउने क्रमको अन्तिम गीत राख्दैछौ। माया निरासीको स्वरमा गायिका स्वयंकै संकलनमा यो गीतपछि करिब 9 बजेसम्म सुन्न सक्नुहुनेछ शैक्षिक रेडियो कार्यक्रम।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको निवृत्त जीवनलाई सुरक्षित बनाउन नागरिक लगानी कोषले सञ्चालन गरेको योगदान वा गैर योगदानमा आधारित उपदान तथा पेन्सन योजनामा सहभागी हौ, दीर्घकालीन दायित्वलाई व्यवस्थापन गरौ।
2: नागरिक लगानी कोष।
3: श्रोताबृन्द नमस्कार। नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सञ्चालित शैक्षिक रेडियो कार्यक्रममा हार्दिक स्वागत गर्दछु। नमस्कार विद्यार्थी भाइ बहिनीहरू, आज हामी माध्यमिक तह कक्षा 9 अनिवार्य नेपाली विषयको पाठ 1 रहेको मेघ बिजुली विवाह कविता अन्तर्गत रहेर शब्दकोशको प्रयोग, त्यसै गरी नाम, सर्वनाम र विशेषण शब्दको पहिचान र प्रयोग सम्बन्धी क्रियाकलापमा केन्द्रित भई शिक्षक र विद्यार्थीबीच गरिएको छलफल प्रस्तुत गर्दैछौँ। भाइ बहिनीहरू, तपाईँहरू पनि आवश्यक शैक्षिक सामग्री लिएर रेडियो सुन्दै मुख्य मुख्य कुराहरू टिपोट गर्न तयार हुनुहोस् है त। तयार हुनुभयो?
4: नमस्कार सर।
5: नमस्कार। आज तपाईँहरू यता आउनुभएछ त?
4: अँ, आज सरसँग कुरा गरौँ भनेर आएका।
5: आज शुक्रबार, तपाईँहरू अतिरिक्त क्रियाकलापमा सहभागी हुनुभएन?
6: आज फुटबल र भलिबलको प्रशिक्षण कार्यक्रम छ, कोही उतातिर गए, हामी चाहिँ यतातिर आएका।
5: म पनि आज यसो फुर्सद भएकाले पुस्तकालयमा पत्रिका पढौँ भनेर। अँ, तपाईँहरू किन आउनुभयो त?
7: अस्ति हामी तिनैजना वक्तृत्व कला कार्यक्रममा गएका थियौँ, त्यस दिन छुटेको पाठको कुरा गरौँ कि भनेर सर।
5: ल, बधाई पनि छ है तपाईँहरूलाई, तपाईँहरू वक्तृत्व कला प्रतियोगितामा प्रथम हुनुभएछ।
7: साँच्चै भन्ने हो भने त्यो बधाईको असली हकदार त सर नै हुनुहुन्छ। सरले निर्देशन नदिनु भएको भए कसरी जितिन्थ्यो र?
4: हामीले सर जस्तो शिक्षक पाएका छौँ र पो विद्यालयको इज्जत बढेको छ त।
5: मान्छेलाई फुर्क्याउन त तपाईँहरू सिपालु हुनुहुँदो रहेछ।
6: शब्दकोश प्रयोगको तरिकाका सम्बन्धमा छलफल गरौँ कि?
5: हुन्छ, किन नहुनु। ऊ त्यहाँ नेपाली शब्दकोशको किताब छ, झिक्नुहोस् त।
7: शब्दकोशमा शब्दको रखाइक्रम नेपाली वर्णको वर्णानुक्रम अनुसार राखिएको हुन्छ, होइन र?
5: हो, त्यही क्रममा राखिएको हुन्छ। शब्दकोश पल्टाएर हेर्नुहोस् त।
4: शब्दकोशमा त अबाट सुरु भएका शब्द पो छन् त सर। यी यहाँ त अकाई अङ्गार जस्ता शब्द पो सुरुमा राखिएका छन्।
6: यो नेपाली वर्णमालाको क्रम अनुसार त मिलेन त सर।
5: लौ, नेपाली वर्णमालाको क्रममा स्वर वर्णको क्रम भन्नुहोस् त।
4: स्वर वर्णको क्रम अ आ ई उ ऊ रि ए ऐ ओ औ अम अ त हो नि।
5: नेपाली शब्दकोशको क्रम यस्तो छ, अ अम अ आ ई ई उ ऊ रि ए ऐ ओ औ।
7: व्यञ्जन वर्णको क्रम चाहिँ कस्तो हुन्छ त सर?
5: स्वर वर्णको जस्तै त हो नि, तर व्यञ्जन वर्णको मात्राको क्रम अनुसार राख्नुपर्छ।
4: कुरो अलि बुझिएन सर।
5: व्यञ्जन वर्णको क्रम चाहिँ यसरी रहेको हुन्छ भनेको, जस्तै क कम क का कि कु कु क्रि के कै को कौ क्य क्र क्ल क्व क्ष।
7: कृपा कृष्ण जस्ता शब्द चाहिँ कु पछि खोज्नुपर्ने भयो, होइन त?
6: हो रहेछ। शब्दकोशमा कुल शब्दपछि कृत कृतकार्य जस्ता शब्द दिइएको रहेछ।
4: क्य क्र क्ल क्व क्षबाट बनेका शब्द कौ पछिको क्रममा खोज्नुपर्ने भयो, होइन त?
5: हो, ठिक भन्नुभयो।
7: क पछिका अरू वर्णको क्रम पनि यही हो।
5: हो, ख ग घ ङ च आदि वर्णको क्रम पनि यही हो, तर ज्ञबाट बनेका शब्द ज वर्णको क्रममा जौ पछि र त्रबाट बनेका शब्दको त वर्णको क्रममा त्य पछि राखिएका हुन्छन्।
6: मैले त क्षत्र ज्ञको क्रम त ह पछि आउँछ पो भन्ठानेकी थिएँ, अहिले त प्रष्ट भयो।
4: क
5: कर कम्स काम कृषि क्यारे क्षय शब्दलाई शब्दकोशको क्रम अनुसार भन्नुहोस् त।
7: म भन्छु है, कम्स कर काम कृषि क्यारे क्षय हुन्छ, होइन त?
5: लौ त्यसो भए अब शब्दको अर्थ खोज्नलाई अल्मलिनु पर्दैन, होइन त?
6: यो त प्रष्ट भयो। अब भाषिक संरचना र वर्ण विन्यासका बारेमा छलफल गर्न पाए हुन्थ्यो नि सर।
4: नाम सर्वनाम विशेषण कसरी चिन्ने, म त यसमा अल्मलिरहन्छु।
5: हुन्छ, सबैभन्दा पहिले नाम शब्दका सम्बन्धमा छलफल गरौँ न त। त्यसका लागि म एउटा अनुच्छेद प्रस्तुत गर्छु, तपाईँहरू त्यसमा प्रयोग भएका नाम शब्द चिन्नुहोस् है त।
7: हुन्छ सर, हामी कोसिस गर्छौँ।
5: लौ म अनुच्छेद प्रस्तुत गर्छु, तपाईँहरू चाहिँ कुन कुन शब्द नाम रहेछन् चिन्नुहोस् है त। मदन र ममता आज मामा घर गए। उनीहरूले रामलखन, मोहम्मद र सबिनालाई मामा घर जाने कुरा हिजै भनिसकेका थिए। उनीहरू आफ्नो मामा घर पाल्पा हुँदै श्रीनगरतर्फ लागे। मामा घर पुग्ने बित्तिकै हजुरबा र हजुरआमालाई नमस्कार गरे अनि मामा माइजू र भाइ बहिनीलाई भेटे। उनीहरूले दुःख सुखका कुरा गरे। उनीहरू थकाइ मार्दै माइजूले मायाले दिएको तात तातो चिया र खाजा खाँदै रमाए।
6: मदन, ममता, रामलखन, मोहम्मद, सबिना व्यक्ति बुझाउने नाम हुन्।
4: मामा घर, पाल्पा, श्रीनगर पनि त नाम हुन्। अनि मामा, माइजू, हजुरबा, हजुरआमा पनि त नाम बुझाउने शब्द हुन्।
7: दुःख सुख, थकाई, चिया, खाजा पनि त नाम शब्द नै हुन् नि, होइन र?
5: हो, ठिक छ, तपाईँहरूले राम्ररी चिन्नुभयो। को, के, कुन ठाउँ भनी प्रश्न गर्दा जवाफमा आउने शब्द नाम शब्द हुन्छन्। माथिको अनुच्छेदका नाम शब्द यसका आधारमा ठम्म्याउनुहोस् त।
6: ए, त्यसरी पनि चिन्न सकिने रहेछ। को, मामा, माइजू, हजुरबा, हजुरआमा आदि।
4: के, चिया, खाजा?
7: कुन ठाउँ, मामा घर, पाल्पा, श्रीनगर। कति सजिलो तरिका पो रहेछ नाम चिन्ने।
6: समूह बुझाउने शब्द पनि नाम शब्द हुन्छन्, होइन र?
5: भिड, बथान, लहर, थुप्रो, गुच्छा, फौज, रास जस्ता समूह बुझाउने नाम हुन्।
7: पानी, तेल, सुन, चाँदी, चामल, पिठो जस्ता शब्द पनि नाम शब्द हुन्।
5: हो, चिया, दुध, फलाम, हिरा, डिजेल, पेट्रोल जस्ता नापतौल गर्न सकिने तरल पदार्थ, ठोस पदार्थ, खाद्य पदार्थ, ग्यास आदि द्रव्य पदार्थ बुझाउने नाम हुन्।
4: माया, प्रेम, घृणा शब्द पनि नाम नै हुन्, होइन र सर?
5: हो, कुनै व्यक्ति, वस्तु आदिमा रहेको गुण, दोष, अवस्था आदि भाव बुझाउने शब्द पनि नाम नै हुन्। दया, माया, रिस, ईर्ष्या, क्रोध जस्ता भाव बुझाउने शब्द हुन्।
7: नाम शब्द त प्रष्ट भयो, अब सर्वनाम शब्दका बारेमा पनि यस्तै सजिलोसित बताइदिनुहोस् न।
5: हुन्छ, त्यसो भए म एउटा सानो अनुच्छेद प्रस्तुत गर्छु, त्यस अनुच्छेदमा प्रयोग भएका सर्वनाम शब्द तपाईँहरू चाहिँ चिन्ने काम गर्नुहोस् है त। नरेश सानो छ, ऊ कक्षा एकमा पढ्छ। कमला र दिनेश उसका साथी हुन्, उनीहरू पनि कक्षा एकमा पढ्छन्। अब उनीहरूलाई पनि तँ होइन, तिमी र तपाईँ भन्न सिकाउनु पर्छ, म पनि तपाईँ भन्न थालेको छु।
4: ऊ, उनीहरू सर्वनाम होइनन् त सर?
7: तँ, तिमी, तपाईँ पनि त सर्वनाम नै हुन् नि।
6: म पनि त सर्वनाम हो।
5: ओ, ठिक भन्नुभयो। ऊ, उनीहरू, तँ, तिमी, तपाईँ, म सर्वनाम बुझाउने शब्द हुन्। यसरी नामको सट्टामा प्रयोग हुन आउने शब्दलाई सर्वनाम भनिन्छ।
7: अरू पनि सर्वनाम बुझाउने शब्द छन् कि?
5: किन नहुनु, यो, त्यो, जे, जुन, के, कुन आदि पनि सर्वनाम नै हुन्।
6: यसको प्रयोग पनि गर्न पाए अझ स्पष्ट हुन्थ्यो कि?
5: प्रयोगबाट झन् प्रष्ट हुन्छ। जस्तै चरो रुखको हाँगोमा बसेको छ, चरोको सट्टामा यो वा त्यो प्रयोग गर्न सकिन्छ। जस्तै यो रुखको हाँगोमा बसेको छ।
7: जेको पनि प्रयोग गर्न सिकाइदिनुहोस् न सर।
5: हुन्छ, जे भन्नुपर्ने हो मलाई भन, कुन मनपर्छ रोजेर किन?
4: अब त हामी पनि के को आदिको प्रयोग गर्न सक्छौँ। सर्वनाम शब्दमा पुरुषको पनि कुरा छ नि सर।
5: हो, म हामी प्रथम पुरुष हुन्, त्यस्तै गरी त तिमी तपाईँ हजुर द्वितीय पुरुष र ऊ त्यो उनीहरू तिनीहरू आदि तृतीय पुरुष बुझाउने सर्वनाम हुन्। यी पुरुषवाचक सर्वनाम अन्तर्गत पर्दछन्।
6: अब विशेषणका विषयमा छलफल गर्ने हो कि?
5: हुन्छ, किन नहुनु। यसको लागि पनि म एउटा अनुच्छेद प्रस्तुत गर्छु। तपाईँहरू त्यसमा कुन कुन विशेषण शब्दहरू प्रयोग भएका छन् चिन्नुहोस् है त। चाँदी झैँ टल्किने सेता हिमालको आकर्षक दृश्यले विदेशी पर्यटकहरूको मात्र होइन नेपाली नागरिकहरूको पनि मन लोभ्याउँछ। सर्वोच्च शिखर सगरमाथा लगायत सयौँ हिमाल तथा हजारौँ नदीनाला कैयौँ झरना र तालहरू नेपालमा छन्। यस्ता प्राकृतिक रमणीय दृश्य हेर्न विदेशी पर्यटकहरू नेपाल आउने गर्छन्।
4: यस अनुच्छेदमा सेतो, आकर्षक, विदेशी जस्ता शब्द विशेषण हुन्।
7: यहाँ सयौँ, हजारौँ शब्द पनि विशेषणका रूपमा प्रयोग भएका छन्।
6: सर्वोच्च, रमणीय शब्द पनि विशेषण जस्तै लाग्छन्, होइन र?
5: हो, तपाईँहरू ठिक भन्दै हुनुहुन्छ। नाम शब्दको गुण, दोष, विशेषता बुझाउने शब्दलाई विशेषण भनिन्छ।
4: सङ्ख्या, परिमाण बुझाउने शब्द पनि विशेषण हुन्छन्, होइन र?
7: विशेषण शब्द चिन्ने सजिलो तरिका पनि त होला नि, बताइदिनुहोस् न सर।
5: कस्तो, कत्रो, कति, कुन जस्ता प्रश्न गरेर पनि विशेषण शब्द चिन्न सकिन्छ। कस्तो भनी प्रश्न गर्दा आउने सम्भाव्य जवाब भन्नुहोस् त।
6: रातो, निलो, मोटो, हलुको, गुलियो, मिठो जस्ता जवाफ आउँछन् सर।
4: रसिलो, सुक्खा, खस्रो, नरम पनि त हुन सक्छन्।
7: पढेको मान्छे, बितेको समय, बगेको खोला भन्दा पढेको, बितेको, बगेको जस्ता शब्द पनि त कस्तो प्रश्नको जवाफमा आउने शब्द हुन्।
5: तपाईँहरूले बुझिसक्नु भएको रहेछ। अब कत्रो, कति भन्दा आउने जवाफ भन्नुहोस् त।
4: थोरै मानिस, धेरै कुरा, ठुलो खोला, घना बस्ती, अग्लो रुख। यहाँ थोरै, धेरै, ठुलो, घना, अग्लो विशेषणको रूपमा प्रयोग भएका छन्।
5: ठिक छ, अब म एउटा अनुच्छेद प्रस्तुत गर्छु। तपाईँहरू त्यहाँबाट नाम, सर्वनाम र विशेषण शब्द पहिचान गर्नुहोस् है त। ल, अनुच्छेद सुन्नुहोस्। हिमाली जिल्ला मुस्ताङमा स्याउ, आलु, जौ जस्ता फलफुल तथा अन्नबाली लगाइन्छ। यहाँका मानिस भेडा च्याङ्रा, चौरी लगायतका पशुपालन गर्छन्। भौगोलिक विकटताले गर्दा केही समय अघिसम्म नुन, तेल, ग्यास, मट्टितेल आदि ओसार पसार गर्न कठिनाइ थियो। अहिले भने यातायातको सुविधा भएकाले त्यस्तो समस्या छैन। मुस्ताङमा बाह्रै महिना चिसो हावा चल्छ भने चैत वैशाखमा ठुलो हुरी बतास आउँछ। छिमेकीका बिचमा सुख दुःखमा सहयोग, दया, माया, सद्भाव आदि प्रकट गरी आत्मीय भाव प्रकट गर्छन्। त, ऊ, ती मान्छे यी दाजुभाइ र आफ्ना नातागोता जस्ता कुराले भेदभाव गरी कसैको दुःखमा टुलु टुलु हेरेर बस्ने बानी उनीहरूमा छैन। ल, अब नबिनाको समूहले नाम शब्द, शैलेशको समूहले सर्वनाम शब्द र कमलाको समूहले विशेषण शब्दको सूची बनाउनुहोस् त।
8: हुन्छ सर।
6: हाम्रो समूहको छलफलबाट आएका कुरा म बताउँछु नि। जिल्ला, स्याउ, आलु, फलफुल, मानिस, भेडा, च्याङ्रा, चौरी, नुन, तेल, ग्यास, मट्टितेल, कठिनाई, हुरी बतास आदि नाम हुन्।
5: अरू पनि नाम छन् कि?
7: सुख दुःख, सहयोग, दया, माया, सद्भाव जस्ता शब्द पनि त नाम हुन् नि, होइन र सर?
4: दाजुभाइ, नातागोता पनि त नाम हुन्।
5: नबिनाले छुट्याएका कुरा तपाईँहरूले भनिदिनु भयो।
4: अब म सर्वनाम शब्द भन्दैछु है। त, ऊ, ती, यी, आफ्ना, उनीहरू सर्वनाम बुझाउने शब्द हुन्।
7: अब म विशेषण शब्द बताउँछु। हिमाली, भौगोलिक, चिसो, ठुलो, आत्मीय विशेषण बुझाउने शब्द हुन्।
5: माथि पढिएको कवितामा प्रयोग भएका पाँचवटा नाम र पाँचवटा विशेषण शब्द खोज्नुहोस् त।
6: बिजुली, गगन, गलैँचा नाम हुन्।
4: चौदुवा, मण्डप, पगरी पनि त नाम हुन्।
5: तपाईँहरू त सिपालु हुनुभएछ।
7: मैले विशेषण शब्द खोजेको छु। असारे, हरियो, रुचिर, कालो विशेषण शब्द हुन्।
5: अब एउटा अनुच्छेद भन्छु, त्यसबाट तपाईँहरू सुरु, बीच र अन्त्यमा ह्रस्व इकार लागेका शब्द चिनेर भन्नुहोस् है। मेरो विद्यालय भोलि बिहान ठिक 10 बजे सुरु हुन्छ। पहिलो कक्षा नेपाली विषय भएकाले गोवर्धन गुरुले हामी सबैलाई रमाइलो चुटकिला सुनाउँदै कक्षा प्रारम्भ गर्नुहुन्छ। उहाँ रमाइलो गरी पढाउनुहुन्छ। टिनिनिन घन्टी बजेर जब उहाँको कक्षा सुरु हुन्छ तब हामी कक्षामा पसिहाल्छौँ।
4: सुरुमा ह्रस्व इकार भएका शब्द विद्यालय, बिहान, विषय, टिनिनिनि हुन्।
6: पहिलो, रमाइलो, चुटकिला बीचमा ह्रस्व इकार भएका शब्द हुन्।
7: भोलि अन्त्यमा ह्रस्व इकार भएको शब्द हो।
4: अब त घन्टी पनि बजिसक्यो सर।
5: लौ, रमाइलो कुराकानी भयो। आज हामीले मेघ बिजुली विवाह कविता अन्तर्गत शब्दकोश प्रयोग गर्ने तरिका, नाम, सर्वनाम र विशेषणको पहिचानका तरिका र ह्रस्व इकार सम्बन्धी वर्ण विन्यासका कुरा सिक्यौँ।
3: हस्त श्रोताबिन, आजको यस शैक्षिक कार्यक्रमबाट हामी सबैलाई बिदा दिनुहोस्। नमस्ते।
8: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट, टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
3: श्रोताबिन नमस्कार। नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सञ्चालित शैक्षिक रेडियो कार्यक्रममा हार्दिक स्वागत गर्दछु। डियर स्टुडेन्ट्स, टुडे वी डिस्कस द रिडिङ टेक्स्ट टाइटल्ड द एक्सलोरेसन बिहाइन्ड टेली हेल्थ सर्भिसेस अन्डर द थिम हेल्थ एन्ड हाइजिन गिभन इन युनिट 2 अफ ग्रेड 9 कम्पलसरी इङ्ग्लिस टेक्स्ट बुक। स्टुडेन्ट्स, be ready with essential learning materials and take notes while listening to the audio lesson. Are you ready, students?
9: Dear students, we are going to begin the interview. There are two persons. They are reporter and Chun Kai Chang, the business development manager of telehealth at Advantech. Before starting the main text, look at getting started section, okay?
10: Okay, sir.
9: What do you see there?
4: Words related to
10: health.
9: Yes, you are right. Can you read out some words from there?
10: Athlete, happiness, relaxation.
4: Sport, enjoyment, diet.
9: Good. There are many words related to health, and you can see the word health in big font. It means health is very important. After it, can you see the picture?
10: Yes, sir.
9: What do you see in the picture?
4: There is a man.
10: I think he is doing something on computer.
9: Sure, he is doing something on computer. Can you see the questions before the interview?
4: Yes, sir.
10: There are 2
4: questions.
9: The first question is, how do you get advice from a doctor? Can you tell me its answer?
10: When we go to see a doctor, he or she gives advice.
4: Yes, sir. She is right.
9: Okay, that's a good idea. We have another question, that is, what do you know about telehealth services?
10: No idea, sir.
9: Don't worry, you will know about it later. So let's start. Now, the reporter is asking questions to know about telehealth services.
10: Yes, sir. The reporter asks the question first. That is, to begin, can you give us a brief introduction into telehealth and what it involves?
9: Wow, you know. Yes, that is the first question.
4: Yes, sir. The reporter is asking to know about telehealth.
9: Now, Dolma acts as the reporter and Abdul as
11: Chang, and you have to perform the first exchange, okay?
10: Okay, sir. To begin, can you give us a brief introduction into telehealth and what it involves?
4: Telehealth is a method of providing medical care remotely, usually through video chat. Telehealth makes it possible to connect patients and clinicians from any location. It provides access to a wide range of care, including primary care consultations, psychotherapy, physical therapy, and even emergency services. It allows primary care clinicians and specialists to further their reach for treating patients wherever there is an internet connection.
10: Sir, the highlighted words are unfamiliar to me.
4: Yes, sir. For me also, clinicians and psychotherapy are difficult.
11: Don't worry, I'll tell you the meaning of the words. Clinicians means a doctor having direct contact with patients rather than being involved with theoretical or laboratory studies. And psychotherapy means the treatment of mental disorder by psychological rather than medical means. Have you understood what is said in this paragraph?
4: Chang is making clear about telehealth.
10: He says that telehealth is a way of giving medical care using video chat.
11: You are right. It is said by Chang that doctors should not meet the patients physically and they provide various medical services like psychotherapy, physical therapy, etc. through telehealth service. But for it, there should be
10: internet connection.
11: Very good. Now, I am going to read the second paragraph said by Chang. Listen to me carefully. I will ask you questions then, okay?
10: Okay, sir.
11: The benefits of telehealth for healthcare providers and patients is that these services can be faster, safer, more effective, and less expensive in the long run, especially during a time like the COVID-19 pandemic, where telehealth has allowed access to medical care without going to hospitals to protect patients and hospital staff from being exposed to the infection. Do you have any unfamiliar words?
10: Yes, sir. The words are pandemic
4: and access.
11: Good. Write the meaning of these words in your notebook. Pandemic means a disease prevalent over a whole country or the world. For example, COVID-19 is a pandemic. And access means the means or opportunity to approach or enter a place. What is given in this paragraph? Can you tell me?
10: Benefits of telehealth service, sir.
11: Good job. Can you tell me the benefits of telehealth service then?
4: It is faster, safer, and more effective.
10: Less expensive, and we can get medical care without going to hospitals.
11: Very good. Now, Abdul becomes the reporter and Dolma acts as Chang, okay?
10: Okay, sir.
4: What are some of the main drivers behind the acceleration and momentum of telehealth services?
10: There are two major drivers for this fast-growing market. The first and most recent driver for telehealth has been the global COVID-19 pandemic. Strong social distancing and minimal physical contact precautions have pushed the shift to telehealth and remote consultations as its aids in infection protection.
4: Sir, what is the meaning of MOMENTUM, momentum?
10: And PRECAUTIONS, precautions, also, sir.
11: Okay, don't worry. Momentum means the quantity of motion gained by a moving object. Here, the use of telehealth is going faster, and precautions means a measure taken in advance to prevent something dangerous, unpleasant, or inconvenient from happening. Can you tell me any one precaution of COVID-19?
10: Social distancing.
4: And using sanitizer.
11: Yes, you are right. In this paragraph, Chang says that we have to keep social distancing. It means we cannot meet people during COVID-19. Because of this reason, to be safe from COVID-19, the use of telehealth is using masks. Is it clear to you about this paragraph?
10: Yes, sir. Sir, can I continue the next paragraph then?
11: Sure, go ahead.
10: These precautions and increased hospital bed shortages have forced medical facilities to incorporate more telehealth technologies to keep up with demand and maintain care continuity for patients at home.
11: Well, have you noted the unfamiliar words?
10: Yes, sir. The word is INCORPORATE, incorporate.
11: Incorporate means take in or contain something as part of a whole or include. You know, it means telehealth is included in treatment of sick people due to the pandemic. Now, can you tell me another reason of using telehealth service said by Chuang?
4: Shortages
6: of beds in hospital.
11: Good. Another reason is shortages of beds in hospitals and sick people get medical care at their home and they should not go to hospitals. So, problem of shortages of beds can be easily solved, can't it?
10: Yes, sir. It is very clear.
11: Good. Dolma, you finish the rest part.
6: Okay, sir. The second driver is the shortage of medical professionals when demand is increasing every year due to an aging population and more patients with chronic and non-communicable diseases. For people living in rural areas, their medical demands are undeserved due to insufficient resources and long distances to drive into cities for care. Telehealth is one of the promising ways to tackle the challenge of doctor shortages and expand specialist and doctors' reach to patients.
4: Sir, I don't know the meaning of chronic.
6: Undeserved is unfamiliar for me.
11: Okay, don't worry. Chronic disease means an illness persisting for a long time or constantly recurring. And undeserved means medical demands are undeserved. It means not warranted, merited or earned. Again, can you tell other reasons of using telehealth service said by Chang in this paragraph?
4: Shortage of medical professionals.
6: Increasing an aging population and patients with chronic and non-communicable diseases.
11: Very good. And another reason is it is easier to provide medical care to the people of remote areas. Is it clear to you?
10: It's clear, sir.
11: Good. Now, it's again Dolma's turn to be the reporter and Abdul will be Chuang.
6: In terms of this acceleration and momentum of telehealth services, we are currently seeing what are some items we can expect to see in the future.
4: Telehealth will not replace face-to-face care services, but we will incorporate it into healthcare facilities infrastructures. Patients will be selecting providers based on their accessibility to telehealth services. With more access to doctors, increasing patients using preventive care services and follow-up care due to convenience will start to emerge. These can lead to fewer readmissions and patient complications. We will also see more use for early screening of patient triage in the field before they arrive at hospitals.
6: Sir, what is the meaning of convenience?
4: And triage means, sir?
11: Convenience means the state of being able to proceed with something without difficulty or easy to do something. And triage means, in medical use, the assignment of degrees of urgency to wounds or illnesses to decide the order of treatment of a large number of patients or casualties. Have you got the meanings?
10: Yes, sir.
11: Can telehealth replace face-to-face care services?
6: No, sir.
4: It can only be incorporated.
11: You are right. And another important thing is medical professionals will see patients' problems before they reach hospitals. Abdul, you are the reporter and Dolma is Chang again.
4: When it comes to remote patient monitoring for clinicians, what impact does telehealth have on this?
6: Remote patient monitoring usually involves continuously collecting patients' health data through wearable devices, such as vital signs and blood sugars. The patient's data is then transmitted in real time, monitored and reviewed by medical providers. In this way, medical providers could acquire a whole picture of patient's health condition and give a more precise diagnosis.
4: Sir, what does DIAGNOSIS diagnosis mean?
11: Okay, listen to me. Diagnosis means the identification of the nature of an illness or other problem by examination of the symptoms. Tell me one use of telehealth said by Chuang here.
4: Remote patient
6: monitoring.
11: You are right. medical providers continuously collect patients' health data and they transmit in real time, monitor and review. This is how they get all information of a patient's health and provide their diagnosis. Have you got it?
12: Yes, sir.
11: Dear students, we are at the end of our today's class. We will discuss the rest ones in our another class, okay?
12: Okay, sir.
3: हवस् त श्रोताबिन, आजको यस शैक्षिक कार्यक्रमबाट हामी सबैलाई बिदा दिनुहोस्।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
1: नेपालको समावेशी आवाज।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
3: बिस्तारै चल्ने मालवाहक तथा यात्रुवाहक सवारी चालकले सदैव सर्भिस लेनको प्रयोग गर्नुहोस्। यसले तपाईँको यात्रालाई सहज र सुरक्षित बनाउँदछ। नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
4: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल। 7:45 समय रहनेछ सदाबहार गीतको। करिब 10 बजेसम्म समाचारपछि सुन्न सक्नुहुनेछ कार्यक्रम हाम्रो संस्कृति हाम्रो परम्परा। यति बेला भने रातिको 9 बज्न लाग्यो। अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म सुमिता लामा। सुरुमा प्रमुख समाचार। संवैधानिक परिषद पहिलो संशोधन अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष पुनः सिफारिस गर्ने मन्त्री परिषदको निर्णय। भूमिहीन तथा अव्यवस्थित बसोबासमा रहेका नागरिकका लागि दीर्घकालीन समाधानको प्रक्रिया अघि बढाइएको प्रधानमन्त्री बालेन्द्र शाहको भनाई। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाको घरमा सम्पत्ति शुद्धिकरण विभागको छापा। सुशासनको पक्षमा राज्यका जुनसुकै तहले गर्ने कार्यमा सहयोग गर्ने मुख्यमन्त्री बानियाको प्रतिबद्धता। र अमेरिकी सेना हर्मुज क्षेत्र प्रवेश गरे आक्रमण गर्ने इरानको चेतावनी। समाचार विस्तारमा। सरकारले संवैधानिक परिषद पहिलो संशोधन अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पुनः पठाएको छ। यसअघि सरकारले सो अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष पठाएकोमा राष्ट्रपतिले हिजो अध्यादेश पुनर्विचारका लागि सरकारलाई नै फिर्ता पठाउनु भएको थियो। तर आज बसेको मन्त्री परिषद बैठकले सो अध्यादेशमाथि पुनर्विचार नगरी जस्ताको तस्तै राष्ट्रपति समक्ष पुनः सिफारिस गरिएको सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। त्यसै गरी मन्त्री परिषद बैठकले खुला सहकार्यबाट लिपुलेख लिम्पियाधुरा सीमा विवादको निकास निकाल्न नेपाल र भारत सरकार बीच समन्वय अघि बढाइएको जानकारी सरकारका प्रवक्ता एवं मन्त्री पोखरेलले दिनुभयो।
1: परराष्ट्र मन्त्रालयले आफ्नो नोट जारी गरिसकेको थियो। जुन सिमाना विवाद भएको छ त्यो नेपालको भूमि हो भन्ने कुरामा प्रतिबद्ध छ। नेपालको भूमि हो, विस्तार भन्ने विषय नै आउँदैन। भारत सरकारले पनि खुला सहकार्यबाट यसको कुनै एउटा निकास निकाल्नुपर्छ भनेको छ।
0: यसै गरी मन्त्री परिषद बैठकले भारतसँग G2G माध्यमबाट 60,000 मेट्रिक टन युरिया र 20,000 मेट्रिक टन डिएपी मल खरिद गर्न कृषि सामग्री कम्पनी लिमिटेडलाई सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ। बैठकले संसद भवन परिसरमा प्रवेश व्यवस्था लगायतका विषय समेटिएको सिंहदरबार परिसरको परिमार्जित गुरु योजना स्वीकृत गर्ने निर्णय गरेको छ। बैठकले परम्परागत बोइलरलाई इलेक्ट्रोनिक बोइलरले प्रतिस्थापन गर्न, उद्योगहरूलाई कर्जा उपलब्ध गराउने तथा वायु स्तर मापन क्षमता अभिवृद्धि गर्ने उद्देश्यले विश्व ब्याङ्कबाट प्राप्त हुने 52 मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण र 5 मिलियन अमेरिकी डलर बराबरको अनुदान स्वीकृत गरिएको मन्त्री पोखरेलले जानकारी दिनुभयो। प्रधानमन्त्री बालेन्द्र शाहले काठमाडौँ उपत्यकाका नदी किनार तथा सरकारी स्वामित्वका जग्गामा भएको अतिक्रमण व्यवस्थापन गरेर भूमिहीन तथा व्यवस्थित बसोबासमा रहेका नागरिकका लागि दीर्घकालीन समाधानको प्रक्रिया अघि बढाइएको बताउनु भएको छ। सामाजिक सञ्जाल फेसबुक मार्फत सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले सरकारका सबै कदम नागरिक विस्थापित गर्न नभई आवासको हक सुनिश्चित गर्दै दीर्घकालीन समाधान निकाल्न केन्द्रित रहेको स्पष्ट पार्नु भएको छ। उहाँले सरकारी जग्गा अतिक्रमण भएको क्षेत्रमा सरकारले कानून बमोजिम अघि बढाएको व्यवस्थापन प्रक्रियालाई लिएर नागरिकमा नियोजित रूपमा त्रास फैलाउने काम भएको भन्दै त्यस्ता अपुष्ट सूचना र भ्रमको पछि नलाग्न सबैमा आग्रह गर्नुभएको छ। सरकार प्रेस स्वतन्त्रता, नागरिकको सूचनाको हक र संवैधानिक मर्यादाप्रति पूर्ण प्रतिबद्ध रहेको स्पष्ट पारेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले आज प्रेस नोट जारी गरी प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय परिसरभित्र आज संचारकर्मीलाई भिडियो खिच्न रोक लगाइएको भन्ने समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै कुनै अवरोध नभएको जनाएको छ। सुरक्षा र व्यवस्थापनसँग सम्बन्धित सामान्य प्राविधिक विषयलाई प्रेसमाथिको अङ्कुशका रूपमा अतिरञ्जित नगर्न सचिवालयले आग्रह गरेको छ। सभामुख डोल प्रसाद डीपी अर्यालले प्रतिनिधि सभा, राष्ट्रिय सभा तथा संयुक्त समितिका सभापतिहरूसँग छलफल गर्नुभएको छ। आज भएको छलफल सदनको कामकाजलाई प्रभावकारी बनाउने विषयमा केन्द्रित भएको सभामुख अर्यालको सचिवालयले जनाएको छ। समिति सभापतिहरूले संसद अधिवेशनबारे विषय उठाए पनि सभामुख अर्यालले त्यसबारे भोलि मात्रै निर्णय हुने बताउनु भएको थियो। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले शिक्षा क्षेत्रको समग्र सुधारका लागि 3 तहका सरकारबीच सहकार्य आवश्यक रहेको बताउनु भएको छ। शुल्क निर्धारणका सम्बन्धमा आज मन्त्रालयमा आयोजित छलफलमा उहाँले शिक्षामा सुधारका लागि 3 तहका सरकारबीच बलियो समन्वय र सहकार्य जरुरी रहेको बताउनु भएको हो। सरकारका प्रवक्ता समेत रहनुभएका शिक्षा मन्त्री पोखरेलले शुल्क निर्धारण र छात्रवृत्तिका विषयमा मन्त्रालयमा गुनासो आएको भन्दै छात्रवृत्ति वितरण पारदर्शी बनाउन आग्रह गर्नुभयो। उहाँले संस्थागत विद्यालयमा शुल्क नियमन, मन्त्रालयमा आएका शुल्क सम्बन्धी गुनासा पालिकामै पठाइदिने संयन्त्र बनाइएको जानकारी दिँदै आवश्यक सहजीकरणका लागि मन्त्रालय तयार रहेको बताउनुभयो। मन्त्री पोखरेलले स्थायी रूपमै दुई दिन सार्वजनिक बिदा दिने विषयमा आवश्यक अध्ययन र पाठ्यक्रम लगायत विषयमा गृह कार्य भइरहेको पनि जानकारी दिनुभयो। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेएनजी आन्दोलनका क्रममा नष्ट भएका सवारी साधनका नाममा इन्धन दुरूपयोग नभएको स्पष्ट पारेको छ। मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले मन्त्रालयले गरेको छानबिनका क्रममा कर्मचारीले जेएनजी आन्दोलनका क्रममा जलेर नष्ट भएका सवारी साधनको नाममा इन्धन दुरूपयोग नगरेको बताउनुभयो। जेएनजी आन्दोलनका क्रममा जलेर नष्ट भएका सवारी साधनको नाममा इन्धन दुरूपयोग भन्ने गरेको विषय सञ्चार माध्यममा आएपछि मन्त्रालयले गत वैशाख 15 गते छानबिन समिति गठन गरेको थियो। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको टोलीले बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाको काठमाडौँको नक्साल र सुन्धारा तथा हेटौँडा उपमहानगरपालिका 5 पिप्ले स्थित घरमा छापा मारेको छ। मुख्यमन्त्री बानियाले आज प्रेस विज्ञप्ति जारी गर्दै राज्यको जुनसुकै तहले सुशासनको पक्षमा गर्ने हरेक कार्यमा सहयोग गर्न आफू तत्पर रहेको बताउनु भएको छ। राज्यको एक जिम्मेवार पदाधिकारीको हैसियतले आफू संवैधानिक र कानूनी दायरामा रहेर गरिने हरेक अनुसन्धानमा गर्ने प्रतिबद्धता जनाउँदै मुख्यमन्त्री बानियाले संघीय सरकारले गर्ने सकारात्मक कार्यमा प्रदेश सरकारको नेतृत्वका रूपमा सधैँ साथ रहने पनि बताउनुभयो। पोखरा महानगरपालिकाले महानगरभित्र अतिक्रमण गरी बनाइएको संरचना हटाउनका लागि 35 दिनको सूचना जारी गरेको छ। यही वैशाख 3 गते कार्यपालिकाको बैठक बसी महानगरपालिकाले अतिक्रमित संरचना हटाउन सूचना गरेको हो। पोखरामा सुविधा सम्पन्न बस पार्क निर्माणका लागि 5 दशक अघि 205 रोपनी जग्गा जमिन छुट्याइएको थियो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन।
2: हेलो,
3: के गर्दैछौ?
2: हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
3: ए हो र, अनि मेरो लागि के किन्दैछौ?
2: बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले। मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
3: अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
2: मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटिसीको अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
3: ए हो त है, मेरो वाइफ त कति स्मार्ट। अब त रातै
4: आउँछ। अब रात तपाईको
5: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। सार्वजनिक सेवा प्रसारण नेपालले पहिलो वार्षिक प्रतिवेदन नेपाल सरकार समक्ष पेश गरेको छ। सार्वजनिक सेवा प्रसारण नेपाल सञ्चालक समिति अध्यक्ष डाक्टर महेन्द्र विष्टले आज संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर विक्रम तिमल सिन्हा समक्ष प्रतिवेदन पेश गर्नुभएको हो। सार्वजनिक सेवा प्रसारण ऐन 2081 व्यवस्था अनुसार सार्वजनिक सेवा प्रसारण संस्थाले प्रत्येक वर्ष आफ्नो वार्षिक प्रतिवेदन नेपाल सरकार समक्ष पेश गर्नुपर्ने प्रावधान रहेको छ। प्रतिवेदन ग्रहण गर्नुहुँदै संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर तिमल सिन्हाले सार्वजनिक सेवा प्रसारण संस्थाको सुदृढीकरणका लागि भएका प्रयासप्रति धन्यवाद व्यक्त गर्नुहुँदै प्रतिवेदनको अध्ययन गरी त्यसमा समेटिएका सुझावहरू कार्यान्वयनमा ल्याइने बताउनुभयो। दक्षिणी रसुवाको नौकुण्ड गाउँपालिकाका विभिन्न 4 स्थानमा पक्की पुल निर्माण भएको छ। गाउँपालिका अन्तर्गतको घिचेत खोला, फलाकु खोला र पङ्गु र पाहा खोलामा पक्की पुल निर्माण गरिएको हो। पुल निर्माणपछि गाउँपालिकाका सबै ओडाका नागरिकलाई हिउँद तथा वर्षा दुवै याममा सहज यातायात सुविधा पुगेको गाउँपालिका अध्यक्ष नुर्पु साङबो घलेले जानकारी दिनुभयो। 4 पुल निर्माणका लागि करिब 24 करोड रुपियाँ खर्च भएको छ। अब अन्तर्राष्ट्रिय समाचार। संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ हर्मुजमा फँसेका पानी जहाजहरूलाई सघाउने बताएपछि इरानले अमेरिकी सैनिकहरू सो जलमार्गमा प्रवेश गरे आक्रमण गर्ने चेतावनी दिएको छ। ट्रम्पले सामाजिक सञ्जाल मार्फत अमेरिकी सेनाले मानवीय आधारमा फँसेका पानी जहाजहरूलाई बाहिर निकाल्न सघाउने बताउनु भएपछि इरानले अमेरिकालाई कार्यवाहीको चेतावनी दिएको हो। इरानी सेनाले हर्मुज जलमार्गमा आफ्नो नियन्त्रण कायम रहेको भन्दै त्यहाँ प्रवेश गर्न खोज्ने जोसुकैमाथि पनि कारवाही हुने बताएको छ। फेब्रुअरी महिनाको अन्तिमतिर अमेरिका र इजरायलले इरानमाथि आक्रमण थालेपछि हर्मुज जलमार्गमा 2000 जहाजमा झण्डै 20,000 यात्रुहरू फँसेको संयुक्त राष्ट्रसङ्घीय निकाय आइओएमले जनाएको छ। बंगलादेशमा मार्चदेखि हालसम्म दादुरा संक्रमित 311 बालबालिकाको मृत्यु भएको छ। बंगलादेशमा उपचारका लागि अस्पताल तथा स्वास्थ्य केन्द्रमा पुगेका सम्भावित संक्रमित व्यक्तिहरूको संख्या 41,793 पुगेको छ। सरकारी स्वास्थ्य सेवाका प्रवक्ता जाहिद रिहानले केही बालबालिकाको अवस्था अझै गम्भीर रहेको र रेकर्ड भएका मृतकको संख्या संकलन गर्ने कार्य जारी रहेको बताउनुभयो। दादुरा अत्यधिक संक्रामक रोग हो र यो खोकी र हाँच्यु गर्दा वा हावाबाट समेत फैलन्छ। अब आर्थिक समाचार अच्युत अर्यालबाट।
6: अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षका लागि आम नागरिकमा आशा जगाउने किसिमको बजेट ल्याउने बताउनु भएको छ। नेपाल उद्योग वाणिज्य महासंघको 60 वार्षिक साधारण सभाको उद्घाटन समारोहलाई सोमबार काठमाडौँमा सम्बोधन गर्दै अर्थमन्त्री डाक्टर वाग्लेले आगामी आर्थिक वर्षका लागि आशा जगाउने बजेट ल्याउने र निजी क्षेत्रलाई विकासको सारथी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। करिब 100 अर्ब डलरको अर्थतन्त्र निर्माण गर्ने दीर्घकालीन लक्ष्य हासिल गर्न निजी क्षेत्रको साथ अपरिहार्य रहने अर्थमन्त्री डाक्टर वाग्लेले उल्लेख गर्नुभयो।
7: निजी क्षेत्रको भूमिका एकदमै अग्रस्थानमा छ। हामीले झन्डै 100 अर्ब डलरको अर्थतन्त्रको कल्पना गरेका छौँ अर्को लगभग 7 सम्म। त्यसलाई लम्बियो भने पनि एउटा माइल स्टोन चाहिँ त्यो 100 बिलियन डलरको इकोनोमीलाई चुनाव अगाडि पनि बाचा पत्रमा पनि र अहिले पनि त्यसलाई रिइन्फोर्स गर्दै गर्दा त्यो लक्ष्य पुर्याउनको लागि निजी क्षेत्रको साथ भएन भने त्यो असम्भव छ भन्ने कुरा हामीले बुझेका छौँ। त्यसैले जब क्रिएसन रोजगारी सिर्जनाको हिसाबले र अर्थतन्त्रको आकारलाई फराकिलो बनाउनलाई र त्यसलाई अर्को उचाइमा लानको लागि निजी क्षेत्र एकदमै महत्वपूर्ण छ भन्ने बुझेका छौँ।
6: अर्थमन्त्री डाक्टर वाग्लेले मन्त्री परिषदमा निजी क्षेत्रको संरक्षण तथा प्रवर्धन सम्बन्धी रणनीतिक प्रस्ताव पेश गरिएको जानकारी दिनुभयो। निजी क्षेत्रको नवप्रवर्तन र गतिशीलतालाई प्रोत्साहन गर्दै शिक्षा, स्वास्थ्य, यातायात र सामाजिक सुरक्षा मार्फत आयको समतामूलक वितरण सुनिश्चित गरिने अर्थमन्त्री डाक्टर वाग्लेले स्पष्ट गर्नुभयो। कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले दोस्रो चरणको आर्थिक सुधार मार्फत मुलुकको आर्थिक रूपान्तरणलाई तीव्र बनाउनु पर्नेमा जोड दिनुभयो। अध्यक्ष ढकालले पछिल्लो राजनीतिक परिवर्तनपछि स्थिर सरकार गठन हुनु आर्थिक सुधारका लागि सकारात्मक संकेत भएको बताउनुभयो। नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक 34.63 अङ्कले घटेर 2,704.08 बिन्दुमा कायम भएको छ। सोमबार 341 कम्पनीको 1,74,524 किता सेयर 68,635 पटक खरिद बिक्री हुँदा 4,26,53,90,000 बराबरको कारोबार भएको छ। सरकारले हप्तामा 2 दिन सार्वजनिक बिदा दिएसँगै पोखराका होटलमा विगतको तुलनामा 10% पर्यटकहरू बढेको जनाइएको छ।
0: अब खेल समाचार अझै बमबाट।
8: नेपालले ओमनसँग आफ्नो अन्तिम खेल मंगलबार खेल्दैछ। ओमनसँग मंगलबार खेल्दै गर्दा नेपालले अझै पनि कायम रहेका कमी कमजोरीहरू सुधार गर्ने प्रयास गर्दै ओमनसँगको पहिलो खेलको हारको बदला लिएर श्रृङ्खलामा तेस्रो जित निकाल्ने र सुखद अन्त्य गर्ने लक्ष्यमा हुनेछ। साथै यस श्रृङ्खलामा 3 जितका साथ नेपालले अर्को सातादेखि सुरु हुने अर्को श्रृङ्खलामा उच्च मनोबल लिएर जानेछ। नेपालले आगामी सातादेखि लिग टूका शीर्ष 2 टोली अमेरिका र स्कल्यान्डसँग खेल्नेछ र त्यसका लागि जारी श्रृङ्खलाको लय महत्वपूर्ण हुनेछ। लिग टू अङ्क तालिकामा हाल ओमन 27 खेलमा 31 अङ्क जोडेर तेस्रो स्थानमा यथावत छ भने नेपालले 23 खेलमा 16 अङ्क जोडेर 7 स्थानमा छ। अर्को टोली युएईको 24 खेलमा 14 अङ्क छ। यी श्रृङ्खलामा यसअघि भएको पहिलो खेलमा नेपाल ओमनसँग पराजित भएको थियो। नेपालले युएसँगको 2 खेल जितिसकेको छ। अब ओमनलाई पनि हराएर नेपाल श्रृङ्खलामा तेस्रो जितको खोजीमा हुनेछ। नेपाल ओमन हालसम्म ओडीआई फर्म्याटमा 9 पटक आम्ने सामने भएका छन्। नेपालले 3 खेल जित्दा 5 खेलमा पराजित भएको छ, 1 खेल रद्द भएको छ। कीर्तिपूर्णमा भने यी 2 टोली 4 पटक आम्ने सामने भएका छन्, जसमा नेपालले 1 खेल जित्दा ओमनले 3 खेल जितेको छ। लिग टू क्रिकेट अन्तर्गत कीर्तिपुरमा भएका खेलमा नेपालले ओमनलाई हराइसकेको छैन।
0: अब मौसम। आज राति कोशी र मध्य प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ, हावाहुरी, असिनासहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। संवैधानिक परिषद पहिलो संशोधन अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष पुनः सिफारिस गर्ने मन्त्री परिषदको निर्णय भूमिहीन तथा अव्यवस्थित बसोबासमा रहेका नागरिकका लागि दीर्घकालीन समाधानको प्रक्रिया अघि बढाइएको प्रधानमन्त्री बालेन्द्र शाहको भनाई। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाको घरमा सम्पत्ति शुद्धिकरण विभागको छापा। सुशासनको पक्षमा राज्यका जुनसुकै तहले गर्ने कार्यमा सहयोग गर्ने मुख्यमन्त्री बानियाको प्रतिबद्धता। र अमेरिकी सेना हर्मुज क्षेत्र प्रवेश गरे आक्रमण गर्ने इरानको चेतावनी। हवस् त, राति 9 बजेको समाचार सकियो। अब 10 बजे हिन्दीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।

0: एक्लो नितान्त एक्लो मात्रै साथमा म छु बर्खाई पूर्णिमाको औँसीको रातमा म छु। एक्लो नितान्त एक्लो मात्रै साथमा म छु बर्खाई पूर्णिमाको औँसीको रातमा म छु। निर्जन बस्तीको बास भयो मेरो अहिले छु त केवल यादहरूकै यादमा म छु। अहिले छु त केवल यादहरूकै यादमा म छु।
1: यस्तै यस्तै भावका सदाबहार सुमधुर गीतहरू साथमा चोटिला मुक्तकहरू मुक्तकिलो कार्यक्रम बिम्ब प्रतिबिम्ब हरेक सोमबार राति 10 बजेको

0: स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मध्य प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु,
0: लुम्बिनी प्रदेशमा
1: सात दो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

0: हाम्रो संस्कृति,
1: हाम्रो परम्परा, सभ्यता हाम्रो नेपाल, राम्रो संस्कृति पवित्र,
0: लुकेका स्वर्ग समुच्चा जाति यसमा छन् विचित्र। नमस्कार, हाम्रो संस्कृति हाम्रो परम्परा कार्यक्रममा हार्दिक स्वागत छ। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारणबाट हरेक सोमबार बिहान 9:20 यो कार्यक्रम प्रसारित हुन्छ। कार्यक्रममा हामी नेपाली सांस्कृतिक जीवनका विविध चाडपर्व, व्रतोत्सवका साथै विविध नेपाली जातिका जातीय परिचय, संस्कार, संस्कृति र परम्परा सम्बन्धी सामग्री समेट्ने गर्दछौँ। सोमबारै राति 9:20 पुनः प्रसारण हुने यो कार्यक्रम रेडियो नेपाल online.com का साथै रेडियो नेपाल मोबाइल एपमा संसारभर सुन्न सकिन्छ। काठमाडौँ उपत्यकाको नेवा सभ्यता र नेवार जातिभित्र एउटा विशिष्ट समुदायका रूपमा रहेको र ऐतिहासिक पृष्ठभूमि रहेको समुदाय हो शाक्य समुदाय। शाक्यहरूलाई भगवान बुद्धका वंशज पनि मानिन्छ। यसअनुसार शाक्यहरूको उत्पत्तिको पृष्ठभूमिमा बौद्ध ग्रन्थ दीर्घ निकायमा उल्लेखित विषयवस्तुहरू लिइने गरेको पाइन्छ। कपिलमुनि, कपिल वस्तु र शक वृक्षको जङ्गल फाँडी बसोबास गरेको भन्ने प्रसङ्गहरू आउँदछन्। कतिपयको भनाइमा पुरुषार्थी वा समर्थवानको अर्थमा शक्य भनिएको र त्यसैबाट शाक्य भनिएको भनाइ पनि पाइन्छ र यसै शाक्य कुलमा सिद्धार्थको जन्म भएको थियो। उनको समयसम्म आइपुग्दा शाक्यहरू निकै समृद्धशाली भइसकेका थिए। त्यहीँबाट शाक्यहरू एसियाका विभिन्न देशमा फैलिएका हुन् भनेर अर्चना देवी शाक्यले लेख्नु भएको छ। आजको कार्यक्रममा हामी नेपालका शाक्यहरूको संस्कार, संस्कृति र परम्परा सम्बन्धी सामग्री समेट्दैछौँ। साथै शाक्यहरूको ऐतिहासिक पृष्ठभूमि, धार्मिक र संस्कारगत विशिष्टता सम्बन्धमा उप प्राध्यापक डाक्टर पुष्परत्न शाक्यसँगको कुराकानी राख्नेछौँ। कार्यक्रम अघि बढाउँ शाक्य समुदायको सामाजिक संस्कारहरूबाट। त्यसो त नेवार जातिमा आफैमा एउटा ठूलो सामाजिक सांस्कृतिक सञ्जाल र सभ्यता समेत भएकाले यसभित्र दर्जनौ जाति, संयौँ थरी र समुदाय रहेका छन्। यसरी शाक्य जातिले मान्ने सामाजिक संस्कार अन्य नेवार समुदायमा पनि मानिन्छ। तर शाक्य नेवार पारम्परिक रूपमै आफै पनि शिक्षा दीक्षा गरेपछि पुरोहितको भूमिकामा हुने भएपछि शाक्य संस्कार विशेष हुने गर्दछन्। शाक्य संस्कार सम्बन्धी आजका सामग्री हामीले नेपालका जातीय सामाजिक संस्कार पुस्तकमा अर्चना देवी शाक्यको आलेख नेपालका शाक्य जाति र सामाजिक संस्कारबाट लिएका छौँ। शाक्यहरूको संस्कारको उद्देश्यमा शुद्ध हुनु, सुस्वास्थ्य, सुरक्षा, शिक्षा, सम्बन्ध, सम्मान र सद्गति एवं निर्माण पर्दछन्। संस्कार सम्पन्न गर्ने आधिकारिक व्यक्तिमा गुभाजु अर्थात् भद्राचार्य पुरोहित, थापा आजु, भिक्षु र नकी हुन्छन्। नकी चाहिँ परिवारकी जेठी महिला सदस्यलाई भनिन्छ। व्यङ्केको गर्दा तथा अन्य केही संस्कारहरूका केही विधिहरू सम्पन्न गर्दा नङ्किनद्वारा नै गर्ने गरिन्छ। बौद्ध धर्मावलम्बीहरूबीच दशकर्म संस्कार प्रचलित भनिए पनि व्यवहारमा सबै सम्पन्न गरिएको पाइँदैन। शाक्यहरूले गर्ने विविध संस्कारहरू जस्तै इही, बाह्रा, झ्याझङ्को, मृत्यु संस्कार ती दशकर्म संस्कारभित्र समावेश छैनन्। यस्तै गरी पुरानो परम्पराको अध्ययन गर्ने हो भने विस्तृत रूपमा लिँदा शाक्यहरूको संस्कारहरूको संख्या 27 पुग्न जान्छ। जन्म

0: चार अन्तर्गत धौबजी नकेगु अर्थात् गर्भवतीलाई माइती पक्षले दही चिउरा योमरी खुवाउने, सिजु पालु केनेगु अर्थात् बच्चाको जन्म भइसकेपछि चाकु सुपारी सुत्केरीलाई खुवाउने, 32 मसला ज्वानो अदुवा ल्वाङ नुन अबिर आदि सरसामान राखी पठाउनु पर्ने चलन। घ बजी नग भनेगु बच्चा जन्मेको जानकारी पाएपछि माइती पक्षले सुत्केरीलाई घिउ चिउरा खुवाउने चलन, जसलाई घ बजी नग भनेगु भनिन्छ। त्यस्तै मचाउ बेङ्केगु अर्थात् जात कर्म, बच्चा जन्मेको 4-6 वा 12 दिनमा शुद्धिकरणको संस्कार गरिन्छ, जुन चाहिँ घरकी ज्येष्ठ महिला सदस्यद्वारा गर्ने चलन छ। यो दिन घरलाई सफा शुद्ध गराई सबै नुहाएर शुद्ध हुनु पर्दछ। 13 दिने भने जस्तै 7 दिने दाजुभाइ शुद्ध हुनु पर्दछ। केहीले यसै दिन बच्चाको नामकरण पनि गर्दछन् भने कसैले 10 दिनको दिन नामकरण गरी 12 दिनमा बेङ्केगु सम्पन्न गर्दछन्। यस दिन माइती पक्षबाट बच्चा र आमालाई लुगा बिछ्यौना पौष्टिक आहार गहना आदि लाने चलन छ। थेरवादी परम्परा अनुसार भने भिक्षुहरूद्वारा परित्राण पाठ गराई सरल ढङ्गबाट बेङ्केगु कार्य सम्पन्न गर्ने चलन पनि छ। जन्म संस्कार अन्तर्गत अर्को छ मजाबु लहिक भनेगु अर्थात् निष्क्रमण। यस अनुसार बच्चा 1 महिनाको भएपछि सुत्केरीलाई बच्चा सहित माइत पठाउने चलन छ। शाक्यहरूको संस्कारमा वृद्धि संस्कार अन्तर्गत मचा जङ्को अर्थात् अन्नप्राशन निन बुनी बच्चा जन्मेको 2 वर्ष पुगेपछि गरिने विशेष संस्कार, वरे छुएगु चुडाकर्म, यही बेलविवाह, बाह्र तयगु गुफा राख्ने जस्ता संस्कार पर्दछन्। वरे छुएगु अर्थात् चुडाकर्मको संस्कार बालकहरूका लागि गरिने संस्कार हो। विशेष गरी 5-12 वर्ष उमेरका बालकहरूमा गरिने यो संस्कार गर्नका लागि सबैको आआफ्नो बिहार बही वा बाह हुन्छ। यसमा सबैभन्दा पहिला चुडाकर्म गर्ने कुमारहरूलाई सम्बन्धित बिहारमा लगी वैदा अथवा किसली चढाएर भगवानलाई पूजा वन्दना गर्न लगाइन्छ। यो कार्य कतै चुडाकर्मको 4 दिन अगाडि गरिन्छ भने कतै 1 दिन अगाडि गर्ने चलन छ। चुडाकर्म गर्ने दिन वज्रयान विधि अनुसार मण्डप बनाई विविध प्रकारले पूजा सम्पन्न गरिन्छ। कुमारहरूलाई पनि क्लेश हटाउने भनेर साङ्केतिक रूपमा सिलौटामा भएको मासलाई खुट्टाले पिस्न लगाइन्छ। त्यसपछि गृहस्थ वस्त्र त्याग गर्न लगाई कपाल मुण्डन गरिन्छ, जसमा थोरै शिखा बाँकी राखिन्छ। कपालको रौँ बालकका फुपूहरूले त्रिखुट्टीमाथि काँसको थाल राखेर थाप्ने गर्दछन्। त्यसपछि नङ काट्ने, तिल राखेर नुहाउने जस्ता शुद्धिकरणको प्रक्रिया हुन्छ। त्यसपछि सुन र चाँदीको छुराले कुमारको आंश अर्थात् शिखा काटिन्छ। यो कार्य कतै कुमारका मामा तथा कतै वरिष्ठ थापा आजुद्वारा सम्पन्न हुन्छ। मुण्डन क्रिया समाप्त भएपछि चिवर अर्थात् गेरुवा वस्त्र तथा सिलाएको अर्थात् प्रतिमा भएको काठको डन्डी, गुल्पा अर्थात् पिण्ड पात्र आदि प्रदान गरिन्छ। यस अन्तर्गत बालकहरूलाई कपाल मुण्डन गरी पहेँलो चिवर वस्त्र धारण गराई श्रावणेर भिक्षुत्व ग्रहण गर्न लगाइन्छ, पञ्चशील ग्रहण गर्न लगाइन्छ। 4 दिनसम्म श्रावणेर बनाइन्छ। यस अवधिभर कुमारहरूलाई पञ्चशील लिन लगाउने, उपदेश दिने आदि कार्य हुन्छ। 4 दिनमा च्योको कायगु भनी चिवर वस्त्र फुकाली पुनः गृहस्थमा प्रवेश गराइन्छ। चुडाकर्म अवधिभर निरामिष भोजन खुवाइन्छ। यसरी शाक्य जातिमा बच्चाको चुडाकर्म संस्कार सम्पन्न भएपछि बच्चा विधिवत आफ्नो जातिको सदस्य बन्दछ। चुडाकर्म संस्कारले श्रावणेर बन्ने कार्यलाई साङ्केतिक रूपमा मात्र सम्पन्न गरेको देखिन्छ। आजभोलि बिहारमा गई बौद्ध भिक्षुहरूबाट थेरवादी परम्परा अनुसार 1 हप्तासम्म श्रावणेर भिक्षु बनाई चुडाकर्म गर्ने चलन पनि लोकप्रिय हुँदै आएको छ। वृद्धि संस्कार अन्तर्गत अर्को संस्कार छ यही संस्कार बेल विवाह। यही बालिकाहरूका लागि मात्र गरिने संस्कार हो। नेपाल भाषामा यही पाको अर्थ विवाह हुन्छ। यही सुनको प्रतिमा र बेललाई सुवर्ण कुमार विष्णु र देवताको प्रतीकको रूपमा बेलसँग गरिने विवाह पनि भनिन्छ। कतै कतै यीको अर्थ समय तथा हीको अर्थ परिवर्तन अर्थात् परिवर्तनको क्षणको रूपमा पनि त्यसलाई अर्थ्याइएको देखिन्छ। यही संस्कार आजभोलि सामूहिक रूपमा 4 दिनसम्म गर्ने चलन छ। यस अवधिभर वज्रयानी विधि अनुसार मण्डप बनाई विविध प्रकारले पूजा गर्ने चलन छ। यही गर्ने विधिमा स्थान अनुसार भिन्नता देखिए पनि मूल विधिहरूमा भने समानता नै देख्न सकिन्छ। अर्को संस्कार छ बाह्र तयगु अर्थात् गुफा राख्ने। बाह्र तयगु पनि कन्याहरूका लागि गरिने विशेष संस्कार हो। यो संस्कार 12-13 वर्षभित्र गर्ने चलन छ। बाह्र संस्कारमा व्यक्तिगत रूपमा घरघरमै राख्ने चलन भए पनि आजभोलि बिस्तारै सामूहिक रूपमा बिहारमा राख्ने चलन पनि देखिन थालेको छ। 12 दिन लामो अवधि भएकाले 5 वा 6 दिन मात्र राख्ने चलन पनि बढ्दो छ। 4 दिनसम्म नुनिलो चिज बार्ने चलन छ र यो बाह्र तयगुका विधि प्रक्रिया पनि विस्तृत छ। यहाँ यति राख्यौँ। थेरवादी संस्कार अनुसार भने यही र बाह्र सम्पन्न नगरी चारदेखि दस दिनसम्म बालिकाहरूलाई विहारमा लगे ऋषिणी प्रवज्ञा ग्रहण गराउने चलन छ। यो अवधिभर बालिकाहरू बिहारमा नै पञ्चशील पालन गरी बस्नु पर्दछ तथा भन्ते गुरुमाद्वारा बुद्ध धर्म तथा नैतिक अनुशासनको शिक्षा पनि दिइन्छ। शाक्यहरूका अरू संस्कारहरूमा विवाह संस्कार, इहिपा पाणिग्रहण, प्रौढ संस्कार, ज्याथ जङ्गो र मृत्यु संस्कार रहेका छन्। विवाह संस्कारमा गय जङ्केगु बिएगु, विवाह पक्का गर्न सुपारी दिन जाने, लाखा बिएगु, वधु पक्षकामा वरपक्षकाले लाखा रोटी लैजाने, जुन आजभोलि सुपारी दिन जाँदा नै वा साईपाटासँगै लाने गरिन्छ। पहेन नकेगु, विवाहित भएर जाने कन्यालाई विवाहपूर्व फुपू मामा तथा नजिकका आफन्तले बोलाएर सगुन कपडा दिने तथा खुवाउने। साईपाटामा पहिले पहिले बिहेका दिन बिहान पञ्चकन्या वधुको घरमा रक्सी अन्डा आदिको सगुन दिन जाने चलन थियो। तर आजभोलि विवाहको दिन बिहान जन्ती जानु अघि विशेष गरी महिला सदस्यहरू रोटी दही मरिकरी अर्थात् लड्डुको भाँडा, फलफुल, मसला, वस्त्र, गहना, श्रृङ्गारका सामग्री आदि किस्तीमा सजाई सगुनका रूपमा बाजागाजा सहित वधुको घरमा जाने चलन छ। साईपाटा विधिका कतिपय अरू पारम्परिक चलनहरू अहिले त्यति देखिँदैन। विवाहका अरू विधि प्रक्रियामा जन्ती बनेगु, भौमचा दुकाएगु, भङ्केगु, दुचाएकेगु आदि जस्ता विस्तृत विधिहरू पाइन्छन्। शाक्यहरूका संस्कारमा ज्याथ जङ्कु अर्थात् प्रौढ संस्कार पनि विशिष्ट संस्कारमा मानिन्छ। जसअनुसार भीम रथारोहण, देव रथारोहण र महारथारोहण जस्ता संस्कारहरू छन्। अन्य जातिमा चौरासी गर्ने प्रचलन भए जस्तै नेवार समाजमा 10 वर्षको अन्तरालमा 3 पटकसम्म ज्याथ जङ्कु अर्थात् बुढोपासनी गर्ने चलन छ। जसमध्ये सबैभन्दा पहिलोपल्ट 77 वर्ष 7 महिना 7 दिनमा गरिनेलाई भीम रथारोहण भनिन्छ भने भीम रथारोहण जस्तै 88 वर्ष 8 महिना 8 दिनमा देव रथारोहण सहस्र चन्द्र दर्शन गर्ने चलन छ। त्यस्तै 79 वर्ष 9 महिना 9 दिनमा महारथारोहण गरिन्छ। यसको विधि पनि भीम रथारोहण जस्तै भए पनि महारथारोहणमा भने पास्नी गर्ने व्यक्तिलाई ठुलो घ्याम्पोमा राखी नयाँ जन्म लिएको प्रतीकको रूपमा घ्याम्पोबाट निकाल्ने चलन छ। यसरी 3 पटक जङ्को गर्ने चलन भए पनि भोजपुरतिर भने 77, 81, 88, 79 र 108 वर्षमा गरी 5 पटकसम्म गर्ने चलन छ। शाक्यहरूमा मृत्यु संस्कार सम्पन्न गर्न गुभाजु पुरोहित तथा गुठियारले विशेष भूमिका निर्वाह गर्दछन्। दाह संस्कारको सम्पूर्ण तयारी गुठियारले गर्दछन्। सामान्यतया मृतकका परिवारले 7 दिनसम्म जुठो बार्ने गर्दछन् र त्यस अवधिभित्र विभिन्न विधिहरू सम्पन्न गर्ने गरिन्छ। तर अन्य संस्कारको विधि जस्तै शाक्यहरूको मृत्यु संस्कार विधिमा पनि स्थान अनुसार केही फरक देखिन्छ। तापनि मुख्य विधिमा त्यति भिन्नता पाइँदैन। हाम्रो संस्कृति,
1: हाम्रो परम्परा, सभ्यता, हाम्रो नेपाल र हाम्रो संस्कृति पवित्र,
0: लुकेका स्वर्ग समुच्चा जाति यसमा छन् विचित्र। हाम्रा आस्था, हाम्रा विश्वास अनि हाम्रा रीतिरिवाज र संस्कारहरूका धारा कार्यक्रम हाम्रो संस्कृति हाम्रो परम्परा
1: रेडियो नेपालको केन्द्रीय प्रसारणबाट हरेक सोमबार बिहान 9:20 बजे साथै पुनः प्रसारण सोमबार राति 9:20 बजे कार्यक्रम हाम्रो संस्कृति हाम्रो परम्परा।
0: आजको कार्यक्रममा हामी शाक्यहरूको संस्कार, संस्कृति र परम्परा सम्बन्धी सामग्री प्रस्तुत गर्दैछौँ। अब कुराकानीतर्फ लाग्छौँ। शाक्यहरूको ऐतिहासिक पृष्ठभूमि, संस्कारगत विशिष्टता लगायतका विषयमा उपप्राध्यापक डाक्टर पुष्परत्न शाक्यसँग कुराकानी गरेका छौँ। यहाँलाई कार्यक्रममा स्वागत छ।
2: धन्यवाद, नमस्कार छ।
0: नेपाली विविध जाति समुदाय संस्कृतिमा शाक्यलाई हामीले कसरी बुझ्नुपर्छ? एउटा विशिष्ट संस्कारगत समुदायका रूपमा, जातिका रूपमा वा वंशका रूपमा कि यी सबै विशिष्टता यसमा पाइन्छ, कसरी बुझ्न सकिन्छ?
2: अब शाक्य भनेपछि त अब नेपालको सन्दर्भमा भन्नुपर्दाखेरि हाम्रो शाक्यमुनि बुद्ध नेपालमै जन्म भएको हुनाले उहाँको कारणले गर्दाखेरि पनि संसारमा एउटा शाक्य वंश, शाक्य जाति भने एउटा गौरवको एउटा जातिको रूपमा सबैले लिइन्छ। आजभन्दा करिब करिब 2600 वर्ष अगाडिदेखि नै शाक्य जातिहरू यहाँ बसिआएको भन्ने चाहिँ हेर्न पाइन्छ। उनीहरूले चाहिँ आफूलाई बुद्ध वंशको जातिको रूपमा गर्व गरिरहेको हामी पाउँछौँ। नेपाल मण्डल काठमाडौँ उपत्यकामा चाहिँ जुन जति पनि शाक्यहरू छन्, अब यसमा चाहिँ के एउटा चाहिँ भनाइ छ भन्दाखेरि बुद्धको बोधि ज्ञान लाभ पछि उहाँको अनुयायीहरू को रूपमा जुन एउटा भिक्षु भन्ने परम्परा छ, शाक्यमुनि बुद्धको शिष्य उहाँको अनुयायीको हिसाबले पनि जो पनि त्यहाँ भिक्षु हुन्छ तिनीहरूलाई शाक्य भिक्षु भनेर पनि भनिने हुनाले पनि सम्भवतः अहिलेका यहाँ जति पनि शाक्यहरू भनेर भनिरहेका छन् तिनीहरूमध्ये त्यस्ता समूहहरू पनि हुन सक्छ, हुन सक्ने धेरै सम्भावना छ भनेर पनि भनिआएको छ। त्यस कारणले यस विषयमा अनुसन्धान गर्न जरुरी छ र अब यो शाक्यकै वंशको रूपमा यहाँ चाहिँ ती पनि पाइन्छ। हामी त्यहाँ कोही कसै कसैले चाहिँ आफूलाई चाहिँ शाक्य वंश भनेर नै लेखिन्छ। त्यस कारणले गर्दाखेरि यहाँ शाक्य पहिलेदेखिको चाहिँ निरन्तर रूपमा चाहिँ ती जातिहरू ती समूहहरू पनि यहाँ देखिन्छ भनेदेखि अर्को एउटा भिक्षु भएर शाक्य भिक्षु भनेको रूपमा पनि यहाँ कसै कसैले त्यसलाई लिइआएको पनि पाइन्छ।
0: शाक्यहरूको उत्पत्ति सम्बन्धमा चाहिँ के पाइन्छ?
2: अब शाक्य उत्पत्तिको सम्बन्धमा त अब शाक्यमुनि बुद्धभन्दा करिब करिब 9 पुस्ता जति अगाडि देखिन्छ। उहाँहरू चाहिँ आर्य वंश नै हो, आर्य जाति नै हो, सूर्यवंशी पनि भनिन्छ। त्यस कारण त्यहाँबाट चाहिँ उनीहरू चाहिँ राजाकै पुत्रहरू, एकजना अब आफ्नो कान्छी महारानीको कारणले गर्दाखेरि 5 छोरी र 4 छोरालाई देश निकाला भनौँ अथवा घरबाट निकालेर ल्याएको भनिन्छ। अनि उनीहरू कपिल वस्तु क्षेत्रमा आएर बसेको भनेर भन्छ। अनि त्यहीबाट चाहिँ शाक्य जाति उत्पत्ति भएको भनेर त्यसरी चाहिँ शाक्य वंशको उत्पत्तिको सम्बन्धमा यस्तो किसिमको त अवधारणा गरिआएको छ।
0: अब कपिल वस्तुबाट चाहिँ शाक्यहरू कता कता लागेको इतिहास पाइन्छ?
2: यसको लागि अब लिखित इतिहास भनेको यस्तै भनेर चाहिँ लेखिरहेको त कता कता अभाव नै छ। तैपनि अब बुद्धको समयमा नै जुन एउटा एक किसिमले त्यहाँबाट शाक्यहरू विदुदपको कारणबाट उनीहरू त्यहाँबाट विस्थापित हुनु पर्यो, त्यसरी विस्थापित हुने क्रममा चाहिँ कोही हिमालतिर आए, कोही चाहिँ तराईतिर अझ तल चाहिँ चढे, यसरी विभिन्न ठाउँमा चाहिँ उनीहरू चाहिँ विस्थापित हुने क्रममा बङ्गलादेशमा गएर चाहिँ बसे। अहिलेको बङ्गलादेशमा त्यहाँका चाहिँ जुन चकमा जाति भनिन्छ तिनीहरू नै यहाँबाट चाहिँ गएका शाक्यहरू भनेर उनीहरू दावी गर्छन्। त्यस्तै म्यानमारमा चाहिँ बसिरहेछ, त्यहाँ पनि त्यस्तै आफूलाई चाहिँ शाक्य जाति भनेर दावी गर्छन्। यस्तै अब हिमालतिर आएर चाहिँ बसेकोलाई भगवान बुद्धले त्यहाँबाट विस्थापित हुँदै हिमालतिर लागेका काठमाडौँ उपत्यकाभित्र लागेका आएका उनीहरूलाई चाहिँ हेर्नको लागि कसरी बसिरहेछ भनेर चाहिँ भिक्षु आनन्दलाई यतातिर पठाएको भन्ने चाहिँ यो ग्रन्थमा उल्लेख छ। त्यसरी चाहिँ आउँदाखेरि उहाँले चाहिँ यहाँ हेर्दाखेरि यो ठाउँमा धेरै नै त्यति बेला हिउँ पर्ने अनि त्यो हिउँले चाहिँ अब हाटखुट्टाका औँलाहरू चाहिँ खाने भएको हुनाले यो भिक्षुहरूको चाहिँ विनय नियममा चाहिँ त्यो जुत्ता लगाउन पहिले चाहिँ वर्जित थियो, त्यसपछि जुत्ता लगाए पनि हुन्छ भन्ने किसिमको परिवर्तन गर्यो अथवा सुधार गर्यो भनेर चाहिँ भनिएको छ। त्यस कारणले पहिलेदेखि विभिन्न ठाउँमा विस्थापित हुँदै हुँदै गएका छन् भनेदेखि बिचबिचमा पनि मध्यकालको इतिहासतिर हेऱ्यौँ भने अब शाक्यहरू चाहिँ विशेष गरिकन शिल्पकला जान्ने भएको हुनाले विभिन्न ठाउँमा चाहिँ उनीहरू गएर चाहिँ शिल्पलाई चाहिँ आफ्नो पेसागत रूपमा अपनाएर बसिआएको पनि हामी पाउँछौँ।
0: हजुर, अब शिल्पको कुरा आयो होइन, शाक्यहरूको पारम्परिक पेसा व्यवसाय के पाइन्छ? कस्तो कस्तो शिल्प चाहिँ शाक्यहरूमा थियो?
2: विशेष गरिकन शाक्यहरूले चाहिँ यो आभूषणहरू है विभिन्न अर्नामेन्टहरू चाहिँ बनाउने देखि लिएर अब मूर्तिहरू बनाउने, मूर्तिमा पनि अब थोत्ला विशेष गरी कलात्मक त्यस्ता कलाकृतिहरू चाहिँ निर्माण गर्ने यो शाक्यहरूले चाहिँ गरिआएको पाउँछौँ। त्यस कारण जति पनि अहिले काठमाडौँ यो उपत्यकामा भएका मन्दिर भयो, बिहार बाहाबही भयो, त्यस्ता कलात्मक कलाकृतिहरू धातुका चाहे त्यो थालेर बनाएको होस्, चाहे त्यो पाटालाई पिटेर बनाएको होस्, कलात्मक त्यस्ता कलाकृतिहरू चाहिँ शाक्यहरूले नै बनाएको हामी पाउँछौँ। त्यस्ता चाहिँ उदाहरण हामीले हेर्नु पर्यो भने भक्तपुरको यो गोल्डन गेट हेर्न सकिन्छ, जुन बनाउनको लागि नै भक्तपुरको राजाले पातनको चाहिँ हिरण्यवर्ण महाविहारबाट यो कारिगरहरू अथवा शिल्पकला जान्नेहरू त्यस्ता शाक्यहरूलाई बोलाएको थियो भनेर चाहिँ हामीले इतिहास पनि हेर्न सकिन्छ।
0: अब वर्तमान समयमा चाहिँ शाक्यहरू कुन कुन पेसा व्यवसाय क्षेत्रमा पाइन्छन्?
2: अब अहिले पनि यो शाक्यहरू 60% 70% जति त परम्परागत रूपमा यसरी चाहिँ शिल्पकलाहरू अब मूर्ति बनाउने, मूर्ति कुर्नेदेखि लिएर मन्दिरका विभिन्न त्यस्ता कलात्मक वस्तुहरू धातुका, काठका, त्यस्तै अझ स्टोनका होइन ढुङ्गाका कलाकृतिहरू चाहिँ निर्माण गर्नेमा शाक्यहरू धेरै नै अहिले पनि लागेको हामी पाउँछौँ। र साथसाथै अब आजकलको चाहिँ यो आधुनिक शिक्षाको चाहिँ सन्दर्भमा गएर अब इन्जिनियर भयो, डक्टर भयो, यस्ता चाहिँ विषयहरूमा पनि उनीहरू लागेको पाउँछौँ।
0: खास गरी शाक्यहरू चाहिँ नेपालको सन्दर्भमा भन्नुपर्दा वर्तमान अवस्थामा कहाँ कहाँ पाइन्छन्, कहाँ कहाँ फैलिएका छन्?
2: काठमाडौँ उपत्यका त उनीहरूको मेन बसाइ नै भयो। यो बाहेक पनि हाम्रो जति पनि जिल्ला छन् ती जिल्लाहरूमा कुनै न कुनै पेसा गरेर बसिआएको हामी पाउँछौँ। हामीले दार्जिलिङमा गयो भने त्यहाँ पनि साकेहरू चाहिँ पाउँछौँ। भोजपुर भयो, चैनपुर भयो, धरान, विराटनगर, पोखरा, त्यस्तै बागलुङ, देशभन्दा बाहिर पनि कालिम्पोङ, त्यसपछि दार्जिलिङ, भारतमा, त्यस्तै तिब्बतमा विभिन्न ठाउँमा चाहिँ उनीहरू आफ्नो चाहिँ परम्परागत पेसाले नै लिएर गएको हो। तर पछि आएर पेसामा अलिकति समय अनुसार अलिकति परिवर्तन भएपछि अरू अरू पेसा पनि गरेर बसिआएको हामी पाउँछौँ।
0: हजुर, साक्यहरूको जनसङ्ख्या बारेमा अथवा साक्यहरू कति छन् भन्ने बारेमा चाहिँ विवरणहरू केही पाइन्छ?
2: अब यो साक्यहरूको संख्याको हिसाबले भन्नुपर्दाखेरि अब काठमाडौँ उपत्यकामा त अब यहाँ बाहा छ। साक्य भनेपछि नै बाहाको सङ्गमा आबद्ध हुन्छन्। त्यस कारणले काठमाडौँ उपत्यकामा हामीले चाहिँ साक्य कति छन् भनेर हामीले सोधिखोजी हेऱ्यौँ भने यहाँको चाहिँ पहिलेदेखि बसिआएका त्यस्ता साक्यहरूको संख्या निकाल्न त्यति गाह्रो छैन। त्यहाँ सङ्घ मेम्बरहरूको चाहिँ पारिवारिक संख्या हामीले चाहिँ लियौँ भने तुरन्तै आउँछ। तर अहिले चाहिँ आएर यहाँ साक्यहरू जुन चाहिँ पहिले यहीँबाट बाहिर गएका थिए तर अहिले बाहिरबाट फेरि यहाँ आएको तर यहाँका चाहिँ सङ्घहरूमा चाहिँ यहाँका बाहाबहीको सङ्घमा चाहिँ समावेश नभएका त्यस्ता साक्यहरू हुन्छन्। तिनीहरूलाई हेऱ्यो भने अलिकति भन्न चाहिँ गाह्रो हुन्छ।
0: नेवारी जातिभित्र बज्राचार्य, बुद्धाचार्य आदि सँगसँगै साक्यहरूलाई पनि लिने गरिएको पाइन्छ, होइन? ऐतिहासिक, धार्मिक वा संस्कारगत सम्बन्ध कस्तो पाइन्छ बज्राचार्य, बुद्धाचार्यहरूसँग साक्यहरूको?
2: यहाँको चाहिँ नेवार समाज भन्छौँ। यहाँ नेवार समाजमा अहिले हामीले चाहिँ मध्यकालीन अवस्थादेखि हेऱ्यौँ भने दुइटै मात्र त्यहाँ धार्मिक दृष्टिकोणले दुईवटा समूह हामी पाउँछौँ, एउटा हिन्दू र एउटा बौद्ध। अनि त्यसमा पनि अब बौद्ध समाजमाले हेऱ्यौँ भने त्यहाँ दुई वर्ग पाउँछौँ, एउटा गुरुवर्ग भनेर पाउँछौँ, एउटा शिष्यवर्ग भनेर पाउँछौँ। नेवार बौद्ध समाजमा यो साक्यहरू भनेको चाहिँ गुरुवर्गमा पर्छ, त्यही कारणले उनीहरू चाहिँ यो बिहारको चाहिँ अब सङ्घमा सदस्य हुन्छन्। त्यसै कारणले चाहिँ अब परम्परामा हाम्रो समाजमा एउटा के छ भन्दाखेरि एउटा छ मर्दा पर्दा काम गर्ने छ, हामी चाहिँ संस्कार भन्छौँ, मृत्यु संस्कार, जन्मको संस्कार, विभिन्न त्यस्ता संस्कार हुन्छन्। त्यस्तो संस्कारमा चाहिँ समाजमा प्रत्यक्ष गएर काम गर्ने चाहिँ बज्राचार्य हुन्छन् भनेदेखि धर्मकै मात्र चाहिँ काम गर्ने, धर्मकै मात्र चाहिँ एउटा शिक्षा दीक्षा दिने, त्यस्तो चाहिँ ज्ञान दिने भनेको चाहिँ धार्मिक काम मात्रै हुन्छ। त्यस्तो बौद्ध धार्मिक काम साक्यहरूले गर्छ। त्यस कारणले यो नेवार बौद्ध समाजमा यो साक्य भयो अनि कतै कता चाहिँ बुद्धाचार्य साक्यलाई एउटै ग्रुपमा, एउटै वर्गमा राख्छन्। उनीहरूले चाहिँ गर्ने भनेको सेमी बुद्धिस्ट प्रिस्ट भन्छ उनीहरूलाई, सेमी बुद्धिस्ट प्रिस्ट। त्यस कारणले उनीहरू गुरुवर्ग भएको हुनाले उनीहरूले चाहिँ आफ्नो चाहिँ अब दान गर्ने, सिलमा बस्नेमा कि त्यस्तो केही अभ्यास गर्नुपर्छ भन्ने समाजमा मान्यता आइरहेको छ, भएको छ।
0: हजुर, बज्राभिषेक लिएपछि, दीक्षित भएपछि अब साक्यहरू पनि बज्राचार्य बनेको भन्ने पनि पाइँदो रहेछ। वर्तमान समयमा आइपुग्दा चाहिँ कस्तो देखिन्छ यो बज्राभिषेक लिने, गुभाजु भन्ने अथवा संस्कारगत कुराहरूमा चाहिँ नयाँ पुस्तालाई संस्कारहरू हस्तान्तरण गर्ने विषयमा चाहिँ संस्कार सम्पन्न गराउने व्यक्तित्वहरूको उत्पादन अनि नयाँ पुस्तालाई चाहिँ त्यो हस्तान्तरण गर्ने विषयवस्तुहरू चाहिँ वर्तमान अवस्थामा कस्तो पाइन्छ?
2: समाजमा बसेपछि पहिलेदेखि आएका सामाजिक मूल्य मान्यता हुन्छन्, त्यस्ता मूल्य मान्यतामा बस्नुपर्ने मान्छेहरूको चाहिँ संस्कारै बनिसकेछ। अनि त्यस्तो संस्कारमा कहिलेकाहीँ यस्तो किसिमको जुन एउटा संस्कार गरिदिने व्यक्तिहरू चाहिँको अभाव हुन्छ। त्यस्तो संस्कार गरिदिने जुन चाहिँ गुरुहरू हुन्छ अब उनीहरू विभिन्न कारणले चाहिँ अब त्यस्तो पेसामा नलाग्ने हुनुहुन्छ, जसले गर्दाखेरि त्यस्तो कामको अभाव हुन्छ। अहिले कता कता चाहिँ यो थेरवाद परम्परामा त्यस्तो अभावको कारणले गर्दाखेरि पनि मान्छेहरू उतातिर झुकेको हामी त्यहाँ गएको चाहिँ हामी पाउँछौँ। किन भन्दाखेरि आफूले चाहिँ परेको बेलामा त्यसरी गुरुहरू आउनुहुन, त्यस कारणले अब भिक्षुहरू राखेर नै काम चलाउने भन्ने किसिमको कता कता यदा कता पाइन्छ,
0: भिक्षुहरूबाट
2: नै त्यो गर्ने भन्ने होइन। यस्तोमा चाहिँ अब एउटा त यो जति पनि त्यसमा पूजाहरू हुन्छ त्यस विषयमा चाहिँ जिज्ञासा राख्दैन मान्छेहरूले, राखेर पनि तिनीहरूलाई चाहिँ चित्त बुझ्दो हिसाबले उनीहरूलाई त्यो शिक्षा दीक्षा हामीले चाहिँ बताउन नसक्ने अवस्थामा चाहिँ हुन्छन् कहिलेकाहीँ। त्यो कारणले गर्दाखेरि बिस्तारै एक किसिमले उनीहरूको चाहिँ छुका कम भएर गएको पाइन्छ। तर पूजा गर्ने बेला अब जुन तपाईँले भने जस्तै यो बद्राभिषेक लिएर मात्रै त्यो पूजा गर्नुपर्ने हाम्रो चाहिँ संस्कार संस्कृति त्यस्तो छ। अनि यो दीक्षा भनेको चाहिँ त्यसरी नै दीक्षित गर्ने हो, चाहिँ विभिन्न किसिमको पूजाको दीक्षित गर्ने हो। त्यसरी दीक्षा लिएको व्यक्तिले चाहिँ राम्रोसँग चाहिँ त्यसको कारण त्यसको महत्त्व उसले बुझिसकेको हुन्छ। त्यस्तो व्यक्तिले गर्दा केही फरक चाहिँ हुँदैन। तैपनि अब समाजमा चाहिँ एउटा जातिको रूपमा यो बज्राचार्य भनेको एउटा जातिको रूपमा त्यसरी त्यो लिने हुनाले अलिकति असन्तोष जस्तो, अलिकति नमिलेको जस्तो त्यस्तो कसै कसैले फिलिङ गर्छ।
0: स्थापित तुलाधरलाई पनि शाक्यकै नजिक शाक्य नै हुन् भनिँदो रहेछ। पेसा वा स्थान विशेषले थर बन्न गएका हुन् वा के हो, अथवा शाक्यहरू चाहिँ कुन कुन थरीमा हुन्छन्?
2: के मानिन्छ भन्दाखेरि अघि पनि मैले भने है, बौद्ध कम्युनिटीमा एउटा गुरुवर्ग एउटा चाहिँ उपासक वर्ग भन्छ, उपासक उपासिका भन्छ। तर हाम्रो चाहिँ तममा चाहिँ त्यसलाई जजमान भन्ने चलन, जजमान भनेको फलोवर्स, गुरु भनेको अब उनीहरूलाई चाहिँ लिडिङ गर्ने भनौँ न, धर्मको चाहिँ विषयमा लिडिङ गर्ने। त्यस कारणले चाहिँ अब स्थापित जुन छ, स्थापित छ अरू पनि छ एक किसिमले, विशेष गरी उनीहरूलाई उडाए भन्छ होइन, तुलाधर भयो, स्थापित भयो, उनीहरूलाई चाहिँ एउटा पेसागत हिसाबले त व्यापारिक पेसा गर्नुहुन्छ उहाँहरू होइन, कोही कोही शिल्पकला पनि छ। अनि उहाँहरू चाहिँ एक किसिमले भनौँ न एउटा जसरी एउटा रथ तान्नलाई जसले एउटा लिडिङ गर्छ अनि अरूले तान्नुपर्छ नि त, दुईटाको त्यस्तै केही भूमिका हुन्छ नि होइन। भने जस्तै गुरुले चाहिँ त्यसलाई अध्ययन गरेर उनीहरूलाई चाहिँ एउटा समाजमा लिडिङ गर्ने भन्दाखेरि गुरुहरूलाई साथ दिने पनि त्यतिकै महत्त्वपूर्ण हुन्छ। त्यस कारण चाहिँ उनीहरू चाहिँ अब गुरुहरूले हँसे भन्ने हो भनेदेखि उनीहरूले हाँसे भनेर त्यसलाई चाहिँ निरन्तरता दिने। अहिलेसम्म अझ लिच्छविकालदेखि मध्यकालदेखि अहिलेसम्म यो बुद्धिज्म नेपाल नेवार बुद्धिज्मलाई चाहिँ एउटा अहिलेसम्म एउटा निरन्तर रूपमा ल्याउने कार्यमा चाहिँ जति चाहिँ बाहाका गुरुहरूको भूमिका छ त्यति नै यो चाहिँ तुलाधर भयो जजमानहरूको भूमिका छ है। तपाईँले चाहिँ त्यो बाहामा गएर हेऱ्यो भने त्यो बाहालाई चाहिँ सम्पन्न गर्ने कार्यमा त्यतिकै भूमिका चाहिँ उपासक उपासिकाहरू अथवा चाहिँ जजमानहरू पनि त्यतिकै दिन्छ। त्यस कारणले स्थापितहरू कता कता यस्तो पनि सुनिन्छ कि उनीहरू चाहिँ बिहारमा चाहिँ प्रवचित नभएको कारणले गर्दाखेरि मात्रै उनीहरू चाहिँ त्यहाँसम्म नपुगेको पनि भन्ने गरिन्छ। धर्मको चाहिँ प्र्याक्टिसको हिसाबले एउटा चाहिँ फलोवर्स, एउटा चाहिँ लिडिङ गर्नेहरू।
0: अब नेपालका धेरै जसो शाक्यहरू सांस्कृतिक रूपमा धनी र आर्थिक रूपमा पनि सम्पन्न नै छन् भनिन्छ, यसो हुनुका पछाडि के कारण हुन सक्छ?
2: यो आर्थिक रूपले र सांस्कृतिक रूपले यो सम्पन्न भनेको त एउटा त पेसा नै यस्तो कि कलाकार पेसा भयो होइन, शिल्पकला युज गर्ने, मूर्ति थाल्ने कारणको लागि त्यसको विशेष त्यो ग्रन्थको आधारमा मूर्ति बनाउनु पर्ने हुन्छ। त्यसरी अध्ययन अनुसन्धान गरेर सिकिरहेको हुन्छ तिनीहरूको होइन। त्यो कारणले गर्दाखेरि पनि नेपालमा अब धेरै पहिले त अब यसरी अध्ययन अध्यापन गर्ने भनेको त एक किसिमको अलिकति उच्च वर्गमा मात्रै पाइने भयो, अनि निम्न गर्ममा त्यस्तो चाहिँ किसिमको चाहिँ मौका त्यसमा नभएको कारणले गर्दाखेरि पनि अलिकति शिक्षित वर्गमा उनीहरू पर्ने भयो। त्यो अर्थमा पनि उनीहरूले चाहिँ त्यस्तो चाहिँ शिक्षितताको कारणले गर्दाखेरि पनि उनीहरूको पेसा पनि त्यसै हिसाबले भयो, जो चाहिँ जुनसुकै मान्छेहरूले गर्न नसक्ने होइन। त्यस्तो भएपछि उनीहरूको डिमान्ड पनि बढ्ने भयो होइन। अनि विभिन्न ठाउँमा चाहिँ कुनै मन्दिर बनाउनु पर्यो, कुनै त्यस्तै कलाकृति निर्माण गर्नु पर्यो भने यहाँको यो शिल्प कला जान्नेहरूलाई चाहिँ लिएर जानु भयो। अनि तपाईँले चाहिँ यो हेर्नु भने तिब्बतसम्म पनि त्यस्तो शिल्पकला जान्नेहरूलाई चाहिँ लिएर गएर त्यहाँ बनाएको हामी धेरै उदाहरण पाउँछौँ
0: हजुर, कला कौशलका
2: कारण हिसाबले है
0: हजुर। अब अन्तमा डाक्टर साहब, शाक्यहरूको जीवनशैली हेर्दा धेरै जसो वज्रयानी संस्कारमा रहेको पाइन्छ, तर थेरवाद संस्कारलाई पनि सँगसँगै ग्रहण गर्दै अगाडि बढिरहेको देखिन्छ भनेर चाहिँ अध्येता लेखकहरूले लेखेको देखिन्छ। यसलाई कसरी बुझ्नुपर्छ? यी विशिष्टताहरू देख्न सकिन्छ मिश्रित संस्कृतिको?
2: यो विषयमा चाहिँ के छ भन्दाखेरि यो मध्यकालदेखि हामीले अलिकति यसो चाहिँ क्रमबद्ध रूपमा इतिहासलाई पल्टाएर हेरौँ भने अलिकति बिस्तारै यो बुद्धिस्ट शिक्षा जुन छ अध्ययन अध्यापन गर्ने क्रम क्रमशः कम हुँदै गएको त्यस्तो आवाज पाउँछौँ। पछि हुँदा हुँदा हुँदा हुँदा शाह पिरियड भयो, त्यसपछि राणा पिरियड भयो, त्यसपछि अब बिस्तारै त्यस्तोमा मात्र चाहिँ एउटा संस्कार संस्कृतिमा मात्रै केन्द्रित भएको कि भन्ने अर्थमा चाहिँ त्यसरी गयो होइन. जुन किसिमको एउटा धर्म प्र्याक्टिस हुनुपर्ने हो त्यसमा क्रमशः ह्रास भएको, केही व्यक्तिले सीमित व्यक्तिले मात्रै त्यस्तो प्र्याक्टिस गरिरहेको अनि अधिकांश मान्छेहरू चाहिँ त्यस्तो प्र्याक्टिस चाहिँ छुट्दै छुट्दै छुट्दै गएको हुनाले अनि पछि आएर चाहिँ अब थेरबाट आएपछि अब एउटा त यसो हेर्दाखेरि एउटा सजिलो पनि सहज पनि त्यसले गर्दाखेरि पनि अहिले मान्छेहरू अलिकति त्यसमा झुकाव पर्यो. एउटा त के हुन्छ भन्दाखेरि एउटा साइन्स पढ्दाखेरि जति त्यसको विभिन्न किसिमका उपकरणहरू चाहिन्छ नि बज्रयान पनि त्यस्तो हो, विभिन्न किसिमको उपकरणहरू चाहिने त्यसको पूजाको लागि. अनि चाहिँ यो चाहिँ छेरबार भनेको ह्युमिनिटिज जस्तो किताब भए पुग्ने अलिअलि गरे पुग्ने कुनै किसिमको चाहिँ त्यो ल्याब जस्तो त्यस्तो चाहिँ नचाहिने हुनाले अलिकति सजिलो जस्तो लाग्यो होइन. बज्रयान ट्रेडिसनमा चाहिँ एउटा वस्तुगत देखाएर एउटा चाहिँ ल्याबमा जस्तो देखाएर त्यसरी शिक्षा दिने सिस्टम हो भनेदेखि थेरवाद भनेको त्यसरी होइन. एउटा किताब भएपछि सरल एउटा एकजना पढेपछि पुग्ने किसिमको मान्छेहरूले चाहिँ अब बज्रयान भएपछि अलिकति झन्झट्नु पर्ने किनभने विभिन्न वस्तुहरू चाहिने विभिन्न त्यहाँ चाहिँ झन्झट हुने त्यस्तो किसिमको एउटा त्यहाँनिर छ भनेदेखि थेरवामा त्यस्तो नभएपछि मान्छेहरू बिस्तारै त्यसमा चाहिँ परिणत हुन आएको हो. तैपनि अब यस्तोमा चाहिँ मान्छेहरूले चाहिँ पहिले के गर्थ्यो भन्दाखेरि एउटा हुन्छ नि मान्छेहरूको होइन अलिकति पैसा भयो अझ आफ्नो इच्छा पुरा भयो भने म एउटा धर्म गर्छु भन्ने हुन्छ नि त्यस्तो खुसियालीमा चाहिँ जुन किसिमको चाहिँ यो धार्मिक गतिविधि हुन्थ्यो त्यस्तो धार्मिक गतिविधिहरू चाहिँ यो बज्रयानी कतारका अलिकति कम हुँदै आएको छ. तर यो संस्कारगत बच्चा जन्मिन्छ होइन त्यहाँ उसले चाहिँ अब अन्नप्राशन गर्नुपर्ने हुन्छ विभिन्न किसिमको त्यहाँ छ नि त त्यस्तोमा चाहिँ बज्रयानी परम्परा अनुसार चाहिँ घटिया छैन. विकल्प खोज्ने क्रममा यसरी थेरबारलाई अलिकति अगालेको देखिन्छ. अदरवाइज अब बज्रयानी त्रिसनलाई मान्छेहरूले चाहिँ छोड्न सक्ने अवस्था चाहिँ छैन. त्यो कारणले गर्दाखेरि अहिले बद्रियानी परम्परा चाहिँ जुन छ त्यतिकै चलिरहेको हामी पाउँछौँ. तर कसैले चाहिँ थेरबाटी अनुसार चाहिँ गर्यो भनेर त्यसलाई परिवर्तनशील संसारमा सहज रूपमा हामीले त्यसलाई समाजले चाहिँ लिइराखेको छ भन्ने हामीले लिनुपर्ने हुन्छ.
0: त आदरणीय श्रोता, आजको कार्यक्रममा हामीले शाक्यहरूको परिचय, संस्कार, संस्कृति र विशेषताहरू सम्बन्धी सामग्री प्रस्तुत गर्यौँ. ऐतिहासिक पृष्ठभूमि र धार्मिक सांस्कृतिक परम्पराहरूबारे उप प्राध्यापक डाक्टर पुष्परत्न साक्यसँगको कुराकानी राख्यौं. हस्त, आजलाई हाम्रो संस्कृति हाम्रो परम्परा कार्यक्रम यही टुङ्ग्याउँदै प्राविधिक सहकर्मी सुलोचना बज्राचार्य सहित प्रस्तोता हेमन्त उप्रेती बिदा हुन्छु. नमस्कार.
3: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल. अब करिब 10 बजेसम्म सुनाउने सौ सदाबहार गीत यसै क्रमको पहिलो गीत राख्दैछौ. रुबी जोशीको स्वरमा, किरण खरेलको रचना, पुष्प नेपालीको संगीतमा.

सदाबहार गीत सुनाउने क्रममा अब राख्दैछौ सुनन्दा माथेमाको स्वरमा गौरी नेवाको रचना ज्ञान बहादुरको संगीतमा।

0: आवाजले छुने सम्पूर्ण नेपाल, रेडियो नेपाल।
1: मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी सवारी नचलाऊ र चलाउन पनि नदिऊ, अन्यथा दुर्घटना हुने जोखिम बढ्छ।
2: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
3: वैदेशिक रोजगारीका क्रममा परदेशमा हुँदा शारीरिक र मानसिक स्वास्थ्य सम्बन्धी कुनै पनि सल्लाह लिन परे सिधै डाक्टरहरूसँग कुराकानी गरौं।
4: यसका लागि वीर अस्पतालमा सञ्चालित टेली मेडिसिन सेवाको सम्पर्क नम्बर 9853-45701 र 9853-45702 बिहान 10 बजेदेखि 6 बजेसम्म भाइबर, वाट्सएप वा इमोमा म्यासेज वा कल गर्न सकिन्छ। स्वास्थ्य सुरक्षित राखौं, भविष्य सुरक्षित बनाऊ।
3: वैदेशिक रोजगार बोर्डको सचिवालय।
5: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। हिन्दी समाचारपछि बिम्ब प्रतिबिम्ब कार्यक्रम सुन्नुहुनेछ। यस बेला रातिको 10 बज्नै लाग्यो। अब सुन्नुहुनेछ हिन्दी भाषामा समाचार।

मरिलानु केही छैन, रमाएर बाँच्न सिक, छाक टारे पुग्छ यहाँ, कमाएर बाँच्न सिक। मरिलानु केही छैन, रमाएर बाँच्न सिक, छाक टारे पुग्छ यहाँ, कमाएर बाँच्न सिक। सबैको त्यस्तै हो आ आफ्नो समस्या यहाँ, सबैको त्यस्तै हो आ आफ्नो समस्या यहाँ, मेहनत लगाएर जमाएर बाँच्न सिक, मेहनत लगाएर जमाएर बाँच्न सिक। मुक्तकार अन्जु सापकोटा अनुजेका यिनै हरफबाट आजको कार्यक्रम बिम्ब प्रतिबिम्बको उठान गर्यौं। सोमबारको रात्रिकालीन प्रहर मुक्तकहरूको उपवन कार्यक्रम बिम्ब प्रतिबिम्बको पर्खाइमा रहनुभएका सम्पूर्ण मुक्तकीला मनहरूमा प्राविधिक साथी उत्तम पाण्डेका साथ म प्रस्तुता प्रमिला गजुरेल हार्दिक मुक्तकीलो स्वागत गर्दछौ। सदा झैं आज पनि हामी यसै समय उपस्थित भइसकेका छौँ कार्यक्रम बिम्ब प्रतिबिम्ब लिएर। तपाईँ हामीलाई रेडियो नेपालका साथै प्रदेशका रेडियो स्टेशन देशभरिका एफ

पोटिला र बानकिला मुक्तकहरू लिएर उपस्थित हुन्छौँ त कहिले मुक्तकिलो संवाद तथा कृति संवाद लिएर उपस्थित हुँदै आइरहेका छौँ। आजको यो बसाइमा मैले केही थान मुक्तक संग्रह लिएर आएकी छु। त्यसो त तपाईँ कार्यक्रम बिम्ब प्रतिबिम्बको नियमित श्रोता हुनुहुन्छ भने यी कृतिका बारेमा पहिलेका अङ्कहरूमा पनि चर्चा गरिएका छन्। काठमाडौँको कोठाको बसाई केही वर्ष यता मसँग संग्रहित भएका यी मुक्तक संग्रहलाई मैले त्यसै फाल्न सकिन, यसैले तपाईँले मलाई माया गरेर यस कार्यक्रमलाई माया गरेर पठाउनुभएका यी मुक्तक संग्रहलाई मैले लाइब्रेरीमा पठाउने निधो गरेकी छु। त्यसअघि मसँग भएका केही थान मुक्तकहरूका वाचन गर्न नसकिएका मुक्तकहरूलाई आजको यो कार्यक्रममा जोड्ने प्रयत्न गरेकी छु। भलै यी कृति केही वर्ष पहिले प्रकाशित भएका हौँ, रचना कहिल्यै पुरानो नहुने रहेछ। अबका लागि क्रमशः मसँग भएका केही थान मुक्तकलाई जोड्छु नि ल। यति बेला उपासना मुक्तक संग्रह मेरो हातमा रहेको छ। यस मुक्तक संग्रहको रचनाकार हुनुहुन्छ राधा भट्टराई, नेपाल मुक्तक प्रतिष्ठान प्रदेश नम्बर 1 कोषाध्यक्ष समेत रहिसक्नु भएकी राधा भट्टराईका यस कृतिभित्रका केही मुक्तकलाई अब सुनाउँछु। आँगनमा धारा हुन्थ्यो भने पँधेरा कोथाउँथ्यो, देह ढाक्ने कपडा भए जडौरी को लाउँथ्यो। आँगनमा धारा हुन्थ्यो भने पँधेरा कोथाउँथ्यो, देह ढाक्ने कपडा भए जडौरी को लाउँथ्यो। यहाँ रुखा सुक्खा दुई छाक टार्ने आधार भए, यहाँ रुखा सुक्खा दुई छाक टार्ने आधार भए। राहदानी समाएर परदेशी गीत कसले गाउँथ्यो, राहदानी समाएर परदेशी गीत कसले गाउँथ्यो। आशा गरौँ यो पीडाबाट हामी नेपालीले छिट्टै मुक्ति पाउँछौँ भनेर। राधासी, तिमी चाँदनी हुनु म मिठो रात हुन्छु, तिमी भास्कर हुनु म प्रभात हुन्छु। तिमी चाँदनी हुनु म मिठो रात हुन्छु, तिमी भास्कर हुनु म प्रभात हुन्छु। परिवर्तन हुँदै जाउँ ऋतुहरूसँगै, परिवर्तन हुँदै जाउँ ऋतुहरूसँगै। तिमी सावन हुनु म बरसात हुन्छु, तिमी सावन हुनु म बरसात हुन्छु। टाउको लुकाउने छाती होस् अनि पोखास हुन्छ, घुर्काउँदा फकाउने साथी होस् अनि पोखास हुन्छ। टाउको लुकाउने छाती होस् अनि पो खास हुन्छ, घुर्काउँदा फकाउने साथी होस् अनि पो खास हुन्छ। एकान्तमा टोलाउँदा उसैलाई खोजिरहन्छ यो मन, एकान्तमा टोलाउँदा उसैलाई खोजिरहन्छ यो मन। मदियो हुँदा उबाती होस् अनि पो खास हुन्छ, मदियो हुँदा उबाती होस् अनि पो खास हुन्छ। लोभ लाग्दो देखिन्छ त्यो आँगन जहाँ तुलसीको सम्मान हुन्छ, उज्यालो हुन्छ त्यो घर जहाँ बच्चाको ओठमा मुस्कान हुन्छ। लोभ लाग्दो देखिन्छ त्यो आँगन जहाँ तुलसीको सम्मान हुन्छ, उज्यालो हुन्छ त्यो घर जहाँ बच्चाको ओठमा मुस्कान हुन्छ। स्वार्थमा मान्छे टुक्रिएर मासु बन्छ, सक्लो मन टुक्रिए पीडा, स्वार्थमा मान्छे टुक्रिएर मासु बन्छ, सग्लो मन टुक्रिए पीडा। मुटु भन्दा प्यारो हुन्छ त्यो देश जहाँ सबको एकै पहिचान हुन्छ, मुटु भन्दा प्यारो हुन्छ त्यो देश जहाँ सबको एकै पहिचान हुन्छ। आफ्ना चिन्तनशील मस्तिष्कमा तरङ्गित भावहरूलाई यस कृतिमा राधा भट्टराईजीले समेट्नु भएको छ। सामान्य विषयलाई सरल भाषामा प्रस्तुत गर्नुभएकोले यस कृति पढिरहँदा एउटा छुट्टै बेग्लै र मिठो स्वाद पाएकी थिए। मुक्तकहरू यथोचित बिम्बात्मक तथा प्रतीकात्मक पनि छन्। अब म राधाजीका अन्य केही थान मुक्तक पुनः सुनाउँछु। तिमी गीत बन म मिठो धुन हुनेछु, तिमी आकाश बन म जुन हुनेछु। तिमी गीत बन म मिठो धुन हुनेछु, तिमी आकाश बन म जुन हुनेछु। एउटा सुन्दर बसन्त त्यहीँ फुलाउँला, एउटा सुन्दर बसन्त त्यहीँ फुलाउँला। तिमी धर्त

धरती बन म मनसुन हुनेछु, तिमी धरती बन म मनसुन हुनेछु। कहिले शून्य हुन्छु, कहिले अङ्क हुन्छु, कहिले बेरङ्ग हुन्छु, कहिले रङ्ग हुन्छु। कहिले शून्य हुन्छु, कहिले अङ्क हुन्छु, कहिले बेरङ्ग हुन्छु, कहिले रङ्ग हुन्छु। जब सोच्छौ तिमीले मेरो हालखबर, जब सोच्छौ तिमीले मेरो हालखबर, बिसन्चो नै भए नि तत्काल दङ्ग हुन्छु, बिसन्चो नै भए नि तत्काल दङ्ग हुन्छु। मौन छु, बोलेको सुन्छु, सुनेको कुराले मन छुने गर्छ, केही कुराले खुसी दिन्छ, केही कुराले आँखा धुने गर्छ। मौन छु, बोलेको सुन्छु, सुनेको कुराले मन छुने गर्छ, केही कुराले खुसी दिन्छ, केही कुराले आँखा धुने गर्छ। हजुरलाई राजा बनाएर लेख्न मन छ एउटा महाकाव्य, हजुरलाई राजा बनाएर लेख्न मन छ एउटा महाकाव्य। राखेर मुटुमा जे लेखिन्छ त्यही नै महत्त्वपूर्ण हुने गर्छ, राखेर मुटुमा जे लेखिन्छ त्यही नै महत्त्वपूर्ण हुने गर्छ। तिमीसँग सास छ, काया छ मसँग, किरण छ तिमीसँग, छाया छ मसँग। तिमीसँग सास छ, काया छ मसँग, किरण छ तिमीसँग, छाया छ मसँग। मर्दा सँगै नजाने, चोरेर लैजान नसक्ने, मर्दा सँगै नजाने, चोरेर लैजान नसक्ने। सम्झना छ तिमीसँग, माया छ मसँग, सम्झना छ तिमीसँग, माया छ मसँग। हजुर, यति बेला तपाईँ कार्यक्रम बिम्ब प्रतिबिम्ब सुन्दै हुनुहुन्छ। हजुर, उपासना मुक्तक संग्रहबाट केही थान मुक्तकहरू साभार गरे। स्वर्गीय इन्द्रबहादुर श्रेष्ठ तथा माता सानी मैया श्रेष्ठका सुपुत्र पूर्णबहादुर श्रेष्ठ हृदयङ्कृत पनौती नगरपालिका तीन कुसादेवी काभ्रे पलाञ्चोकबाट हुनुहुन्छ। उहाँका मुक्तक संग्रह बाहेक फुटकर कविताहरू, हाइकु, ताङका टुक्का, सुसेली, कोपिला उदक तथा पञ्चाङ्ग आदि रहेका छन्। अबका लागि म यसअघि वाचन गर्न नसकिएका केही थान मुक्तकहरूलाई सुनाउँछु। अब म साभार गर्छु पूर्णचन्द्र मुक्तक संग्रहबाट केही थान मुक्तकहरू। यमराजले पनि हार खाएको छ यो देखाइमा, मनमा पीडाको गहिरो छ आपसको हेराइमा। यमराजले पनि हार खाएको छ यो देखाइमा, मनमा पीडाको पहिरो छ आपसको हेराइमा। यहाँ मानवता देखिएन, प्रकृतिलाई चुनौती छ, यहाँ मानवता देखिएन, प्रकृतिलाई चुनौती छ। एउटा मृत्युको पर्खाइमा अर्को भोग मेटाइमा, एउटा मृत्युको पर्खाइमा अर्को भोग मेटाइमा। तिमी मेरो अमूल्य जीवनको हीरा हुनुपर्छ, हरदम चल्ने धमनी अनि सिरा हुनुपर्छ। तिमी मेरो अमूल्य जीवनको हीरा हुनुपर्छ, हरदम चल्ने धमनी अनि सिरा हुनुपर्छ। नपत्याए टारी खेतलाई राम्ररी सोध्नु प्रियसी, नपत्याए टारी खेतलाई राम्ररी सोध्नु प्रियसी। जसको मुटुमा धाजा फाटेको चिरा हुनुपर्छ, जसको मुटुमा धाजा फाटेको चिरा हुनुपर्छ। भगवानको मूर्तिलाई छुनु र नछुनुमा फरक छैन, अमृतको कुण्डमा मुख धुनु र नधुनुमा फरक छैन। भगवानको मूर्तिलाई छुनु र नछुनुमा फरक छैन, अमृतको कुण्डमा मुख धुनु र नधुनुमा फरक छैन। आखिर परेको बेलामा एकरति काम नलागेपछि, आखिर परेको बेलामा एकरति काम नलागेपछि, तिमी भए पनि मलाई हुनु र नहुनुमा फरक छैन, तिमी भए पनि मलाई हुनु र नहुनुमा फरक छैन। प्रगतिको शिखरबाट ओह्राली लागेको बेला, होसियार सधैँ रहन्छु दुश्मन जागेको बेला। प्रगतिको शिखरबाट ओह्राली लागेको बेला, होसियार सधैँ रहन्छु दुश्मन जागेको बेला। पछि हट्दिन कहिल्यै म मातृभूमिको लागि, पछि हट्दिन कहिल्यै म मातृभूमिको लागि। गर्दन रेट्न तयार छु देशले मागेको बेला, गर्दन रेट्न तयार छु देशले मागेको बेला। फौजी व्यक्तिको देशप्रेमपूर्ण अभिव्यक्तिलाई यति बेला साभार गरे। दुःख छ, दर्द छ,
सामना गरौं जिन्दगीमा, सकेसम्म मायाले पृथ्वी भरौं जिन्दगीमा, दुःख छ दर्द छ सामना गरौं जिन्दगीमा, सकेसम्म मायाले पृथ्वी भरौं जिन्दगीमा, बाँचुन्जेल यही माटोमा शुभ कार्य गर्दा गर्दै, बाँचुन्जेल यही माटोमा शुभ कार्य गर्दा गर्दै, प्रेरणाको खानी बनेर मरौं जिन्दगीमा, प्रेरणाको खानी बनेर मरौं जिन्दगीमा। सत्य कुरा मात्रै गर छ स्वीकार मलाई, गर्ने नगर्ने ठुलै छ अधिकार मलाई। सत्य कुरा मात्रै गर छ स्वीकार मलाई, गर्ने नगर्ने ठुलै छ अधिकार मलाई। यदि कसैले जबरजस्ती गरिरहन्छ भने, यदि कसैले जबरजस्ती गरिरहन्छ भने, कानुनले गर्न दिन्छ प्रतिकार मलाई, कानुनले गर्न दिन्छ प्रतिकार मलाई। यति बेला मुक्तक संग्रह पूर्णचन्द्रभित्रका मुक्तक थानहरूलाई सुनाइरहेकी छु। यसअघिका अङ्कहरूमा पुरै कार्यक्रम अवधिभर कृति चर्चा सहित मुक्तक थानहरू सुनाएकी भएकोले ती कार्यक्रमका अङ्कमा सुनाउन नसकिएका केही थान मुक्तकहरूलाई आज जोड्दैछु। अब फेरि म सुनाउँछु पूर्णचन्द्र मुक्तक संग्रहभित्रकै केही थान मुक्तकहरू। विशेषत कृतिकार पूर्णबहादुर श्रेष्ठ माया प्रेम जीवन भोगाईमा बटुलिएका अनुभव, समाजमा व्याप्त अनेकौं दुश्चरित्रमाथि तीखो व्यङ्ग्य गर्नमा माहिर हुनुहुन्छ। यस्तै राजनैतिक माथिको वितृष्णा, धनी र गरिब बीचको असमानता, प्रदूषित संस्कृति आदि विषयहरू यस मुक्तक संग्रहका हरफहरू रहेका छन्। अबका लागि म जोड्छु कृतिकारका अघिल्ला अङ्कमा समावेश गर्न नसकिएका अन्य केही थान मुक्तकहरू। मान्छेहरू किन आफ्नो औकात देखाउँछन्, हात्तीको जस्तै बारम्बार दाँत देखाउँछन्। मान्छेहरू किन आफ्नो औकात देखाउँछन्, हात्तीको जस्तै बारम्बार दाँत देखाउँछन्, को कस्तो हो भन्ने चिनाएको छ व्यवहारले, को कस्तो हो भन्ने चिनाएको छ व्यवहारले। तैपनि साँढे झैँ किन उन्माद देखाउँछन्, तैपनि साँढे झैँ किन उन्माद देखाउँछन्। हेर्न आऊ उत्कृष्ट संस्कार हुन्छ झोपडीमा, मित्र भाव र चोखो प्यार हुन्छ झोपडीमा। हेर्न आऊ उत्कृष्ट संस्कार हुन्छ झोपडीमा, मित्र भाव र चोखो प्यार हुन्छ झोपडीमा। दुई दिनको सुख सहेल नदेखाऊ महलको, दुई दिनको सुख सहेल नदेखाऊ महलको, स्वर्ग जस्तै सुन्दर संसार हुन्छ झोपडीमा, स्वर्ग जस्तै सुन्दर संसार हुन्छ झोपडीमा। थाकेको हरिण झैं ओरालो छरेको बेला, समयले छलगरी सदा हरेको बेला। थाकेको हरिण झैं ओरालो छरेको बेला, समयले छलगरी सदा हरेको बेला। नखेद्नुस कसैले पनि महोदय मलाई, नखेद्नुस कसैले पनि महोदय मलाई, पुनश्च विश्वासको खडेरी परेको बेला, पुनश्च विश्वासको खडेरी परेको बेला। उचाल्दै पछाड्दै गरौं भ्रष्टाचारीलाई, अहिलै लगार्दै गरौं भ्रष्टाचारीलाई। उचाल्दै पछाड्दै गरौं भ्रष्टाचारीलाई, अहिले लघार्दै गरौं भ्रष्टाचारीलाई। महँगीले दिनदिनै ठाड सेकिसक्यो, महँगीले दिनदिनै ठाड सेकिसक्यो, भेट्यो कि थचार्दै गरौं भ्रष्टाचारीलाई, भेट्यो कि थचार्दै गरौं भ्रष्टाचारीलाई। पूर्णजी अब धुन जोड्छु, पल पल मरे जिन्दगीमा खाँदा हार तिमीसँग, न अघि न पछि नील गगनको बार तिमीसँग। पल पल मरे जिन्दगीमा खाँदा हार तिमीसँग, न अघि न पछि नील गगनको बार तिमीसँग। ईश्वरको वरदान नै ठानेर सधैँ पूजा गरे, ईश्वरको वरदान नै ठानेर सधैँ पूजा गरे। रत भयो एकाङ्कीपनमा प्रेम उद्धार तिमीसँग, रत भयो एकाङ्कीपनमा प्रेम उद्धार तिमीसँग। मनको जलन बढी नै रह्यो, घाउ सम्झनायो दुखी नै रह्यो। विशुम्भर प्याकुरेलको सुलली थरफमा नारायण ओलीको सङ्गीत तथा उदय सोताङको स्वर रहेको यस गीत अबका लागि

हजुर, आजको यो बसाइमा हामीलाई उपलब्ध भएका मुक्तक थानभित्रका अघिल्ला अङ्कमा समावेश गर्न नसकिएका मुक्तकहरू सुनाउँदैछु। यति बेला मेरो हातमा अक्षरका डोबहरू मुक्तक सङ्ग्रह रहेको छ। यस मुक्तक सङ्ग्रह कृतिका कृतिकार हुनुहुन्छ राजगुरुङ मुकुमजी। राजगुरुङ मुकुमजी हुनुहुन्छ थार्से गाउँपालिका 4 लाप्रा गोर्खाबाट। विशेषत मुक्तक बाहेक कविता गीत आदि विधामा पनि कलम चलाउनुहुने राजजी साहित्य तथा समाज सेवामा अभिरुचि राख्नुहुन्छ। अबका लागि म सुनाउँछु अक्षरका डोबहरू मुक्तक सङ्ग्रहबाट यस अघि वाचन गर्न नसकिएका केही थान मुक्तकहरू। ताली र गाली खाएपछि खरिदा रहेछन् मान्छेहरू, आफैमा नैतिकता सकिएपछि छरिदा रहेछन् मान्छेहरू। ताली र गाली खाएपछि खरिदा रहेछन् मान्छेहरू, आफैमा नैतिकता सकिएपछि छरिदा रहेछन् मान्छेहरू। आफूले भने जस्तै नभएपछि सधैँ आफ्नो दास बनाउन, आफूले भने जस्तै नभएपछि सधैँ आफ्नो दास बनाउन। हर कदम अघि बढ्दै जाली बन्न दरिदा रहेछन् मान्छेहरू, हर कदम अघि बढ्दै जाली बन्न दरिदा रहेछन् मान्छेहरू। बौद्ध हिमालले हिउँको तास फहराएको चाहिँ लाग्छ, हिउँ पग्ली डराउँदै कर्णाली छन् लहराएको चाहिँ लाग्छ। बौद्ध हिमालले हिउँको तास फहराएको चाहिँ लाग्छ, हिउँ पग्ली डराउँदै कर्णाली छन् लहराएको चाहिँ लाग्छ। अनगिन्ती हिमगिरीले हो गोर्खालाई पवित्र भूमि बनाएको, अनगिन्ती हिमगिरीले हो गोर्खालाई पवित्र भूमि बनाएको। यिनै कुराहरूले वीर गोर्खालीको नाम ठहर्याएको चाहिँ लाग्छ, यिनै कुराहरूले वीर गोर्खालीको नाम ठहर्याएको चाहिँ लाग्छ। देशप्रेमयुक्त मुक्तक वाचन गरिरहँदा मनमुटु ढक्क फुलेर आउँदा स्वर नै लरबरिन्छ मेरो त राजी। हिमालको काखमा खेल्दै डाँफे नाचेको राम्रो लाग्छ, जहाँ सुकै रहे पनि सबै नेपालीहरू हाँसेको राम्रो लाग्छ। हिमालको काखमा खेल्दै डाँफे नाचेको राम्रो लाग्छ, जहाँ सुकै रहे पनि सबै नेपालीहरू हाँसेको राम्रो लाग्छ। हिमाल पहाड तराई विश्वको सबै हावापानी पाइने ठाउँ, हिमाल पहाड तराई विश्वको सबै हावा पानी पाइने ठाउँ। प्रकृतिको खानी मेरो देशलाई स्वर्गसँग दाँजेको राम्रो लाग्छ, प्रकृतिको खानी मेरो देशलाई स्वर्गसँग दाँजेको राम्रो लाग्छ। रोधी खाटु र गुरुङ संस्कृति मनाउने दिन लाप्राक आउनु है, मेरो पनि लाप्राक आउने रहर छ राजी। चिसो हावा चिसो पानीको मजा लिन लाप्राक आउनु है, रोधी खाटु र गुरुङ संस्कृति मनाउने दिन लाप्राक आउनु है। चिसो हावा चिसो पानीको मजा लिन लाप्राक आउनु है। एउटै टोल एउटै बस्ती रमाइलो छ सुन्दर लाप्राक गाउँ, एउटै टोल एउटै बस्ती रमाइलो छ सुन्दर लाप्रा गाउँ। खुसीको अनुभूतिले हृदय सजिन लाप्राक आउनु है, खुसीको अनुभूतिले हृदय सजिन लाप्राक आउनु है। लाप्रा गोर्खा गाउँमा जन्मिएर त्यही हुर्कनु भएका मुक्तकार राजगुरुङ मुकुमजीको यो कृतिमा 150 थान मुक्तक रहेका छन्। यी मुक्तकहरू पढिरहँदा कविको उमेर भन्दा मुक्तक वयस्क लाग्छन्। अब म राज्यका अन्य केही थान मुक्तक सुनाउँछु। आशाको दियो बाली कुरे तिमीलाई भेट्न कहिले आइनौ, चोखो माया लाउँथे तिमीलाई तर माया कहिले लाइनौ। आशाको दियो बाली कुरे तिमीलाई भेट्न कहिले आइनौ, चोखो माया लाउँथे तिमीलाई तर माया कहिले लाइनौ। आँसुभित्र डुबिरह्यो जिन्दगी ओभानो बन्न सकेन, आँसुभित्र डुबिरह्यो जिन्दगी ओभानो बन्न सकेन। पीडामा जलिरहे मुटुभित्रको आगो निभाउन भ्याइनौ, पीडामा जलिरहे मुटुभित्रको आगो निभाउन भ्याइनौ। आफूभित्र मानवता छ अन्त नखोज कसैले, इमानको बाटो स्वाभिमान हो अरू नरोज कसैले।
आफूभित्र मानवता छ, अन्त नखोज कसैले, इमानको बाटो स्वाभिमान हो, अरू नरोज कसैले, यो संसारलाई परिवर्तन गर्न सत्यको पक्षमा, यो संसारलाई परिवर्तन गर्न सत्यको पक्षमा उभिएँ म भने नराम्रो पनि नसोच कसैले, उभिएँ म भने नराम्रो पनि नसोच कसैले। पर्वतको काखमा बादलको घुम्टो उड्ने हाम्रो गाउँ, प्रकृतिको अनुप छटा लाप्राक नै हो यसको नाउँ। पर्वतको काखमा बादलको घुम्टो ओढ्ने हाम्रो गाउँ, प्रकृतिको अनुप छटा लाप्राक नै हो यसको नाउँ। भाषा संस्कृतिको विशाल पहिचान बोकेको यो भूमि, भाषा संस्कृतिको विशाल पहिचान बोकेको यो भूमि, स्वागत गर्दछौ हामी जनलाई अवश्य घुम्न जाऊ, स्वागत गर्दछौ हामी जनलाई अवश्य घुम्न जाऊ। समस्याको जन्जिरमा झुन्डिए तुल बन्छ जिन्दगी, पछि के लिनु पश्चाताप अहिले फुल बन्छ जिन्दगी। समस्याको जन्जिरमा झुन्डिए तुल बन्छ जिन्दगी, पछि के लिनु पश्चाताप अहिले फुल बन्छ जिन्दगी। सांसारिक यो सुन्दर जीवनलाई कुकर्मबाट बचाएर, सांसारिक यो सुन्दर जीवनलाई कुकर्मबाट बचाएर असल काम गर्न सके समाजमा फुल बन्छ जिन्दगी, असल काम गर्न सके समाजमा फुल बन्छ जिन्दगी। हामी कार्यक्रमको अन्तिम अन्तिममा आइपुगेका छौँ। आजको यो बसाइमा अन्तिममा मेरो हातमा रहेको छ मुक्तक संग्रह सपनाको क्षेत्रफल। बन्द भएपछि हिँड्ने बाटोहरू केही चाहिन्न, वचनको छुरा लागेपछि अरू केही चाहिन्न। बन्द भएपछि हिँड्ने बाटोहरू केही चाहिन्न, वचनको छुरा लागेपछि अरू केही चाहिन्न। थनले साथ दिन नसकुँला साथमै बसिदेऊ, थनले साथ दिन नसकुँला साथमै बसिदेऊ। मलाई तिम्रो साथ बाहेक बरु केही चाहिन्न, मलाई तिम्रो साथ बाहेक बरु केही चाहिन्न। यी हरफुन मुक्तकार हिमा घरतीजीका, हिमाजीको मुक्तक संग्रह सपनाको क्षेत्रफलबाट मैले साभार गरेकी हुँ। पिता भीमबहादुर खर्ती तथा माता यमकुमारी खर्तीकी सुपुत्री हिमा घर्ती काठमाडौँबाट सङ्घर्ष गर्दा गर्दै परदेशको भूमिमा हुनुहुन्छ यति बेला। मुक्तक संवाद गर्ने रहर हुँदाहुँदै उहाँसँग मुक्तक संवाद हुन सकेन, तथापि मुक्तक संग्रह सपनाको क्षेत्रफल कृतिबारे मैले चर्चा गरिसकेकी पनि छु। त्यो बसाइमा समेट्न नसकिएका अन्य केही थान मुक्तक अबका लागि सुनाउँछु। अप्ठ्याराहरू दिनदिनै जारी भयो भने आफ्नो जीवन आफैलाई भारी भयो भने, अप्ठ्याराहरू दिनदिनै जारी भयो भने आफ्नो जीवन आफैलाई भारी भयो भने कसरी पो बाँच्न सक्छ र मान्छे अब, कसरी पो बाँच्न सक्छ र मान्छे अब। एउटै मुटु वारी अनि पारी भयो भने, एउटै मुटु वारी अनि पारी भयो भने। नलिनु चिन्ता नलिनु पीर झुक्न दिने छैन, बरु मनलाई बनाउनु स्थिर झुक्न दिने छैन। नलिनु चिन्ता नलिनु पीर झुक्न दिने छैन, बरु मनलाई बनाउनु स्थिर झुक्न दिने छैन। आमा म तपाईँकी मर्म बुझेकी छोरी हुँ, आमा म तपाईँकी मर्म बुझेकी छोरी हुँ। मेरो कारण तपाईँको शिर झुक्न दिने छैन, मेरो कारण तपाईँको शिर झुक्न दिने छैन। मित्र बनेर आएको मान्छे दुश्मन बनेर जान्छ, पैसा छँदैछ यो दुनियाँ मेरै हो भनेर जान्छ। मित्र बनेर आएको मान्छे दुश्मन बनेर जान्छ, पैसा छँदैछ यो दुनियाँ मेरै हो भनेर जान्छ। धनवानहरूको साथ छोडिदिनु आजैदेखि, धनवानहरूको साथ छोडिदिनु आजैदेखि। पवित्र सम्बन्धलाई पैसासँग गनेर जान्छ, पवित्र सम्बन्धलाई पैसासँग गनेर जान्छ। दुःखहरूको चहल पहल कतिसम्म होला, यो मनमा उथल पुथल कतिसम्म होला। दुःखहरूको चहल पहल कतिसम्म होला, यो मनमा उथल पुथल कतिसम्म होला। लाग्छ मैले पुग्नै नसक्ने गन्तव्य रोजेको छु, लाग्छ मैले पुग्नै नसक्ने गन्तव्य रोजेको छु। यो सपनाको क्षेत्रफल कतिसम्म होला, यो सपनाको क्षेत्रफल कतिसम्म होला।
उमेरले सानी भए पनि मुक्तककार हिमा खर्तीजीले आफ्नो मुक्तक संग्रह सपनाको क्षेत्रफलभित्र कुशलतापूर्वक मातृप्रेम, देशप्रेम, स्वाभिमान, परदेशिनुको पीडा जस्ता जीवनका भोग्य भावलाई समेट्नु भएको छ। अब म कृतिकारका अन्य केही थान मुक्तक सुनाउँछु। रहरले हैन अचानो खुकुरीको धाउमा बसेको, मसिरमा बस्न नसकेर हो तिम्रो पाउमा बसेको। रहरले हैन अचानो खुकुरीको धाउमा बसेको, मसिरमा बस्न नसकेर हो तिम्रो पाउमा बसेको। केवल ओठको हाँसो मात्र देख्छन् देख्नेले पनि, केवल ओठको हाँसो मात्र देख्छन् देख्नेले पनि। देख्दैन कसैले पनि आँसुको तलाउमा बसेको, देख्दैन कसैले पनि आँसुको तलाउमा बसेको। सम्हालेर राख भोलि काम लाग्न सक्छ, नभए पनि बन्दुक गोली काम लाग्न सक्छ। सम्हालेर राख भोलि काम लाग्न सक्छ, नभए पनि बन्दुक गोली काम लाग्न सक्छ। आज मेरो छाया पनि झर्को लाग्ने तिमीलाई, आज मेरो छाया पनि झर्को लाग्ने तिमीलाई। कुनै दिन मेरो शब्द बोली काम लाग्न सक्छ, कुनै दिन मेरो शब्द बोली काम लाग्न सक्छ। यो मनमा खुसी छैन उल्लास छैन र सुखले निलेको पनि एकाश छैन। यो मनमा खुसी छैन उल्लास छैन र सुखले निलेको पनि एकाश छैन। ठिकठाक देखिन्छ सबथोक देख्दा पो, ठिकठाक देखिन्छ सबथोक देख्दा पो। मलाई जिउँदैछु जस्तो आभास छैन, मलाई जिउँदैछु जस्तो आभास छैन। हिमाजी अब धुन जोड्छु। न घृणा जस्तो छ न मनमा प्यार जस्तो छ, मर्ने कारण छैन न बाँच्ने आधार जस्तो छ। न घृणा जस्तो छ न मनमा प्यार जस्तो छ, मर्ने कारण छैन न बाँच्ने आधार जस्तो छ। कसरी बाँचे कुन्ने यो जिन्दगी पनि मैले, कसरी बाँचे कुन्ने यो जिन्दगी पनि मैले। दुखाई चोट भन्ने कुरा बारम्बार जस्तो छ, दुखाई चोट भन्ने कुरा बारम्बार जस्तो छ। पार्श्वमा धुन बजिसकेको छ, पुष्पराज बसेलको स्वर यति बेला सुनाउँदैछौ। रचना गायक स्वयंकै रहेको छ भने संगीत हो शासन राईको। यति बेला मुक्तककार हिमा खर्तीको मुक्तक संग्रह सपनाको क्षेत्रफल भित्र चुट्ट संयोजन गर्यौ। हिमाजी परदेशमा हुनुहुन्छ, खरदेशको यादले पनि सताउँछ होला धेरै नै। तथापि जीवन संघर्ष नै रहेछ, निरन्तर कलम चलाइरहनुहोस् भन्दै तपाईँलाई कार्यक्रम बिम्ब प्रतिबिम्बको तर्फबाट धेरै धेरै बधाई तथा शुभकामना। हजुर, आजको यो बसाइमा मैले तपाईँहरूलाई मसँग संग्रहित भएका मुक्तक संग्रहभित्रका केही थान मुक्तकहरू साभार गरे। यी मुक्तक संग्रह कुन लाइब्रेरीमा पठाएँ भन्ने कुरा, मुक्तक संग्रह पठाइसकेपछि तपाईँहरूलाई कार्यक्रम बिम्ब प्रतिबिम्ब मार्फत जानकारी गराउने नै छु भन्दै अर्को हप्ता तपाईँहरूसँग रेडियो तरङ्ग मार्फत भेट हुने नै छ। त्यतिन्जेलसम्मका लागि प्राविधिक साथी उत्तम पाण्ड्य र म प्रस्तुता प्रमिला गजुरेल पनि ओझेल पर्छौँ। हवस् त, यहाँहरूको मिठो निद सपनीको कामना सहित नमस्कार, शुभरात्री।

0: खेल खेलाडी र खेल प्रेमीका लागि रेडियो कार्यक्रम खेल संसार सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट हरेक मङ्गलबार राति 9 बजेको समाचारपछि कार्यक्रम खेल संसार
1: ए गजल के धुन आओ
2: गजलकै जलमाथि एउटा डुङ्गा खियाउँ कि गजलकै जलमाथि एउटा डुङ्गा खियाउँ कि मङ्गलबारको अँधेरीमा गजल गङ्गा बगाउँ कि गजलकै जलमाथि एउटा डुङ्गा खियाउँ कि
1: धुन
3: हरेक मङ्गलबार राति 10 बजेको हिन्दी समाचारपछि रेडियो नेपालबाट कार्यक्रम

0: धार्मिक जातीय क्षेत्रीय तथा वर्गीय हिसाबले कोही कसैलाई पनि भेदभाव नगरौं।
1: परस्पर सामाजिक एकतामा रहौं र बसौं। यसले हाम्रो सामाजिक मर्यादा जोगाउँछ अनि अग्रणी विकासमा साथ सहयोग बढाउनेछ।
0: जनहितका लागि रेडियो नेपाल।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov.np र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहुँ,
0: लुम्बिनी प्रदेशमा
1: सातदो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

0: यो रेडियो नेपाल हो। राति 11 बजेको समाचारमा स्वागत छ, म सीमा शर्मा। सरकारले संवैधानिक परिषद पहिलो संशोधन अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पुनः पठाएको छ। यसअघि सरकारले सो अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष पठाएकोमा राष्ट्रपतिले हिजो अध्यादेश पुनर्विचारका लागि सरकारलाई नै फिर्ता पठाउनु भएको थियो। तर आज बसेको मन्त्री परिषद बैठकले सो अध्यादेशमाथि पुनर्विचार नगरी जस्ताको त्यस्तै राष्ट्रपति समक्ष पुनः सिफारिस गरिएको सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। त्यसै गरी मन्त्री परिषद बैठकले खुल्ला सहकार्यबाट लिपुलेख लिम्पियाधुरा सीमा विवादको निकास निकाल्न नेपाल र भारत सरकार बीच समन्वय अघि बढाइएको जानकारी मन्त्री पोखरेलले दिनुभयो। त्यसै गरी मन्त्री परिषद बैठकले भारतसँग G2G माध्यमबाट 60,000 मेट्रिक टन युरिया र 20,000 मेट्रिक टन डिएपी मल खरिद गर्न कृषि सामग्री कम्पनी लिमिटेडलाई सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ। बैठकले संसद भवन परिसरमा प्रवेश व्यवस्था लगायतका विषय समेटिएको सिंहदरबार परिसरको परिमार्जित गुरु योजना स्वीकृति गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले काठमाडौँ उपत्यकाका नदी किनार तथा सरकारी स्वामित्वका जग्गामा भएको अतिक्रमण व्यवस्थापन गरेर भूमिहीन तथा अव्यवस्थित बसोबासमा रहेको नागरिकका लागि दीर्घकालीन समाधानको प्रक्रिया अघि बढाइएको बताउनु भएको छ। सामाजिक सञ्जाल फेसबुक मार्फत सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले सरकारका सबै कदम नागरिक विस्थापित गर्न नभई आवासको हक सुनिश्चित गर्दै दीर्घकालीन समाधान निकाल्न केन्द्रित रहेको स्पष्ट पार्नुभयो। उहाँले सरकारी जग्गा अतिक्रमण भएको क्षेत्रमा सरकारले कानून बमोजिम अघि बढाएको व्यवस्थापन प्रक्रियालाई लिएर नागरिकमा नियोजित रूपमा त्रास फैलाउने काम भएको भन्दै त्यस्ता अपुष्ट सूचना र भ्रमको पछि नलाग्न सबैमा आग्रह पनि गर्नुभयो। सरकार प्रेस स्वतन्त्रता नागरिकको सूचनाको हक र संवैधानिक मर्यादाप्रति पूर्ण प्रतिबद्ध रहेको प्रधानमन्त्री कार्यालयको सचिवालयले स्पष्ट पारेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले आज प्रेस नोट जारी गरी प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय परिसरमा आज सञ्चारकर्मीलाई भिडियो खिच्न रोक लगाइएको भन्ने समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै कुनै अवरोध नभएको जनाएको छ। सुरक्षा र व्यवस्थापनसँग सम्बन्धित सामान्य प्राविधिक विषयलाई प्रेसमाथिको अङ्कुशका रूपमा अतिरञ्जित नगर्न सचिवालयले आग्रह गरेको छ। सभामुख डोलप्रसाद डीपी अर्यालले प्रतिनिधि सभा, राष्ट्रिय सभा तथा संयुक्त समितिका सभापतिहरूसँग छलफल गर्नुभएको छ। आज भएको छलफल सदनको कामकाजलाई प्रभावकारी बनाउने विषयमा केन्द्रित भएको सभामुख अर्यालको सचिवालयले जनाएको छ। समिति सभापतिहरूले संसद अधिवेशनबारे विषय उठाए पनि सभामुख अर्यालले त्यसबारे भोलि मात्रै निर्णय हुने बताउनुभयो। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले शिक्षा क्षेत्रको समग्र सुधारका लागि तीन तहका सरकारबीच सहकार्य आवश्यक रहेको बताउनु भएको छ। शुल्क निर्धारणका सम्बन्धमा आज मन्त्रालयमा आयोजित छलफलमा उहाँले शिक्षामा सुधारका लागि तीन तहका सरकारबीच बलियो समन्वय र सहकार्य जरुरी रहेको बताउनु भएको हो। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेनजी आन्दोलनका क्रममा नष्ट भएका सवारी साधनका नाममा इन्धन दुरुपयोग नभएको स्पष्ट पारेको छ। मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले मन्त्रालयले गरेको छानबिनका क्रममा कर्मचारीले जेनजी आन्दोलनका क्रममा जलेर नष्ट भएका सवारी साधनको नाममा इन्धन दुरुपयोग नगरेको बताउनुभयो। हस्त, राति 11 बजेको समाचार सकियो। सुन्दै रहनु होला रेडियो नेपाल। नमस्कार।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
2: राष्ट्रिय रेडियो, राष्ट्रको संचार। हवस् त, राति 11 बजेको यो समाचारसँगै आजलाई रेडियो नेपालको केन्द्रीय प्रसारण सिंहदरबारबाट प्रसारण हुने सम्पूर्ण कार्यक्रमहरू यहीँ पुरा हुन्छन्। अब यहाँहरूले खुमलटार प्रसारण केन्द्रबाट रात्रिकालीन प्रसारणमा सुमधुर गीत संगीतका साथै विविध कार्यक्रमहरूको पुनः प्रसारण एफएम 98.1 MHz साथै अनलाइनमा पनि हाम्रो प्रसारण सुन्न सक्नुहुनेछ। सुन्दै रहनुहोला रेडियो नेपाल। सिंहदरबार स्थित केन्द्रीय स्टुडियोबाट प्राविधिक सहकर्मी पुष्परत्न बज्राचार्य, सहयोगी राजु श्रेष्ठ र म उद्घोषक गणेश थापा बिदा हुन्छौँ। नमस्कार, शुभरात्रि।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
3: नेपालको समावेशी आवाज।

रेडियो नेपाल नयाँ नेपालको समावेशी आवाज राष्ट्रिय रेडियो राष्ट्रको संचार।

उद्योग व्यापार व्यवसाय सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ।

0: सफा स्वच्छ र हराभरा वातावरणले मानव सभ्यताको परिचय दिन्छ। नमस्कार, म पार्वती खड्का। कार्यक्रम जलवायु र जीवनमा तपाईँलाई स्वागत छ। तपाईँले यो कार्यक्रम रेडियो नेपालको केन्द्रीय प्रसारण 98.1 र 103 MHz सुन्न सक्नुहुनेछ। त्यसै गरी हाम्रो अनलाइनमा www.radionepal.gov.np बाट पनि संसारभर सुन्न सक्नुहुनेछ। कार्यक्रम जलवायु र जीवनको नियमित श्रृङ्खलामा जलवायु परिवर्तन र यसले मानव जनजीवनमा पारेका असरका बारेमा फरक फरक सन्दर्भहरू प्रस्तुत गर्ने गरेका छौँ। सरसफाई हाम्रो सभ्यता हो। सफा स्वच्छ र हराभरा वातावरणमा बाँच्न पाउने अधिकारलाई नेपालको संविधानको धारा 30 ले मौलिक हकको रूपमा प्रदान गरेको छ। तर के सबै नेपालीले स्वच्छ वातावरणमा बाँच्न पाउने मौलिक हकको उपभोग गर्न पाएका छन् त भनेर आज हामीले नुवाकोट जिल्लाको बञ्चरे डाँडाको स्थानीय र त्यहाँका जनप्रतिनिधिको आवाजलाई समेटेका छौँ। कार्यक्रमको सुरुवातमा सुन्छौ वायु प्रदूषणको बारेमा जानकारी। वायु प्रदूषणका सम्बन्धमा सन् 2020 युरोपियन वातावरण एजेन्सी ईईले एउटा रिपोर्ट सार्वजनिक गरेको थियो, जसमा ईयूमा आबद्ध 27 सदस्य राष्ट्रहरूमा हावाको गुणस्तर मापन गरेको थियो। हावाको गुणस्तर मापन गर्दा PM2.5 का कारण करिब 2,38,000 मानिसहरू समय अगावै मृत्यु भएको भनेर निष्कर्ष निकालेको थियो। हावाको प्रदूषण स्तर PM2.5 हुनु भनेको हावाको गुणस्तर नराम्रो हो भन्ने बुझिन्छ। प्रदूषित हावाका कारण अहिले पनि 45% मानिसहरू स्वास्थ्य समस्या खेपिरहेका छन्। आवासीय, व्यावसायिक र संस्थागत ऊर्जा खपत सूक्ष्म कण प्रदूषणको मुख्य स्रोत हो। निर्माण, खनन र उद्योग पनि महत्त्वपूर्ण स्रोत हो। 2005 PM10 थियो, तर 2020 आइपुग्दा हावाको गुणस्तर PM2.5 देखिएको थियो। यसरी हेर्दा 2005 क्रमशः हावाको गुणस्तर सुध्रिँदै आएको देखिन्छ। 2021 विश्व स्वास्थ्य संगठन WHO वायु प्रदूषणले मानव स्वास्थ्यमा पर्ने असरलाई वैज्ञानिक प्रमाणका आधारमा पुनरावलोकन गर्दै नयाँ वायु गुणस्तर मापदण्डहरू प्रकाशित गर्यो। युरोपियन युनियन ईयूले पनि मुख्य वायु प्रदूषणका लागि वायु गुणस्तर निर्देशिका अन्तर्गत मापदण्डहरू बनाएर लागू गरेको छ। युरोपियन ग्रीन डिलमा युरोपियन कमिसनले वायु गुणस्तर अझ सुधार गर्ने र विश्व स्वास्थ्य संगठन ईयूका वायु गुणस्तर मापदण्डहरू नजिकाउने प्रतिबद्धता यसमा उल्लेख गरिएको छ। यस प्रतिबद्धतालाई शून्य प्रदूषण कार्य योजनामा पनि अघि सारिएको छ। सन् 2050 स्वास्थ्य र प्राकृतिक पारिस्थितिकीलाई हानि नगर्ने तहसम्म वायु, पानी र माटोको प्रदूषण घटाउने लक्ष्य प्रस्तुत गरेको छ। यसले समय अगावै मृत्यु 55% भन्दा बढी घटाउने लक्ष्य राखेको छ। जानकारी पछि अब अर्को प्रसङ्ग। तपाईँ हाम्रो घर आँगनको फोहोर, यानकि काठमाडौँ उपत्यकाको फोहोर सिधै ल्यान्डफिल्ड साइटमा जाने गर्छ। नुवाकोटको बञ्चरेमा रहेको ल्यान्डफिल्डले मानव बस्तीलाई के कस्तो असर गरेको छ त भनेर हामीले स्थानीय नवराज ढुङ्गानासँग सोधेका छौँ।
1: पहिलो त क्यान्सरै सबभन्दा बढी चाहिँ क्यान्सर प्रभावित भयो कस्टमा। यो प्रदूषण र यो बन्दले श्वासमा समस्या हो शिक्षा, अनि अर्को यो मान्छेको जो बिचारी त्यो दिनभरि रातभरि सुँग्न पर्ने गन्दै गन्दले गर्दाखेरि यो मान्छेको त्यो डिस ब्यालेन्स जस्तो के कस्तो झर्किनी गराउने मेन्टल सम्बन्धी जस्तो यो त अब कसरी भन्ने होला। यो त खालको छ अब बिहान मान्छे अब कति बेला पनि गन्दा नआउने भन्ने साह्रै छैन होइन, जति बेला पनि गन्दा आउने अब सुत्दाखेरिदेखि उठ्दाखेरिसम्म दिउँसो काम गर्न जाने बेलादेखि अब के भयो खा घाँसपात जाँदा अथवा चाहिँ खेतीबारीको काम गर्दा बाली नाली लाउँदा पनि मान्छेहरू चाहिँ त्यो गन्ध र घामले झन् त्यो डबल प्रेसरमा पर्ने होइन यस्तो टाइपको चाहिँ दिनचर्या छ। त्यहाँ अब स्कुलका विद्यार्थीहरू स्कुल पनि नजिक नजिकै छ नि त, अनि स्कुल पनि प्रभावित भइरहेको छ। त्यहाँ स्कुलहरूमा चाहिँ विद्यार्थीहरू राम्रोसँग पढ्न नसक्ने बन्दले मास्टरहरूले पनि पढाउन नसक्ने यस्तो टाइपको त व्यापकै छ। अब यसलाई कसरी व्याख्या गर्छ त्यो बच्चाहरूमा पनि छ। अब उत्पत्ति सबै सबै जनसङ्ख्यालाई त्यो अरू होल बडी चेक त त्यहाँनिर गरेकै छैन होइन। कृष्ण प्रसाद लामिछाने, कृष्ण प्रसाद घिमिरे, घिमिरेहरू नै अलिक बढी त्यहाँ छन् अनि नानाहरू छन् तामाङहरू छन् र त्यहाँ प्रत्यक्ष अब घिमिरेहरूकै बस्तीहरू चाहिँ नजिक छ सबभन्दा धेरै. अब यो सबै बिगारेको अहिले अब यो बाल्यान्त राजा भएर यहाँ छ त्यहाँ सिक्सडुलबाट बन्चारी लाने बेला उसले भर्खरै जिते हाल्यो

0: सम्पत्तिहरू मान्छेका चाहिँ सम्पत्तिदेखि लिएर त्यहाँका स्वास्थ्य स्थितिदेखि लिएर मानव स्वास्थ्य वातावरण अनि त्यहाँबाट चाहिँ मानव अधिकार यी सबै कुरा हनन गरेका छ। अब राज्यले यिनै यस्ता यस्ता गर्ने मान्छेलाई चाहिँ के गर्ने कानुनमा छ त्यो गर्नु पऱ्यो। यहाँ एउटा चक्लेटको कागज फाल्यो भने ऊ 2000 जरिमाना रु 2000 जरिमाना भनेर हिँडेको छ अनि त्यहाँ चाहिँ टाढाबाट फोहोर खनाएर रोग उत्पादन गर्ने फ्याक्ट्री उद्योग बनाउने मान्छेलाई चाहिँ के दण्ड सजाय हुन्छ भनेर मैले अस्ति एउटा मानव अधिकारवादीको फोरममा पनि बोलाएँ अनि अब त्यस्तो टाइपको अन्याय छ त्यहाँ। अब हामी चाहिँ त्यो बन्द गर्ने भनेर राज्य एउटा मिटिङ बसेर कानुनमा पनि चाहिँ आफ्नो पालिकाले व्यवस्थापन गर्ने भन्ने छ त्यसमाको भएर चाहिँ अब उसलाई पनि त्यहाँ हामी जान नदिने त्यो उनले आफैले भुलेका कुरा पुरा नगर्ने मान्छे अनि अब राज्यलाई चाहिँ के भन्ने अब राज्यले उसलाई जिम्मा दिएर चाहिँ भन्छ र ऊ पुरै गर्दैन त्यस्तो टाइपको भइरहेको छ।
1: राष्ट्रको सञ्चार राष्ट्रिय रेडियो रेडियो नेपालबाट अहिले हामी सुनाइरहेका छौँ कार्यक्रम जलवायु र जीवन। फोहोर मानव स्वास्थ्यसँग जोडिएको सवाल हो। यही काठमाडौँ उपत्यकाको फोहोर नुवाकोटको बनचरेले कहिलेसम्म थेग्न सक्ला त? या यसको निकासको खोजी हुन सक्ला त? यसै विषयको सेरोफेरोमा केन्द्रित रहेर आज हामी नुवाकोट जिल्ला ककनी गाउँपालिकाको समस्या कथा व्यथाका बारेमा गाउँपालिकाका अध्यक्ष सुमन तामाङसँग छलफल गर्दैछौ।
2: कार्यक्रम जलवायु र जीवनमा यहाँलाई स्वागत छ। आज हामीले विशेष गरी यो जलवायु परिवर्तनसँग सम्बन्धित विभिन्न विषयहरूमा अव्यवस्थित फोहोर मैलाका कारण वनचरीमा परेको असरको बारेमा आज हामी यहाँसँग कुराकानी गर्नेछौँ। यो नुवाकोटको वनचरीमा फोहोर फाल्न कहिलेदेखि सुरु गरिएको यसको बारेमा यहाँलाई केही जानकारी छ?
3: यो चाहिँ 2062 देखि चाहिँ कम्पनी गाउँपालिका तत्कालीन ओखरपोह गाविस सिस्टोल भन्ने स्थानमा चाहिँ फोहोर मैला उपत्यकामा भएको फोहोर मैला व्यवस्थापन गर्ने भनेर 62 चाहिँ सुरु भएको चाहिँ आयोजना हो। त्यो अहिले सिस्टोल हुँदै अहिले बन्चरी पुगेको फोहोर तत्कालीन अवस्था चाहिँ बन्चरीमा लक्ष्य रहे तापनि अल्पकालीन व्यवस्थापन गर्ने भनेर सिस्टोलमा चाहिँ 2 लागि त्यहाँ फोहोर व्यवस्थापन गर्ने भनेर अल्पकालीन व्यवस्थापन गरिएको ताकि बन्चरेमा संरचना निर्माण गर्ने त्यो निर्माण हुँदै गर्दा चाहिँ सिस्टोलमा चाहिँ 2 लागि फोहोर व्यवस्थापन गर्ने भनेर भनियो। तर फोहोर चाहिँ 62 17 भनेको 79 जेठबाट मात्रै चाहिँ बल्ल पञ्चरे फोहोर लग्यो। 17 चाहिँ सिस्टोलमै फोहोर चाहिँ ल्यान्डफिल भनेर भनियो चाहिँ पछि त्यो डम्पिङ साइटमा फोहोरको उच्चाङ बनाएर चाहिँ छोडिएको अवस्था छ।
2: अहिले डम्पिङ साइट भनेर चाहिँ यता बन्चरेमा सारिएको छ। खासमा यो बन्चरेमा डम्पिङ साइट हो अथवा व्यवस्थित ल्यान्डफिल हो अथवा के हो?
3: अब त्यो डकुमेन्ट कागजमा चाहिँ व्यवस्थित ल्यान्डफिल साइट भनेर लेखिएको छ। अहिले त्यहाँको फोहोर व्यवस्थापन हेर्ने हो भने डम्पिङ साइट छ।
2: जस्तै अब यहाँले डम्पिङ साइट छ भन्नुभयो अनि त्यहाँ चाहिँ डम्पिङ साइट बनाउनको लागि अथवा बन्चरेलाई ल्यान्डफिट बनाउनको लागि त्यहाँ चाहिँ के के शर्तमा अथवा के के कुराहरू राखेर रा, त्यहाँका मानिसहरूसँग सरसल्लाह गरेर अथवा सल्लाहै नगरिकन त्यहाँका मानिसहरूको मन्जुरी बिना नै फोहोर फाल्न सुरु गरिएको हो राज्यले अथवा खासमा कुरो चाहिँ के हो त?
3: तत्कालीन अवस्थामा 62 चाहिँ स्थानीय तहहरू चाहिँ त्यति धेरै सक्रिय थिएन। स्थानीय तह गाविसहरू थिए चाहिँ प्रतिनिधिहरू थिएनन् चाहिँ सचिव नै त्यसको कार्यकारी हुने त्यसको सचिव नै सबै प्रतिनिधि हुने अवस्था थियो तत्कालीन अवस्थामा र राजनीतिक दलका केही व्यक्तिहरू चाहिँ जोडिएको देखिन्छ। तत्कालीन अवस्थामा फोहोर लाने सन्दर्भमा पनि केही स्थानीय र ओखरपोह गाविसले चाहिँ समझदारी गरेको भनौँ न सम्झौता पत्रहरू हामी अहिले भेट्न सक्छौँ। तत्कालीन अवस्थामा चाहिँ फोहोर चाहिँ डम्पिङ साइट होइन एकदम चाहिँ व्यवस्थित तरिकाले विसर्जन गर्ने हो भनेरै चाहिँ लग

0: दिएको छ। त्यो अवस्थामा चाहिँ भनौँ 60 सम्म पनि ओखरपवा चाउथे उमरियो चाहिँ गाविसहरू चाहिँ सडकविहीन अवस्था जस्तै थियो। पछि सडक बल्ल बल्ल भर्खर सुरुवाती भएको थियो, मान्छेलाई चाहिँ विकासको अनुभूति पनि गर्न पाएको थिएन, इभन बिजुली बत्ती पनि कतिपय ठाउँमा त पुगेको थिएन। त्यो सबै कुराले पिछडिएको अथवा चाहिँ साह्रै नै विकासविहीन भयो भन्ने त्यहाँको मानिसहरूलाई चाहिँ परि नै राखेका थियो। त्यो चाहिँ विकास चाहिँ प्राप्त गर्न सकिन्छ कि भन्ने चाहिँ केही राजनीतिक व्यक्तिहरूलाई र गाविसका त्यो चाहिँ त्यो बेलामा भएका सचिवहरूलाई पनि त्यसरी परेको देखिन्छ। र एउटा मुख्य शर्त चाहिँ त्यहाँको चाहिँ विकास, पहिलो नम्बरमा विकास, विकासमा पनि तिन पिपले ओखरपौवा चाहिँ चाउथे कुमरी गल्छी वैकल्पिक मोटर बाटो भन्ने शीर्षकै राखेर यो बाटो चाहिँ यो फोहोर फाले बापतको चाहिँ स्तर उन्नति अथवा बिच बाटो बनाइदिनु पर्ने भन्ने टाइपको त्यहाँको नागरिकहरूले एउटा समझदारी बनाएर गाविसलाई र पार्टीका प्रतिनिधिहरूलाई यो शर्तमा चाहिँ हामी फोहोर फाल्न दिन सक्छौँ भनेर 62 चाहिँ त्यो खालको सहमति र सम्झौता गरेको देख्छौँ।
1: त्यतिखेर सम्झौता सहमति गर्दाखेरि कपनी बाटो को हुनुहुन्थ्यो अनि यता काठमाडौँ बाटो को हुनुहुन्थ्यो, कसको बिचमा सम्झौता भएको थियो?
0: त्यो चाहिँ त्यो कागज पत्रै खोजी नीति गर्दा अहिले पनि पाउँछौँ। तत्कालीन अवस्थामा राजनीतिक दलका केही व्यक्तिहरू देखिन्छ, जस्तो चाहिँ हाम्रो ओखरपुवा गाविसबाट चाहिँ श्रीराम ढुङ्गा के अरे चाउथे गाविसबाट श्रीराम ढुङ्गाना, त्यसपछि यो ओखरपवाबाट चाहिँ राममणि घिमिरे लगायतको उहाँहरू अलि अग्र स्थानमा देखिन्छन् त्यो बेलामा। त्यो चाहिँ पछि एउटा फर्मैला व्यवस्थापन समिति अथवा के भनेर पनि गठन गरेको समितिमा श्रीराम ढुङ्गा के अरे राममणि घिमिरे चाहिँ त्यसको संयोजकै भनेर पनि केही समय कर व्यवस्थापन गरेको पनि हामीले चाहिँ त्यो कागज पत्र हेर्दा देख्न सक्छौँ। अहिले उहाँहरूलाई पनि त्यो कुरो चाहिँ अझै थप सोध्न सकिन्छ। त्यो हिसाबले गर्दा चाहिँ भनौँ न त्यो एउटा चाहिँ विकासको आशाले लगिएको खोप र अहिले चाहिँ विकासलाई व्यवस्था गरेर डम्पिङ साइट बनाइराखेको अवस्था अहिलेसम्म हो।
1: हजुर, त्यहाँ त्यो शर्त अनुसार नै बाटो बनिसक्यो होइन त अहिले?
0: त्यो बाटो त कहाँबाट बनिसक्नु नि? त्यो बाटो इभन अहिले चाहिँ त्यो बन्चरेमा फोहोर लाने बाटो आफूले दैनिक रूपमा प्रयोग गर्ने सडकधरि पनि चाहिँ सोचे जस्तो स्तर उन्नति छैन।
1: भनेपछि बन्चरेका बासिन्दाहरूले न विकास पाए न फोहोर चाहिँ फोहोरको निकास पाए, अब उनीहरू चाहिँ दोहोरो मारमा परिरहेका छन्।
0: अवश्य नै हो, यो सही चाहिँ कुरो 100% हो।
1: हजुर, यता विकास पनि छैन होइन, विकासको नाममा आफ्नो आँगन घर आँगन करेसो चाहिँ दुर्गन्धित पार्ने काम, विकाससँग साट्ने काम भयो त्यहाँका मानिसहरूलाई। अहिले चाहिँ न विकास भयो, उल्टै त्यहाँ चाहिँ फोहोर मैलाले गर्दाखेरि दुर्गन्ध फैलिरहेको अवस्था छ यहाँको कुरा अनुसार। अब चाहिँ यहाँहरूले यो विषयमा सम्बन्धित निकायमा केही कुराहरू आफ्ना कुराहरू राख्नु भएन?
0: यो धेरै पटक राखियो, यो चाहिँ राज्यको सबैभन्दा माथिल्लो निकाय भनेको सङ्घीय सरकारको कार्यकारी अधिकार प्राप्त चाहिँ प्रधानमन्त्री तहको बैठकसम्म पनि हामीले बस्यौँ, तर त्यसको निकास चाहिँ अहिलेसम्म निस्किरहेको छैन। जस्तो चाहिँ मन्त्रीले प्रधानमन्त्रीले मन्त्रीलाई हराउने, मन्त्रीले चाहिँ एउटा विभागलाई हराउने, विभागले चाहिँ त्यसलाई आलाकाल गर्दै समय बिताइदिने, यस्ता टाइपको चाहिँ अहिलेसम्मको छलफलहरूको निकास भइराखेका छन्। छलफलमा चाहिँ राम्रै कुराहरू लेखिने, सबै यसलाई व्यवस्थित गर्ने, फोहोरलाई चाहिँ मोहरमा बदल्ने लगायतका विभिन्न चाहिँ छलफल हुन्छ, सहमति हुन्छ, तर त्यो कार्यान्वयन पक्ष चाहिँ कहिले पनि नगर्ने अनि त्यो फोहोरलाई चाहिँ डम्पिङकै रूपमा त्यो चाहिँ अस्तव्यस्त तरिकाले पुरिराख्ने, यो चाहिँ निरन्तर भइराखेका छ। सहमति र सम्झौता भएका मुद्दाहरू चाहिँ कार्यान्वयन भइराखेका छैन।
1: हजुर, जस्तै त्यहाँका चाहिँ स्थानीयहरूमा स्वास्थ्यमा समस्या के कस्तो छ, त्यहाँको आर्थिक अवस्था कस्तो छ, यो फोहोर मैलाले निम्ताएका समस्याहरू चाहिँ के कस्ता छन् त त्यहाँनिर?
0: सबैभन्दा बढी चाहिँ निम्त्याएको समस्या भनेको त चाहिँ एउटा रोग नै उत्पादन भइराखेको छ। अब चाहिँ हाम्रो गाउँपालिकामा चाहिँ तिनवटा वडा पर्छ, त्यो चाहिँ बन्चरे सिस्टोलको चाहिँ प्रभाव क्षेत्र, त्यो तिनवटा क्षेत्रको क्यान्सरजन्य रोगहरू, क्यान्सरमा पनि छाला पोक्सो लगायतका प्रश्वासमा लाग्ने रोग जस्तो चाहिँ अलिक बढी मात्रामा चाहिँ त्यहाँ बिमारीहरू जन्मिराखेका छ, क्यान्सरले धेरै मान्छेहरू बितिरहनु भएको छ। त्यो चाहिँ हामीले पालिकाको तथ्याङ्क सङ्कलन गरेर हेर्ने हो भने हाम्रो खकनी गाउँपालिकाको 8 वडामध्येमा 3 वडा चाहिँ प्रभावित छ र 5 चाहिँ उत्तर फर्केका भागमा पर्दछ। त्यो उत्तर फर्केको 5 वडाको बिरामीको आँकडा र त्यो 3 वडाको आँकडा करिबन इक्वेल जस्तो देखिँदाखेरि चाहिँ त्यो फोहोरको कारणले त्यहाँ चाहिँ ठुला दीर्घ रोग जन्य चाहिँ बिमारीहरू फैलाइराखेका छ, त्यसको असर परिराखेका छ भन्ने सामान्य आँकडा गर्न हामी सक्छौँ।
1: बन्चरेका मानिसहरूलाई चाहिँ अहिले हालसालैको समस्याहरू चाहिँ के छन्, बन्चरेका मानिसहरू के भन्छन् यो विषयमा?
0: एकदम अहिले भर्खरै परेको समस्या त मैले अघि भने साह्रै नै दुर्गन्ध, जो चाहिँ 24 घन्टा त्यसको चाहिँ हावामा चाहिँ आइराख्ने दुर्गन्ध नै हो। अब मान्छेले चाहिँ मान्छे जीवित रहनलाई त अनिवार्य रूपमा चाहिँ अक्सिजन चाहिन्छ, हावा चाहिन्छ, यो अक्सिजनमा नियमित रूपमा चाहिँ त्यहाँ चाहिँ त्यसको दुर्गन्ध, त्यसको चाहिँ ब्याक्टेरियाहरू चाहिँ खाइराख्नु पर्ने विद्यमान अवस्था छ। त्यहाँका मान्छे के भन्छन् भने बरु हामी मर्न तयार छौँ, हाम्रो सन्तति मर्न दिनु हुँदैन, यो रोग चाहिँ फोहोर व्यवस्थापन हाम्रो पनि होइन, अर्काको ठाउँको हो, त्यो चाहिँ सम्बन्धित स्थानीय तहले व्यवस्थापन गरोस्, हामीलाई कुनै पनि राहत अथवा चाहिँ विकास चाहिएन, हिजो हामीले गल्ती गऱ्यौँ त्यो चाहिँ विकासको लोभले ल्यायौँ, अहिले विकास पनि भएको छैन, हामी बाँच्न पाउने अधिकार चाहिँ हामीले गुमाइराखेका छौँ, बाँच्न पाउनु पर्यो। के हो भने फोहोरलाई, फोहोर र मान्छे चाहिँ छुट्टै छुट्टै ठाउँमा राखिदिउँ कि हामीलाई हटाइदिउँ कि चाहिँ फोहोर हटोस् भन्ने मुख्य चाहिँ माग त्यहाँको अहिलेको नागरिकहरूको छ।
1: हजुर, त्यहाँ सामाजिक असर पनि होला, अब आर्थिक असर पनि होला, इभन त्यहाँका मानिसहरूको स्वास्थ्य जोखिमको कुरा त रहँदै रह्यो होइन, खाद्यान्नमा पनि यसले असर पारेको होला नि?
0: अवश्य पारेको छ, जस्तो चाहिँ त्यो डम्पिङ साइट बनाएर निस्किएको लिचर चाहिँ कोल्पु खोलामा सिधै मिसिएको अवस्था छ, कोल्पु खोलाले धेरै क्षेत्रफलको सिँचाइ गरिराखेको अवस्था थियो, त्यहाँको मान्छेको चाहिँ खेतीपाती सबैमा प्रयोग गर्ने सिँचाइको रूपमा प्रयोग गर्ने कोल्पु खोला थियो, त्यो कोल्पु खोलाको त्यो लिचर मिसिएको पानी अहिले लगाइदिएपछि त्यो जहाँ जहाँ त्यो खोलाको पानी लाग्छ त्यहाँ त्यहाँ चाहिँ बाली नाली उत्पादन हुने अवस्थामा छैन, किनभने त्यो चाहिँ धेरैभन्दा धेरै बाली हौसिने फल नलाग्ने त्यस्तो अवस्था चाहिँ अहिले त्यहाँका बासिन्दाले भोगिराखेको अवस्था छ। उत्पादनमा त ठुलो क्षति पुर्याएकै छ, आर्थिक रूपमा त झन् बिमारी भइसकेपछि आफूले धेरथोरो इन्कम गरेको पैसा पनि स्वास्थ्यमा खर्च गरिराख्नु परेको छ, सबै क्षेत्रमा चाहिँ यसको असर छ।
1: कोल्पु खोलाको पानी चाहिँ कति मानिसहरूले उपभोग गर्थे, कति गाउँहरूले उपभोग गर्थ्यो, त्यसको बारेमा केही विवरण छ?
0: ठ्याक्कै विवरण चाहिँ छैन, तर चाहिँ हाम्रो 3 वडाहरू जो चाहिँ 3 वडाको 1 र 2 3 मध्येको 1 भागले चाहिँ जो सिस्टोलभन्दा माथि भएकोले 1 वडाहरूको चाहिँ सिँचाइमा त्यति धेरै बाली नाली भर्सा परेको थिएन। 2 र 3 विशेष गरेर अझ 3 पनि चाहिँ उछारमै भएकोले 2 चाहिँ दुर्गन्ध अलिक बढी फैलिने सिँचाइमा चाहिँ त्यति धेरै असर परेर देखिँदैन, र 3 वडाका चाहिँ जो तल भाग छ त्यो तल्लो भागमा जो कलाले भेट्ने त्यो कलालाई सिँचाइको रूपमा प्रयोग गर्ने क्षेत्रमा चाहिँ बाली नाली अहिले चाहिँ त्यो बोट मात्रै हौसिने अनि त्यसपछि हौसिएपछि फल नलाग्ने यस्तो समस्या चाहिँ धेरै किसानको छ। त्यो चाहिँ हाम्रोपट्टि नुवाकोटपट्टि मात्रै नभइकन धुनिवेसी धादिङको धुनिवेसीपट्टि पनि असर गरिराखेको देख्छौँ।
1: हजुर, अब यस्ता खालका समस्याहरू नुवाकोटको कम्पनीले कहिलेसम्म बोकिराख्छ, यस्तो खालको समस्याबाट कहिलेसम्म फेकिराख्छ भन्ने कुरामा चाहिँ यहाँहरूले केही चिन्तन अथवा मनन गर्नुभएको छ, यसको दीर्घकालीन उपाय चाहिँ के हुन सक्ला त?
0: मैले चाहिँ अब अघि नै पनि भने सङ्घीय निकायका प्रधानमन्त्री तह सम्बन्धी छलफल गरेर त्यसको निकास ननिस्किसकेपछि अब यसको उत्पादनकर्ता जो फोहोर उत्पादनकर्ता हो त्यो उत्पादनकर्तासँग चाहिँ वान टु वान वार्ता दिएन उहाँहरूले। 68 को ऐनमा पनि त्यो घर मैला व्यवस्थापन ऐन 68 छ, त्यसमा टेकेर चाहिँ गम्भीर रूपमा छलफल गर्ने भन्ने सोचका साथले अहिले चाहिँ कार्यपालिकाले भर्खरै मात्रै चाहिँ निर्णय के गरेका छौँ भने 68 को ऐनले पनि स्पष्टसँग भनेको छ सकेसम्म आफ्नो कुरा आफ्नै स्थानीय तहमा व्यवस्थापन गर्ने भनेको छ। त्यो 68 को ऐनले परिकल्पना गरेकै त्यही देखिन्छ, त्यो ड्राफ्ट हुँदाखेरि नै परिकल्पना त्यसो गरिसकेपछि सकेसम्म उहाँहरूले नै व्यवस्थापन गर्नुपर्ने भन्ने छ। अन्यथा चाहिँ जस्तो एक स्थान दुई वा दुईभन्दा बढी स्थानीय तहको मैला व्यवस्थापन एउटै भएमा चाहिँ जहाँ फोहोर विसर्जन गरिन्छ उक्त क्षेत्रमा चाहिँ त्यहाँको स्थानीय तहसँग सरसल्लाह परामर्श सहमति लिखित सम्झौता दस्तुर निश्चित दस्तुर व्यवस्थापन गरेर मात्रै विसर्जन गर्न पाइने भन्ने 68 को ऐन छ। त्यो फर्मुला व्यवस्थापन ऐन 68 चाहिँ सबैजनाले गम्भीरसँग अध्ययन गरोस् भनेर मैले अहिले परिपत्र उहाँहरूलाई पठाइ पनि सकेको छु। र फोहोर जसरी चाहिँ अहिले अस्तव्यस्त तरिकाले चाहिँ ठुला गाडीहरूमा धेरै भारमा ल्याउने बिच बिचमा सडकमा झार्ने अनि त्यसपछि त्यसको दुर्गन्ध बाटो हिँड्नेले धरि पनि खेप्न पर्ने जस्तो प्रथालाई अन्त्य गरिनुपर्छ भनेर मैले सूचना उहाँहरूलाई पठाइदिएको छु। अब आउने चाहिँ समयमा भनेर चाहिँ त्यो समय नै तोकेर तपाईँले गाडीको ढालाभन्दा माथि फोहोर ल्याउनुभयो भने तपाईँले चाहिँ फोहोर विसर्जन गर्न नपाइने भनेर पत्रचार पनि गरिसकेको छु मैले त्यो चाहिँ उपत्यकाका फोहोर ल्याउने निकायहरूलाई। र त्यो चाहिँ म अघि भने जस्तो एउटा कुनै पनि स्थानीय तहले 62 स्थानीय तह थिएन, 74 आइसकेपछि पनि त्यति धेरै उहाँहरूले फोहोर निरन्तर ल्याइराख्ने एनले भने बमोजिम कार्य नगरिराखेकोले गर्दा एनलाई टेकेर स्थानीय तह हुँदा स्थानीय तहसँग समझदारी गर्ने एनको चाहिँ धाराले जुन बोलेको छ त्यो चाहिँ गर्न गराउनुहुन्न भनेर मैले चाहिँ सूचना पनि जारी गरेको छु।
1: हुन्छ, यहाँलाई धेरै धेरै धन्यवाद, यहाँले आफ्नो समय दिनुभयो त्यसका लागि धेरै धेरै धन्यवाद।

उहाँ हुनुहुन्थ्यो नुवाकोट जिल्ला ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङ। अव्यवस्थित फोहोर मैलाका कारण नुवाकोटको बन्चरेमा परेको असरका बारेमा हामीसँग छलफल गर्दै यी र यस्तै सन्दर्भ सामग्री सँगसँगै आजलाई कार्यक्रम जलवायु र जीवनको निर्धारित समय सकिने लाग्यो। कार्यक्रम सुनेर तपाईँको मनमा केही जिज्ञासा उठेका छन् भने हाम्रो ठेगाना www.radionepalprogram@gmail.com लेखी पठाउनुहोला। अर्को साता यही समयमा फेरि कार्यक्रमको साथमा उपस्थित हुने नै छौँ भन्दै आजको कार्यक्रमबाट म पार्वती खड्का बिदा हुन्छु। नमस्कार।

रेडियो नेपाल, नयाँ नेपालको समावेशी आवाज, राष्ट्रिय रेडियो, राष्ट्रको सञ्चार।

समावेशी आवाज राष्ट्रीय रेडियो राष्ट्रको संचार।

जय नेपाल, यो रेडियो नेपाल हो। हाम्रो प्रसारण मिडियम वेभ 684 किलो हजमा पोखरा, 792 किलो हजमा काठमाडौँ र 1143 किलो हजमा बर्दिवासबाट सुन्दै हुनुहुन्छ। यसका साथै एफएम 98.1 मेगाहर्ज तथा www.radionepalonline.com, www.radionepal.gov.np र रेडियो नेपाल मोबाइल एपमा हाम्रो प्रसारण सुन्न सक्नुहुन्छ। आज मिति 2083 साल वैशाख महिनाको 22 गते मंगलबार, ज्येष्ठ कृष्ण पक्ष चतुर्थी तिथि, तदनुसार मे महिनाको 5 तारिक सन् 2026, नेपाल सम्बत 1146, बसेलागा चतुर्थी। यस बेला बिहानको 5 बजिसकेको छ। बिहानको प्रसारणमा सम्पूर्ण श्रोतामा स्वागत तथा अभिवादन। प्राविधिक मित्र राजु थापा, सहकर्मी रमा ढुङ्गाना अनि यो प्रस्तुता राजन छेत्रीको। सदाको बिहानी चाहिँ आज बिहानको प्रसारण पनि हामी आरम्भ गर्दैछौँ आराध्य देव श्री पशुपतिनाथको आरती गायनबाट।

अहिले सुन्नुभयो आराध्य देव श्री पशुपतिनाथको आरती गायन। अब प्रस्तुत छ सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बिहान 11 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

अबको केही बेरमै प्रस्तुत गर्नेछौ जीवन विज्ञान कार्यक्रम, त्यसपछि अध्यात्म सन्देश कार्यक्रम, 5:50 सुनाउनेछौ संस्कृतमा समाचार, 6 बजे नेपालीमा समाचार, 6:05 सुनाउनेछौ अखबार कार्यक्रम, 6:30 अन्तर संवाद कार्यक्रम, 7 बजे सुनाउनेछौ समाचार, समाचारपछि 7:25 प्रसारण गर्नेछौ हाम्रो सभ्यता कार्यक्रम, 7:40 करिब 8 बजेसम्म हामी यहाँलाई स्वदेश गान सुनाउनेछौ, 8 बजे सुन्नुहुनेछ अङ्ग्रेजीमा समाचार, समाचारपछि शैक्षिक बहस कार्यक्रम प्रसारण गर्नेछौ करिब 8:40, 8:40-9 बजेसम्म यहाँहरूलाई हामी शास्त्रीय सङ्गीत सुनाउनेछौ, 9 बजे सुन्नुहुनेछ नेपालीमा समाचार, 9:10 नेपाल भाषामा समाचार, 9:20 प्रसारण गर्नेछौ प्रेमको सन्देश कार्यक्रम, 9:40 करिब 10 बजेसम्म हामी यहाँहरूलाई चलचित्रका गीत सुनाएर मनोरञ्जन गराउनेछौ, 10 बजे सुन्नुहुनेछ समाचार, 10:05 प्रसारण गर्नेछौ म्युजिक मन्त्र कार्यक्रम, 11 बजे सुन्नुहुनेछ समाचार, समाचारपछि पनि यहाँहरूले हाम्रो प्रसारण निरन्तर सुन्न सक्नुहुनेछ।

0: अहिले प्रस्तुत गर्यो सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बिहान 11 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी। अब प्रस्तुत छ जीवन विज्ञान कार्यक्रम, यसपछि अध्यात्म सन्देश सुन्नुहुनेछ। सुन्दै गर्नुहोला रेडियो नेपाल।
1: हरिओम, जीवन विज्ञान केन्द्रको प्रस्तुति कार्यक्रम जीवन विज्ञान सुनिरहनु भएका सबै श्रोताहरूमा शुभ प्रभात। आज हामी प्रस्तुत गर्दैछौ जीवन विज्ञान केन्द्रका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री रमेश नेपालज्यूले जीवन विज्ञान केन्द्रमा सञ्चालित ध्यान योग कार्यक्रममा दिनुभएको सोवचन।
2: प्रश्न छ, अनुशासित हुँदाखेरि अथवा अरूको हितमा आफूलाई प्रयोग गर्दाखेरि, अरूले भनेको मान्दाखेरि, झन् अरूले चाहिँ आफूलाई हेप्ने, आफूलाई होच्याउने, जति काम गर्यो त्यति अरू काम लगाउने, यस्तो स्थिति पनि बन्छ। त्यसकारण यस्तो अवस्थालाई कसरी व्यवस्थापन गर्ने सुन्दर प्रश्न छ। बुझ्नुपर्ने कुरा के हो भने नि, मैले के गर्न खोजेको हो? पहिलो कुरा, आफ्नो नियत बुझ्ने। हामी अरूलाई त बुझ्न खोज्छौँ, आफूलाई बुझ्दैनौँ। मैले केही पनि गरिरहेको छु, किन गरिरहेको छु? मैले काम गरेँ, कसैलाई सहयोग गरेँ, सहयोग गरे बापत उसबाट प्रशंसा आउँछ, उसले मलाई राम्रो गर्छ, स्याबास भन्छ, या मैले यत्रो काम गरेपछि बिचरा यत्रो काम किन गरेको, कठैबाट अर्को पटक नगर भनेर भन्छ भन्ने आशमा गरेको हो, या उसलाई सहयोगको खाँचो छ, कुनै पनि व्यक्तिलाई अप्ठ्यारो परेको छ भने त्यो अप्ठ्यारोको समाधान गरिदिनु मेरो कर्तव्य हो, अथवा मैले प्रेमवश दयाको कारण, करुणाको कारण मैले उसको सेवा गरिरहेको छु, सहयोग गरिरहेको छु, अथवा कर्तव्यको कारणले गरिरहेको छु, या केही पाउने, उसबाट केही प्राप्ति हुन्छ कि भनेर गरिरहेको छु, त्यसमा भर पर्छ। पहिला आफूलाई बुझौँ, म कुन नियतले गरिरहेको छु। मैले प्रेमवश, करुणावश, दयाको कारणले उसको आवश्यकता छ, मैले गर्नुपर्छ, या कुनै मेरो कर्तव्य हो, मेरो ड्युटी हो, कुनै पनि अप्ठ्यारो परेको मान्छेलाई गर्नु मेरो कर्तव्य हो भन्ने हिसाबले गरेको छु भने उसँग अपेक्षा हुँदैन, उसले मलाई के भन्छ भन्नेतिर दृष्टि नै हुँदैन। मैले आफ्नो गर्ने काम गरेँ, सकियो, उसले मलाई प्रशंसा गर्छ कि सम्मान गर्छ कि अथवा गर्दैन कि त्यो उसको कुरा हो, मेरो कुरा होइन। अनि उसले अर्को पटक मलाई फेरि त्यस्तै काम लाउँछ कि लाउँदैन कि त्यो पनि उसको कुरा हो, मेरो होइन, किनभने म स्वतन्त्र छु। आज पो उसको अप्ठ्यारो परेको थियो मैले काम गरेँ त, भोलि उसले काम लगाउँदैमा फेरि मैले गर्नुपर्छ, जरुरी छ र गर्दिनँ, म सधैँ गर्नुपर्छ भन्ने छ, मेरो भाव हो, मलाई कसैले पनि बाध्य बनाउन सक्दैन, मेरो खुसी हो, स्वतन्त्र हुन्छ व्यक्ति। तर जहाँ अपेक्षा हुन्छ त्यहाँ हाम्रो स्वतन्त्रता हराएर जान्छ, स्वतन्त्र हुन सक्दैनौँ, हामी बन्धनमा पर्छौँ, किनभने मैले यति गरेँ, यो बापत मलाई उसले केही न केही दिनुपर्छ, या त प्रशंसा दियोस्, या कठै बरा भनोस्, या कति दुःख गर्यो मेरो लागि अर्को पटक चाहिँ नगर है भनोस्, केही न केही अपेक्षा गरेका हुन्छौँ। अनि उसले भनेन, उसले न धन्यवाद भन्यो, न अर्को पटक गर्दाखेरि झन् उल्टो मलाई आज यति गरिदेऊ भोलि पनि यति गरिदेऊ है भनेर अर्को काम लगायो, त्यसपछि हामी दुःखी हुन्छौँ। हामी के भन्छौँ भने, ल यत्रो काम आज गरिदिएँ, झन् खुसी हुनुको सट्टा भोलि नगर भन्नुको सट्टा झन् अर्को पनि काम गरिदिए रे, अम्लो दिँदा डुडुलो निल्ने, यस्तालाई पनि कसैले सहयोग गर्छ। किन त्यसो भन्यो भने, हाम्रो अपेक्षा थियो यसले अर्को पटक मलाई काम नलगाओस् भन्ने, ए बाबा अहिले पनि स्वतन्त्र छ नि, उसले लगायो भन्दैमा गर्नुपर्छ र। पहिलो पटक मैले मेरो खुसीले गरेँ, अब दोस्रो पटक उसले अरू काम गर भन्यो भने म गर्दिनँ भन्न पाइहालिन्छ नि। म भ्याउँदिनँ, मलाई समय छैन, म काम गर्दिनँ भन्न पाइन्छ। त्यसमा त म स्वतन्त्र छु, चित्त दुखाउनु पर्ने कुरै छैन यसमा। तर पनि हामी चित्त दुखाउँछौँ। कसैलाई कुनै कुरा दियो, अप्ठ्यारो परा देख्यो, सापट दियो, हामीलाई आश रहन्छ उसले पनि मलाई पछि फिर्ता देला कि, मलाई पनि अप्ठ्यारो परे बेला सहयोग गर्ला कि भन्ने आश्रय दिया हुन्छ। आफूलाई अप्ठ्यारो पर्दा उसबाट सहयोग आएन भने अनि विरक्ति हुन थाल्छ, मैले मात्रै गर्नुपर्ने, उसले चाहिँ नदिने। यसको अर्थ के भने हामी कसैलाई सहयोग गरिरहेका छैनौँ। असली कुरा सहयोग गऱ्यौँ कि गरेनौँ भन्ने हो। सहयोग गरेका छैनौँ, हामीले लगानी गरेका छौँ, व्यापार गरेका छौँ। व्यापारमा त हेर्नुहोस् घाटा नाफा हुन्छ। व्यापारमा लगानी गरेको ठाउँमा सबै ठाउँबाट प्रतिफल आउँछ, कुनै ग्यारेन्टी छैन। कहिले प्रतिफल आउँछ, कहिले नआउन सक्छ, घाटा हुन सक्छ। त्यसकारण हामीले कसैको लागि केही गऱ्यौँ र उसबाट प्राप्त हुन्छ, मलाई यो कुराहरू चाहे सम्मान होस्, चाहे प्रशंसा होस्, चाहे सम्पत्ति होस्, जेसुकै होस्, मलाई प्राप्त हुन्छ भनेर दिनु, त्यो आशामा दिनु भनेको केही प्राप्ति गर्नलाई दिनु भनेको व्यापार गर्नु हो, सेवा गर्नु होइन। सेवामा लिने हुँदैन, बस मैले दिएँ सकियो, मैले गर्नुपर्ने गरेँ, उसले के व्यवहार गर्छ त्यसको बदलामा मलाई के मतलब, त्यो त उसको कुरा हो, जेसुकै गरोस्। सेवामा लिनु हुँदैन, दानमा लिनु हुँदैन, दिनु मात्रै हुन्छ। हामी दान कहाँ गर्छौँ, दान दिनु पर्यो भने पनि त्यो पनि व्यापारै गर्छौँ। मैले यति दान दिए बापत मैले के पाउँछु, कतिजना मानिसको अगाडि मेरो सम्मान हुन्छ, उपस्थिति कतिको हुन्छ, कमसेकम यत्रो दिएपछि त 4-5 हजार मान्छे त हुनुपर्छ है, त्योभन्दा सानो समारोहमा त के मेरो सम्मान लिनु नि, अलि धेरै मान्छे हुनुपर्छ। अनि ठुला ठुला शब्दहरू, एकदम सम्मानजनक शब्दहरूले मलाई सम्मानित गर्नुपर्छ, दोसल्ला उडाउनुपर्छ, प्रमाणपत्र सम्मान पत्र चाहिन्छ। व्यापार गरेको पैसा देऊ, सम्मान पत्र ल्याऊ, अनि आफूले भनेको जस्तो आएन, सम्मान भएन भने यस्तो पनि हुन्छ, अर्कोपटक म दिँदैदिन्न, मान्छे रिसाउँछ, आफ्नो अपेक्षा पुरा भएन। हामी दान पनि दिँदैनौँ, कहीँ कसैको सेवा गर्दैनौँ, त्यसबाट फाइदा लिने प्रयास गर्नु ठिक छ, गरे हुन्छ, यो पनि राम्रै हो, कमसेकम फाइदा लिने प्रयास गर्दाखेरि पनि गर्न त गर्यो नि, जतिसुकै आफ्नो प्रचार गरे पनि केही न केही त दियो नि त, दियो अलिकति दियो उसले चारना, तर लिन्छ रुपियाँ, किनभने उसले फाइदा हेरेको हुन्छ, मैले यति लगेर लगानी गर्छु, यति मेरो विज्ञापन हुन्छ र विज्ञापनबाट मलाई यति फाइदा हुन्छ, धेरै मान्छेले थाहा पाए विज्ञापन भयो, अब मेरो व्यापार बढ्छ। मान्छेले सेवा गर्छ आफ्नो विज्ञापनको लागि, तर विज्ञापनकै लागि सेवा गरे पनि उसले रुपियाँ फाइदा गर्यो ठिक छ, उसको रुपियाँको कुरा हो, तर पाउनेले चारना पनि घटीमा त पायो नि त, नहुनु मामा भन्दा कानु मामा निको हुन्छ नि, त्यतिसम्म ठिक छ। तर जहाँसम्म सहयोग गर्ने मान्छेले गुनासो गर्ने ठाउँ चाहिँ रत्ती पनि छैन, किन छैन भने उसले निस्वार्थ सेवा गरेको होइन, व्यापार गरेको, व्यापार गर्दाखेरि घाटा नाफा हुन्छ, कहिलेकाहीँ चारना खर्च गरेर रुपियाँको विज्ञापन गरौँ भनेर गएको, तर त्यो विज्ञापनबाट प्रतिफल आउँदैन, त्यही चारना पनि गुम्न सक्छ, व्यापार हो, घाटा नाफा हुन्छ, सबै व्यापारमा नाफा नै हुन्छ, जरुरी छैन। त्यसकारण हाम्रा सेवाहरू व्यापारमुखी छन्, जसले पनि गर्छौँ सेवा, सहयोग गर्छौँ, आफूलाई हेरौँला, आफूले आफ्नो समीक्षा गर्ने हो, दुनियाँमा कसले के भन्छ कुनै महत्त्व राख्दैन, कि अरूले के भन्छ भन्ने पछि लाग्नु पनि हुँदैन, आफ्नो अन्तरात्माले के भन्छ आफूलाई थाहा छ कि मैले किन गरे भनेर, म के को लागि गरिरहेको छु आफ्नो मनलाई सोध्नुहोस्, आफ्नो विज्ञापनको लागि गरिरहेको छु, आफ्नो बढत्पनको लागि गरिरहेको छु, आफ्नो अहंकार बढाउनलाई गरिरहेको छु, या साँच्चै नै सेवा गरिरहेको छु? भित्र हृदय पग्लियो, दया आयो, भित्रबाट करुणा जन्मियो, अनि गरिरहेको छु के को लागि गरिरहेको छु? गर्ने मान्छेलाई स्पष्ट रूपमा थाहा हुन्छ, अरूले अनुमान गर्न सक्दैनन्। बाहिरबाट कसको मनमा के छ अरूको मन हेर्न सकिन्न, तर जसले गरेको छ उसले आफ्नो मन त हेर्न सक्छ नि। त्यसकारण आफूप्रति इमान्दार बनाऊ, आफू गरौँ। म त बार बार एउटा कुरा के भनिरहेको छु भने नि, मलाई भन्न मन लाग्छ, त्यसकारण भन्छु, हामी जे पनि गर्छौँ नि, दिनभरिमा जति काम गर्छौँ, एउटा काम के, एउटा काम चाहिँ निस्वार्थ गरौँ। जहाँबाट मलाई पाउनु केही पनि छैन, गर्नु मात्रै छ, गर्दै बस सकियो, उसबाट कुनै पनि प्रकारको अपेक्षा म राख्दिनँ, त्यस्तो एउटा काम गरौँ, मानसिक शान्ति आफै प्राप्त हुन्छ। त्यो पनि उसको लागि गरे होइन है, त्यहाँ पनि स्वार्थ छ, आफ्नो मानसिक शान्ति प्राप्त हुन्छ। मैले गरेँ उसबाट त अपेक्षा हुँदैन, तर आफैबाट अपेक्षा चाहिँ हुन्छ। मैले जसको लागि गरेँ उसबाट केही प्राप्ति होला भन्ने त हुँदैन, तर मेरो मन चाहिँ शान्त होला भन्ने हुन्छ, त्यो अपेक्षा चाहिँ आफैसँग हुन्छ, र आफूसँगको अपेक्षा चाहिँ पुरा हुन्छ। किनभने आफूसँगको अपेक्षामा सजिलो हुन्छ कि, मेरो हो नि, मेरो कुरा म जान्दछु, अर्काको कुरा म जान्दिनँ, अरूले के